0: घण्टा अघि राष्ट्रिय टोलीको क्याम्प छाड्नुभएको थियो। त्यसपछि रोनाल्डो विवादमा तानिनु भएको थियो। जल तथा मौसम विज्ञान विभागले आजदेखि मुलुकभरको मौसममा सुधार आउने जनाएको छ। विभागका अनुसार पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम अब घट्दै जानेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर श्रोता नमस्कार, अनि फेरि पनि पूर्ण स्वागत छ हजुरहरूलाई तपाईँहरूको आफ्नै कार्यक्रम नौलो किरणमा। हजुर, ब्रुनाईदेखि संसारभरि सुनिराख्नु भएको सम्पूर्ण श्रोतालाई मेरो न्यानो अभिवादन। म हुँ कार्यक्रम प्रस्तोता वृन्दा राई। तपाईँहरूले नौलो किरण सुन्न सक्नुहुन्छ हरेक शनिबार र आइतबार ब्रुनाई समय बिहान 7 बजेदेखि 10 बजेसम्म 3 घन्टेको लागि। र आशा छ तपाईँहरूले अहिले पनि मलाई रेडियो सुनेर साथ दिइराख्नु भएको होला। कति श्रोताहरूले त पहिलो घन्टाबाट नै सुन्दै आइरहनु भएको होला, कति श्रोताले भर्खर ट्युन इन गर्दै हुनुहुन्छ होला, र आशा राखेकी छु कार्यक्रमको अन्त्यसम्म साथ दिनुहुन्छ होला भनेर। हजुर, र कार्यक्रमको हामीले दोस्रो घण्टाको सुरुवाती चरणमा सुन्यौँ निकै नै रमाइलो दसैँ तिहार बोलको गीत रविना श्रेष्ठ र रिजाला श्रेष्ठको आवाजमा। श्रोता, यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुन्न या सुनाउन चाहनुहुन्छ भने, या कसैलाई सन्देश पठाउन या चाहनु या सुनाउन चाहनुहुन्छ भने चाहिँ पक्कै पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो विभिन्न माध्यमहरू रहेको छ, हाम्रो स्टुडियो नम्बर रहेको छ, इमेल, वाट्सएप, फेसबुक। है हजुरहरूलाई वाट्सएप नम्बर एकचोटि फेरि पनि भन्न चाहे मैले, +67386449031, र फेसबुकमा गएर बिएफबिएस गोर्खा सर्च गरेर तपाईँहरूले हामीलाई मेसेज पनि पठाउन सक्नुहुन्छ। सुरुवात त निकै नै रमाइलो दसैँ तिहारको गीतबाट गर्यो है श्रोता, र किनभने दसैँ आजबाट औपचारिक रूपमा सुरु पनि भइसकेको छ। आज हो घटस्थापनाको दिन हो आज, र हाम्रो दसैँ अब 9 दिनपछि ठिका हुनेछ। त्यसपछि फेरि हाम्रो फ्यामिली ग्यादरिङहरू हुनेछ है, साथीभाइसँग जमघट एकदम रमाइलो हुनेछ। र यतिखेर हामी विदेशमा हुनेले निकै नै हाम्रो परिवारहरू सम्झिरहेका छौँ होला, साथीभाइहरू, होइन? मैले त एकदमै सम्झिरहेको छु, होइन? र तपाईँहरूले कतिको सम्झिनु हुँदैछ, र दसैँको तपाईँहरूलाई नेपालमा हुँदाको के कुरा एकदमै याद आइरहेछ त, के मिस गरिराख्नु भएको छ, पक्कै पनि हामीलाई लेखी पठाउनु होला। र अहिलेको लागि भने तपाईँहरू माझ राख्न चाहन्छु डी मिरर्स को पहिलो मेरो माया।

हजुर श्रोता, सुन्नुभयो निकै नै रमाइलो गीत बिन्दु परियार र आशिष अविरलको आवाजमा म के गरू। हजुर श्रोता, अहिले ब्रुनाईमा समय भएको छ बिहानको 8:18 गइसकेको छ। यसै गरी बेलायतमा भने अहिले रातिको 1:18 गइसकेको छ भने नेपालमा अहिले बिहानको 6:03 भएको छ। र आज ब्रिटिस फोर्सेस ब्रुनाईको मन्दिरमा आज घटस्थापनाको पूजा हुने क्रम मलाई लाग्छ पक्कै पनि सुरु भइसकेको हुनुपर्छ, किनभने समय बिहान 8:00 सुरु हुने समय रहेको थियो। आशा छ हामीले पनि सबैजनाले चाहिँ आज यो पूजाबाट चाहिँ हामीले एकदम शक्ति, आस्था र नयाँ आशाको शुभारम्भ हामीले पाउँछौँ भन्ने आशा राखेकी छौँ। र अहिलेको लागि भने हाम्रो सङ्गीतको यात्रालाई नै जारी राख्न चाहन्छु। स्वीकार्नुहोस् विश्वदीप तिगेलाको आवाजमा रहेको धनकुटाको सहर।

0: रेडियो हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

लैजौला मङ्सिर महिनामा गाउँदै हुनुहुन्थ्यो निशान भट्टराई। हजुर श्रोता, र अहिलेको लागि पालो भएको छ आजको राशिफल। शुरूआत गरौँ शुरूको राशि मेष राशिबाट। बिहानको समय सङ्घर्षपूर्ण देखिए पनि वाद विवादमा अघि नसर्नुहोला। दिनको समय मनोरञ्जन र उत्साहपूर्वक रहनेछ। व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ मेष राशिहरू हुनेका लागि। वृष राशि, बिहानको समय सानो तिनो समस्यामा अल्मलिनु पर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनु पर्ने देखिन्छ। मेहनतीहरूका लागि दिन उत्साहजनक नै रहनेछ वृष राशिहरू हुनेका लागि। मिथुन राशि, बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ हुन सक्छ। कर्कट राशि, विशेष काम गर्न बिहानको समय अनुकूल रहनेछ। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ, तर योजना सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ कर्कट राशिहरू हुनेका लागि। सिंह राशि, बिहान अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। वाद विवाद वा खर्च हुने डरले सताउन सक्छ। अर्थ अभावले सताए पनि आजको मेहनतले भविष्यमा भने नाम दाम र प्रतिष्ठा दिलाउनेछ सिंह राशिहरू हुनेका लागि।

कि परिस्थिति अनुकूल बन्नाले महत्वाकांक्षी काम सुरु हुनेछ तुला राशिहरू हुनेका लागि। वृश्चिक राशि, प्रयत्न गर्दा व्यापार साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आमदानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ वृश्चिक राशिहरू हुनेका लागि। धनुराशि, बिहान अरूको प्रभावमा परिने हुँदा गोपनीयता भङ्ग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो विश्वर्च बढ्नेछ धनुराशिहरू हुनेका लागि। मकर राशि, श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ मकर राशिहरू हुनेका लागि। कुम्भ राशि, अरूको प्रभावमा परिने हुँदा गोपनीयता भङ्ग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। श्रम परे पनि दिउँसोदेखि विशेष उपलब्धि प्राप्त हुनेछ कुम्भ राशिहरू हुनेका लागि। अन्तिम राशि मीन राशि, बिहानको समय उत्साहपूर्वक बित्नेछ। रमाइलो यात्राका बीच मान सम्मान प्राप्त हुनेछ। व्यवसायमा मनज्ञ फाइदा उठाउन सकिनेछ। दिउँसोदेखि स्वास्थ्यमा बाधा हुन सक्छ। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ मीन राशिहरू हुनेका लागि। हजुर श्रोता, यी थिए आजका राशिफलहरू। राशिफलले जे जस्तो भने पनि हामीले सधैँ सकारात्मक सोच लिएर हाम्रो दिन अगाडि बढायो भने पक्कै पनि हाम्रो दिन अवश्य राम्रो हुनेछ।

हजुर श्रोता, सुन्नुभयो दिपेन गुरुङ ऱ्यापर रोमन बज्राचार्यको आवाजमा लोहरी। र आज श्रोता हामी मध्ये है धेरैजनाले चाहिँ यो बेला आफ्नो गाउँघर सम्झिरहेका छौँ होला होइन, र अनि आफ्नो बाल्यकालको समय पनि सम्झिराख्नु भएको होला। बिहानै आमाले पूजा कोठामा जमरा राख्नु भएको दृश्य होइन, र घरभरि धुपको सुवास, पिङको रमाइलो, अनि अझ नयाँ लुगा लगाउने उत्साह केटाकेटी हुँदाखेरि होइन, अनि पारिवारिक जमघटको ती क्षणहरू चाहिँ अहिले सम्झिँदाखेरि मनमा अझै ताजा रहेको छ है। र आशा लाग्छ, आशा छ तपाईँहरूले पनि त्यो क्षणहरू सम्झिराख्नु भएको होला होइन। विदेशी भूमिमा रहे पनि चाडपर्वले हामीलाई आफ्नो संस्कृति, आफ्ना मान्छे र आफ्ना जराहरू चाहिँ जहिले पनि हामीले सम्झिरहेका नै हुन्छौँ होइन। र त्यसैले जहाँ भए पनि यो दसैँको खुसी मनाऊ है, परिवार र साथीभाइहरूसँग जोड्ने प्रयास गरौँ, र सधैँभरि सकारात्मक ऊर्जा चाहिँ हामीले साटासाट गरिरहौँ श्रोता। र आजको कार्यक्रममा हामी तपाईँले नै पठाउनु भएको दसैँ शुभकामना, सन्देश, रमाइला कुराकानी र मिठा मिठा नेपाली गीत सङ्गीतहरू सुनेर मनोरञ्जन लिनेछौँ भन्ने आशा राखेकी छु। तपाईँहरूको सन्देशको पर्खाइमा पनि छु है। र अहिलेको लागि भने तपाईँहरू माझ राख्न चाहन्छु अलिअलि पातली ऊर्जा ब्यान्ड र रोशन शर्मा अनि साथीहरूको आवाजमा।

BFBS गोरखा रेडियो साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk यो PFBS गोर्खा रेडियो हो

मेरो प्रियतम सुन्नुभयो निकै नै रमाइलो गीत सुकमित गिरुङको आवाजमा। हजुर श्रोता, हामीलाई यतिखेर सुङ्गाइकार ब्रुनाईबाट नै हामीलाई सम्पर्क गर्नुभएको छ सुदन गुरुङजीले। उहाँले गीत अनि केही सन्देशहरू लेख्नु भएको छ। पक्कै पनि सुदन जी, हजुरको मेसेज म भने दोस्रो घण्टामा प्रसारण गर्नेछु, गीत सहित कोसिस गर्नेछु है। र अहिलेको लागि भने हाम्रो सङ्गीतको यात्रालाई नै अगाडि बढाउन चाहन्छु दीपक लिम्बू र मिलान अमात्यको आवाजमा मेरो जोवन।

सुन्नु भयो निकै नै रमाइलो गीत नजाउ न छोरी मलाई प्रकाश श्रेष्ठ र सुषमा श्रेष्ठको आवाजमा. हजुर श्रोता, हामीलाई हाम्रो रामधानीबाट पनि मेसेजको रिक्वेस्ट मेसेज र गीतको रिक्वेस्ट आएको छ. हाम्रो भैयाजी वीरेन्द्र कुमारबाट, जसलाई चाहिँ हामी सबैले गोरे भैया भनेर चिन्ने गर्दछौँ, उहाँले चाहिँ कुनै पनि एउटा दुर्गा भगवान्को भजन सुनाइदिनुहुन अनुरोध गर्नुभएको छ. र यो हाम्रो यस घन्टाको लागि अन्तिम गीत पनि रहनेछ र हाम्रो भेट पक्कै पनि दोस्रो तेस्रो घन्टामा, माफ गर्नुहोला. हेर्नुहोस् न, समय कति चाँडो बितेको थाहा नै पत्तो नै पाइनँ मैले. तेस्रो घन्टामा हाम्रो पक्कै पनि भेटघाट हुने नै छ र दुर्गा भजन साथ पछि तपाईँहरूले नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुन्छ. त्यसपछि हाम्रो भेटघाट भने अवश्य पनि हुने नै छ नौलो किरणको तेस्रो अनि अन्तिम घन्टामा. र अहिलेको लागि म वृन्दालाई पनि बिदा दिनुहोस्, तर त्यतिन्जेल बिएफबिएस गोर्खा रेडियो सुन्दै रहनुहोला भन्दै तपाईँहरूलाई हाम्रो गोरे भैयाको रिक्वेस्टमा रहेको यो दुर्गा भजन राख्दै बिदा हुन चाहन्छु. नमस्ते.

0: को पहिचानलाई स्थानीय माछा र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको हो। आउँदो कार्तिक 13-23 गतेसम्म हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजक होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले जनाएको छ। महोत्सवमा स्थानीय माछाका परिकारको बिक्री, मोती खेती सम्बन्धी जानकारीमूलक प्रदर्शनी, व्यापारिक मेला, साङ्गीतिक प्रस्तुति, पप कन्सर्ट, देउसी भैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी गरिने महोत्सव संयोजक सुरेश लामिछानेले जानकारी दिनुभएको छ। बेगनासताल माछाको विविधताका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यहाँ स्वदेशी प्रजातिका साथै व्यावसायिक उत्पादनका लागि भित्राइएका बाह्य प्रजातिका माछा समेत पाइन्छ। यसअघिको एक अध्ययनमा बेगनासतालमा 17 प्रजातिका माछा पाइने अभिलेख गरिएको थियो। तीमध्ये 11 स्वदेशी र 6 बाह्य प्रजातिका थिए। सहर, कत्ले, फगेटा, पोथी लगायत अन्य साना प्रजातिका स्वदेशी माछा पाइने अध्ययनले देखाएको छ। व्यावसायिक रूपमा पालिने बाह्य प्रजातिमा तिलापिया, सिल्भर कार्प, बिगहेड कार्प, कमन कार्प जस्ता माछा पर्छन्।
1: बडा दशैं सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत सुरु हुने बडा दशैं आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घट स्थापना गरिँदैछ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखस्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोपेर जमरा राखिन्छ। धादिङको गजुरी नजिकै गलौदीमा बन्द भएको सडक आज दिउँसो पछि मात्रै पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। सडक भाँसिएको ठाउँको भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ। भित्तापट्टि नयाँ ट्र्याक खोलिएपछि बीचमा होल्ड भएका गाडीलाई मात्रै सञ्चालन गर्न दिइएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सडक बनाउने काम पूरा भएको छैन। दुवैतिर रोकिएका गाडी पार भएपछि फेरि गाडी बन्द गरेर सडक बनाउने काम हुनेछ र दिउँसो पछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने गजुरी प्रहरीले जनाएको छ। काङ्ग्रेसको नियमित महाधिवेशन भइरहेको छ। महाधिवेशन मार्फत नेतृत्व चयनको अन्तिम चरणमा पुगेको छ। सभापति, दुई उपसभापतिहरू निर्वाचित गरिसकेको पार्टीको जारी महाधिवेशनमा अन्य उपसभापति र पदाधिकारीको मतगणना भइरहेको छ। तर नियमअनुसार अधिकांश कार्यकर्ताको हस्ताक्षर अनुसार गरिएको विशेष महाधिवेशन र अदालतका आदेशमा चित्त नबुझाएका नेताहरूले भने जारी महाधिवेशनको आलोचना गरेका छन्। आगामी मङ्सिरमा महाधिवेशन गर्ने तयारीमा रहेका पूर्व सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू आफ्नो पक्षको काठमाडौँ जिल्ला प्रदेश तथा क्षेत्रीय अधिवेशनमा पुगेका थिए। कार्यक्रममा महाधिवेशन संयोजक डाक्टर शशाङ्क कोइरालाले आफूहरू सत्यको पक्षमा लागेको दावी गर्नुभएको छ।
2: अनि मैले यसो विचार गरेँ, बिपी कोइरालाले यत्रो वर्षसम्म यत्रो कठिन कसरी गर्नुभयो भन्दाखेरि दुई तिनवटा कुरा रहेछ। एउटा विश्वास, आफूलाई लागेको विश्वासमा अटल र आफ्नो स्पष्ट नीति हुनु पर्यो। राजनीति भनेको एउटा यस्तो नीति हो जसमा आफ्नो मस्तिष्कमा क्लियर हुनु पर्यो कि म यो गर्छु।
1: अर्का नेता प्रकाशमान सिंहले रुख चिन्ह आफूहरूले पाउने आधार रहेको जिकिर गर्नुभयो।
3: भोटले पनि यो चाहिँ अब फेरि नजिर पनि कस्तो छ भन्दाखेरि मलाई याद छ, यो चाहिँ 1970 सालमा पार्टी ब्रेक हुँदाखेरि मुद्दा चाहिँ यो चाहिँ रुख चिन्हको लागि त कोर्टमा गएको, कोर्टले चाहिँ के गर्यो भने सिटिङ प्रेसिडेन्ट जो छ त्यसैलाई दिने भनेर दिएको।
1: राष्ट्रिय मानवाधिकार आयोगले नेपालमा मानसिक रोग पीडितहरूमाथि दुर्व्यवहार विभेद भइरहेको भन्दै सचेत बनाएको छ।
4: मानसिक रोगीले भोगेको पीडाप्रतिको व्यवस्थाका कारण उनीहरूको अधिकार संरक्षण हुन नसकेको आयोगको भनाइ छ। आयोगका प्रवक्ता श्यामबाबु काफ्लेले अनुगमनका क्रममा मानसिक स्वास्थ्य सेवाकोमा पहुँच अभाव, सामाजिक लान्छना, आर्थिक कठिनाइ र मनोसामाजिक सहयोगको कमीले सम्मानपूर्वक बाँच्ने अधिकार हनन भएको देखिएको बताउनु भएको छ। आयोगका अनुसार नेपालमा समुदाय स्तरमा मनोसामाजिक परामर्श र विमर्श प्रदान गर्ने जनशक्तिको अभाव देखिएको छ। मानसिक स्वास्थ्यमा सबैको सहज पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा मनोसामाजिक परामर्शदाताको व्यवस्था गर्न र मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन आग्रह गरिएको छ। आयोगले मानसिक स्वास्थ्य सेवाका लागि तिनै तहका सरकारले मिलेर काम गर्नुपर्ने स्मरण गराएको छ। हरेक वर्ष अक्टोबर 10 मनाइने विश्व मानसिक स्वास्थ्य दिवसका सन्दर्भमा आयोगले ध्यान आकर्षण गराएको हो।
1: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्कार अनि पुनः स्वागत छ श्रोता तपाईँहरूलाई तपाईँहरूको आफ्नै विकेन्ड शो नौलो किरणमा र म हुँ कार्यक्रम प्रस्तोता वृन्दा राई। हजुर श्रोता, आजबाट घटस्थापना रहेको छ र आजबाट दसैँको सुरुवात पनि भइसकेको छ औपचारिक रूपमा। र मैले कार्यक्रमको सुरुवाती चरणमा सुनाए दसैँ तिहार गीत सुजन तिगेला लिम्बू र मेलिना राईको आवाजमा। हजुर, र केही मिठा गीतहरू सन्देशहरू पठाउन या सुनाउन चाहनुहुन्छ भने पक्कै पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। र कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु यो अर्को निकै नै सुन्दर गीतबाट। श्रेया सोताङ र अमित, माफ गर्नुहोला, अमित विष्टको आवाजमा रहेको छ यो गीत, सारा खुसी।

हजुर श्रोता, सुन्नुभयो भर्खरै सारा खुशी श्रेया सोताङ र अमित विष्टको आवाजमा। हजुर, हामीलाई हाम्रो सहकर्मी धनराज दाजुले पनि कुनै पनि एउटा दसैँ गीत बजाइदिनुहुन अनुरोध गर्नुभएको छ। दाजु, तपाईँको गीत पक्कै पनि म केही क्षणमा अवश्य सुनाउने नै छु, तर अहिलेको लागि भने सुनौ परे माफ गर्नुहोला, प्रमोद खरेलको आवाजमा काली काली टिकटक।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

छगोडा तारा सुन्नुभयो भर्खरै, निकै नै जोसिलो र रमाइलो गीत दर्शन रावल र आशिष कौरको आवाजमा। हजुर श्रोता, हामीलाई मेसेज गर्नुभएको छ सुँगाई कार क्याम्प मेरिट क्वार्टरबाट। नमस्ते बिएफबिएस गोर्खा रेडियो भनेर उहाँले मेसेज लेख्नुभएको छ। जिएसयु नम्बर 5143 कप्रोल सुदन गुरुङ र उहाँको मेसेज रहेको छ। हजुरको यस कार्यक्रम मार्फत युकेमा रहनुभएको मेरा भाइ तथा मित्र डाक्टर बिमोल मगरको गत महिना मात्र रिलिज भएको सुमधुर नेपाली गीत सुनाइदिनु हुन विनम्र अनुरोध गर्दछु। गीतको बोल छ सम्झन्छु म भनेर भन्नुभएको छ। र उहाँको यो फरमाइससँगै नै सँगै चाहिँ उहाँले एउटा छोटो कथा पनि पठाउनु भएको छ। आउनुहोस् पहिले उहाँको कथा सुनौ र त्यसपछि सुनौ उहाँको रोजाइको यो मिठो गीत। र यो गीत ती आत्माहरूको कल्पनाबाट जन्मिएको हो जो आफ्ना प्रियजनहरूका लागि अनगिन्ती अधुरा कथा, नभनिएका शब्द र अपुरा विदाईहरू बोकेर ब्रह्माण्डमा विलीन भए। किनकि मृत्युको सबैभन्दा ठूलो पीडा सायद संसार छोड्नु होइन, आफूले माया गरेको मान्छेसम्म कहिल्यै नपुग्ने केही शब्दहरू सदाका लागि आफूसँगै लिएर जानु हो। र सायद ताराहरूको त्यो अनन्त भेटको बीचमा ती अधुरा कथाहरू अझै कसैले सुनिदिने प्रतीक्षामा छन्। एकदमै सुन्दर भावनाले भरिएको कथा मेसेज यहाँ हामीलाई सुदनजीले पठाउनु भएको छ। सुदनजी, तपाईँको सन्देशको लागि धेरै धेरै धन्यवाद। र अहिलेको लागि भने तपाईँहरूलाई सुनाउन चाहन्छु सुदन गुरुङजीको फरमाइसमा बिमोल मगरको आवाजमा सम्झन्छु म।

Tara Yavis Thapa featuring Osin Karki. हजुर श्रोता अहिले विकेन्डको समय छ हिजो शनिबार आज आइतबार है विकेन्डमा पनि मैले यसो दिदीबहिनीहरूसँग कुरा गरेको थिएँ है सबैजना विकेन्डमा पनि एकदम व्यस्त हुनुहुन्छ भन्ने कुरा मैले थाहा पाएँ है कसैको स्विमिङ कसैको नानीहरूको फुटबलहरू है टाढा टाढा लानुपर्ने तर फेरि हेर्नुहोस् न दसैँ पनि सुरु भएको छ आजबाट होइन झन् अब त व्यस्त को व्यस्तै रहनेछ आराम गर्ने त फुर्सदै छैन तर तपाईँले आफ्नो लागि चाहिँ समय चाहिँ निकाल्नु चाहिँ पक्कै पनि नबिर्सिनु होला र हाम्रो ब्रिज फोर्सेस ब्रुनाईको श्रोताहरूको लागि आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्टले चाहिँ एडल्ट क्यानभस पेन्टिङ आयोजना गर्दैछ मङ्गलबार 13 अक्टोबरको दिन बिहान 9:30 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा र यदि तपाईँ यस क्यानभस पेन्टिङ सेसनमा जान चाहनुहुन्छ भने चाहिँ तपाईँले क्युआर कोड मार्फत रेजिस्टर गर्नुपर्ने हुन्छ र जुन चाहिँ तपाईँले हाई पेजमा सजिलैसँग पाउन सक्नुहुन्छ र प्रत्येक एक व्यक्ति $6 लागिनेछ एडल्ट क्यानभस पेन्टिङ सेसनको लागि हजुर मेसेजेसकै क्रममा हामीलाई धनराज

दाजु हाम्रो सहकर्मी दाजु हुनुहुन्छ, उहाँले मेसेज पठाउनु भएको छ। आजदेखि नौरथा सुरु भयो, सम्पूर्ण श्रोतालाई कुनै एउटा दशैं गीत सुनाइदिनुहुन होला इन्क्लुडिङ बीएफबीएस गोर्खा रेडियो परिवारमा भनेर दाजुले भन्नुभएको छ। दाजु हजुरलाई पनि ह्याप्पी दशैं है, र अहिलेको लागि भने चाहिँ धनराज दाजुको फरमाइसमा रहेको यो निकै नै रमाइलो दशैं गीत सुगम पोखरेलको आवाजमा दशैं आयो।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो PFBS गोर्खा रेडियो हो।

फ्लर्टी माया सुन्नुभयो भर्खरै नितेश चङ कुँवरको आवाजमा। हजुर श्रोता, मैले यहाँ भर्खरै यो ब्रेकमा मैले समाचार पनि हेर्दै थिएँ है, र काठमाडौँ स्थित हनुमान ढोकाको दरबारमा रहेको यो दसैँ घरमा चाहिँ वैदिक विधिपूर्वक जमरा राख्ने काम पूजा पनि क्रमशः भइसकेछ, र यसै गरी अन्य अन्य मन्दिरहरूमा पनि नवरात्रिको पूजा चाहिँ धमाधम भइरहेको दृश्य मैले भर्खरै हेरेको थिएँ, र ब्रिटिस फोर्सेस ब्रुनाईमा पनि पूजाको क्रम अझै जारी नै छ, र आज बिहान 1 बजीसम्म पूजा सम्पन्न हुने भएको छ। र ब्रिज फोर्सेस ब्रुनाईको श्रोताहरूको लागि फेरि एकचोटि सम्झनाको लागि है, हजुरहरूले सायद बिर्सिनु भएको होला तर कतिपयले आफ्नो डायरीमा अलरेडी नोट डाउन गरिसक्नु भएको होला, हर्नबिल स्कुलमा दसैँ पिकनिक डे हुँदैछ शुक्रबार 16 अक्टोबरको दिन दिउँसो 12 बजेबाट, र यदि तपाईँहरूको केही प्लानहरू छ भने चाहिँ पक्कै पनि प्लानलाई चाहिँ मलाई लाग्छ थातिराख्नुपर्छ होला। यो दसैँ पिकनिकमा चाहिँ हामी भर्सक सबैजना हाम्रो बच्चाहरू हुनुहुन्छ है, हामी भने बच्चाहरूलाई पनि खुसी लाग्छ। अनुरोध छ नछुटौ हर्नबिल स्कुलको दसैँ पिकनिक डे शुक्रबार 16 अक्टोबरको दिन। र यसै गरी ब्रिज फोर्सेस ब्रुनाई श्रोताको लागि नै अर्को इन्फर्मेसन रहेको छ, फुलपाती पूजा हुँदैछ शनिबार 17 अक्टोबरको दिन बिहान 8:55 11:45 ब्रिज फोर्सेस मन्दिरमा। हेर्नुहोस् न श्रोता, विकेन्ड भनेको आराम गर्ने भनेर भनिन्छ होइन, तर विकेन्ड पनि अहिले ब्रिज फोर्सेस ब्रुनाईमा एकदम बिजी छ, र दसैँ लागिसकेको छ, र दिनदिनौ हामी सबैजना एकदम व्यस्त छौँ, तर जहाँसम्म लाग्छ हामी जति बिजी भयौँ उति नै राम्रो हुन्छ हाम्रो लागि पनि होइन, मेन्टली फिजिकल्ली। तर अघि पनि मैले भनिसकेँ तपाईँहरूलाई, आफ्नो लागि चाहिँ केही समय चाहिँ निकाल्नु चाहिँ पक्कै पनि नबिर्सिनु होला।

हजुर श्रोता, सुन्नुभयो भर्खरै निकै नै सुन्दर गीत कुमार सागरको आवाजमा आँखैले। र अहिले ब्रुनाईमा समय भएको छ 10 बज्नुको लागि मात्र 5 मिनट रहेको छ र मैले नौरो किरणको तेस्रो घण्टालाई पनि बिठमाने समय भइसकेको छ। श्रोता, यतिन्जेल मलाई सुनेर साथ दिनुभयो, तपाईँहरूको सन्देश पठाउनुभयो, रिक्वेस्ट पठाउनुभयो, एकदमै खुसी लाग्यो। आशा छ तपाईँहरूले अर्को हप्ता पनि मलाई सुनेर साथ दिनुहुन्छ भनेर, तपाईँहरूको सन्देश पनि यसरी नै आउन चाहिँ जारी नै रहन्छ होला भन्ने आशा राखेकी छु। हजुर, जाँदा जाँदै राख्न चाहन्छु तपाईँहरूलाई अन्जु पन्त र एसडी योगीको आवाजमा रहेको यो निकै नै रमाइलो गीत छ, चाँदी जलप्प। र गीतपछि तपाईँहरूले सुन्न सक्नुहुन्छ नेपालबाट प्रसारण हुने समाचार। र हाम्रो भेट भने पक्कै पनि अर्को हप्ता हुने नै छ है, नौलो किरणमा। र श्रोता, दसैँ लागिसकेको छ है, आजबाट सुरु भएको छ र दसैँ केवल टिका जमरा र पिङको पर्वको साथ चाहिँ यो परिवार संस्कार एकता र सकारात्मकताको पर्व पनि हो होइन। र यस पर्वले हामीलाई चाहिँ असत्यमाथि सत्य र निराशामाथि आशाको विजयको पनि सन्देश दिन्छ। र दसैँ राम्रोसँग बनाउने योजना बनाउनुहोस् होइन, कता के गर्नुहुन्छ, फ्यामिलीहरूसँग भेटघाट गर्ने योजना होला होइन, तपाईँहरूको योजना बनाउँदै गर्नुहोस्, दसैँ छिट्टै आउँदैछ होइन। र फेरि पनि हाम्रो भेट अर्को हप्ता शनिबार हुने नै छ, त्यति तिन्जेल बीएफबीएस गोर्खा रेडियो सुन्दै रहनुहोला। नमस्ते, शुभ दिन।

0: गोर्खाको चुम्नुब्री गाउँपालिका हुँदै बग्ने बुढी गण्डकी नदीमा लेदो र गिग्रान सहितको आकस्मिक बाढी आएको छ। यो बाढीले तल्लो क्षेत्र आरूघाटसम्म क्षति पुर्याउन सक्ने आशंका गरिएको छ। त्यसैले तटीय क्षेत्रमा रहेकालाई सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाका अनुसार वडा नम्बर 6 लोप्पा भन्ने ठाउँमा सुक्खा पहिरो खसेर बुढी गण्डकी नदी थुनिएपछि भीषण बाढी आएको छ। आज बिहान 4 बजेतिर ठूलो आवाजसहित बाढी आएको उहाँले जानकारी दिनुभयो। गोर्खाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रका अनुसार बाढीले मानवीय क्षति भने पुर्याएको जानकारी छैन। अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी छ। चुम्नुब्री 6 चुम्केको खोलामा पहिरो खसेर थुनिएको र पछि बाढी आएको उहाँले जानकारी दिनुभयो। बाढीले तल्लो तटीय क्षेत्रमा पर्ने सल्लेरी र जगत बजार जोखिममा रहेको स्थानीयले बताएका छन्। जोखिमका कारण कतिपय विस्थापित भएका छन्। बाढी पूर्वानुमान महाशाखाले आकस्मिक बाढी आएकाले सतर्कता अपनाउन भन्दै एसएमएस पठाएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापतितर्फ डाक्टर चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्रीतर्फ प्रदीप पौडेलको अग्रता कायम छ। प्राप्त पछिल्लो मतगणना विवरण अनुसार उपसभापतितर्फ डाक्टर भण्डारीले 623 मत ल्याउनु भएको छ। इन्जिनियर मधु आचार्यले 343, त्यस्तै गोविन्द भट्टराईले 291, सुरेन्द्र राज पाण्डेले 289, दीपक गिरीले 242, धनराज गुरुङले 211 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 126 मत पाउनु भएको छ। उपसभापतितर्फ विनोद चौधरीले 347 मत सहित अग्रता लिनु भएको छ। जीवन परियारले 287 मत प्राप्त गर्दा फर्मुल्लाह मन्सुरले 164, सीता गुरुङले 151 र रञ्जित कर्णले 98 मत पाउनु भएको छ। केन्द्रीय महामन्त्रीतर्फ प्रदीप पौडेलले सबैभन्दा बढी 688 मत पाउनु भएको छ। अमरसिंह पुन मगरले 443 मत पाउनु भएको छ। उदय शमशेर राणाले 388, डाक्टर सुनिल कुमार शर्माले 300, गुरुराज घिमिरेले 169, नयन सिंह मरले 129 मत पाउनु भएको छ। त्यस्तै शङ्कर तिवारीले 19 र डाक्टर सन्तोष उपाध्यायले 17 मत पाउनु भएको छ। प्राप्त विवरण अनुसार खुला महामन्त्री पदमा पौडेल अन्य प्रतिस्पर्धी भन्दा अगाडि देखिनु भएको छ। केन्द्रीय महामन्त्रीतर्फ डिला सङ्ग्रौलाले 53523 मत प्राप्त गर्दै अग्रता लिनु भएको छ। महालक्ष्मी उपाध्याय डिनाले 484 मत प्राप्त गर्नुभएको छ भने रीता खनालले 139 मत पाउनु भएको छ। दशैं सुरु भएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किन थालेपछि कञ्चनपुरको गड्डा चौकी नाकामा चहल पहल बढेको छ।
1: भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन्। भारतका उत्तराखण्ड, दिल्ली, पन्जाब लगायत क्षेत्रमा काम गर्न गएका नेपालीहरू दशैं मनाउन घर फर्कन थालेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभएको छ। रावतले चाडपर्वका बेला यात्रुको सुरक्षाका लागि नाकामा निगरानी बढाइएको जानकारी दिनुभएको छ। यात्रुको चाप बढेपछि जिल्लाका विभिन्न ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। भारतबाट आउनेहरूमा विभिन्न रोग संक्रमणको जोखिम रहेकाले नाकामै स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। नाकामा भारतबाट फर्किनेहरूको डेङ्गी, मलेरिया, एचआईभी लगायत 6 प्रकारका रोगको जाँच भइरहेको कार्यालयको भनाइ छ।
0: भारतमा कक्रो जनता पार्टीको प्रदर्शन अघि पार्टीका प्रमुख सहित 2000 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सीजेपीले दिएको जानकारी अनुसार प्रदर्शनमा सहभागी हुन नयाँ दिल्ली पुगेका अभिजित दीपके सहित 3 नेतालाई विमान बाट ओर्लिने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शन स्थलमा पत्रकार सुहासिन हैदर पनि पुग्नु भएको छ।
2: But yet there are more and more, so every time the police comes, they detain a few. Here are some more police officers coming through. They're pushing them onto these buses and taking them away.
0: आन्दोलनकारीले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। जल तथा मौसम विज्ञान विभागले आजदेखि मुलुकभरको मौसममा सुधार आउने जनाएको छ। विभागका अनुसार पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम अब घट्दै जानेछ। आजदेखि तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका 1-2 ठाउँमा मात्रै हल्का वर्षा हुने विभागले जनाएको छ। भोलि रातिदेखि मुलुकभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्सनले जानकारी दिनुभएको छ। र पोर्चुगल फुटबल महासङ्घले राष्ट्रिय टोलीको क्याम्प छाडेको घटनामा क्रिस्टियानो रोनाल्डोमाथि अनुशासनको कारवाही प्रक्रिया अघि बढाएको छ। हवस् त।
3: रेडियो बीएफबीएस कुलखान।

0: बीएफबीएस गोरखा रेडियोको यो तरंगमा परदेशीको सन्देशलाई पर्खेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट परदेशीको सन्देशको सुरुवात भइसकेको छ। दुईजना आएका छौँ परदेशीको सन्देशमा। म सुसन बालाको तर्फबाट तपाईँहरू सबैमा हार्दिक नमस्कार टक्राउन चाहन्छु। साथसाथै मेरो तर्फबाट हृदयदेखि स्वागत पनि गर्न चाहन्छु। र मेरो साथमा हाम्रो मीना थापा बहिनी हुनुहुन्छ र उहाँलाई पहिला चाहिँ म स्वागत गरिहालौँ है त। नमस्ते मीना बहिनी।
1: नमस्ते नमस्ते सुसन बाला दिदीज्यू हुनुहुन्छ र सँगसँगै म पनि आएकी छु र यति बेला परदेशीको सन्देश सुनेर बस्नुभएका सम्पूर्ण हाम्रा श्रोतालाई हार्दिक स्वागत तथा नमस्कार टक्र्याउँछु। म मीना थापा।
0: अनि सन्चै हुनुहुन्छ?
1: एकदमै हजुर नै एकदमै आरामै हुनुहुन्छ होला। धेरै पछि आउनु भएको छ।
0: हजुर धेरै पछि आए र यो पनि एउटा सौभाग्य हो। पाए भनौ होइन आए पनि
1: हजुर
0: रुजी होस् श्रोताहरू। परदेशीको सन्देशमा हामी आएका छौँ मीना बहिनी र म। रेकर्डेड सन्देशहरू छन् श्रोताहरू र पत्रहरू पनि छन् भनौँ। र सबैभन्दा पहिला त अब सन्चो सुविस्तै हुनुहुन्छ होला तपाईँहरू सबैजना। हामी पनि सन्चो सुविस्तै छौँ होइन। अब चाडबाडको सुरुवात भइसकेको छ, के छ कसो छ विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू दसैँको स्वागत कस्तो प्रकारले गर्दै हुनुहुन्छ तयारी भनौँ होइन मीना?
1: हजुर दसैँ हाम्रो घर आँगनमा आइसक्यो भन्नुपर्छ र दसैँको हामी मुखमा आइसकेका छौँ र जहाँ हुनुहुन्छ रमाइलोसँग दसैँ मनाउनु होला। हुन त नेपालमा भने अलिकति गाह्रो नै छ किनभने धेरै यो क्षति पनि पुऱ्याएको छ बाढी पहिरोले गर्दा। धेरैजनाको ज्यान गएको छ, धेरैजना घाइते हुनु भएको छ, धेरैको घर खेत पनि छैन। त्यो कारणले अलिकति दसैँ खल्लो हुन्छ होला। जे जस्तो भए तापनि दसैँ हाम्रो घर आँगनमा आएको छ, बडा दसैँ हो। जहाँ हुनुहुन्छ राम्रोसँग मनाउनु होला भन्न चाहे।
0: हजुर पक्कै पनि श्रोताहरू, देश दुखेको छ भनौँ र हामी सबैको मन पनि दुखेको छ। त्यसले गर्दा दसैँ चाहिँ नेपालमा साधारण नै हुन्छ जस्तो छ यो पालि हामी सबैको घर घरमा भनौँ। त्यसले गर्दाखेरि जे होस् तपाईँहरू विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू आफन्तजनहरूसँग भेटघाट गर्नुहोला, रमाइलो गर्नुहोला होइन। यही नै हो भेटघाट गर्ने मौका भनौँ। र परदेशीको सन्देशमा श्रोताहरू तपाईँको घर आँगनमा आइपुगेका छौँ हामी परदेशीको सन्देश लिएर पत्रहरू बोकेर भनौँ। अब हाम्रो गन्थनलाई अलिक पर सारेर मीना, दसैँको कुरा हो गन्थन पनि साह्रै नभनौँ होइन, पत्रतिर लाग्नुपर्छ कि जस्तो छ। पहिलो पत्र मेरो हातमा परेको छ हो।
1: हजुर सुसन बाला दिले भने जस्तै गरेर हामी अगाडि बढ्नुपर्छ। त्योभन्दा अगाडि एक फेरा त हामी ठेगाना पनि दिनुपर्छ होला।
0: ए हजुर धेरै समय पश्चात आउँदा त बिर्सिँदो रहेछ नि त। ठेगाना त मेरो दिमागमै छैन नि, के गर्नु। ल मीना बहिनी ठेगाना दिनुहोस्।
1: ल ढिला नगरी अब ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल। र बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल एचक्यूबिजिएन बिएफपिओ 4, इमेल आइडी bfbs@bfbs.com। हाम्रा फोन नम्बरहरू छन् 54285054336 र 55339930 हाम्रो फोन नम्बर हो।
0: हजुर श्रोताहरू फोन नम्बर पनि पाउनुभयो, इमेल एड्रेस पनि पाउनुभयो कार्यक्रमको थालनीमै भनौँ होइन। बिचमा फेरि हामी दिन्छौँ। म त धेरै समय बादमा परदेशीको सन्देशको रेकर्डिङमा आउँदा त एड्रेस दिनुपर्छ, ठेगाना दिनुपर्छ, त इमेल पाउनलाई पत्र पाउनलाई भन्ने कुरा त मैले बिर्सिसकेछु। जे होस् अब हामी पहिलो पत्रतर्फ लागौँ। मेरो हातमा एउटा पत्र छवि थापाज्यूले पठाउनु भएको फोक्सटोन केन्ट युकेबाट। उहाँको नेपाल ठेगाना चाहिँ गुल्मी हो र पत्रतर्फ लागौँ। लेख्नु छ आदरणीय परदेशीको सन्देश सञ्चालक विनोद दाई, सञ्चालिकाहरू दिदी सुसन बाला, बहिनीहरू निशा मीना र आरती, साथै सम्पूर्ण काठमाडौँ बिएफपिएस गोर्खा रेडियोका परिवारहरूमा हार्दिक नमस्कार भनेर भन्नुभएको छ मीना।
1: हजुर हाम्रो छवि दाई आउनु भएको छ। छवि दाईले हामीलाई जहिले साथ दिन आउनुहुन्छ एकदमै खुसी लाग्छ। छवि दाईलाई हार्दिक स्वागत गरौँ हामी दुवैजनाको। र आज चाहिँ विनोद दाई र निशा हुनुहुन्न, दुवैजना बिदामा हुनुहुन्छ। त्यो भएर सुसन बाला दिदी र म आएको छु। हामीलाई एक घन्टासम्म पक्कै पनि साथ दिनुहुन्छ भन्ने आशा गरेका छौँ र कार्यक्रममा स्वागत गरौँ है त दाईलाई।
0: हजुर हामीलाई एक घन्टासम्म झेल्नु होला भन्नु खोज्या।
1: हजुर
0: हाम्रो छविजीले लेख्नुहुन्छ यहाँहरू सम्पूर्णमा नेपालीहरूको महान चाड बडा दशैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु भनेर लेख्नु भएको छ। हाम्रो तर्फबाट पनि हामी यहाँहरू सबैमा पनि छविजी तपाईँमा र सम्पूर्ण श्रोताहरूमा यो पालिको दशैं महान चाडको यो हाम्रो दशैंको उपलक्ष्यमा भनौँ हार्दिक मंगलमय शुभकामना टक्राउन चाहन्छौँ।
1: पक्कै पनि
0: र उहाँ लेख्नुहुन्छ गुल्मी पम्फुका रहनुहुने सम्पूर्ण आफन्तजनहरू साथीहरू दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष सम्झना छ र बुटवल शङ्कर नगरमा रहनुहुने दाई भाउजू भाइ बुहारी छोरा बुहारी छोरीहरू भान्जा भान्जी नाति नातिनीहरू साथै अन्य आफन्तजनहरूको सबै परिवारमा साइनो अनुसारको ढोक आशीर्वाद माया अनि धेरै सम्झना छ भन्नुभएको छ। र रूपन्देही मुर्गियामा रहनुहुने मामा मोहन राणा माइजू प्रेम कुमारी राणा सालाव गगन अनि बहिनी निलु र सोही ठाउँमा हुनुहुने सबै आफन्तजनहरूमा साइनो अनुसारको ढोक आशीर्वाद माया अनि सम्झना छ। साथै जीवन साथी गीता छोरीहरू अनु अलिसा छोरा विनय र भान्जा शिवान्तमा मुटुभरिभरिको माया अनि धेरै धेरै आशीर्वाद छ भनेर लेख्नु भएको छ उहाँले। र अब अन्य सम्झनामा भनेर लेख्नु भएको छ युकेमा दाईहरू राजेन्द्र बान्तवा राई यामदास मुलिछा प्रेमध्वज गुरुङ र राजेन्द्र लिम्बू नम्बरी कृष्ण चामलिङ अनि परिवारहरू र सधैँ मलाई सम्झना गरिरहनुहुने मेरा शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरू अरुण नदी खत्री युक्त प्रसाद श्रेष्ठ ओम मणि सापकोटा सुनिल निर्दोषी पारगरी कोरिया भनेर चाहिँ ब्र्याकेटमा लेख्नु भएको छ उहाँले। र हाम्रो सुनिल निर्दोषी पारगरी चाहिँ कोरियामा हुनुहुन्छ हजुर। र उहाँले अगाडि लेख्नुहुन्छ बहिनीहरू सुषमा सुस्केरा दर्पण देविका राई सरस्वती राई विनिता सुनवार लगायत मलाई चिन्नुहुने सबै साथीहरूलाई मिठो मिठो सम्झना र अन्त्यमा बिएफबिएस परिवार साथै रेडियो नेपाल प्रति आभार प्रकट गर्दछु। तपाईँहरूकै रोजाइमा एउटा दशैं सम्बन्धी गीत सुनाइदिनु भए आभारी हुने भनेर पनि लेख्नु भएको रहेछ जाँदा जाँदै र लेख्नुहुन्छ हवस् त आजलाई बिदा चाहन्छु धन्यवाद छवि थापा फोक्सटोन केन्ट युकेबाट र सबै सबैलाई सम्झिनु भएको छ उहाँले।
1: हजुर हजुर छवि दाईलाई धेरै धेरै धन्यवाद छ यसरी आउँदै गर्नुहोला दाई दसैँ आइसक्यो हाम्रो घर आँगनमा दसैँ रमाइलोसँग मनाउनु होला आफ्नो घर फ्यामिलीसँग होइन उहाँले गीत त मगाउनु भएको छैन हामीले अब दसैँ आइसक्यो नि त त्यसैले दसैँको गीत हामीले राखिदिएका छौँ हजुर लगायत सम्पूर्णलाई मनपर्छ भन्ने आशा गर्दै यो दशैंको गीत यहाँका लागि राखिदिन्छौ योगेश्वर अमात्यले गाउनु भएको छ।
0: हजुर अब लागौ उहाँले रोज्नु भएको गीत तर्फ र छविजी गीत तपाईँको निम्ति र सम्पूर्ण श्रोताहरूको निम्ति।

0: ಕಟ್ಟಿ ಲಗಾವು
1: ಲೈಸ್ ಮುಡಿ ಸಾರಿ.

0: आउँछन् के रे, फलफुल मसला ल्याउँछन् के रे, छोरी त आफ्नै भई ज्वाइँलाई त एक सय त दिनु पर्ला नि त छिना।
1: दिस बुढी 100 रुपियाँ त छिना, पैसा र सैसा टिकट।

0: दसैँ हो कि यो मेरो दशा भनेर हाम्रो योगेश्वर अमात्यज्यू भन्दै हुनुहुन्थ्यो श्रोताहरू, र हाम्रो छवि थापाजीको लागि हामीले राखेका थियौँ यो गीत। आशा छ, विश्वास छ छविजी तपाईँलाई यो गीत मन पर्यो कि मन परेन, होइन मन पर्यो पक्कै पनि, होइन दसैँको गीत हो, यति बेला दसैँको गीतहरू सबैलाई मनपर्छ। र अब हाम्रो छविजी को पत्र पढिसक्यौँ, गीत पनि सुन्यौँ मिना, अब तपाईँको हातमा कसको पत्र छ, त्यसपछि हामी चाहिँ आवाजमा भएको सन्देशहरूतर्फ पनि लाग्नु छ।
1: पक्कै पनि राख्छौँ सुसन बाला दिदी। अब हामी अगाडि बढ्ने क्रममा मेरो हातमा धनवीर पुन हुनुहुन्छ। उहाँको घर घोडे पानी म्याग्दी हो भने अहिले बेलायतमा बसोबास गर्दै आउनु भएको छ। उहाँको पत्र छ, उहाँ लेख्नुहुन्छ, कार्यक्रम परदेशीको सन्देश सञ्चालक विनोद दाई साथै सञ्चालिका निशा, सुसन बाला अनि मिना बहिनीमा, लामो समयको अन्तरालपछि लन्डनको यो एउटा सानो बस्तीदेखि दुई हात जोडी नमस्कार अनि मिठो सम्झना अनि धेरै धेरै माया पनि छ है भनेर भन्नुभएको छ।
0: ओहो हजुर धनवीर पुनज्यू, तपाईँमा पनि हामी हात जोडेर नमस्कार टक्राउन चाहन्छौँ, मिठो मिठो सम्झना पनि चढाउँछौँ भनौँ, टक्राउँछौँ भनौँ, होइन ह्याप्पी दसैँ पनि भन्न चाहन्छौँ।
1: आउँदै गरेको नेपालीहरूको महान पर्व विजया दशमीको उपलक्ष्यमा सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना टक्र्याउन चाहन्छु भन्नुभएको छ। आज फेरि घुम्दै फिर्दै सन्देश बोकेर हजुरहरूकै घर आँगनीमा टुप्लुक्क आइपुगेको छु। आशा छ यस चौतारीमा स्थान पक्कै पनि दिनुहुनेछ भनेर। मेरो परिचय त बिस्तारै दिँदै जाउँला किनभने धेरै साथीभाइहरूले मेरो सन्देशबाटै चिन्नुहुन्छ। कार्यक्रम मार्फत सम्झनु पर्दा युकेमा रहनुहुने बहिनी निर्मला परिवेश राई अनि परिवार, छवि थापा साथै परिवार, कृष्ण चामलिङ अनि परिवार, केन्टमा बस्नुहुने निर्मला सुब्बा, धनराज राई अनि परिवार, अनि दाई भाउजूका साथै परिवारमा पनि 2083 सालको बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना छ। अनि नेपालको नवलपरासीमा हुनुहुने ओम मणि सापकोटाजीमा पनि धेरै धेरै सम्झना छ। अन्तमा मैले चाहेर पनि धेरै इष्टमित्रहरूको नाम लिन सकेन, त्यसको लागि म क्षमा माग्न चाहन्छु। यति भन्दै आजको मेरो सन्देश यही अन्त गर्नु पर्ला र समयले साथ दिएमा फेरि पत्र लेख्ने कोसिस गर्नेछु भन्दै अन्तमा मेरो सन्देश प्रसारण गरिदिनुहुने 3 बिएफबिएसका स्टाफहरूका साथै रेडियो नेपालका सम्पूर्ण चालक सञ्चालिकाहरूमा मुरी धन्यवाद दिन चाहन्छु। हवस् त नमस्कार भन्नुभएको छ धनवीर पुन युके।
0: हजुर छोटो मिठो सन्देश हाम्रो धनवीर पुनज्यूको थियो, र जो सबैलाई सम्झिनु भएको छ, सधैँ सम्झिनुहुन्छ यहाँहरू सबैले भनौँ, हाम्रो धनवीरज्यूले, हाम्रो छविजीले, होइन त मिना?
1: हजुर हजुर पक्कै पनि एकदमै सम्झिनुहुन्छ धनवीर दाई, छवि थापा अनि राजेन्द्र बान्तावा राई दाजुहरू सधैँ हामीलाई सम्झेर यसरी सहयोग गर्नुहुन्छ, हामीसँग जोडिनुहुन्छ, एकदमै खुसी लाग्छ। र हजुरहरूको दसैँ एकदमै रमाइलोसँग मनाउनु होला। दसैँ पनि हाम्रो घर आँगनमा आएको छ, नेपालमा जे भए पनि हजुरहरू त ठिकै छ नि त, त्यो कारणले रमाइलोसँग दसैँ मनाउनु होला भन्न चाहे।
0: हजुर पक्कै पनि। अब हामी हाम्रो धनवीर पुनज्यूले रोज्नु भएको गीत तर्फ लाग्छौँ।
1: हजुर हजुर धनवीर पुन दाईले यो गीत त रोज्नु भएको छैन, अहिले दसैँ आएको छ, त्यो भएर हामीले नै दसैँको गीत राखिदिएका छौँ। कमला किरण र रामजी खाँडले गाउनु भएको आऊ है माया दसैँ र तिहारमा भन्नुभएको छ, यो गीत सुन्छौँ उहाँ लगायत सम्पूर्ण हाम्रा श्रोताका लागि।
0: ल त मार्यो, अब मायालाई पो बोलाउनु भएछ, होइन? जे होस् अब आजको यो अर्को गीततर्फ लागौँ धनवीरजी, तपाईँको निम्ति यो गीत हाम्रो तर्फबाट।

0: हजुर श्रोताहरू, भर्खरै हामीले एउटा गीत सुन्यौँ, दसैँको गीत सुन्यौँ, भर्खरै धनवीर पुनज्यूको निम्ति हामीले राखेका थियौँ भनौँ। र अब हामी रेकर्ड गरिएको सन्देशतर्फ लाग्दैछौँ श्रोताहरू। र हाम्रो अबको सन्देशहरूमा मिना बहिनी, ब्रुनाईबाट टुआर जीआरबी कम्पनीका भाइहरूको श्रीमतीहरूको सन्देश होइन त?
1: हजुर, दिदीले भन्नुभयो जस्तै गरेर ब्रुनाईमा कार्यरत टुआर जीआरका भाइहरूका फ्यामिली अथवा श्रीमतीहरूको आफ्नै आवाजका सन्देशहरू रहेको छ र यो सन्देश रेकर्ड गरेर पठाउनु हुने हाम्रा धनराज भाइलाई पनि धेरै धेरै धन्यवाद दिनुपर्छ र आउने दिनहरूमा अझ सहयोग र साथको अपेक्षा पनि राख्छौ। र आज पाँचजना दिदी बहिनीहरू हुनुहुन्छ, उहाँको आवाजको सन्देश हामी पालै पालो राख्दै जानेछौ। र अहिलेलाई भने को हुनुहुन्छ रे दिदी?
0: हजुर हजुर, पहिलो सन्देश सिसम राई बहिनीको, उहाँको सन्देश छ। उहाँको श्रीमान टुआर जीआरबी कम्पनीमा हुनुहुन्छ, उहाँले चाहिँ सायद आफ्नो श्रीमान, आफ्नो शाखा सन्तान सबैलाई यो दसैँको शुभकामना टक्र्याउन चाहनु भएको छ होला, होइन?
1: पक्कै पनि।
0: जे होस्, अब हामी उहाँको सन्देशतर्फ लागौँ।
2: नमस्कार, मेरो नाम सिसम राई हो। म अहिले परिवार सहित ब्रुनेमा बसिरहेको छु। मेरो श्रीमानको नाम इसाक राई हो र मेरो दुईजना छोरा अनि एउटा छोरी छ। दुईटा छोराको नाम तेयाङ राई, तेतम राई र आइला राई। सँगै रमाइलोसँग बसिरहेको छौँ। मेरो श्रीमान टुआर जीआरबी कम्पनीमा काम गर्नुहुन्छ। बिएफपिएस गोर्खा रेडियोको परदेशीको सन्देश कार्यक्रम मार्फत म चारैतिर फिजेर बस्नुभएको सम्पूर्ण हाम्रो नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई हाम्रो महान चाड दसैँको धेरै धेरै शुभकामना दिन चाहन्छु, लगायत मेरो परिवार युकेमा रहनुभएको मेरो दुईजना दिदी, दुईजना बेना, छोराछोरी, अनि हङकङ चुनवानमा रहनुभएको मेरो मम्मी आमा, अनि मेरो स्पेसली आज चाहिँ म मेरो दाई आयुष राई लाई चाहिँ यो डेडिकेट गर्न चाहन्छु, किनभने हामी 7-8 वर्ष भइसक्यो दसैँ तिहार मनाउन नपाएको। त्यही भन्दै अन्त्यमा बिआइपिएस गोर्खा रेडियो ब्रुनेलाई मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा बिआइपिएस गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। जाँदा जाँदै गायक सुगम पोखरेलले गाउनुभएको दसैँ आयो बोलको गीत सुनाइदिन अनुरोध गर्दै बिदा हुन्छु। नमस्कार।

0: BFBS Gorkha Radio.
1: BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र परदेशीको सन्देशमा छौँ तपाईँ हामी अहिले र यो साताको भनौँ यो विकेन्डको परदेशीको सन्देशमा तपाईँ हामी छौँ र सन्देशहरू हामीले सुनाउँदैछौँ भनौँ तपाईँहरूको आफन्तसम्म तपाईँहरूको घर आँगनसम्म तपाईँले पठाउनु भएको सन्देश लिएर हामी जाँदैछौँ पालो पालो भनौँ होइन एकपछि अर्को घरमा हामी जाँदैछौँ तपाईँहरूको परिवारलाई सँग पनि भेटघाट हुँदैछ भनौँ होइन र अब छोटो विश्राम पश्चात यहाँहरू सबै सबैलाई मेरो हार्दिक नमस्कार छ म सुसन पालाको तर्फबाट र हृदयदेखि स्वागत पनि छ
2: हजुर मेरो पनि धेरै धेरै स्वागत तथा नमस्कार छ म मीना थापाको तर्फबाट अब ढिला नगरी फेरि पनि हामी अगाडि बढौँ अगाडि बढ्ने क्रममा ठेगाना दिनुपर्छ होला दिदी
1: हजुर म त बिर्सिन्छु नि त
2: हजुर नबिर्सिनु होला अब ढिला नगरी फेरि पनि ठेगाना दिन गइरहेकी छु ठेगाना यस प्रकार छ कार्यक्रम परदेशीको सन्देश बिएफबिएस नेपाल पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल र बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल एचक्यूबिजिएन बिएफपिओ 4 इमेल आइडी बिएफबिएस गोर्खा एट द रेट बिएफबिएस डट कम हाम्रा फोन नम्बरहरू छन् 5428054337364 र 5533930 हाम्रो फोन नम्बर हो
1: हजुर श्रोताहरू ठेगाना त पाउनु भयो अब यसमा तपाईँहरू इमेल गर्नुहोला पत्र लेख्नुहोला कल गर्नुहोला र आफ्नो आवाजमा सन्देश रेकर्ड गराउनुहोला जस्तो हाम्रो ब्रुनाईबाट हाम्रो बहिनीहरूले रेकर्ड गराएर पठाउनु भएको छ आफ्नो आवाजमा सन्देशका कुराहरू होइन त मिना
2: हजुर हजुर पनि
1: जे होस् तपाईँहरू पनि सन्देशहरू रेकर्ड गराउनुहोला र अब हामी आवाजमा रेकर्ड गरिएको सन्देशहरूमा छौँ होइन अब पालो कसको छ त
2: हजुर दिदी आज पाँचजना दिदी बहिनीहरू हुनुहुन्छ अनि एकजनाको गइसक्यो भने अब फेरि पालो छ शीला तामाङ उहाँ पनि टुआरजियर बी कम्पनीमा कार्यरत भाइ हुनुहुन्छ उहाँका वाइफ हुनुहुन्छ शीला तामाङ उहाँको आफ्नै आवाजमा सन्देश रहेको छ यो आवाज सुन्छौँ र सँगसँगै उहाँले रोज्नु भएको गीत पनि हामी सुन्छौँ र अब लागौँ उहाँको सन्देशतर्फ
3: नमस्ते मेरो नाम चाहिँ शीला तामाङ हो म अहिले चाहिँ मेरो परिवारसहित ब्रुनेमा बसिरहेको छु मेरो श्रीमानको नाम चाहिँ पिटर तामाङ हो र हामी अहिले चाहिँ हाल ब्रुनेमै बसिरहेका छौँ मेरो श्रीमान चाहिँ टुआरजिआर बी कम्पनीमा काम गरिराख्नु भएको छ बिएबिएस गोर्खा रेडियोको परदेशीको सन्देश कार्यक्रम मार्फत नेपालमा रहनुभएको मेरो फ्यामिलीहरू जो चाहिँ अहिले कञ्चनपुर जिल्ला आइबिआरडी गाउँ र वडा नम्बर 3 रहनुभएको छ अनि मेरो फ्यामिली मेम्बर्सहरू मेरो बुवा केशबहादुर तामाङ र मेरो मम्मी सालमाया तामाङ लगायत मेरो सासु गोपीमाया तामाङ र मेरो ससुरा बुवा टेकबहादुर तामाङ सहित मेरो जति मेरो भाइहरू हुनुहुन्छ सागर र साहिल र लगायत मेरो सम्पूर्ण साथीभाइ र इष्टमित्रहरूलाई यो आउँदै गरेको विजय दशमीको शुभकामना भन्न चाहन्छु र यस चाडपर्वको समयमा चाहिँ सम्पूर्ण मेरो परिवारहरूलाई चाहिँ हामी चाहिँ एकदमै मिस गरिरहेका छौँ र हामी नेक्स्ट इयर चाहिँ हामी सँगै सेलिब्रेट गर्ने चाहिँ म चाहिँ विस गर्न चाहन्छु र मेरो फ्यामिली मेम्बरहरूलाई चाहिँ यो दसैँ चाडपर्वहरू चाहिँ एकदम सेफली र राम्रो तरिकाले चाहिँ सेलिब्रेट गर्न चाहिँ म आग्रह गर्दछु र तपाईँहरूले चाहिँ एकदम यो चाडपर्वमा चाहिँ एकदम राम्रोसँग सेलिब्रेसन गर्नुहुनेछ र सबै फ्यामिली मेम्बरहरू चाहिँ राम्रोसँग ग्यादरिङ भइकन चाहिँ सबै चाडपर्वहरू चाहिँ एकदम राम्रो तरिकाले चाहिँ मनाउनुहुनेछ भन्ने म विश्वास राख्दछु र हामी पनि पिटर र म पनि हामी यस ठाउँमा भइकन हामी चाहिँ फेरि पनि हामी पनि असल तरिकाले चाहिँ यो चाडपर्व चाहिँ मनाउनेछौँ र अन्त्यमा चाहिँ बिहेभियर्स गोर्खा रेडियो ब्रुनेलाई चाहिँ मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा र बिहेभियर्स गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरि

दिनुभएकोमा धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। र अन्त्यमा तुप्तेन भुटिया र रिमा गुरुङले गाउनु भएको सिरुरी बतास चल्यो लैले बोलको गीत सुनाइदिनु चाहिँ म अनुरोध गर्न चाहन्छु। म अब यस कार्यक्रमबाट चाहिँ बिदा हुन चाहन्छु। नमस्ते, धन्यवाद।

0: हजुर श्रोताहरू, हाम्रो शीला बहिनीले पठाउनु भएको सन्देश सुन्नुभयो, उहाँको रोजाएको गीत पनि सुन्यौँ हामीले, होइन? जे होस्, आज हामीसँग बहिनीहरू हुनुहुन्छ आजको परदेशीको सन्देशमा, र यसरी नै सधैँ सधैँ सधैँ आउनुहोला तपाईँहरू सबैजना, अरू भाइ बहिनीहरू पनि आफ्नो आवाजमा सन्देश रेकर्ड गराउनुहोला भन्दै अब अर्को सन्देशतर्फ हामी लाग्छौँ मिना, होइन? अर्को सन्देश रहेछ युमा राई बहिनीको। हजुर, उहाँले पनि सन्देश रेकर्ड गराउनु भएको छ, टुआरजिआर सपोर्ट कम्पनीमा हुनुहुँदो रहेछ उहाँको श्रीमान चाहिँ। जे होस्, अब हाम्रो युवा बहिनी युमा बहिनीको सन्देशतर्फ लागौँ।
1: नमस्कार, मेरो नाम युमा राई, मेरो श्रीमानको नाम चाहिँ आशिष देवन हो, उहाँ चाहिँ टुआरजिआर सपोर्ट डी कम्पनीमा हुनुहुन्छ, र म चाहिँ अहिले नेपालमा रहनुहुने मेरो आमा बाबा, मेरो दाजु भाइ छर छिमेकी उहाँहरूलाई चाहिँ एउटा गीत चाहिँ डेडिकेट गर्न चाहन्छु। BFBS गोर्खा रेडियो परदेशीको सन्देश मार्फत चाहिँ मेरो गाना चाहिँ उहाँलाई डेडिकेट गर्न चाहन्छु। अनि मेरो नेपालमा घर चाहिँ मोरङ जिल्ला लेटाङ वडा नम्बर 3 रहेको छ, त्यहाँ बस्नुहुने मेरो सबै साथीहरूलाई पनि यो गीत चाहिँ डेडिकेट गर्न चाहन्छु। वर्षमा दिन लैले गीत चाहिँ डेडिकेट गर्न चाहन्छु।

0: हजुर श्रोताहरू, भर्खरै हामीले युमा राई बहिनीले पठाउनु भएको सन्देश सुन्यौं, उहाँको रोजाईको गीत पनि सुन्यौं। अब अर्को सन्देश कसको?
1: भर्खरै युमा बहिनीको सन्देश सुन्नुभयो। अब फेरि पनि पालो रहेको छ सलिना मगर, उहाँको सन्देश रहेको छ। उहाँ पनि टुआर्जियर सी कम्पनीमा कार्यरत भाइका श्रीमती हुनुहुन्छ सलिना मगर। उहाँको सन्देश सुन्छौ र सँगसँगै उहाँले रोज्नु भएको यो दशैं सम्बन्धी गीत रहेको छ, यो गीत पनि हामी सुन्छौ। उहाँलाई अब धन्यवाद दिँदै यो सन्देशतर्फ लागौ।
2: नमस्कार, मेरो नाम सलिना मगर हो। म अहिले मेरो परिवारसँग ब्रुनेमा बसिरहेको छु। मेरो श्रीमानको नाम चाहिँ सञ्जय राई हो र मेरो श्रीमान टुआरजिआरसी कम्पनीमा काम गर्नुहुन्छ। बिएफबिएस गोर्खा रेडियोको परदेशीको सन्देश कार्यक्रम मार्फत नेपालमा सुनसरी जिल्ला रामधुनी गाविस वडा नम्बर 7 बस्नुहुने मेरो मम्मी बाबा, मेरो आमा अनि मेरो सासु नाना काका काकी सम्पूर्णलाई नमस्कार। र म चाहिँ यो आउँदै गरेको 2083 सालको विजया दशमीको पावन अवसरमा हजुरहरूलाई धेरै धेरै माया र सम्झना भन्न चाहन्छु। आउँदै गरेको विजया दशमीले मेरो परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र असीम खुसी छाओस् भन्दै अन्त्यमा बिएफबिएस गोर्खा रेडियो ब्रुनेलाई मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा, बिएफबिएस गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र सुगम पोखरेलले गाउनु भएको दसैँ तिहार बोलको गीत सुनाइदिन हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद, नमस्कार।

0: हजुर श्रोताहरू, भर्खरै अर्को सन्देश पनि हामीले सुन्यौं, सलिना मगर बहिनीले पठाउनु भएको नै आवाजमा रेकर्ड गरेर पठाउनु भएको सन्देश सुन्यौं र दशैं सम्बन्धी गीत पनि हामीले सुन्यौं। अहिले त अब दशैं सम्बन्धी नै गीत सुन्नु मजा पनि आउँछ, होइन त मिना?
1: पक्कै पनि, अहिले त दशैं आइसकेको छ हाम्रो घर आँगनमा, त्यसैले पनि उहाँहरूको सन्देश आफ्नो घर आँगनसम्म पुर्याउनका लागि यो सन्देश पठाउनु भएको छ र दशैं सम्बन्धी गीत रोज्नु भएको थियो। सुन्नुभयो होला, मन पर्यो होला भन्ने पनि हामी आशा राख्छौँ। र सँगसँगै धनराज भाइलाई पनि धेरै धेरै धन्यवाद दिनुपर्छ, किनभने उहाँले यो रेकर्ड गरेर हामीलाई सहयोग पुर्याइराख्नु भएको छ। योभन्दा अगाडि पनि पुर्याउनु भएको थियो, अहिले पनि हामीलाई पाँचजना बहिनीहरूको यो सन्देश रेकर्ड गरेर पठाउनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिँदै फेरि पनि हामी अगाडि बढ्छौँ।
0: हजुर, सिसम बहिनी, युमा बहिनी, सलिना बहिनी, त्यतातिर दसैँको चहल पहल चाहिँ कस्तो छ कुनी, होइन? दसैँको चहल पहल अब नेपालमा जस्तो त नहोला, होइन त? जे होस्, जे जस्तो भए पनि परिवारमा रमाउनु होला, सबैजना साथी सङ्गीमा रमाउनु होला, भेटघाट गर्नु होला, मौका यही हो, यो सेलिब्रेसन पनि यही हो, भेटघाट गर्ने, मनमुटाउ हटाउने, होइन? अब यो र नवरात्रि पनि सुरु भइसक्यो र यसमा विशेष गरेर भेटघाटको सुरुवात त भइसकेको हुन्छ भनौँ, होइन?
1: हजुर हजुर, पक्कै पनि, पक्कै पनि।
0: र अब हामी के छ, अन्य सन्देशहरू पनि छन् मिना?
1: हजुर हजुर, पक्कै पनि। एकजना बहिनी हुनुहुन्छ, टु आरजेआर बी कम्पनीमा कार्यरत भाइका श्रीमती हुनुहुन्छ अस्मिता लिम्बू, उहाँको सन्देश रहेको छ र उहाँले पनि दशैं सम्बन्धी गीत नै रोज्नु भएको छ। पहिला हामी यो सन्देश सुन्छौँ र सँगसँगै गीत पनि हामी राखिदिन्छौँ।
2: नमस्कार, मेरो नाम अस्मिता लिम्बू हो। म अहिले मेरो श्रीमानसँग ब्रुनेमा बसिरहेको छु र मेरो श्रीमानको नाम पूजन राई हो। मेरो श्रीमान अहिले टु आरजेआर बी कम्पनीमा कार्यरत हुनुहुन्छ र बिएफएस गोर्खा रेडियोको परदेशीको सन्देश कार्यक्रम मार्फत नेपालको सुनसरी धरानमा हुनुहुने मेरो प्यारो मम्मी ड्याडी र खोटाङ जिल्ला रतनछामा हुनुहुने हाम्रो आदरणीय बाजे ससुरा बाबा मम्मीलाई नमस्कार, सेवा ढोग र दसैँको हार्दिक हार्दिक शुभकामना दिन चाहन्छु। अन्त्यमा बिएफबिएस गोर्खा रेडियो ब्रुनेलाई मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा बिएफबिएस गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र जाँदा जाँदै बन्दकी नेपाली चलचित्रको दशैं दिक्पाल बोलको गीत सबैलाई सुनाउन चाहन्छु। धन्यवाद।

0: र ब्रुनाईबाट हाम्रो बहिनीहरूले पठाउनु भएको सन्देश पनि सुन्यौँ जे होस्। हाम्रो सलिना मगर बहिनी, शिला तामाङ बहिनी, सिसम राई बहिनी, युमा राई बहिनी र अस्मिता
1: लिम्बू हुनुहुन्छ।
0: हजुर, तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद छ यसरी रेकर्ड गरेर पठाउनु भएको सन्देशको लागि। साथसाथै तपाईँहरूलाई विशेष गरेर हाम्रो ह्याप्पी दसैँ चाहिँ छ है मिना र मेरो तर्फबाट।
1: कै पनि बहिनीहरूलाई बडा दसैँको धेरै धेरै शुभकामना छ। रमाइलो गरी मनाउनुहोला, हुन त बुर्नाईमा हुनुहुन्छ, रमाइलो गरी मनाउनुहुन्छ नै र यही भन्न चाहे। र फेरि फेरि पनि यसरी भाग लिनुहोला, आफ्नो सन्देश आफ्नो घर आँगनसम्म पुर्याउनुहोला। हामी पक्कै पनि हजुरहरूको सन्देश तपाईँहरूको घर आँगनसम्म पुर्याउने कोसिस गर्नेछौँ।
0: आजको सन्देशहरू हामीले राखिसकेका छौँ मिना, होइन? अब हामी जान पर्ने बेला जस्तो पो छ त। अब बिदा माग्नु र
1: आज सबैजनाले भाग लिनुभयो, एकदमै धन्यवाद छ। यसरी हामीलाई सहयोग गर्दै जानुहोला, साथ दिँदै जानुहोला भन्न चाहेर, दसैँ राम्रोसँग मनाउनुहोला भन्दै म भने बिदा मागे। यहाँहरूको दिन शुभ रहोस्। हवस् त, नमस्ते।
0: हजुर श्रोताहरू, अब के गर्नु छुट्नै पर्ने भयो, होइन? कुनै समय फेरि भेटौँला, होइन? र आजको निम्ति म सुसन बालालाई आज्ञा दिनुहोस्। ह्याप्पी दसैँ, नमस्ते, बाई बाई।

0: पृथ्वीराज मार्गको अवरोधका कारण कम्तीमा 40,000 मानिसको यात्रा प्रभावित भएको नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले जनाएको छ। दशैंको मुखमा बाटो बन्द हुँदा दुई दिनदेखिको यात्रा अवरोधका कारण यो संख्या दोब्बर हुन सक्ने व्यवसायीको अनुमान छ। महासंघका वरिष्ठ उपाध्यक्ष एन कुमार शाही,
1: यस्तो बुकिङ हिजो चाहिँ लगभग अब हाम्रो महासंघको तथ्याङ्क अनुसारले हिजो लगभग 40,000 मान्छे बाहिर जानेको अड्कल थियो, सबै क्यान्सल भए। आज बिहान अब हेटौँडाबाट छोटो गाडीहरू गए, सानो गाडी यताउता गयो भने 10,000 जति मान्छे बाहिर गएको अवस्था देखिन्छ, अड्कल गर्न सकिन्छ। अब रहेको मान्छेहरू त अब आज गाडी खुल्ने क्रम जारी छ, अब भोलिबाट चाहिँ सुचारू होला, त्यो भएपछि बल्ल केही थाहा होला।
2: अब यो अहिले जुन रोकिएको संख्या छ यसले गर्दाखेरि आगामी दिनको बुकिङ पछाडि धकिलिने त्यस्तो सम्भावना के हुन्छ?
1: होइन, बुकिङ त अब हामीले लिएको छैनौँ काठमाडौँबाट, है मैले कुरा गर्दैछु। पोखराबाट पूर्व र पश्चिम हामी बुकिङ लिइरहेका छौँ 18 गतेबाट, काठमाडौँबाट 23 गतेबाट लिने भन्ने कुरा हो, 23 गतेबाट लिने भन्ने कुरा अलिअलि गइरहेका छन्। अब भोलिको लागि बुकिङ बाटोको अनुसारले चाहिँ लगभग थोरै मात्रामा बुक भएको छ। अब यो अड्कलले अलिकति दसैँमा यसै भन्न नसकेला जस्तो छ। यसमा त सरकारको तदारूप देखायो भने हुने भयो, जतिखेर पऱ्यो त्यतिखेर मात्रै वैकल्पिक रूप भनेर पनि साध्य भएन। अब पूर्वाधार तयार गर्नु पर्यो, प्रकृतिसम्म कोही चाहिँ जुझ्न सक्ने कुरा पनि भएन। सरकारले यो कुरामा चाहिँ अलिकति ठाउँ ठाउँमा हेरेर अलिकति बेलैमा चाहिँ होस पुर्याउन सकेन भने गाह्रो छ।
2: अब अहिले जुन सडक खुलाउन प्रयास भइरहेको पनि देखिन्छ, त्यसबाहेक बाटोमा अड्किएका यात्रु चालक दलका सदस्यहरू उहाँहरूलाई चाहिँ समाधानको लागि के प्रयास भएको देखिन्छ?
1: दुःख त अब बाटोमा भएका कहीँ सानोतिनो होटल भएको ठाउँमा अलिअलि चाहिँ गुजारा चलायो होला, नत्र भने अरू त अब भोकै बसे होला। अब सरकारले चाहिँ अब चौचो बाँड्नु पर्ने होला, पानी बाँड्नु पर्ने होला, अब बाँड्दैनन् होला।
0: चाडबाडको समयमा काठमाडौँ उपत्यकामा ग्यास थप सहज बनाउन नेपाल एलपी ग्यास उद्योग सङ्घले उपत्यकाका विभिन्न 6 स्थानबाट सिलिन्डर बिक्री तथा साटासाट गर्ने व्यवस्था मिलाएको छ।
3: संघका अध्यक्ष दिवान चन्दले जारी गरेको विज्ञप्ति अनुसार हाल भारतका विभिन्न रिफाइनरीहरूबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र गत भदौ महिनामा 42,13,661 सिलिन्डर बिक्री वितरण भइसकेको छ। काठमाडौँ उपत्यकामा ग्यासको बिक्री वितरण सहज बन्दै गएको भए तापनि चाडबाडका बेला केही उपभोक्ताले सहजै ग्यास नपाएको र एक अर्काको ब्रान्डको सिलिन्डर साट्न नपाएको गुनासो आएकाले यस्तो निर्णय गरिएको संघले जनाएको छ। उपभोक्ताको गुनासो सम्बोधन गर्न नेपाल अल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा असोज 25 गते आइतबारदेखि असोज 31 गते शनिबारसम्म बिहान 9:30 बजेदेखि अपरान्ह 4:30 बजेसम्म तोकिएका स्थानहरूबाट ग्यास वितरण गरिनेछ। यस अन्तर्गत सिफल चौरमा ग्यास एन्ड अक्सिजन ट्रेडर्स मार्फत एभरेस्ट र सुगम ग्यास तथा पेप्सिकोलामा सागर ग्यास उपलब्ध गराइनेछ। यसै गरी पालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल एचपी गीता राजधानी र त्रिवेणी ग्यास सुकेदारामा बाबा र श्री ग्यास कलङ्कीमा साई बाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास बिक्री तथा साटासाटको व्यवस्था मिलाइएको छ। विज्ञप्तिमा उल्लेख गरिएका तोकिएका बिक्री केन्द्रहरूबाट काठमाडौँ उपत्यकामा बिक्री हुने सदस्य उद्योगका ग्यास सिलिन्डर मात्र साटफेट गरिने र तोकिएका स्थान बाहेक अन्यत्र यो सुविधा उपलब्ध नहुने संघले स्पष्ट पारेको छ।
0: गोर्खाको चुम्नुबुरी गाउँपालिका हुँदै बग्ने बुढी गण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ। यो बाढीले तल्लो क्षेत्र आरूघाटसम्म क्षति पुर्याउन सक्ने आशंका छ, त्यसैले तटीय क्षेत्रमा रहेकालाई सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाका अनुसार वडा नम्बर 6 लोपा भन्ने ठाउँमा सुक्खा पहिरो खसेर बुढी गण्डकी नदी थुनिएपछि भीषण बाढी आएको हो। पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीको क्याम्प छोडेको घटनामा क्रिस्टियानो रोनाल्डोमाथि अनुशासनको कार्यवाही प्रक्रिया अघि बढाएको छ। महासंघले रोनाल्डोलाई अस्थायी रूपमा निलम्बन गर्दै घटनाबारे अनुसन्धान सुरु गरेको छ। 41 वर्षीय रोनाल्डोले पछिल्लो अन्तर्राष्ट्रिय खेलको विश्रामका क्रममा डेनमार्कसँगको खेल हुनुभन्दा 24 घण्टा अघि राष्ट्रिय टोलीको क्याम्प छाड्नु भएको थियो। त्यसपछि रोनाल्डो विवादमा तानिनु भएको थियो। पोर्चुगल फुटबल महासंघको अनुशासन परिषदले शुक्रबार रोनाल्डोको घटनाबारे निर्णय गरेको थियो। घटनालाई गम्भीर मान्दै अनुसन्धानलाई प्राथमिकतामा राखिएको छ। हवस् त, खबर यति नै। नमस्कार।
4: नमस्ते श्रोताहरू, आज कार्यक्रम दोहानको समय सुरु भइसकेको छ। हाम्रा समस्त श्रोतावर्गमा हामी हार्दिक नमस्कार तथा स्वागत गर्दछौँ। विगतको समयमा पनि दोहानबाट हामीले मोतीराम भट्टका विषयमा राम्रा राम्रा जानकारीहरू श्रोतावर्गलाई पस्किएका थियौँ। त्यो जानकारी उहाँको विषयका सन्दर्भहरूमा विभिन्न विद्वानहरूले भन्नुभएका कुराहरूले वास्तवमा हाम्रा श्रोताहरूलाई अवश्य पनि लाभ पुर्यायो होला। र अस्ति हामीले भदौ महिनामा विशेष गरिकन मोतीराम भट्टलाई अलिकति अगाडि ल्याउने प्रयत्न गरेका थियौँ र नेपाली साहित्यमा मोतीराम भट्ट अनि कुशी औँसी भन्ने बित्तिकै भदौ महिना सम्झिन्छौँ। त्यस्तै गरिकन श्रोताहरू, अहिले चाहिँ हामी कार्तिक महिनामा छौँ र यो कार्तिक महिना भन्ने बित्तिकै लक्ष्मी पूजा भन्ने बित्तिकै वास्तवमा श्रोताहरू, हामी सबै नेपाली साहित्यका पाठक श्रोताहरूले के सम्झन्छौँ भने लक्ष्मीप्रसाद देवकोटा भनेर सम्झन्छौँ। किनभने श्रोताहरू, लक्ष्मीप्रसाद देवकोटा 1966 साल कार्तिक महिना 27 गते लक्ष्मी पूजाकै दिन जन्मनु भएको थियो। त्यसो भएर उहाँको नाम पनि पछि लक्ष्मीप्रसाद देवकोटा नै राखियो र हरेक वर्ष चाहिँ वास्तवमा नेपाली साहित्यकारहरूले, नेपाली साहित्यका प्रेमीहरूले त यो कार्तिक महिनामा लक्ष्मी पूजाका दिन र चाहिँ अक्सर गरेर कार्तिक महिनाभरि नै कुनै न कुनै रूपमा लक्ष्मीप्रसाद देवकोटाको विषयमा चर्चा परिचर्चा, उहाँका काव्यकृतिहरूको वाचन गरिरहेका हुन्छन्, उहाँलाई कुनै न कुनै रूपमा सम्झिरहेका हुन्छौँ। त हामीले पनि अहिले यहाँ वास्तवमा लक्ष्मीप्रसाद देवकोटालाई सम्झिने जमर्को गरेका छौँ। त महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका ज्यादै धुरन्धर, प्रातिभ र सारस्वत कवि हुनुहुन्थ्यो। ज्यादै मौलिक ढङ्गमा काव्य कविताहरूको रचना गर्न सक्ने, त्यस्तै गरिकन अत्यन्त चाखलाग्दो ढङ्गले कविताहरू उहाँ वाचन गर्नुहुन्थ्यो भनेर हामीले समकालिकहरूको मुखबाट हामी सुन्दछौँ। उहाँको वाचन शैली पनि त्यस्तै राम्रो थियो। एकदमै आकर्षक ढङ्गले आफ्ना रचना, आफ्ना विचारहरू सुनाउनुहुन्थ्यो भनेर हामी सुन्दछौँ। वास्तवमा यस्ता राष्ट्रिय प्रतिभा हाम्रो नेपालको लागि मात्रै नभएर संसारको लागि एउटा महत्त्वपूर्ण व्यक्ति अथवा व्यक्तित्व हुनुहुन्छ। र अहिले नेपालमा हामी साहित्यमा चाहिँ लागेकाहरूले त उहाँलाई आदर गर्छौँ। नेपालभन्दा बाहिर गएका, विभिन्न देशमा बस्नुभएका, चाहे अस्ट्रेलियाको कुरा गरौँ, चाहे चाहिँ क्यानाडाको कुरा गरौँ, बेलायतमा बस्ने नेपालीहरूको कुरा गरौँ, अथवा अमेरिकामा बस्ने कुरा किन नगरौँ, धेरै देशहरूमा लक्ष्मी जयन्ती मनाएको खबर हामीले विभिन्न सञ्चारका माध्यमहरूमा हेरिराखेका छौँ। जहाँ जहाँ नेपाली जाति पुगेका छन्, जहाँ जहाँ नेपाली भाषाभाषीहरू पुगेका छन्, तिनीहरूले तिहारको चाहिँ रौनकमा लक्ष्मीप्रसाद देवकोटालाई नसम्झने कुरै भएन। त्यसले गर्दाखेरि त उहाँलाई चाहिँ अब धेरै नेपालीहरूले देश विदेशमा सम्झिएका छन्। त उहाँ 1966 साल कार्तिक 27 गते जन्मनु भएको कुरा हामीले चाहिँ अहिले भनिसक्यौँ। त उहाँको बाल्यकाल चाहिँ अब काठमाडौँ जन्मनु भएको हुनाले राम्रै चाहिँ देखिन्छ। उहाँले वास्तवमा चाहिँ दरबार हाई स्कुलमा पढेर त्यहीबाट चाहिँ उहाँले एसएलसी, त्यतिखेर सायद म्याट्रिक भनिन्थ्यो होला, त्यो उत्तीर्ण गर्नुभयो र त्यसपछि त्रिचन्द्र कलेजमा आइएससी पढ्नुभयो र त्यो तह पास गरेपछि उहाँले चाहिँ यता मानविकीतिरको विषय रोज्नुभयो, अङ्ग्रेजी साहित्य रोज्नुभयो। त्यसैबाट उहाँ अगाडि स्नातक तहसम्म उत्तीर्ण गर्नुभयो। उहाँले एमएको पनि तयारी गर्नुभएको थियो भन्ने कतिपय अनुसन्धाताहरूले उल्लेख गरेको पाइन्छ। तर उहाँले त्यो तह भने विभिन्न अप्ठ्याराले गर्दाखेरि पुरा गर्न सक्नु भएन। त्यसपछि उहाँ व्यावहारिक जीवनमा फर्कनुभयो र उहाँको चाहिँ सुरुमै उहाँको चाहिँ सायद 10 वर्षकै उमेरमा घनघोर संसार तर्नलाई नगरे घमण्ड मर्नु छ हामीलाई भनेर चाहिँ कविता लेख्न आरम्भ गर्नुभएको थियो। त्यो 10 वर्षकै उमेर उहाँले आरम्भ गरेको काव्य यात्रा उहाँको जीवन पर्यन्त रहिरह्यो र उहाँले चाहिँ एकपछि अर्को अनमोल ग्रन्थहरू नेपाली साहित्यलाई चाहिँ दिनुभयो। त उहाँले स्कुलमा पढ्दाखेरि नै एउटा मजा मजा कविता सुनाउनुहुन्थ्यो अरे, अनि अरू साथीहरूले चाहिँ तैँले लेखेका होला भन्थे अरे, अनि साथीहरू अगाडि लेखेर पनि सुनाउनुहुन्थ्यो अरे, र शिक्षकहरूले एउटा उदीयमान प्रतिभा उदीयमान कवि भनेर चाहिँ देवकोटालाई भन्नुहुन्थ्यो अरे भन्ने पनि कतिपय लेखकहरूले लेख्नु भएको छ। त्यसले गर्दाखेरि उहाँ त्यस्तो एउटा सारस्वत कवि प्रतिभा हुनुहुन्थ्यो। त्यसो भएर उहाँले चाहिँ श्रोताहरू 700 भन्दा बढी कविताहरू उहाँका विभिन्न सङ्ग्रहहरूमा छापिएका छन्। त्यसै गरिकन 200 भन्दा बढी खण्डकाव्य वा खण्डकाव्य स्तरका कृतिहरू प्रकाशित भएको हामी पाउँछौँ। त्यस्तै गरिकन 30 दर्जनभन्दा बढी महाकाव्य प्रकाशित भएका छन्, जसमा शाकुन्तल महाकाव्य जस्तो ज्यादै प्रौढ ज्यादै गम्भीर महाकाव्य नेपाली साहित्यले उहाँबाटै पाएको छ। त्यो एउटा बेजोड काव्यकृति नेपाली साहित्यका लागि ज्यादै महत्त्वपूर्ण कृतिको रूपमा रहेको छ। उहाँका अनगिन्ती कविताहरूमध्ये श्रोताहरू जस्तो अब गरिबकै कुरा लिउँ न, होइन, गरिबमा कस्तो मिठोसँग उहाँले भन्नुभएको छ, गरिब भन्छौ सुखको मझै धनी मिल्दैन संसारभरि संसारभरि कतै पनि विलासको लाल सदास छैन म मिठो छ मेरो रसिलो परिश्रम। कस्तोसँग उहाँले परिश्रमलाई यहाँ परिभाषित गर्नुभएको छ, निधार मेरो पसिना जडाउ छ मोती तिनैको अनमोल भाउ छ सशान्तिको सुन्दर दीप बासमा पियुषको स्वाद स ग्यास ग्यासमा। यसरी उहाँका अब 700 वटा कविताहरू एकपछि अर्को अर्को पछि अर्को झन् झन् चाहिँ राम्रा र साहित्यिक दृष्टिकोणले व्यङ्ग्यका दृष्टिकोणले होइन र चाहिँ अलङ्कारका दृष्टिकोणले पनि उहाँका चाहिँ काव्यकृतिहरू अथवा कविताहरू ज्यादै नै चाहिँ महत्त्वपूर्ण छन् भन्ने चाहिँ लाग्दछ। र नेपाली समीक्षकहरूले पनि देवकोटालाई एउटा सारस्वत र प्रातिभ कविको रूप चाहिँमा दर्जा चाहिँ दिएका छन्। त्यसले गर्दाखेरि नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाको अद्वितीय स्थान रहेको हामी पाउन सक्छौँ। त उहाँले अब मुदामदन जस्तो खण्डकाव्य नेपाली साहित्यलाई दिनुभएको छ, महाकाव्यमा शाकुन्तलै भयो, त्यसपछि गएर अब वनकुसुमै भयो, प्रमिथसै भयो, अरू पनि काव्यकृति छ। र उहाँले नेपालीमा त होइन श्रोताहरू, अङ्ग्रेजी साहित्य र संस्कृत साहित्यमा चाहिँ संस्कृत भाषामा समेत उहाँले महाकाव्य लेख्नु भएको चर्चा पाइन्छ। उहाँको पछि अङ्ग्रेजी साहित्यको काव्य त साझा प्रकाशनबाट छापिएको पनि छ। त्यसरी गरिकन संस्कृतको महाकाव्य चाहिँ देवकोटाले लेखेर योगी नरेन्द्रनाथलाई दिनुभएको र उहाँले चाहिँ आफूले भाषा सम्पादन गरेर अनि देवकोटाकै भानिसलाई चाहिँ दिएको कुरा योगी नरहरिनाथको एउटा अन्तर्वार्तामा मैले पढ्ने अवसर पाएको थिएँ। त्यो अनमोल संस्कृतमा लेखेको काव्य अहिले भेटिन सकेको छैन, तर उहाँको चाहिँ पृष्ठभूमि अब बुबा पनि विद्वान पण्डित संस्कृतको विद्वान हुनुहुन्थ्यो, त्यसले गर्दाखेरि घरमा पनि उहाँको चाहिँ संस्कृत पढ्ने पृष्ठभूमि रह्यो। र त्यो बेलामा अब दरबार हाईस्कुलमा पनि सायद 100 नम्बरको संस्कृत पढाइ हुन्थ्यो, त्यसले पनि उहाँलाई चाहिँ अवश्य पनि मलजल गर्यो होला। यसरी उहाँको भाषिक दृष्टिकोणले पनि नेपाली भाषा, अङ्ग्रेजी भाषा, संस्कृत भाषामा उहाँको चाहिँ कलम अगाडि बढेको पाइन्छ भने उहाँले 12-13 भाषाहरूमा उहाँले कुरा गर्न सक्नुहुन्थ्यो, कतिपय अन्य भाषाहरूमा उहाँले लेख्न पनि सक्नुहुन्थ्यो। त त्यो किसिमको एउटा प्रातिभ क्षमता चाहिँ हामी लक्ष्मीप्रसाद देवकोटामा पाउँछौँ। लुने, मेन्दु आदि गरी काव्यहरूमा हाम्रो उत्तरतिरका चाहिँ भाषा, त्यहाँको चाहिँ संस्कृति, त्यहाँको जनजीवन, त्यहाँका पात्रहरूलाई टपक्क टिपेर उहाँले चाहिँ खण्डकाव्यको प्रणयन गर्नुभएको छ। त्यसो भएको हुनाले उहाँको यो काव्य प्रतिभा ज्यादै माथिल्लो स्तरको थियो भन्ने कुरा हामी थाहा पाउँछौँ। उहाँ मूलत महाकवि हुनुहुन्थ्यो,

0: श्रोताहरू, उहाँले त्यो काव्यमा मात्रै होइन, उहाँको चाहिँ हात चाहिँ धेरै विधामा चलेको छ। हामी नाटकको कुरा गरौँ, त्यसमा पनि कलम चलाउनु भएको छ। उपन्यासको कुरा गरौँ, त्यसमा पनि देवकोटाले कलम चलाउनु भएको छ। कथाको कुरा गरौँ, त्यहाँ पनि देवकोटाले कलम चलाउनु भएको छ। अब निबन्ध त उहाँको ज्यादै लोकप्रिय विधा नै भइहाल्यो। उहाँको चाहिँ लक्ष्मी निबन्ध सङ्ग्रह, दाडिमको रुख्नेर भन्ने अर्को सङ्ग्रह गरेर दुईवटामा करिब 80-85 निबन्धहरू छापिएका छन्। र नेपाली निबन्धलाई वास्तवमा आधुनिक निबन्धको रूपमा उतार्ने काम, आधुनिक निबन्धको रूपमा जनसमक्ष पस्कने काम वास्तवमा चाहिँ लक्ष्मीप्रसाद देवकोटाले नै गर्नुभएको हो। उहाँको आषाढको 15 ज्यादै महत्त्वपूर्ण निबन्ध मानिन्छ र उहाँले चाहिँ अङ्ग्रेजी साहित्यको साहित्यका निबन्धहरूलाई अनुवाद गरेर पनि नेपाली साहित्यमा पस्कनु भएको छ। म्याकबेथ जस्तो नाटकलाई उहाँले चाहिँ अङ्ग्रेजीबाट नेपालीमा पस्किनु भएको छ। यस्तो दुरूह कार्य गर्ने क्षमता पनि वास्तवमा लक्ष्मीप्रसाद देवकोटामा थियो श्रोताहरू। त्यसैले गर्दा त आज लक्ष्मीप्रसाद देवकोटाको त तल्लो तहदेखि मतलब हाईस्कुल स्तरमा पनि उहाँका काव्यकृतिहरूको कहीँ न कहीँ कुनै न कुनै अंश वास्तवमा पढाइ भइराखेको छ र हरेक विश्वविद्यालयहरूले त्यो नेपाली भाषाको पाठ्यपुस्तकमा पनि उहाँका चाहिँ काव्यकृतिहरू कतै मुनावदन छन्, कतै उहाँको चाहिँ कविताहरू राखिएको छ, कतै खण्डकाव्यहरू राखिएको छ र यसरी उहाँका काव्यकृतिहरूको चर्चा परिचर्चा हुन्छ। त्यस्तै अब नेपाली साहित्यको पठन पाठनमा त श्रोताहरू, उहाँको नाम उहाँका काव्यकृतिहरू नपढिने कुरै भएन। किन भन्दाखेरि उहाँको चाहिँ अब कविता, खण्डकाव्य, महाकाव्य र निबन्धको मूलत चाहिँ पठन पाठन हुन्छ। त श्रोताहरू, वास्तवमा लक्ष्मीप्रसाद देवकोटाले धेरै विधामा कलम चलाए तापनि उहाँको मुख्य विधा चाहिँ वास्तवमा काव्य विधा नै हो। उहाँले जुन सङ्ख्यात्मक हिसाबले पनि र गुणात्मक हिसाबले पनि हामीले हेऱ्यौँ भने उहाँको काव्यकृतिकै तुला बढ्ता चाहिँ देखिन्छ। किनभने अब 700 बढ्ता कविता, 2 दर्जनभन्दा बढी खण्डकाव्य र चाहिँ 0.5 दर्जनभन्दा बढी महाकाव्य, त्यो पनि ज्यादै वेटपूर्ण, ज्यादै चाहिँ महत्त्वपूर्ण महाकाव्यहरूको रचना उहाँले चाहिँ गर्नुभएको छ।
1: BFPS गोर्खा रेडियो।
2: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000+ धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: BFBS गोर्खा रेडियो।
0: उहाँलाई नेपाली साहित्यमा चिनाउने प्रमुख क्षेत्र भनेकै वास्तवमा चाहिँ काव्य कविता विधा नै हो भन्ने साहित्य समीक्षकहरूको पनि वास्तवमा श्रोताहरू त्यो ठहर चाहिँ रहेको छ। उहाँको यो काव्य कविता विधापछि अर्को ज्यादै महत्त्वपूर्ण विधा चाहिँ निबन्ध हो। उहाँको लक्ष्मी निबन्ध सङ्ग्रहले जुन प्रसिद्धि कमाएको छ, नेपाली साहित्यमा जुन लोकप्रियता हासिल गरेको छ र समग्र नेपाली निबन्धकारहरूलाई एउटा बाटो चाहिँ देखाएको छ, त्यो वास्तवमा लक्ष्मी निबन्ध सङ्ग्रह नै हो। लक्ष्मीप्रसाद देवकोटाले लक्ष्मी निबन्ध सङ्ग्रह पस्किएपछि त्यसलाई हेरेर, त्यसलाई पढेर, त्यसको अनुकरण गर्दै, त्यसबाट सिक्दै अगाडि बढ्दै गरेर चाहिँ अनि नेपाली निबन्धकारहरूले आफ्नो निबन्ध प्रणयन गर्नुभएको छ। त्यसले गर्दाखेरि लक्ष्मीप्रसाद देवकोटाको दोस्रो ज्यादै महत्त्वपूर्ण विधा भनेको निबन्ध विधा पनि हो। त्यसले गर्दाखेरि उहाँलाई यो दुईटा विधाले चाहिँ नेपाली साहित्यमा ज्यादै ठुलो दर्जा दिलाएका छन् र हामीले यी दुईटा विधामा एकछिन लक्ष्मीप्रसाद देवकोटालाई एकछिन यसो पर राखेर सोच्ने हो भने वास्तवमा एउटा खण्ड एउटा अध्याय नै त्यहाँ चाहिँ खाली जस्तै हुन जान्छ। त्यसो भएको हुनाले त्यो एउटा महत्त्वपूर्ण चाहिँ स्थान बनाउन उहाँ सक्नुभएको छ, उहाँले सक्नुभएको छ र उहाँको त्यो स्थान बनाउने क्षमता वास्तवमा उहाँको प्रातिप क्षमता नै हो। त्यो कवितामा चाहिँ प्रतिभा अभ्यास र व्युत्पत्ति तिनवटा सामर्थ्यबाट काव्य कविताहरूको रचना हुन्छ भनेर साहित्य समीक्षकहरूले उल्लेख गरेको पाइन्छ। त कुनै कविहरू प्रतिभाबाटै चाहिँ एकदमै सम्पन्न हुन्छन् र आफ्नो काव्यकृतिलाई एउटा प्रातिप चमत्कारले चाहिँ उडाएर अगाडि बढाउँछन्। कतिपय कविहरू व्युत्पन्न हुन्छन्, धेरै पढेका धेरै काव्यकृतिहरू साहित्य शास्त्रहरू पढेर साहित्यमा काव्यमा यस्तो लेख्नुपर्छ यसरी लेख्नुपर्छ भन्ने कुराहरू बेसरी अध्ययन गरेर अनि काव्यकृति लेख्छन्। त्यस्तालाई व्युत्पन्नशीलताको रूपमा हेरिन्छ र अनि कतिपय लेखकहरू काव्यकारहरू पटक पटक बारम्बार अभ्यास गरेर आफ्ना कृतिहरूलाई अगाडि बढाउँछन्। तीमध्ये लक्ष्मीप्रसाद देवकोटा चाहिँ वास्तवमा प्रातिभ कवि थिए। उहाँले एकपटक लेखेपछि दोहोऱ्याएर लेख्ने बानी पनि उहाँको थिएन, एकपटक लेखेपछि लेख्यो लेख्यो र उहाँ चाहिँ फेरि नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारालाई अगाडि सार्ने त्यो काव्यधाराको जग हाल्ने पहिलो प्रतिभा पनि हुनुहुन्छ। पाश्चात्य जगतमा वर्ड्सवर्थबाट जो स्वच्छन्दतावादी काव्यधारा अगाडि बढेका थियो त्यो काव्यधारालाई नेपाली भाषा साहित्यमा चाहिँ टपक्क टिपेर ज्यादै सशक्त ढङ्गमा ज्यादै प्रभावपूर्ण ढङ्गमा त्यो प्रतिभा र कल्पनाको चाहिँ जादुले चाहिँ सजाएर व्यक्त गर्ने चाहिँ काम लक्ष्मीप्रसाद देवकोटाले गर्नुभएको छ। त्यस भएर उहाँलाई हामी नेपालीहरू जो जो जहाँ जहाँ छौँ जुन जुन कार्यहरूमा लागिराखेका छौँ त्यहाँ त्यहाँबाट हामीले सम्झने गर्दछौँ र नेपाल लगायतका बाह्य जगतमा पनि उहाँको चाहिँ काव्यकृतिहरूको पठन पाठन भनौँ, उहाँको चाहिँ जन्मदिनमा चाहिँ जन्म जयन्ती मनाउने कुराहरू भनौँ, त्यस्ता कुराहरू चाहिँ चलेको हामी थाहा पाउँछौँ। त्यो उहाँको चाहिँ असीम प्रतिभाले गर्दा नै यो कुरा सम्भव भएको हो। त उहाँले चाहिँ अन्तिममा चाहिँ एउटा कविता लेख्नुभयो, उहाँ बिरामी हुनुहुन्थ्यो शान्त भवनमा र त्यो बेलामा उहाँले अन्तिममा कविता लेख्नुभयो। सुरुको कविता एउटा मैले अहिले प्रस्तुत गरिसकेको छु। अन्तिममा उहाँले के भन्नुभयो भन्दाखेरि संसार रूपी सुख स्वर्गभित्र रमी रमाए ले भित्र चित्र सारा भयो त्यो मरुभूमि तुल्य रातै परे झैँ अब बुझ्छु बल्ल। उहाँको एउटा आध्यात्मिक भावना यसरी यसमा व्यक्त भएको छ। रहेछ संसार निशा समान आए न ज्याउँदै रहँदा नि ज्ञान आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो ज्ञान न भो विवेक। त्यो दर्शनलाई र अनि ईश्वरको चाहिँ प्रेमलाई उहाँले यति चाहिँ सहज र सरल ढङ्गमा भन्नुभएको छ। महामरुमा कण झैँ म तातो जलेर मर्दो बिनु आस लाटो सुकिरहेको तरो झैँ सुखाले चिदाग्नि तापी जल डाम नफाले संस्कार आफ्नो सब नै गुमाए म शून्यमा शून्य सरी बिलाएँ जन्मेर म यो स्वर्ग विषे पलाएँ आखिर भई खाक त्यसै बिलाएँ। यो चाहिँ वास्तवमा त्यस्ता महान चाहिँ विलक्षण

श्रोताहरू, हामी अहिले वास्तवमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विषयमा विभिन्न सामग्रीहरू पसिरहेका थियौँ। उहाँका अनमोल कृतिहरू असङ्ख्य छन्। त्यस्ता अनमोल कृतिहरूमध्ये एउटा उहाँको

0: ज्यादै महत्त्वपूर्ण कृति हो शाकुन्तल महाकाव्य। त उहाँको शाकुन्तल महाकाव्यलाई धेरै किसिमका वाचकहरूले विभिन्न लयमा विभिन्न शैलीमा पढ्नुभएको हामी पाउँछौँ। त आज उहाँको चाहिँ त्यही अभिज्ञान शाकुन्तल महाकाव्यबाट प्रभा आचार्य उहाँ पद्मकन्या कलेजमा पढाउनुहुन्छ, प्राध्यापिका हुनुहुन्छ। उहाँ आफू स्वयं पनि कवित्री हुनुहुन्छ, साह्रै राम्रो कविता लेख्नुहुन्छ र साह्रै राम्रो कविता वाचन पनि गर्नुहुन्छ। त उहाँको मुखबाट त चाहिँ शाकुन्तल महाकाव्यका केही प्रसङ्गहरू हामी श्रोताहरूलाई पस्कने जमर्को गर्दैछौँ। कस्तो लाग्छ सुनेर प्रतिक्रिया पनि दिनुहोला, हामीलाई चाहिँ संवाद पनि गर्नुहोला। एकपटक सुनौँ प्रभा आचार्यको स्वरमा लक्ष्मी प्रसाद देवकोटाको शाकुन्तल महाकाव्यका केही अंशहरू।
1: नेपाली शाकुन्तल महाकाव्य यो महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको र यी मैले जुन वाचन गर्दैछु प्रथम सर्गको प्रारम्भिक श्लोकहरू नै हुन्। यो शार्दूल विक्रीरित छन्दमा रचिएको छ यो श्लोक।

0: ஜானிலே பனி கவுனே பிரிய கதா
1: प्रभाजी बडो राम्रो स्वरमाधुर्यका साथ हामीलाई अभिज्ञान शाकुन्तलका केही प्रसङ्गहरू सुनाउनु भयो। अब तपाईँको पनि आफ्ना केही रचना छन् भने एउटा छोस्सो चाहिँ सुन्न पाऊँ। त्योभन्दा अगाडि यो जुन मङ्गलाचरण छ नि त हाम्रो महाकाव्य लेख्दाखेरि त सुरुमा चाहिँ मङ्गलाचरण गर्ने मङ्गलाचरण लेख्ने त्यो हाम्रो प्राचीन र प्राच्य परम्परा हो। त्यो यसको चाहिँ मङ्गलाचरणका प्रसङ्गहरूमा यो कसरी आएको यसो दुई चार वाक्यमा छुच्छ यसको बारेमा पनि यहाँले नै अलिकति प्रकाश पारिदिनुहोस् अनि त्यसपछि आफ्नो एउटा छोटो एउटा रचना पनि वाचन गरेर हाम्रा श्रोताहरूलाई मुग्ध बनाइदिनुहोस्। हाम्रा श्रोताहरू धेरैतिर छरिरहनु भएको छ, कोही श्रोताहरू बेलायत हुनुहुन्छ, क्यानाडा हुनुहुन्छ, अमेरिका हुनुहुन्छ, सिङ्गापुर हुनुहुन्छ, अस्ट्रेलिया हुनुहुन्छ, नेपालमा पनि धेरै श्रोताहरू छन् प्रभाजी। संसारभर छरिएर रहेका नेपाली भाषा र साहित्यका प्रेमीहरूलाई तपाईँको स्वर माधुर्यले आह्लादित बनाइदिनु हुन प्रभाजी हार्दिक अनुरोध गर्छु है। त यति अनुरोध गरेँ मैले तपाईँलाई
0: धन्यवाद। बस्ने तथा देवकोटाले यसमा जुन दिनुभएको छ मङ्गलाचरण भन्ने, अब महाकाव्यको एउटा लक्षण भनौँ न, महाकाव्यका विभिन्न लक्षणहरूमध्ये एउटा लक्षण चाहिँ यसको मङ्गलाचरण सहित सुरु हुनु भन्ने हो। अब कुरा ठिकै पनि छ किनभने पछिसम्म पनि धेरै महाकाव्यकारहरूले मङ्गलाचरण राख्नु भएको छ। त्यो भनेको एक प्रकारले महाकाव्य के हो, कुन विषयमा लेखिएको, कसरी लेखिएको भनेर सम्झाउने, अलिकति ईश्वरको आराधना गर्ने चलन थियो। तर देवकोटाले चाहिँ यसमा नजानिलो किसिमले सरस्वती माताको आराधना पनि गर्नुभएको छ, तर त्यो प्रष्ट नभनिकन आफ्नै कुराहरू चाहिँ नि उहाँले किन लेख्न पर्यो यो चिज भनेर, महाकाव्य किन लेख्नु पर्यो भनेर चाहिँ उहाँले आफ्ना कुराहरू महाकाव्यको प्रारम्भिक कुराहरू चाहिँ महाकाव्यको परिचय जस्तो गरेर दिनुभएको छ। र मलाई असाध्यै मनपर्ने श्लोकहरू हुन् यी श्लोकहरू। मैले भर्खरको आफ्नो किशोर कालमा 15-16 वर्षको उमेरमा रेडियो नेपालमा दाहाल यज्ञनिधिले बोलाएर वाचन पनि गर्न लाउनु भएको थियो। धेरै वर्षपछि तपाईँले वाचन गर्न भन्नुभयो, एकदमै खुसी लाग्यो, धेरै
1: प्रभाजी मलाई पनि ज्यादै खुसी लाग्यो। तपाईँले बाल्यकालमै वाचन गरेको कवितालाई अहिले फेरि हामीले चाहिँ संसारभरि छरिरहेका ब्रिटिस आर्मीका जो गोर्खा सदस्य र परिवारमा चाहिँ तपाईँले यस्तो मिठो स्वर माधुर्यले यो कविता पस्किदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ प्रभाजी।
0: म आफ्नो कविता चाहिँ जान्दिन मता भन्ने कविता मलाई मनपर्ने पनि कविता हो र कविताको यसमा थोरै सन्देशहरू पनि छन्, त्यसैले यो कविता चाहिँ म वाचन गर्न, यो शिखरी निसन्दमा छ। पानीमा पानी भइकन घुले

0: आहा प्रभाजी, कति मिठो गला पनि मिठो, कला पनि मिठो, वाचन शैली पनि ज्यादै मिठो, स्वर माधुर्यका लागि हामी धेरै धेरै धन्यवाद दिन्छौँ यो रेडियोको तर्फबाट। र फेरि फेरि पनि यहाँ जस्तो चाहिँ कलाकार गलाकार पनि मिठो कविता रचना गर्ने, स्वर पनि त्यस्तै मिठो, यहाँलाई फेरि फेरि पनि हाम्रा चाहिँ संसारभरि छरिएर रहेका ब्रिटिस आर्मीका गोर्खा सदस्यहरूका बिचमा यहाँहरूलाई फेरि फेरि पनि ल्याउने बाचा गर्दै अहिलेलाई चाहिँ यहाँसँगको कुराकानी यही नै बिट मार्ने अनुमति चाहन्छु। धन्यवाद है प्रभाजी,
1: हस्
0: धन्यवाद।
2: कसरी पत्ता लाउने होला,
3: के पत्ता लगाउने,
2: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
3: के को बारेमा,
2: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
3: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
2: तिनकै बारेमा जान्न खोजेको?
3: ए त्यो त सजिलै छ नि, फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
2: यो त अति राम्रो कुरा सुनाउनु भयो।
3: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: त्यस्तै गरिकन हामीसँग अहिले अर्का विद्वान हुनुहुन्छ, प्राध्यापक डाक्टर देवी नेपालज्यू। उहाँ वास्तवमा नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य पनि रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरिसक्नु भएको छ र उहाँ चाहिँ नेपाल अधिराज्यभरि जहाँ जहाँ पुग्नुहुन्छ त्यहाँको विषयमा, त्यसको चाहिँ वन चाहिँ गल्छिडाहरूको बारेमा, भन्ज्याङ देउरालीहरूको बारेमा, हिमाल पहाडको बारेमा, नदी नालाको बारेमा तुरुन्तै कविता लेखेर आफ्नो श्रोताहरूलाई पस्किहाल्नुहुन्छ। त्यो हिसाबले वास्तवमा देवी नेपाल एउटा आँसु कवि पनि हुनुहुन्छ, उहाँ नेपाली साहित्यका समीक्षाकार पनि हुनुहुन्छ, प्राध्यापक हुनुहुन्छ, उहाँ नेपाली तथा संस्कृत भाषामा पनि उहाँको राम्रो चाहिँ ज्ञान छ। आज हामी उहाँलाई हाम्रो स्टुडियोमा निम्त्याइरहेका छौँ। नमस्कार देवीजी।
1: हजुर नमस्कार सर। सर्वप्रथम त सम्पूर्ण नेपाली जाति जो अहिले महाजातिको रूपमा विश्वभर रहेको छ र नेपाली भाषा विश्व भाषाकै रूपमा अहिले स्थापित छ, नेपाली भाषा बोल्ने र नेपाली जातित्वप्रति गर्व गर्ने सम्पूर्ण श्रोता वर्गमा मेरो तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछु।
0: अनि देवीजी, हजुरलाई थाहै छ यो कार्तिक महिना वास्तवमा लक्ष्मीप्रसाद देवकोटाको नाममा रहेको छ, उहाँ कार्तिक महिनामा जन्मिएको हुनाले नेपाली साहित्यमा कार्तिक महिना भन्ने बित्तिकै हामीले चाहिँ लक्ष्मीप्रसाद देवकोटालाई सम्झन्छौँ, त्यस्तै गरिकन चाहिँ भदौ भन्ने बित्तिकै हामी मोतीराम भट्टलाई सम्झन्छौँ। त यो हामीले कार्तिक महिनाको सन्दर्भमा यो कार्यक्रम रेकर्ड गरिराखेका छौँ। यद्यपि लक्ष्मी पूजा त सिद्धिसक्यो तर उहाँ जन्मिएको 27 गते त आउँदैछ, त्यसो भने हामीले चाहिँ यो कार्यक्रम वास्तवमा लक्ष्मीप्रसाद देवकोटाका विषयमा चर्चा परिचर्चा गरेर अगाडि बढाइराखेका छौँ। देवकोटाको खास खास विशेषताहरू 8-10 पोइन्टमा यहाँले चाहिँ सम्झाउनु पर्दा उहाँका विशेषता गरिमा र गौरवहरूलाई कसरी सम्झाउनुहुन्छ? छोटकरी टक्क चाहिँ हाम्रा संसारभरि छरिएर रहेका साथीहरूलाई, नेपाली जातिलाई एकपटक भनिदिनुहोस्। हाम्रा चाहिँ श्रोताहरू वास्तवमा ब्रिटिस आर्मीका चाहिँ हुनुहुन्छ, संसारभरि चाहिँ गोर्खाका सदस्यका रूपमा, गोर्खा सदस्य र परिवारको रूपमा छरिएर बस्नु भएको छ, उहाँहरू चाहिँ हाम्रो यो रेडियो सदैव उत्साहपूर्वक सुन्नुहुन्छ। समराइज रूपमा चाहिँ देवकोटाको विशेषताहरू एउटा बुदागत रूपमा पस्किदिनु हुन म अनुरोध गर्दछु।
1: धन्यवाद सर। सर्वप्रथम त म सम्पूर्ण नेपाली जाति जो हामी विगतप्रति गर्व गर्छौँ र हाम्रा आदर्शहरूप्रति गर्व गर्छौँ ती समस्त नेपालीहरूप्रति सम्मान व्यक्त गर्दछु र महाकवि देवकोटा यस्तो विराट प्रतिभा हुन् जसका बारेमा कैयौँ घन्टासम्म पनि आफ्ना कुराहरू राख्न सकिन्छ। जम्मा 50 जीवन बिताएको व्यक्ति र लिखित रूपमा 10 उमेरदेखि लेख्न थालेको भने पनि 25 उमेरदेखि प्रकाशनमा आएको, किनभने 1991 भदौ महिनाको गोर्खापत्रमा पूर्णिमाको जलधि प्रकाशन भइसके पछाडिको समयलाई हेर्ने हो भने जम्मा 25 समय मात्रै हो, तर त्यो 25 समयमा एउटा अनुपम साधकले कति काम गर्न सक्दो रहेछ भन्ने कुरा हामी देख्न सक्छौँ। कविताको क्षेत्रमा 100 कविताहरू सिर्जना, खण्डकाव्यको क्षेत्रमा लगभग 3 कृतिहरूको सिर्जना, महाकाव्यको क्षेत्रमा प्रकाशित नै 0.5 र प्रकाशन हुन बाँकी रहेका अन्य 0.5 कृतिहरू, अपूर्ण अवस्थाका कृतिहरू, तीदेखि लिएर निबन्धको क्षेत्रमा, कथाको क्षेत्रमा, उपन्यासको क्षेत्रमा, नाटकको क्षेत्रमा, हरेक विधामा उत्तिकै सशक्त रूपमा कलम चलाउने देवकोटा, स्रष्टा र द्रष्टा दुइटै रूपमा हामी पाउँछौँ। त्यसैले अब कृतिभित्र पसेर देवकोटाका बारेमा समीक्षा गर्न थाल्ने हो भने हरेक कृतिबाट दर्जनौँ विद्यावारिधिहरू भएका हामी पाउँछौँ। प्रमुख वैशिष्ट्यका रूपबाट मात्रै यो छोटो समयमा म हेर्ने अनुमति चाहन्छु। महाकवि देवकोटाले कृतिहरू मार्फत अगाडि सार्न खोजेका पक्षहरू के हुन्? विशेषतः म कवितामा केन्द्रित रहन्छु, अहिलेको जति संस्मरणमा रहन्छन् त्यतिबाट देवकोटाले सङ्केत गर्न खोजेको मूल कुरा भनेको आर्य सभ्यताप्रतिको आस्था र विश्वासलाई शाकुन्तल महाकाव्यको सुरुमा नै उठान गरेर मिठो लाग्छ मलाई ता प्रिय कथा प्राचीन संसारको हाम्रो भारतवर्षको उदयको हैम प्रभासारको, यसबाट नै प्राचीन संसारप्रति अथवा हाम्रो गौरवमय आर्य सभ्यताप्रतिको विश्वास देवकोटाले अभिव्यक्त गरेको पाइन्छ। र सुलोचना महाकाव्यमा जहाँ छन् पातमा बास्ना आर्यका दिनसी तल पार्न स्वर्गपुरी डुल्ने भागमा नित्य सुन्दर यस्ता पद्यहरूबाट पनि आर्य सभ्यतालाई नै देवकोटाले बढी प्राथमिकता दिएको पाइन्छ। महाकाव्यहरूमा र खण्डकाव्यहरूमा पनि त्यो स्थिति देखिन्छ। सँगसँगै त्यो भावनात्मक पाटो मात्रै नभएर वैचारिक पाटोमा पनि देवकोटा उत्तिकै सशक्त रूपमा देखा पर्छन्। गरिब कवितामा श्रमप्रतिको सम्मान महाकवि देवकोटाले गरिब भन्छौ सुखको मजै धनी मिल्दैन संसारभरि कतै पनि यस्ता अंशहरू मार्फत यो श्रमप्रतिको उच्च सम्मान व्यक्त गरेको हामी पाउँछौँ। र त्यो सम्मान सँगसँगै जुनसुकै पुस्तामा पनि उपदेशात्मक चेतना अथवा त्यो उपदेश पनि ग्रहण गर्न सक्ने गरीको स्वाभाविक उपदेशात्मकता कवितामा पाइन्छ। यस्तै कोपिला कवितामा नटिप्नु हेर कोपिला नचुर्नु पाप लाग्दछ, त्यहाँ बाह्य रूपमा हेर्दाखेरि त उपदेशात्मक स्थिति देखिन्छ, तर त्यो त्यही बिम्बसँग त्यो पुस्तालाई पुर्याएर गरिने जुन किसिमको चित्रण हो त्यसले देवकोटालाई सशक्त बनाएको हामी देख्छौँ।

अर्को श्रृङ्खला लिएर यहाँहरूको सामु प्रस्तुत हुनेछु र त्यतिखेर यहाँहरूका रचनालाई, यहाँहरूको भावनालाई र विचारलाई पनि म फेरि आबद्ध गर्दै अगाडि बढ्ने वाचा लिएर यहाँहरूबाट बिदा हुन्छु। हस् श्रोताहरू, धन्यवाद, नमस्कार।

0: अनलाइन एप्स तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो बीएफपीएस गोर्खा रेडियो हो।
1: गोर्खामा बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ। चुम्नुब्री छको लोकपा र चुम्लिङ बीच पहिरो खसेर थुनिएको बुढी गण्डकी नदीमा बाढी आएको हो। बाढीले चुम्नुब्री र धाजेका विभिन्न स्थानमा घर तथा टहरामा समेत क्षति पुर्याएको छ। चुम्नुब्री तीन सिरदिवासमा एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको प्रहरीले जनाएको छ। त्यस्तै धार्चे पाँच माछी खोलामा पाँचदेखि सातवटा घर र उत्तिकै संख्यामा टहरामा बाढी पसेको छ। धार्चे तीन सल्लेरीका बीसदेखि बाइसवटा घर जोखिममा परेका छन्। बाढीले आरूघाट दुई र तीन जोड्ने सोती माथिको फलामे पुल समेत बगाएको छ। यति बेला गोर्खाको आरूघाट स्टेशनमा नदीको सतह खतराको तहभन्दा अधिक भएको छ। गोर्खा धादिङ तनहु चितवन नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लो तटीय क्षेत्रका सबैलाई सतर्क हुन अनुरोध गरेको छ। बाढी पूर्वानुमान शाखा प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली,
2: बाढी आरूघाटबाट केही तल आइसकेको अवस्था छ। पहिलो बाढी आरूघाटमा 6:30 आसपास आएको थियो र त्यो सानो बाढी थियो। दोस्रो अलिक ठुलो बाढी 7:50 आएको र त्यो पनि फेरि घटेको र तेस्रो बाढी अहिले फेरि आरूघाट ठेकेको देखिन्छ। र अहिलेसम्मको बाढी हेर्दाखेरि चाहिँ दोस्रो बाढी खतराको तहसम्म आरूघाटमा त्यस हिसाबले बाढीले अहिलेसम्म आरूघाट वा सोभन्दा तल्लो क्षेत्रमा ठुलो असर पार्ने जस्तो चाहिँ देखिँदैन, तर माथिल्लो क्षेत्रमा चाहिँ यसले ठुलो असर पारिसकेको अवस्था छ। अब यो बाढीको सम्भावित कारण के हुन सक्छ भन्ने सन्दर्भमा अहिले हामी अध्ययनको क्रममा छौँ। मानव बस्ती भन्दा पनि हिमाली क्षेत्रबाट बाहिरबाट यो बाढी सुरु भएको जस्तो देखिन्छ। यसमा पहिरोले नदी थुनिएको हो अथवा हिमाली क्षेत्रबाट बाढी सृजना भएको हो, यसमा अन्य केही कारण चाहिँ संलग्न छन्। ती सम्पूर्ण कारणहरूमा चाहिँ हामी अध्ययनको क्रममा छौँ। सम्भवत अबको केही घण्टा अथवा बेलुकीसम्म यसको सत्य तथ्य कारण खुल्नेछ, तर तत्कालको लागि बुढी गण्डकीको त्रिशुली दोबानसम्मको क्षेत्रमा चाहिँ हामीले नदी छेउछाउ सतर्कताको लागि छेउमा भएका घरहरू छोडेर उच्च स्थानमा रहनको लागि बुढी गण्डकी कोरिडोरको राजमार्गहरू बन्द गर्नको लागि आह्वान गरेका छौँ र सोही अनुसार स्थानीय सरकार जिल्ला सबैबाट सुसूचित भएर आम सर्वसाधारण लगायत सबै चाहिँ सुरक्षित स्थानमा हुनुहुन्छ भन्ने जानकारी पनि प्राप्त भएको छ। यो बाढी विभिन्न चरणमा आइरहेको कारणले माथिबाट हामीलाई प्राप्त सूचनामा पनि नदी बढ्ने फेरि घट्ने बढ्ने घट्ने भइराखेको भन्ने जानकारीको आधारमा अर्को सूचना स्पष्ट सूचना नआउँदासम्म आज साँझसम्म नै नदीको छेउछाउ नजान, नदी कोरिडोर प्रयोग नगर्न, आवागमन नगर्न र आरूघाट तातोपानी माछी खोला आरखेत लगायत जति पनि बुढी गण्डकी नदीको छेउछाउका होचो स्थानका बस्ती बजारहरू छन् त्यहाँ चाहिँ नदीको छेउछाउमा भएका घरहरूमा चाहिँ नरहन, सुरक्षित स्थानमा जानु हाम्रो पुनः पनि अपिल छ।
1: मुगलिन काठमाडौँ सडक खण्ड 7 घण्टाका लागि बन्द गरिने भएको छ। धादिङको गजुरी नजिक गलौदीमा भाँसिएको पृथ्वी राजमार्ग मर्मत गर्न सडक बन्द गर्न लागि हो। त्रिशुली नदीको कटानका कारण सडक भाँसिएपछि मर्मतको काम भइरहेको छ। बाँकी काम पूरा गर्न सवारी आवागमन रोक्न लागि प्रहरीले जनाएको छ। प्रहरीले सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा गर्न र सडक खुल्ने अवस्थाबारे जानकारी लिएर मात्रै प्रस्थान गर्न यात्रुलाई आग्रह गरेको छ। आजदेखि बडा दशैं सुरु भएको छ। आज घटस्थापना, घटस्थापनाको दिन जमरा राखिन्छ, तर यस वर्ष कतिपयले असोज 25 गते राम्रो दिन नभएकाले 26 गते घटस्थापना गर्नुपर्ने भन्दै आएका छन्। खास गरी आश्विन शुक्ल प्रतिपदाको दिन चित्रा नक्षत्र र वैधित्री योग परेमा शुभ नहुने धर्मशास्त्रविदहरूको भनाइ छ। चित्रा नक्षत्र परेमा धन नाश हुने र वैधित्री योग परेमा पुत्र नाश हुने विश्वास गरिन्छ। आज आश्विन शुक्ल प्रतिपदा तिथिको दिन राति 10:54 चित्रा नक्षत्र र राति 10:30 वैधित्री योग छ। त्यसैले कतिपयले असोज 26 गते घटस्थापना गर्नुपर्ने तर्क गरेका हुन्। घटस्थापना गर्नु अघि विधिपूर्वक चित्रा नक्षत्र र वैधित्री योगको शान्ति गर्नुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस पालाको घटस्थापना बारे ज्योतिष हरिहर अधिकारी,
3: चित्रा नक्षत्र र वैधित्री योग परेका कारणले गर्दाखेरि घटस्थापना नगर्नु अथवा जमरा नराख्नु यसले गर्दाखेरि सन्तानमा हानि हुन्छ, पुत्र सन्तानमा हानि हुन्छ र धनमा हानि हुन्छ भन्ने कुरा तपाईँले सुनिराख्नु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि एउटा नोटिस के निकालेको छ भन्दाखेरि यदि घरस्थापना गर्दै हुनुहुन्छ तपाईँ भने चित्रा नक्षत्र र वैधित्री योगको शान्ति गरिकन मात्रै गर्नुभयो भने चाहिँ राम्रो हुनेछ भनेर लेख्नु भएको छ। अब यो बेलामा साँच्चीकै नै यदि तपाईँहरूसँग चिनजानमा ब्राह्मण हुनुहुन्छ जसले राम्रोसँग चित्रा नक्षत्र वैदृति योगको शान्ति गरिदिन सक्नुहुन्छ भने उहाँहरूलाई बोलाएर एक घन्टा जति त्यो चिजहरूको शान्ति गरिकन तपाईँहरूले घर स्थापना गर्न सक्नुहुन्छ र जमरा राख्न सक्नुहुन्छ। यदि तपाईँहरूसँग ब्राह्मणको एसेस हुनुहुन्न भने तपाईँले नराखे पनि केही फरक पर्दैन, तपाईँले भोलि 26 गतेको दिन बिहान 9 बजेदेखि 11 बजेको बिचमा राख्न सक्नुहुन्छ। त्यसैले यो कुरा एकदमै क्लियर भएर अगाडि बढ्नुहोला।
1: हवस् त अहिलेसम्मका खबर यति नै।
4: यो BFBS गोर्खा रेडियो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सांगीतिक अभिवादन। त आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू, गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा संगीत दुःखमा संगीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत संगीतको यो छुट्टै प्रस्तुति कार्यक्रम संगीत गंगाको यो अर्को एउटा श्रृङ्खलामा अर्को एउटा बसाइमा म तुलसी सधैँ जस्तै उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत संगीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रम संगीत गंगाको उठान गर्दैछु सधैँ जस्तै एउटा देशभक्ति गीत बाचेर। यति बेला भन्छु म यहाँहरू माझमा गोपाल न्युञ्जनको सुर शब्द संगीत रहेको एउटा देशभक्ति गीत राखिहाल्छु कार्यक्रमको उठानमा। बनेको छ पहराले यो छाती मेरो, अहिलेलाई भने यही देशभक्ति गीत

बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, म झुक्दै नझुक्ने नेपालको छोरो। आदरणीय श्रोताहरू, सग्लो नेपाली स्वाभिमान बोलेको गीत, नेपाली वीरताको साक्षी, नेपाली शान मान र अभिमानको शब्द टिपेको गीत। वास्तवमै श्रोता, नेपालका यी चट्टानी पहाड, त्यो दरिलो आड भरोसा जस्तै दरिलो छातीले बनेको छ नेपाली जन जनको छाती। जुन छातीभित्र बग्ने रगत समेत त्यो छहरा जस्तै तेजिलो रहेको छ। त्यसैमाथि आगो सहने तर अन्याय इन्ची सहन नसक्ने नेपाली हामी, तृष्णा स्वीकार्छौँ तर तिरस्कार किमार्थ स्वीकार्दैनौँ। हामी त यहीँका पखेरोमा जन्मेर टाकुरामा हुर्केका नेपाली हौ, त्यही भएर हामीले झुक्न जानेका छैनौँ। हामी न त कसैको रोटी खोसेर पेट भर्छौँ, न त मागेको कुनै वस्त्रले नि हाम्रो लाजलाई छोप्दछौँ। हामी त आफ्नो पौरखमा रमाउँछौँ, यी हात पाउ घोटेर बस्छौँ, तर कसैसँग दयाको भिख माग्दैनौँ। हामी यो देशको लागि मर्न र मार्न सधैँभरि तयार छौँ। त्यही भएर हामी हाम्रो शिर उडाएको सन्छौँ, तर यो पवित्र पावन भूमिमा मेचीदेखि महाकालीसम्म कसैले गलत नियतले टेके मात्रै पनि सहन सक्दैनौँ। र यथार्थमा नेपाली हुनुको गर्व पनि यसैमा छ। हो, यस्तै सक्लो देशभक्ति गीत राखेँ मैले सङ्गीत गङ्गाको उठानमा, गोपाल युञ्जनको स्वर शब्द र सङ्गीतमा। आदरणीय श्रोताहरू, सङ्गीतको तरङ्ग पस्कने यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि अर्को एउटा सुमधुर साङ्गीतिक प्रस्तुति राखिहाल्छु। र यस क्रममा यहाँ म डाक्दैछु राज सिग्देललाई। ऊ जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई, एउटा गजल अबको क्रममा।

आदरणीय श्रोताहरू, एउटा जित र हारको सही निर्णय के हो त्यसैको मेलो मेसो नपाउँदा जसले दिलमा बस्नको लागि निम्तो दिए उसैले नै सबै खुसीहरू खुसी दिएपछि दिलमा उल्टो काँडे तार बेरेर एकतर्फी एकलौटी नतिजा आफैतिर पारेर गएका तिनै प्रेयसीप्रति अझ भनौँ प्रीतको फुलसम्म सप्रिन नदिने प्रेयसीप्रतिको दुखेसो बोलेको गजल, मुस्कानको छुरी रेटेर मनलाई नै छिया छिया पार्दाको पीडा बोलेको गजल राखे मैले राज सिग्देलको स्वरमा। चण्डी प्रसाद काफ्लेको संगीत रहेको प्रस्तुत गजलका शेरहरू लेखेका थिए गजलकार पुरुषोत्तम ढुङ्गेलले। वास्तवमा आदरणीय श्रोता, कोही कसैको नजर लाग्यो भने मायामा साँच्चै पीडा र छटपटी चाहिँ हुन्छ नै।

0: सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: हजुर आदरणीय श्रोताहरू, BFBS गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो BFBS गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगा तपाईँ यो छोड्ने बेला तपाईँकै प्रिय रेडियो तरङ्ग BFBS गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ, जहाँ म सङ्गीतका सुमधुर लहरहरू राखिरहेको छु, अझ भनौँ गीतका भावहरू बोलिरहेको छु, अनि स्वरका लयहरू राखिरहेको छु। र यसै क्रममा भर्खरै मैले एउटा सुमधुर गीत राखेँ यहाँहरू माझमा गायिका रिमा गुरुङको स्वरमा। बसन्त भित्यासी थापा मगरको गीत रचना अनि सचिन सिंहको संगीत रहेको प्रस्तुत गीतले श्रोताहरू खुशीमा रमेको मनमाथि एकाएक कसैको आँखा लागिदिँदा संसार नै शून्य लाग्नु स्वाभाविकै थियो। अनि यति ठूलो संसारमा समेत श्रोताहरू मन बुझाउने कोही साथी नभेटिदिँदा र त्यस्ता साथी भेट्न गाह्रो भइदिएपछि आफ्नो बनाउने चाहना हुँदा हुँदै समेत पराई हुनेहरूको लर्को लागिदिन थालेपछि जिन्दगी नै बिरसिलो भएको भाव बोलेको थियो प्रस्तुत गीतले, विश्वास हराएको कुरा थियो। हुन त आदरणीय श्रोताहरू, मायामा वचन तोड्ने कसम तोड्नेहरूको कमी चाहिँ हुँदैन, त्यसैमाथि सत्य कसम खानेहरूले नै अन्तै माया साटेर गइदियो भने चाहिँ त्यहाँनिर चाहिँ पक्कै दुखेसो अनगिन्ती भइदिन्छ।

0: पादरी श्रोताहरू, जीवनमा माया गर्छु भन्दै एक चिम्टी सिन्दुरको आशा गर्दै मुटुभित्र कसैलाई नराख्ने भनेर बाचा हाले कि मायाकै भिख मागेर जुनी जुनीसम्म साथै रहन्छु भन्ने किरिया खानेले नै बाटो मडिदिँदा, अरूसँगै नङ मासु भएर गइदिँदा, कसम खाएर बाचा हालेर मर्नेसम्म किरिया खाई पर भएकी ती झुटो मायालुको फन्दामा पर्दा हारेको मनको गीत थियो। रामकृष्ण ढकालको स्वरमा नरेन्द्र कोइरालाको गीत रचना अनि राजु सिंहको सङ्गीतमा। यद्यपि आदरणीय श्रोताहरू, यति हुँदाहुँदै पनि कति प्रेमीहरू दिल खोलेरै माया गर्ने मनलाई बतास बनी आइदेऊ न फेरि मन मुठुमै छाइदेऊ न भन्दै पर्खिरहेको समेत हुन्छ है।
1: बतास

बतास बनी आई देउन फेरी मेरै हुन आई देउन म त पर्खेको पर्खै छु। आदरणीय श्रोताहरू, मखवली मायाको पर्खाईमा एउटा मिठो कल्पनामा हराएकी प्रमिल मन भोक प्यास निन्द्रा सबै सबै हराइदिँदा त्यही प्रिय मान्छेको पर्खाईमा हराएको मनको गीत राखे मैले सुजता केसीको स्वरमा। देवेन्द्र बाबुको गीत रचना अनि सङ्गीत रहेको थियो। वास्तवमा आदरणीय श्रोताहरू, मन बहकिएर कसैको पर्खाईमा बस्न थाल्दा त्यहाँ वैश्यको फुललाई जोगाइराख्न भने चाहिँ साँच्चै गाह्रो भइदिन्छ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 306-770-7691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
2: हजुर, बेबेस गोर्खा रेडियो अर्थात् घर देश देखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो। अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगा तपाईँ यो छोडे बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ। रेडियोहरूको भिडमा श्रोताहरू एउटा पृथक रेडियो बेबेस गोर्खा रेडियोको यो बसाई हो संगीतको बसाई, स्वरको बसाई अनि लयको बसाई। कार्यक्रम संगीत गंगा जहाँ म गीतका झन्कारहरू राखिरहेको छु, गीतका भावहरू बोलिरहेको छु, संगीतका तरङ्गहरूको साथमा स्वरको लहरी पनि यहाँहरू माझमा राखिरहेको छु। र यसै क्रममा भर्खरै मैले एउटा सुमधुर गीत राखेँ रोशन गुरुङको स्वरमा। जुन गीतका गीतकार हुनुहुन्थ्यो दिपेन गुरुङ भने संगीत रहेको थियो संगीतकार गणेश गुरुङको, र उक्त गीतले बोलेको थियो श्रोताहरू पछ्यौरीले बेरेको मायाको कुरा, वैशले फक्रिएको त्यो लोभलाग्दो जवानीलाई कसैले चुडेर लैजाने पो हो कि भन्ने शङ्काले मनलाई हिर्काइदिँदा अनि कतै त्यही जवानीमाथि झरीले समेत आँखा लगाइदिने पो हो कि भन्ने डरले सुटुक्कै त्यो वैश्य त्यो जवानीलाई आफैले एक लौटी छोपी राख्न चाहने प्रेमी मनको भाव बोलेको थियो। त्यो रूप त्यो सुन्दरताको बानकीमाथि ईश्वरले समेत डहा गर्ने पो हो कि भन्ने एउटा अर्को त्रास पनि गीतले बोलेको थियो। हुन त आदरणीय श्रोताहरू, मायाभित्र यति धेरै मोह हुँदा हुँदै पनि मन लट्ठिए पनि कतिखेर कुन मोडमा कहाँनिर त्यो साथ त्यो बास टुट्ने हो त्यसको पत्तो चाहिँ हुँदैन। त्यस्तो मायाले पनि माया मारिदिएका थुप्रै थुप्रै उदाहरणहरू चाहिँ हाम्रै परिवेशमा पाइन्छ।

मलाई रुवाउने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि। आदरणीय श्रोताहरू, मुटुमै बास गरेको त्यही प्रिय मान्छेले जिन्दगीका सारा खुसीहरू मासी दिन पुग्दा मन रोएको गीत अझ भनौ श्रोताहरू, फक्रदै गरेको मायामा ऐजहरू पलाउन पुग्दा त्यही ऐजहरूले खोजेको पीडा बोलेको गीत राखे मैले प्रविशा अधिकारी र रोशन सिंहको स्वरमा। रोशन सिंहको शब्द संगीत रहेको थियो। र आदरणीय श्रोताहरू, अब नि म कार्यक्रम संगीत गंगाको व्यवसायको पुछारतिर आइसकेको छु, बिसौनीतिर आइसकेको छु, बिट मार्ने तर्खरमा छु। र यो पुछारमा भने श्रोताहरू यहाँहरू माझमा म एउटा गीत, युगल गीत, राजन राज शिवाकोटी र मिलन नेवारको स्वरमा छाड्दै बिदाउन चाहन्छु। र यो गीतको शब्द संगीत पनि राजन राज शिवाकोटीकै रहेको छ, चरीले काफल टिप्यो खानालाई हो कि खुवाउन। यही गीत यहाँहरू माझमा छाड्दै बिदा हुन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुखद रहोस्। सुखमा सङ्गीत, दुःखमा सङ्गीत, अनि सङ्गीतकै नै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pelaajan buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठका अनुसार बाढीले आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको हो। बाढीका कारण अन्य पुलमा समेत क्षति पुगेको छ। चुम्नुब्री तीन न्याकचेतमा रहेको न्याकचेत सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे पाँच माछी खोलाबाट किरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट दुई र तीन जोड्ने सोतीको फलामे पक्की पुल समेत बगाएको छ। बाढीले एकैपटक धेरै पुल बगाएपछि स्थानीयको आवत जावतमा समस्या पर्ने देखिएको छ। नजिकै त चाडपर्वलाई लक्षित गरी तेह्रथुममा सप्ताहव्यापी सरसफाई अभियान शुरू गरिएको छ। बबिता राईको रिपोर्ट।
4: गृह मन्त्रालयको परिपत्र अनुसार असोज 22 गतेदेखि 28 गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत सदरमुकाम म्याङलुङ स्थित म्याङलुङ देवी मन्दिर परिसर सरसफाई गरिएको छ। जिल्ला प्रशासन कार्यालय तेह्रथुमको आयोजनामा आज बिहान म्याङलुङ स्थित म्याङलुङ देवी मन्दिर परिसर सरसफाई गर्दै अभियानको शुरूआत गरिएको हो। अभियान असोज 28 गतेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेले बताउनुभयो।
5: सार्वजनिक स्थलहरूमा बस पार्क, मठ मन्दिर अथवा धार्मिक सांस्कृतिक स्थलहरू, तुडी खेल लगायतका स्थानहरूमा सरसफाई सप्ताह मनाउने मार्गदर्शन प्राप्त भयो। त्यही अनुसार हामीले हिजो चाहिँ जिल्ला प्रशासन कार्यालयमा सबै कार्यालय प्रमुखहरूको बैठक गरेर आज सुरुमा मन्दोरी मन्दिर परिसर र यसको भित्री भागहरूमा हामीले यो सबै सुरक्षा निकायको टोली र सम्पूर्ण कार्यालयका प्रतिनिधि र गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरूसहित हामीले आज सरसफाई गरेका छौँ।
4: जिल्ला स्थित मठ मन्दिर, विद्यालय, सरकारी तथा गैर सरकारी कार्यालयका परिसर र अन्य सार्वजनिक स्थलमा समेत सरसफाई गर्न स्थानीय तहहरूलाई परिपत्र गरिसकिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनु भयो। चाडपर्वका समयमा सार्वजनिक स्थलको सरसफाई कायम राख्न सबै पक्ष सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ।
5: सबै स्थानीय तहहरूलाई पनि हामीले सरसफाई आफ्नो परिसरमा गर्ने र जनचेतना फैलाउने, विद्यालयहरूमा पनि जनचेतना फैलाउने गरी निर्देशन परिपत्र जारी गरेका छौँ।
4: जिल्ला स्वास्थ्य कार्यालय र म्याङलुङ नगरपालिकाको सहयोग तथा सहकार्यमा सञ्चालित सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी काफले, प्रहरी नायब उपरीक्षक लक्ष्मण ओली, जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न सरकारी र गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरूले सहभागिता जनाएका छन्। चाडपर्वका बेला सार्वजनिक स्थलमा हुन नदिन र सरसफाईप्रति नागरिकको सचेतना अभिवृद्धि गर्न अभियानले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
3: नेपालमा वार्षिक प्रति व्यक्ति 69 अन्डा खपत हुने गरेको छ।
6: नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले हाल नेपालमा दैनिक 38 लाख हाराहारी अन्डा उत्पादन हुने गरेको बताउनु भएको छ। चार वर्ष अघिसम्म 120 हाराहारीमा रहेका लेयर्स कुखुरा पालक ठूला किसानको संख्या अहिले बढेर 180 पुगेको छ भने अन्डाको बजारमा मूल्य प्रति क्यारेट करिब 600 हाराहारीमा पुगेको छ। पोषण विज्ञ डाक्टर दिनेश गौतमका अनुसार अन्य देशको तुलनामा नेपालमा अन्डाको खपत निकै कम रहेको तथ्याङ्क छ। विश्वमा प्रतिवर्ष सरदर खपत 185 छ। एसियाको तथ्याङ्क हेर्दा विश्वको तुलनामा 2 बढी अर्थात 187 छ। दक्षिण एसियामा जम्मा 87 मात्र छ। यो विश्वको तथ्याङ्कलाई हेर्दा 98 कम हो। विश्वको तथ्याङ्कलाई हेर्दा नेपालमा वार्षिक प्रति व्यक्ति 69 अन्डा मात्र खपत हुने गरेको छ। यो विश्वको तथ्याङ्कलाई हेर्दा 116 कम हो। भारतमा 112, श्रीलङ्कामा 132, बङ्गलादेशमा 137, पाकिस्तानमा 48 र अफ्रिकामा 40 मात्र खपत हुने गरेको उहाँले जानकारी दिनुभएको छ। सन् 2015 नेपालमा वार्षिक प्रति व्यक्ति 60 अन्डा खपत हुने गरेकामा अहिले बढेर 69 पुगेको पोषण विज्ञ डाक्टर गौतमले बताउनु भएको छ। 15% वृद्धि भए पनि यस अवधिमा जनसङ्ख्या वृद्धि 6% रहेको उहाँले बताउनु भएको छ। विश्वमा सबैभन्दा बढी चीनमा अन्डा उत्पादन हुन्छ भने दोस्रोमा भारत छ। ती देशमा उत्पादन बढी हुँदै गर्दा नेपालमा अन्डा उत्पादन बढाएर खपत समेत बढाउनु पर्ने उहाँको भनाइ छ।
3: भारत र चीनसहित चार मुलुकका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाई भोलिबाट शुरू हुने भएको छ। सरकारले असोज 2 13 मुलुकका लागि राजदूत प्रस्ताव गरेको थियो। उनीहरूका विषयमा संसदीय सुनवाई गर्न संघीय संसदको संयुक्त संसदीय सुनवाई समिति पठाएको थियो। समितिले सबै प्रस्तावित राजदूतबारे उजुरी आह्वान गरेको थियो। उनीहरू विरुद्ध परेका उजुरी अध्ययनपछि समितिले भोलि सोमबारबाट सुनवाई शुरू गर्न लागेको हो। पहिलो चरणमा चार मुलुकका लागि प्रस्तावित राजदूतलाई बोलाइएको संसदीय सुनवाई समितिका सहसचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिनुभयो। पहिलो चरणमा संसदीय सुनवाईमा भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरञ्जन थापा र बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबरालाई बोलाइएको छ। उनीहरूको संसदीय सुनवाई भोलि बिहान 9:30 हुनेछ। सिंहदरबारको सार्वजनिक लेखा समितिको सभाकक्षमा संसदीय सुनवाई हुनेछ। यसअघि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ। यसका लागि चारै प्रस्तावित राजदूत विरुद्ध उजुरीकर्तालाई पनि बोलाइएको छ।
2: BS Gorkha Radio.

बिएसको गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता, आइतबार हामी भगवान सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने पालनकर्ता भगवान विष्णुको स्वरूपमा पूजित सूर्यनारायणको हामी हरेक आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हुन त दैनिक रूपमा उपासित देवता हुनुहुन्छ सूर्य, तर पनि दैनिक रूपमा उपासना गर्न नसक्नेहरूले साप्ताहिक रूपमा भए पनि सूर्यको आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछन्। त्यसै परम्परालाई हामी पनि पछ्याइरहेका छौँ र हामी अगाडि बढिरहेका छौँ र हामीद्वारा उपासित सूर्यदेवले हामी सबैको मनोकाङ्क्षा पूर्ण गराउनुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र कुनै न कुनै विषय बिन्दुलाई आधार मानेर कुनै न कुनै विषय बिन्दुको आश्रय लिएर हामी चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आजको यस कार्यक्रममा हामी नवरात्रको संहारमा आएका छौँ र हामी त्यसैको चर्चा गर्नेछौँ। अर्थात् आज नवरात्रको प्रथम दिन अर्थात् घटस्थापना अर्थात् 9 दिनसम्म गरिने देवीको उपासना, शक्तिको उपासनाको जो परम्परा छ, शारदीय परम्परा हो यो, र यसलाई स्वीकार गर्दै अगाडि बढ्नेहरूले आज यो देवीको उपासनाको प्रारम्भ गर्ने गर्दछन् र यो वास्तवमा शक्तिको उपासना हो। शक्ति र शक्तिमानमा भिन्नता छैन भन्ने मान्यता छ। अर्थात् शक्तिमान भगवान हो र शक्ति भगवती दुर्गाको नामले यस 9 दिनमा उपासित हुनुहुन्छ र त्यसै दिनको प्रारम्भको दिन भएको हुनाले यो घटस्थापना यसको नाम रहन गएको हो र यसको विविध प्रकारले उत्सवका रूपमा मनाएर रसा स्वादन गर्ने, शक्ति आर्जन गर्ने र आफ्नो जीवनलाई सफल बनाउने प्रयत्न मनुष्य जगतले, सनातनी मनुष्यहरूले गरेको पाइन्छ। त्यसै हामी संक्षिप्तमा चर्चा गरौँ। गणेश जननी दुर्गा, राधा लक्ष्मी सरस्वती, सावित्री च सृष्टिविधौ, प्रकृति पञ्चदा स्मृता भनेर यो उल्लेख गरिएको छ देवी पुराणमा। देवी पुराणका अनुसार दुर्गा, राधा, लक्ष्मी, सरस्वती र सावित्री यी 5 स्वरूपले सृष्टि सञ्चालनमा भूमिका निर्वाह गरेका हुन्छन् भनेर भनिएको छ। लक्ष्मी भनेको भगवान विष्णु के महारानी महाशक्ति मानिनुहुन्छ र उहाँ पालनकर्ता देवता हुनुहुन्छ। त्यसैले लक्ष्मी सदैव भगवान विष्णुको चरण सेवामा निरन्तर लागिरहनुहुन्छ र उहाँकै विभिन्न स्वरूपहरूले यो सृष्टिलाई सञ्चालन गरिरहेका हुन्छन् भनेर भनिएको छ। र श्री रामचरित मानसमा गोस्वामी तुलसीदासजीले माता सीता जो लक्ष्मीकै स्वरूपमा मानिनुहुन्छ, भगवान श्री रामको अवतारमा उहाँ सीताको रूपमा अवतरित हुनुभएको लक्ष्मी हो, दुर्गा हो र राधा हो, सरस्वती हो र सावित्री हो भनिएको छ। र त्यहाँ मङ्गलाचरणमा गोस्वामी तुलसीदास भन्नुहुन्छ, उद्भव स्थिति संहार कारिणीम क्लेशहारिणीम सर्वश्रेष्ठ करीम सीताम नतोहम राम वल्लभा। भगवान श्री राम की वल्लभा भएकी, प्रिय भएकी जो उद्भव संसार सृष्टिको उत्पत्ति, यसको पालन र यसको संहार गर्ने हुनुहुन्छ र सम्पूर्ण श्रेयको मालिक हुनुहुन्छ र जीव जगतलाई श्रेय प्रदान गर्नुहुन्छ। श्रेय भनेको कल्याण अर्थात् मुक्ति प्रदान गर्नुहुन्छ। त्यस्तै शक्ति स्वरूपिणी देवी सीताको चरणमा म प्रणाम गर्दछु भनेर भन्नुभएको छ। त्यसैले भगवान्का विविध स्वरूपहरू शक्ति मार्फत प्रस्फुटित हुने गर्दछन्, अवतरित हुने गर्दछन्। भगवान् भन्नुहुन्छ स्वयं गीतामा, अजोपि सन्न व्यात्मा भूतानामी स्वरूप सन् प्रकृतिम स्वामधिष्ठाय समभावात्म माया भनेर म आफ्नो आफूलाई मायाद्वारा प्रकट गरेर सृष्टिमा लीला गर्छु, जो म अजन्मा हुँ तैपनि म आफ्नो प्रकृतिलाई आधार मानेर त्यसमा आफूलाई अगाडि बढाउँछु भनेर लीला गर्छु भनेर भन्नुभएको छ। त्यसैले यो घटस्थापनाको वास्तवमा मूल यो 9 दिनको मर्म वास्तवमा भगवान्कै उपासना हो, किनभने देवी शक्तिले आफ्नो उपासना रुचाउनुहुन्न, किनभने उहाँ भगवान्को शक्ति हो र उहाँको मालिक भगवान हो। त्यसैले आफ्नो मालिकको उपासना गर्ने जो छ त्यसैलाई माताले प्रसन्न भएर आशीर्वाद दिनुहुन्छ र आफ्ना मालिक, आफ्ना पति जो भगवान हुनुहुन्छ, शक्तिमान हुनुहुन्छ, उहाँलाई नै प्राप्त गराउने गर्नुहुन्छ, जो उहाँ आनन्दको स्वरूपमा हुनुहुन्छ। त्यसैले आदरणीय श्रोता, यो नवरात्रको वास्तवमा देवीको उपासना, बलिको उपासना गर्ने यो नवरात्र होइन, यो त भगवानको उपासना गर्ने विशेष शारदीय समय हो र
त्यसैमा भक्तहरूले आफूलाई तल्लीन गराउँदछन् र जो जिब्रोको वशमा भएर संसार सागरमा आफूलाई निरन्तर दुःख पूर्ण रूपले गुमाइरहन चाहन्छन् उनीहरू नै वास्तवमा आफ्नो जिब्रोलाई सन्तुष्ट गराउन देवीको नाममा बलि इत्यादि व्यवस्थाहरूलाई स्वीकार गर्दै अगाडि बढ्छन् र दुःखको दलदलमा पर्छन् भनिएको छ। त्यसैले यतातर्फ भन्दा पनि कसरी भगवानको कृपा प्राप्त गर्ने शक्ति आर्जन गर्ने हो त्यतातर्फ लाग्नु नै यो घटस्थापनाको विशेष उत्सव लाई मनाएको मा बुझ्ने गरिन्छ भनेर उल्लेख गरिएको छ। दसैँ यसै शाक्त मतसित सम्बन्धित चाड हो। यस चाडको मुख्य नायिका महामाया भगवती दुर्गा हुनुहुन्छ, जसले दुष्टताको प्रतीकको रूपमा रहेको दानवराज महिषासुरको वध गर्नुभएको थियो। दसैँ देव दानव वा मानव दानव बीचको सङ्घर्षसँग सम्बन्धित एउटा उत्सव हो भनेर पनि उल्लेख गरिएको छ। यो चाड मुख्य रूपले आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म 10 दिन मनाइन्छ। यसलाई दशहरा पनि भनिन्छ। विजयादशमीको देशज नाम दशहरा पनि हो, अर्थात् देशको स्थानको नाम भनेर यसरी उल्लेख गरिएको छ। दशमहाविद्या स्वरूपिणी दुर्गाको पूजा आश्विन शुक्ल दशमीको दिन पूर्ण हुने भएकाले पनि यो पर्वलाई दशहरा भनेर नामकरण गरिएको बुझिन्छ। कायिक वाचिक तथा मानसिक 10 प्रकारका पापहरूको नाश हुने भएकाले पनि दशहरा भनिएको हो भनेर उल्लेख गरिएको छ। काशी खण्डका अनुसार रुरुका पुत्र दुर्गालाई मारेको हुनाले नै भगवतीको नाम दुर्गा रहन गएको हो। यो रुरु भनेर सर्प जातिको एउटा विशेष एउटा दुष्ट प्राणीको रूपमा उल्लेख गरिएको छ। शिव पुराणका अनुसार माता पार्वतीले भगवान् शिवद्वारा आफ्ना पुत्र गणेशको शिरोच्छेदन गर्दा नवदुर्गाको उत्पत्ति गरी चारै दिशाबाट देवताहरूलाई त्रसित पारेको कुरा पनि स्मरणीय छ। पुराण अनुसार यिनै दुर्गाको पूजा अर्चना नवरात्रका अवसरमा क्रमशः गरिन्छ। नवदुर्गाको नाम विभिन्न ग्रन्थहरूमा विभिन्न नामले उल्लेख छ। ब्रह्मवैवर्त पुराणका अनुसार प्रकृति अर्थात् पूर्व दिशा, चण्डिका आग्नेय, भद्रकाली दक्षिण, माहेश्वरी नैऋत्य, बाराही पश्चिम, सर्वमङ्गला वायव्य, वैष्णवी उत्तर, शिवा प्रिया ईशान र जगदम्बिका जल स्थल र आकाशका अधिष्ठात्री देवीहरू हुन् भनिएको छ। यिनीहरूको प्रिय नवपत्र नवरात्रमा पूजा गरिन्छ। नवपत्रका नाम केरा, अनार, हल्दी, जयन्ती, बेल, दाडिम, अशोक, मान र धान्य हुन्। यिनीहरूको पात अथवा यिनीहरूको फुलले नै यो पूजा गर्ने गरिन्छ। यी 9 प्रकारका फुलहरूकै चलन आजका दिनमा चलाउने गरिएको छ। पुनःहरूको एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा घटस्थापनाको चर्चा गरिरहेका छौँ। घटस्थापना एउटा घटामा घट स्थापना गर्ने हो, एउटा माटाको भाँडोमा एउटा कलशको स्थापना गरेर त्यहाँ सँगै जमरा राखेर यसको विधि विधान छ। यसलाई खासमा पण्डितजीहरूले आफ्नो अनुकूलता अनुसार शास्त्रको मर्यादामा रहेर यो सबै व्यवस्थाहरू गराउनुहुन्छ। यसलाई हामीले यहाँबाट बताउने विषय हो भनेर मान्नु हुँदैन, किनभने यो आफ्नो स्थान, परिवेश, कुल परम्परा, मर्यादाहरू छन्। तिनीहरू सबैलाई विधिको एउटा डोरीमा बाँधेर मनुष्यले आफ्नो अनुकूलताले आफ्नो अभिष्ट प्राप्ति गर्ने चेष्टा गरेको हुन्छ भनिएको छ। त्यसैले त्यतैतर्फ हामी त्यसमा ध्यान दिउँ। जसको पूजा गरिन्छ, जसलाई गुरु मानिएको छ, जसलाई पण्डितको रूपमा स्वीकार गरिएको छ, उहाँले भने बमोजिमले यी विधिहरूको पालना गर्नु उपयुक्त हुन्छ। यो रेडियोमा सुनेर त्यो विधि जानेर म पूजा गर्छु भन्ने खालको भन्दा पनि यसका मर्महरू, यसबाट प्राप्त हुने जो लाभहरू हो र मनुष्य जन्म र वास्तवमा यो पूजाको एउटा मर्मसँग तादात्म्यता यदि गर्न सकियो भने वास्तवमा जन्म सफल हुन्छ भनिएको छ। त्यसैले त्यसैका केही सेरोफेरोहरूको हामी चर्चा गरिरहेका छौँ। दसैँको प्रथम दिन घटस्थापनाको दिन हो। यसमा जमरा राख्ने र घट वा कलश स्थापना गर्ने गरिन्छ। कुनै एक पावनतम नदीबाट बालुवा ल्याई त्यस बालुवामा जौ छरेर जमरा राख्ने गरिन्छ। जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिएको छ। जौको अर्को नाम अज हो। 7 वर्ष पुरानो जौलाई अज भनिन्छ भनेर पञ्चतन्त्रले बताएको छ। अज भनेको बोका पनि हो। अत जौबाट बनेको जमरा चढाएर माताको पूजाआजा गर्ने मूल मर्म विपरीत बोका जो माताकै सन्तान हो त्यसको बलि दिनु शास्त्रको मर्म विपरीतको परम्परा हो भन्ने पनि अध्येताहरूको भनाइ छ। भले शास्त्रमा पनि यी कुराहरू उल्लेख नभएका चाहिँ छैनन्, त्यसैले यदि तामसी चिन्तनमा अगाडि जाने हो भने यी कुराहरूलाई मान्न सकिन्छ, तर त्यसको परिणाम पनि भोग्न तयार हुनुपर्छ भन्ने पनि एउटा मत छ। त्यसैले अब यी कुराहरूलाई यसो गर्ने र उसो नगर्ने भन्ने भन्दा पनि मनुष्य श्रेष्ठ प्राणी हो र यसले हत्या हिंसाको विरुद्धमा अनेक कुराहरू पढेको, सुनेको र देखेको छ। त्यसैले वास्तवमा आफूलाई जति दुख छ अरू प्राणीलाई पनि त्यति नै दुख छ, त्यति नै पीडा हुन्छ। शास्त्रले यो कुरा पनि भनेको छ। त्यसैले यतातर्फ ध्यान दिने हो भने वास्तवमा बलिसँग सम्बन्धित रहेको चाडपर्वहरूबाट आफूलाई टाढा राख्नु नै श्रेयस्कर छ भन्ने मत नै मनुष्यको कल्याणकारी मत हो भन्ने मतहरू पनि विशिष्ट छन् र यिनीहरूलाई मान्दा नै मनुष्यको कल्याण मार्गमा प्रवेश हुन्छ भन्ने मतलाई नै हामीले पनि मान्नुपर्ने हुन्छ। घट वा कलशको स्थापना पहिलो दिनको महत्त्वपूर्ण पक्ष हो। हाम्रो संस्कृति अनुसार घट वा कलशमा सम्पूर्ण देवी देवता, सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थस्थलहरू सन्निहित छन्। घट वा कलश अष्टमङ्गलको शुभ चिन्हद्वारा सजाइएको हुन्छ। अत यही कलशमा 9 दिनसम्म सम्पूर्ण देवी देवताको पूजा गर्न, दानवी शक्तिलाई दमन गर्ने शङ्कर प्रिय देवी, सम्पूर्ण तीर्थमय भएको यस जलपूर्ण घटामा सहयोगी देवदेवीका साथमा रहेर यथाशक्ति मैले अर्पण गरेको यो पूजा ग्रहण गर्नुहोस् भनेर यसरी आह्वान गरिन्छ। आगच्छ वरदे देवी दैत्य दर्प निसुदिनी पूजाम गृहाण सुमुखी, नमस्ते शङ्कर प्रिय सर्वतीर्थमयम बारी सर्वदेव समन्वितम इमं घटम समागच्छ तिष्ठ देवगणै सह। नवरात्रलाई यज्ञको रूप मानेर त्यस यज्ञको समाप्ति सँगसँगै जमरा शिरमा राखेर दशमीको दिन टिका लगाएर आशीर्वाद लिने दिन गरिन्छ। वास्तवमा माता दुर्गा महादेव शिवको अर्धनारीश्वर रूप हो। दुर्गाले नै भगवान् शिवमा भएको सम्पूर्ण शक्तिको प्रयोग गर्ने कुरा शाक्त सम्प्रदायमा उल्लेख छ। देवी उपासकहरू खास गरेर तान्त्रिक मतावलम्बीहरू नै हुन्। तन्त्र र मन्त्रको समन्वित रूपबाट शीघ्र नै तात्विक उपलब्धि हासिल गर्न सकिन्छ भनिएको छ। माता दुर्गाको 9 वटा रूपमध्ये एउटा रूपको मात्रै पनि भक्तिपूर्वक उपासना गर्ने हो भने त्यसले लौकिक तथा पारलौकिक उन्नति अवश्य पनि प्राप्त गर्छ।
या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः। देवीलाई माताको रूपमा स्वीकार गरेर माताप्रतिको जे दायित्व छ त्यसको निर्वाह गर्ने र आफूले माताबाट जे पाउने हो त्यसको अपेक्षा गर्ने पटक पटक नमस्कार गर्छु भनेर वचनद्वारा माता र देवीमा कुनै प्रकारको भेद नरहेको कुरा बताइएको छ। दुर्गा सप्तशती चण्डीमा यो कुरा उल्लेख छ। यसको अर्थ हो मेरो भगवती भने पनि देवी भने पनि साङ्केतिक रूपमा माता नै हो, जसले मलाई यस धरतीमा आउन कृपा गर्नुभयो त्यस्तै आमालाई म नमस्कार गर्छु भनेर उल्लेख गरिएको छ। यो वास्तवमा शक्तिका उपासकहरूको मत हो, सबैको एउटै मत छैन। धर्मले सबै मनुष्यहरूलाई समेट्ने प्रयास गरेको छ, त्यसैले आफ्ना परम्परा कुल रहनसहन शास्त्र आफ्नो योग्यता सबै कुरालाई मिलाएर धर्मको सेवन गर्नुपर्छ भनिएको छ र त्यसैतर्फ अगाडि बढ्न हामीलाई यस नवरात्रले प्रेरणा दियोस् बुद्धि दियोस् र आज यो घटस्थापनाको उपलक्ष्यमा सम्पूर्ण हाम्रा आदरणीय श्रोताहरूलाई सुस्वास्थ्य दीर्घायु र हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। या देवी सर्वभूतेषु लक्ष्मी रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमो नमस्कार।

0: जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र माथहतको बाढी पूर्वानुमान महाशाखाले बुढी गण्डकी नदीमा आकस्मिक बाढीको सतह घटबट भइरहेको जनाएको छ। त्यसैले बुढी गण्डकी करिडोरमा जोखिम कायम रहेको महाशाखाका बाढीविद विनोद पराजुलीले जानकारी दिनुभयो। मेनघाटभन्दा तलको क्षेत्रमा भने जोखिम खासै नरहेको उहाँको भनाइ छ। पराजुलीका अनुसार बुढी गण्डकी नदीको आकस्मिक बाढीले गोर्खाको आरूघाटमा 7:50 खतराको तह पार गरेको थियो, तर अहिले खतराको तह भन्दा केही घटेको छ। आरूघाटमा 5 मिटरसम्म बाढीको सतह आएमा खतराको तह मानिन्छ, तर 7:50 बाढीको सतह 5.1 मिटर पुगेको थियो। जोखिम कायम रहेकाले त्रिशुली नदी दोभानसम्म सतर्कता अपनाउनु पर्ने उहाँले बताउनु भए। त्यसैले बाढी पूर्वानुमान महाशाखाले नदी छेउछाउ नजान सुझाव दिएको छ।
1: 45 मिनट जाँदाखेरि बाढी चाहिँ 9.5-8 मिटरसम्म पुगेकोसम्म उक्त केन्द्रले चाहिँ तथ्याङ्क पठाएको, तत्पश्चात बाढीले हाम्रो केन्द्रसहित पुल बगाएको कारणले थप तथ्याङ्क प्राप्त भएको छैन। र त्यहाँबाट प्राप्त हाम्रो गेज रिडरबाट प्राप्त तथ्याङ्क अनुसार बाढी चाहिँ पुलभन्दा पनि 1-2 मिटरसम्म माथि आएको कारणले त्यहाँ चाहिँ जोखिम देखिएको छ। र हामीले यसको आधारमा तल्लो क्षेत्रमा पर्न सक्ने प्रभावमा आकलन गर्दाखेरि अति उच्च जोखिम चाहिँ बेनीघाटसम्मको क्षेत्रमा यहाँ त्रिशुलीमा बुढी गण्डकी मिल्छ त्यहाँसम्म देखेका छौँ। र त्यस पछाडि चाहिँ बहाव करिब 3 मिटर जति त्रिशुलीमा बहाव पर्न सक्छ। हालको त्रिशुलीको जलसतह सतर्कता तहभन्दा धेरै तल रहेका कारणले बहाव माथि उक्लिने खतरा पनि छैन, तर कटानको समस्याहरू जोखिम चाहिँ रहन्छ। मुगलिनसम्मको लागि हामीले उच्च जोखिम बनाएका छौँ, अति उच्च जोखिम बेनीघाटसम्म, मुगलिनसम्म उच्च जोखिम र मुगलिनभन्दा तल मध्यम जोखिम भनिएको छ। र अहिलेसम्मको अवस्था हेर्दाखेरि देवघाटमा बहाव 4 मिटरमा छ र त्यहाँ 2.5 मिटरसम्म बहाव पर्न सक्ने देखिन्छ, भनेको 6.5 अथवा 7 मिटरसम्म पनि जान सक्छ। त्यो सतर्कता तहभन्दा तलै रहन्छ, तथापि बहाव चाहिँ उल्लेख रूपमा पर्ने भएको कारणले सितौ र नवपराचीको तटीय क्षेत्रमा सम्पूर्ण सतर्कताको जरुरी चाहिँ देखिन्छ। त्यस कारणले यो बहाव बढ्ने र घट्ने क्रम अहिले पनि जारी रहेको कारणले आज बेलुकीसम्म नै नदीको अवस्था सामान्य नहुँदासम्म अति उच्च सतर्कता चाहिँ समग्र नारायणी त्रिशुली र बुढी गण्डकी परिवर्तन क्षेत्रमा जरुरी छ।
2: यो गोर्खाको जगत
1: यसमा गेगियान बहाव देखिन्छ। हामीले जुन विभिन्न भिडियो फुटेजहरू
0: बुढी गण्डकीमा आएको बाढीपछि 4 जना सम्पर्क विहीन भएका छन्। उग्लिङ खोला किनारका 4 गोठ, त्यहाँ बाँधिएका 15 याक र नाक बगेका छन् भने पशुको हेचाम बसेका 4 सम्पर्क विहीन भएको जनाइएको छ। सहायक प्रमुख जिल्लाधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले धार्सी गाउँपालिका जोड्ने माछी खोला पुल बगाएको छ। माछी खोला बजारमा पनि क्षति भएको छ। आरूघाटको सोती र मानबु जोड्ने पुल पनि बगेको छ। गृहमन्त्री सुदन गुरुङले बुढी गण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले यस्तो आग्रह गर्नुभएको हो। विशेष गरी बुढी गण्डकी नदी किनारका तटीय क्षेत्रमा रहेका सिद्धिवास, जगत, सल्लेरी, खोलबेसी, माछा खोला, सोती, आर्खेत र आरूघाट क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन उहाँले अनुरोध गर्नुभएको हो। बुढी गण्डकी बाढीका कारण मनास्लु सर्किटमा पुगेका पर्यटक पनि अलपत्र परेका छन्। बाढीले पुलहरू बगाएपछि उनीहरू अलपत्र परेका हुन्। बिहान आएको बाढीले गोर्खा र धादिङको नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। आज बिहानको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनासहित सुरक्षा टोलीले 6 सकुशल उद्धार गरेका छन्। विपद प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रभावित क्षेत्रमा सेनाको हेलिकप्टर मार्फत हवाई निरीक्षण भइरहेको र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ। आज हिमाली र पहाडी क्षेत्रमा भने आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ। गएको हप्ता धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो। पछिल्लो 12 एक दुई ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन। कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी केही ठाउँमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

BFB स्कोरका रेडियो कार्यक्रमले हामी सुनौलो बिहानी प्रवेश गरेका छौँ। श्रोता, अहिले समय 7:11 गएको छ र तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस विकेन्ड मर्निङ ब्रेकफास्ट सोमा म सिनेको तर्फबाट। आज 11 अक्टोबर 2026 सन्डे, यानि कि आइतबारको दिन, र म त गोर्खाली यो गीतको साथमा हामी प्रवेश गरेका छौँ र यसै गीत पश्चात कार्यक्रमको यो आवरमा हुनुहुनेछ। एभ्री स्याटरडे एन्ड सन्डे युकेएम 7 until 10 AM 3 hour सेसन हुने गर्छ कार्यक्रम यो सुनौलो बिहानी, र एभ्री सन्डे यो विकेन्ड मर्निङ ब्रेकफास्ट सो म सुनेको साथमा सुन्न सक्नुहुन्छ। 105.4 MHz ट्युनिङ गरेर सुन्न सक्नुहुनेछ। तपाईँको एभ्री रिड्याक्सेस नभएको खण्डमा सिम्पली बिएफपिज एप डाउनलोड गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये तपाईँले बिएफपिज गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ। साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफपिज गोर्खा भनेर सुन्न सक्नुहुनेछ। र कार्यक्रममा रद्द गर्नुहोस् श्रोता, मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरू पनि रहने नै छन्, र कार्यक्रमको सेकेन्ड आवरमा पनि म राख्नेछु आजको एजुकेसनल प्रोग्राम टिपन टापन पनि रहनेछ। र कार्यक्रममा आउनुहोस्, अहिले हामी अगाडि बढ्ने नै छौँ तपाईँको समक्षमा यो मिठो गीत जुनी जाला राख्नेछु। इन्जोय गर्नुहोस्।

0: Ascultați Gorka Radio.
1: BFD's Gorka Radio karikram ali chaun sunala bihani masratara mira mere geet sangeet bevna chan career ko saath ma anunsa is ground us sab bani weather ko bare ma apni ke charcha kari halo of course as a yeah I like them chiso mosses bani garna sakta sura bian office ani kram apni was quite cold abo hami yo winter tira approach bhai ko sangeet yo aptale nike ni dekhai sakeko cha ra aile ko samay temperature pani 9 degrees celsius partly sunny tara bhaninchha it's very cold रहेछ गरी विन्ड 14 km/h पनि ह्युमिडिटी 84% रहेको छ र अब पनि यो हप्ता त्यसै नै वेदर क्लाउडी साथै अलिकति चिली वेदर नै हुनेछ यो अनुसार चाहिँ जानकारी लिनु होला खस अफकोर्स अब यो अटमको टाइममा अब हामी विन्टरतिर नि अप्रोच पाइनसकेका छौँ र लन्डनमा पनि अहिले टेम्परेचर 8 degrees Celsius विन्ड 8 km/h भने ह्युमिडिटी 87% र चिसो मौसममा रहेको छ तर पानी पर्ने सङ्केत यसो देखाएको छैन फ्राइडे चाहिँ प्रोबेबिलिटी छ अलिकति लाइट रेनको लागि यसअनुसार जानकारी लिनुहोस् र अब भने आउनुहोस् फेरि पनि तपाईँको समीक्षामा अर्को गीतको साथमा अगाडि बढाउने निश्चय तपाईँलाई अन्चु पन्तको आवाजमा रहेको छ यो मन इन्जोय गर्नुहोला

0: गोर्खा रेडियो
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेशायरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

0: SBS Gorkha Radio. Gorkha Radio.
1: BFB's Gorkha Radio र कार्यक्रमले हामी छौँ यो समय सुनौलो बिहानीको पहिलो घन्टामा र यसै गरी यो अपकमिङ इभेन्टको बारेमा पनि तपाईँको समीक्षामा चाहिँ म जानकारी राख्ने नै छु हुन गइरहेको छ अब भने तपाईँले पनि पाउन सक्नुहुनेछ र यो चाहिँ रहेको छ अब भने अपकमिङ इभेन्ट ब्रिटिस गोर्खा नेपालिस कम्युनिटी क्याट्रिक एन्ड डार्लिङटन दसैँ सेलिब्रेसन हुन गइरहेको छ यो आउँदो विकेन्ड स्याटरडेको दिन 17th of October साँझको समय 6 बजेदेखि बेलुकी 11:30 हुनेछ र भेन्यू चाहिँ रहेको छ लाशाटु प्राइमरी स्कुल र यस सम्बन्धी तपाईँलाई कुनै क्वेरी छन् भने कल गर्नुहोला 07717418236 कल गरेर क्वेरीजहरू बुझ्न सक्नुहुन्छ र कार्यक्रममा रद्दै गर्नुहोस् अब भने फेरि पनि तपाईँको समीक्षामा अर्को एउटा मेरो गीत राख्ने क्रम आइसकेको छ श्रोता गीत सङ्गीतहरूको साथमा भरपूर मनोरञ्जन पनि लिइरहनु भएको छ र खुसमा नेपाली चलचित्रबाट रहेको छ अहिलेको लागि भने यो गीत खुसीका फुलबाट लिएर

0: हामीले निरले प्राथमिक उपचार सिकेका छौ।
1: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाई समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईको परिवार वा साथीभाइले तपाईलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

PFB सरकार रेडियो सुन्ने अनुसार कार्यक्रम अहिले हामी छौँ श्रोता यो समय सुनौलो बिहानीको फर्स्ट आवर समय 8 बजेको लागि अब पनि हामीहरूसँग बाँकी रहेको छ 9 मिनट यसै गरी निमन्त्रणा यो एकल कविता वाचन कवि नरेश काङमाङ रायको साथमा 22 नोभेम्बरमा हुन गइरहेको छ स्थान चाहिँ करिङटन भिलेज हल एसफर्ड केनमा हुनेछ दिउँसोको समय 1 बजेदेखि र यसको लागि चाहिँ आयोजक रहेको छ इकोस अफ पर्वत यदि तपाईँहरू पनि जान सक्नुहुन्छ भने चाहिँ इकोस अफ पर्वतलाई चाहिँ सम्पर्क राखेर चाहिँ तपाईँले क्वायर्सहरू बुझ्न सक्नुहुनेछ

पीएफबी स्कोरका भिडियो कार्यक्रममा पनि यो समय सुनौली बिहानीको पहिलो घण्टाबाट बिदा लिने समय पनि आएको छ श्रोता. हामी कार्यक्रमको दोस्रो घण्टामा केही क्षणमा भेट्ने नै छौँ र सेकेन्ड आवरमा हुनेछ एजुकेसनल प्रोग्राम टिप एन्ड ट्याम्प टपन र यसमा चाहिँ युगताई र रूपादीसँग रहेको छ. पार्ट वान चाहिँ तपाईँले पाउन सक्नुहुन्छ 8:28 जाँदा भने पार्ट टू रहनेछ 9:00 लागि 13 बाँकी हुँदाखेरि र कार्यक्रममा रद्द गर्नुहोस् श्रोता. र अहिलेलाई भने फेरि पनि यो मिठो गीत तपाईँको समक्षमा राख्ने नै छु. सुन्दै गर्नुहोस् पिएफबी गोर्खा रेडियो र कार्यक्रमको हामी केही क्षणमा भेट्ने नै छौँ सेकेन्ड आवर.

0: बेगनास तालको पहिचानलाई स्थानीय माछा र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको हो। आउँदो कार्तिक 13 देखि 23 गतेसम्म हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजक होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले जनाएको छ। महोत्सवमा स्थानीय माछाका परिकारको बिक्री, मोती खेती सम्बन्धी जानकारीमूलक प्रदर्शनी, व्यापारिक मेला, साङ्गीतिक प्रस्तुति, पप कन्सर्ट, देउसी भैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी गरिने महोत्सव संयोजक सुरेश लामिछानेले जानकारी दिनुभएको छ। बेगनासताल माछाको विविधताका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यहाँ स्वदेशी प्रजातिका साथै व्यावसायिक उत्पादनका लागि भित्राइएका बाह्य प्रजातिका माछा समेत पाइन्छ। यसअघिको एक अध्ययनमा बेगनासतालमा 17 प्रजातिका माछा पाइने अभिलेख गरिएको थियो। तीमध्ये 11 स्वदेशी र 6 बाह्य प्रजातिका थिए। सहर, कत्ले, फगेटा, पोथी लगायत अन्य साना प्रजातिका स्वदेशी माछा पाइने अध्ययनले देखाएको छ। व्यावसायिक रूपमा पालिने बाह्य प्रजातिमा तिलापिया, सिल्भर कार्प, बिगहेड कार्प, कमन कार्प जस्ता माछा पर्छन्।
1: गोर्खाको चुम्नु ब्रिज 6 बुढी गण्डकी नदी थुनिएर बिहान अकस्मात आएको भीषण बाढीले करिब 4-5 वटा बस्तीहरू बगाएका छन्। बाढीले पुर्याएको भौतिक क्षतिको अवस्था र बाढी प्रभावित क्षेत्रका नागरिकको वर्तमान अवस्थाबारे चुम्नु ब्रिज गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङ।
2: अहिले चाहिँ माथि खोला थुनिया छैन, होइन, बगिरहेको छ खोला। माथि जुन पहिरो गएको ठाउँमा चाहिँ 5 जना गोठालोहरू चाहिँ सम्पर्कमा छैन। त्यहाँ फेरि हेलिकप्टर गएर त्यहाँ हेर्ने, रेस्क्यु गर्न सक्ने अवस्था पनि छैन।
3: त्यहाँनिर मौसमको अवरोध के अथवा अरू कुनै कारण?
2: मौसम हामी चाहिँ पुगेको छैन। त्यो सुने अनुसार चाहिँ त्यहाँ धुलो धुवाहरू छ, त्यसले गर्दा त्यहाँ गएर चाहिँ उद्धार गर्न सक्ने अवस्था छैन भन्ने कुरा चाहिँ आएको छ। अरू तल्लो भेगतिर चाहिँ 4-5 वटा गाउँहरू चाहिँ सबै बगाएको छ, मानवीय क्षति चाहिँ छैन। अन्तको अहिले एसी छैन, होइन, धेरै घरहरू बगाएको छ, थुप्रै संरचनाहरू, पुलहरू, घरहरू बगाएको छ। बाढी चाहिँ ठ्याक्कै 3:30 बजे तिर चाहिँ हो। हामीले त्यो पीडित परिवारहरूलाई चाहिँ अलिकति सुरक्षित ठाउँमा माथि डाँडातिर अनि फिकुनातिर लगेर राखेका छौँ। हामी चाहिँ यतैसम्म घटनास्थलतिरैसम्म हामी स्थानीय सरकारले चाहिँ गर्नुपर्ने समन्वय गरिरहेछ। माथिबाट चाहिँ हामीसँग समन्वय चाहिँ छैन है।
1: चाडपर्वलाई लक्षित गरी तीर्थमको सदरमुकाम म्याङलुङमा बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा 4 वटा पसलबाट 6,394 रुपियाँ बराबरका म्याद नाघेका किराना तथा औषधिजन्य सामग्री बरामद गरी नष्ट गरिएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गतको निर्वाचनको मतगणना जारी छ। काङ्ग्रेसको केन्द्रीय कार्यालय सानेपामा गएको साँझदेखि उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। महामन्त्रीतर्फ मतगणना अनुसार महामन्त्री पदमा प्रदीप पौडेल अरूभन्दा झण्डै दोब्बर मतले अघि हुनुहुन्छ। प्रदीप पौडेलले अहिलेसम्म 1,370 मत पाउनु भएको छ। उहाँपछि उदय शमशेर राणा हुनुहुन्छ। उहाँले अहिलेसम्म 783 मत पाउनु भएको छ। राणापछि अमर पुनले 687 र सुनिल शर्माले 539 मत ल्याउनु भएको छ। महामन्त्रीमा 2 खुला र 1 महिला गरी 3 जना निर्वाचित हुनेछन्। महामन्त्री महिलातर्फ डाक्टर डिला सङ्ग्रौला पन्त, महालक्ष्मी उपाध्याय डिना र रीता खनाल प्रतिस्पर्धामा हुनुहुन्छ। बिहानसम्मको अपडेटमा डिला सङ्ग्रौला अगाडि देखिनु भएको छ। दशैं सुरु भएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किन थालेपछि कञ्चनपुरको गड्डाचौकी नाकामा चहल पहल बढेको छ।
0: भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन्। भारतका उत्तराखण्ड, दिल्ली, पन्जाब लगायत क्षेत्रमा काम गर्न गएका नेपालीहरू दशैं मनाउन घर फर्कन थालेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभएको छ। रावतले चाडपर्वका बेला यात्रुको सुरक्षाका लागि नाकामा निगरानी बढाइएको जानकारी दिनुभएको छ। यात्रुको चाप पढेपछि जिल्लाका विभिन्न ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। भारतबाट आउनेहरूमा विभिन्न रोग संक्रमणको जोखिम रहेकाले नाकामै स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। नाकामा भारतबाट फर्किनेहरूको डेङ्गी, मलेरिया, एचआईभी लगायत 6 प्रकारका रोगको जाँच भइरहेको कार्यालयको भनाइ छ।
1: र मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै।
4: यो BFBS Gurkha Radio.

PFB स्कोरकार्ड भिडियो कार्यक्रममा हामी चौं श्रोता यो समय सुनौलो बिहानीको दोस्रो घण्टामा समय हामीहरूसँग 8:13 गएको छ र अहिलेको समयमा हामीलाई विभिन्न ठाउँहरूबाट लिसनर्सहरूले सुनेर साथ दिइरहनु भएको छ। विष्णु गुरुङ दाजुले पनि गुड मर्निङ, सोनिया बहिनी भन्नुभएको छ गुड मर्निङ दाजु, र यसै गरी अहिलेको समयमा शोभा गुरुङ आन्टीले पनि सुनेर साथ दिइरहनु भएको छ र ललित अनि सती अङ्कल अनि आन्टीहरूले पनि यिनीहरू नमस्कार, वी आर अल्सो लिसनिङ यो ब्युटिफुल सो एन्ड इन्जोइङ, have a wonderful day भन्नुभएको छ, थ्याङ्क यू सो मच। र अवश्य पनि यसै अनुसार विभिन्न ठाउँहरूबाट श्रोताहरूको प्रेजेन्स यो समय जनाइरहनु भएको छ। र कार्यक्रमको यो दोस्रो घन्टामा के छिनमा हुने नै छ अहिलेको यो समय एजुकेसनल प्रोग्राम टिपन टापन सुन्नुहोला योगदान रूपाधिको साथमा। पार्ट वान चाहिँ 8:28 जाँदा हुनेछ भने पार्ट टू चाहिँ 9:00 लागि 13 बाँकी हुँदा हुनेछ। र यसैको साथमा आउनुहोस् अब भने कार्यक्रममा अगाडि बढ्नेछौँ। गोर्खे खुकुरी शान्ति श्री परियार निशल दावती

0: BFBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, साप्ताहिक कार्यक्रम टिपन टापनबाट नमस्कार, म योगराज राईको। यो कार्यक्रम आज गर्नको लागि चाहिँ म अनि दिदी रूपा राणा उपस्थित भएका छौँ। म घरमा, उहाँ स्टुडियोमा हुनुहुन्छ। यहाँ सबै सबैलाई नमस्कार। दिदी हजुरलाई पनि नमस्कार है।
1: नमस्कार भाइ, साथै सम्पूर्ण श्रोताहरूमा पनि नमस्कार, म रूपा राणाको।
0: हजुर, अब दसैँ तिहार नजिक नजिक आउँदैछ, कतिको लुक फोर्डमा हुनुहुन्छ दिदी?
1: दसैँ तिहार भनेपछि त एकदमै हाम्रो चाडपर्व हो, पहिलेदेखि मानिआएको चाडपर्वको लागि एकदमै रमाइलो हुन्छ। अझै उमेर बढ्दै जाँदा जिम्मेवारी पनि थपिँदै रहेछ होइन, तर यसपटकको दसैँ तिहार भने हाम्रो छैन
0: र
1: पनि हजुर, यो वर्ष हाम्रो जेठी अमाज्यू बित्नु भएको त्यसले गर्दा हामी टिका त लगाउँदैनौँ, तर खानापिना सबै रमाइलो होइन, त्यो आवत जावत शुभकामना आदान प्रदान सबै हुन्छ।
0: ठिक छ, ठिक छ। अब तपाईँको त बाबा आमा यही हुनुहुन्छ, बहिनीहरू सबै परिवारै यता हुनुहुन्छ होइन, अब रमाइलो हुन्छ नि त।
1: ज्यू, एकदमै एकदमै रमाइलो पनि हुन्छ, हल्ला पनि हुन्छ।
0: त्यो हल्लामा त रमाइलो छ त होइन?
1: हजुर, यो चाडपर्वमा छुट्टै एउटा माहौल हुन्छ नि, चाडपर्व भन्न बित्तिकै होइन। अझ यहाँको दसैँ तिहार भन्दा पनि गाउँको दसैँ र तिहार पहिले पहिले हामीले मनाएको चाडपर्व कस्तो रमाइलो हुन्थ्यो होइन?
0: अब त्यो त ओहो, त्यो हामीले दसैँतिर घाँसहरू पनि साँच्थ्यो कि एउटा बारीको, अनि एकदमै त्यो घाँसहरू पनि लामो लामो हुन्थ्यो, अनि हामी छिटो छिटो छिटो घाँस काटेर आएर टिका लगाउन चाहिँ बस्थ्यौँ। तर दसैँमा चाहिँ हामीलाई बाबाले पैसा दिनुहुन्थेन, छोरा मान्छेलाई पैसा दिनु हुँदैन भनेर दक्षिणा चाहिँ दिदी बहिनीहरूलाई मात्रै दिनुहुन्थ्यो, अनि कहीँ पनि अब हाम्रो बडाबाबु घरतिर जाँदा पनि दिनुहुन्थेन कि, हामीले अन्ली पैसा चाहिँ मामा घरमा मात्रै पाइन्थ्यो कि।
1: हो, पहिले पहिले त्यस्तो चलन थियो, तर अहिले त छोरा छोरी इक्वली हो नि, कति पाएस, मैले कति पाएँ, त्यस्तो हुन्छ अहिले त।
0: त्यही त हो, अब देउसी भैलोहरू हुन्थ्यो, अब गाउँमा एउटा मात्रै देउसी भैलो हुन्थ्यो कि, एक टिम मात्रै, अनि उहाँले सबै टिममा खेल्नुहुन्थ्यो, त्यो पक्का विधि पुऱ्याएर खेल्नुहुन्थ्यो कि गाउँमा चाहिँ, त्यस्तो हुन्थ्यो, एउटा मात्रै टिम हुन्थ्यो। तर अब अहिले सहर बजारमा त त्यो के भन्नु, अब देउसी भैलो भन्नु कि अब पैसा माग्ने कायदा भनौँ, अब त्यस्तै छ अहिले होइन।
1: अहिले त ब्यान्ड बाजा होइन, अनि ड्रम सेट लिएर, अनि त्यो ड्रम सेट नहुनेहरूले पनि त्यो रेकर्डेड भर्जनमा के है, अहिले त विभिन्न ग्याजेटमा।
0: आई डोन्ट नो गाउँघरतिर कस्तो छ, हामी त त्यो अब जस्तै लक्ष्मी पूजा गरेको दिनदेखि हिँडेको, टिका लगाउँदा मात्रै बिहान मात्रै हामी आउँथ्यौँ, अनि हामी सानो केटाकेटी हुन्थ्यो, देउसी भैलो भन्दै भाइ नत्र पैसा पाउँदैनस् भन्नुहुन्थ्यो, पैसा चाहिँ हामीले एक सुका 25 पैसा कि एक मोहर त्यहाँभन्दा बढी पाइन्थेन कि। अनि त्यो मलाई थाहा छ, त्यो तिहारमा चाहिँ चेलीलाई पैसा दिएको महेन्द्रको पालाको 10 पी थियो कि, 10 पी 10 पैसा, 10 पैसामा चाहिँ नि तपाईँको यो फुल टिका खाने मान्छे मै हो है। अब 1 रुपियाँ दिने भनेको त्यो त 1 रुपियाँ भनेको त अब आजभोलिको 1 लाख दिए जस्तो हुन्थ्यो कि, बुझ्नुभयो त, त्यस्तो हुन्थ्यो। अनि 3-4 दिन देउसी भैलो खेल्दा 8 आना 4 आना पाइन्थ्यो भने चाहिँ जमाना कस्तो थियो हेर्नुहोस् है।
1: 8 आना 4 आना भनेको पैसा हो, त्यो
0: दिनेले पनि त्यस्तै दिनुहुन्थ्यो नि त, 25 पैसा 8 आना दिनुहुन्थ्यो, अनि हाम्रो चाहिँ त्यो दाना निकाल्ने बित्तिकै, नाङ्लोमा दाना निकाल्ने बित्तिकै दुईटामा आँखा जान्थ्यो, एउटा चाहिँ पैसा कति दिएको छ, अनि अर्को चाहिँ रोटी कति दिएको छ होइन।
1: सही कुरा, सही कुरा।
0: रोटी त पैसामा जान्थ्यो, अनि रोटी एक दुईवटा हुन्थ्यो, त्यो एक टुक्रा मात्रै पर्थ्यो रोटी त, हामी सानो सानोलाई अझै सानो कम टुक्रा हुन्थ्यो के। एनिवे दिदी, ल हामी विषयवस्तुतर्फ लागौँ है त।
1: ओके, अब तपाईँले रोटीको कुरा गर्नुभयो, अहिले रोटी प्रशस्तै हुन्छ जहाँ जाउँ, पार्टी फङ्सन घरमा पनि होइन, अब अहिले फेरि स्वास्थ्यको हिसाबले खान
0: सकिँदैन,
1: जुन बेला त्यो खाने इच्छा थियो, रहर थियो, बचाउन पनि सकिन्थ्यो, त्यति बेला रोटी कमी होइन।
0: हाम्रो तिहारमा, तिहारमा रोटी पोल्नु भएको हुन्थ्यो आमा दिदी बहिनीहरूले, बेलुका 8-9 बजेबाट सुरु गरेर बिहानको 2-3 बजे सक्नुहुन्थ्यो, अनि सुरुमा रोटी खायो भने रोटी बिग्रिन्छ भनेर खान दिनुहुन्थेन, अनि रोटी सकेर त्यो कति घन्टामा, अनि फेरि चिमट्नु निस्किनुहुन्थ्यो कि, यो धेरै पटक मैले रेडियो भनेको कुरा हो, त्यो चिमट्नु पनि अँध्यारोमा कता गएको हो, 10-15 मिनट उतै हराउने है, अनि त्यो सङ्लो रोटी त पाउँदै पाउँथेन, त्यो बिग्रेको हुन्छ नि झुर्का रोटीहरू के, त्यो झुर्का रोटीको लागि कति घन्टा चाहिँ नसुती नसुती बिहान 2-3 बजीसम्म बसेको रेकर्ड पनि छ है,
1: त्यस्तो हुन्थ्यो। रमाइलो
0: रमाइलो रमाइलो,
1: अब के गर्ने, त्यो बेलाको जमाना त्यस्तै थियो होइन। अब अहिले तपाईँको घरभरि पार्टी फङ्सन अथवा भनौँ न चाडपर्व धेरै हुन्छ, अब अहिले फेरि तपाईँले एक टुक्रा चाख्न बित्तिकै ल भयो है, मैले चाखेँ मिठो रहेछ, बस त्यति हो, खानु हुन्छ अहिले होइन।
0: एनिवे दिदी, गफ पनि गर्दै जाउँला, आजको सबै सामग्री चाहिँ नेपाल हेल्थ डट कमबाट चाहिँ साभार गरेको छ आदरणीय श्रोता। पहिलो विषय चाहिँ मानव शरीरका लागि पानी कम पिए पनि हानि, बढी पिए पनि हानि रहेछ, त्यसले गर्दा ठिक पिउनु पर्ने रहेछ। अनि मानसिक तनाव घटाउने उपायहरूको बारेमा हामी चर्चा गर्नेछौँ। अनि गर्भावस्थामा पेटको बच्चा चल्दा बुझ्नुपर्ने कुराहरू, अनि कस्तो खाना पोषणयुक्त हुन्छ त, अनि अन्तमा चाहिँ लगातार हाई गर्नुहुन्छ भने यो गम्भीर रोगको सङ्केत पनि हुनसक्छ, यिनै कुराकानी गर्नेछौँ। ल दिदी, सुरु गर्नुहोस्।
1: ओके, आजको विषय निकै इन्ट्रेस्टिङ रहेका रहेछन्। र पहिलो विषयतर्फ लागौँ। यो मानव शरीरको लागि पानी कम भए पनि हानि हुन्छ र बढी पिएमा पनि हानि हुन्छ, यो त सही कुरा हो। जीवनको लागि पानी अत्यन्तै आवश्यक छ। कैयौँ विश्वव्यापी मापदण्डहरूले पनि प्रतिदिन महिलाहरूलाई 2 लिटर र पुरुषहरूलाई 2.5 लिटर पानी पिउनु उपयुक्त हुने सिफारिस गरेका छन्। तर वैज्ञानिकहरू हाम्रो शरीरलाई आवश्यक पर्ने पानीको मात्रा धेरै कुरामा निर्भर हुने बताउँछन्।
0: पर्याप्त पानी नपिउँदा जल वियोजन अर्थात् शरीरमा पानी कम हुने अवस्था आउन सक्छ भने अति धेरै पानी पिउँदा पनि शरीरमा हानि हुन्छ। हाम्रो शरीरको तौलको झन्डै 60% हिस्सा पानीले ओगर्दछ। हाम्रो कोषहरू, अङ्गहरू, रगत र विभिन्न भागमा पानी हुन्छ।
1: र पानी पोषक तत्व पनि हो। स्कटल्यान्ड स्टेट युनिभर्सिटी अफ स्टर्लिङकी जल संयोजन अर्थात् शरीरमा पर्याप्त पानीको मात्रा कसरी मिलाउने भन्ने सम्बन्धी

0: पार्नु, जोड्नीहरूलाई लचिलो बनाएर दुख्न नदिनु, अङ्गहरू र तन्तुहरूको रक्षा गर्नु, शरीरको तापक्रमलाई उपयुक्त समयमा राख्नु र शरीरका लागि आवश्यक पर्ने इलेक्ट्रोलाइट अर्थात् सोडियमको मात्रा पनि मिलाउनु।
1: अब हाम्रो शरीरले निरन्तर पानी खर्च गरिरहेको हुन्छ, पसिना पिसाब र श्वास प्रश्वासका माध्यमबाट पनि पानीको मात्रा घटिरहेको हुन्छ। शारीरिक क्रियाकलापलाई उपयुक्त ढङ्गले अघि बढाउनका लागि त्यसरी क्षय भएको यो तरल पदार्थ प्रतिस्थापन हुनुपर्ने हुन्छ, त्यो प्रक्रियालाई जल सन्तुलन भनिन्छ।
0: पिउने पानीको मात्रा भन्दा शरीरबाट बाहिर जाने पानीको मात्रा कम भयो भने जल वियोजनको अवस्था उत्पन्न हुन्छ, त्यसैले विभिन्न प्रकारका स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।
1: अब जल वियोजन भयो भने यसका लक्षणहरू के हुन्छन् त? पहेँलो र कडा गन्धयुक्त पिसाब आउनु, सामान्य अवस्थामा भन्दा थोरै पटक पिसाब लाग्नु, रिङ्गटा लाग्नु वा भाउन्न होला जस्तो हुनु, थकान महसुस चाहिँ हुनु र मुखको ओठ र जिब्रो सुकाउनु, आँखा गड्नु।
0: विश्व स्वास्थ्य संगठन WHO का अनुसार शरीरमा पानीको मात्रा अति कम भएमा भ्रान्तिको अवस्था उत्पन्न हुन्छ भने मुटुको गति पनि तीव्र हुन्छ र अङ्गहरूले काम गर्न नसक्ने अवस्था हुन सक्छ।
1: अनि हाम्रो शरीरलाई कति पानी चाहिन्छ त? स्वास्थ्य सम्बन्धी धेरै आधिकारिक निकायहरूले स्वस्थ रहनको लागि दैनिक 6-8 कप पानी पिउनु उपयुक्त हुने सिफारिस गरेका छन्। युरोपेली खाद्य सुरक्षा सम्बन्धी निकायका अनुसार दैनिक रूपमा महिलाले 2 र पुरुषले 2.5 लिटर पानी पिउनु उपयुक्त हुन्छ।
0: त्यो भनेको विभिन्न खाद्य स्रोतहरूबाट उपलब्ध हुने पानी सहितको गणना हो। पेय पदार्थबाट मात्र प्राप्त हुने पानी भनिएको होइन। अधिकांश खाना जस्तै फलफुल, तरकारी, भात, बदाम वा के खानुहुन्छ तपाईँले, यी सबै प्रकारका खाना लगायत पनि पानीको मात्रा हुन्छ। उदाहरणको लागि खरबुजामा भनौँ न, वाटरमेलनमा पनि 92% पानीको मात्रा हुन्छ।
1: यद्यपि ती सिफारिसहरू पनि सबैलाई उस्तै गरी लागू हुन्छन् भन्ने हुँदैन। स्कटल्यान्ड स्थित युनिभर्सिटी अफ एबर्डिनका प्राध्यापक जोन स्किपम्यान 23 देशका 5,000 जनाभन्दा बढी मानिसहरूले पिएको पानीबारे अनुगमन गरेको विश्वव्यापी अध्ययनमा सहभागी थिए
0: र 20-60 वर्षका पुरुषहरूलाई सम्भवत दैनिक 1.8 लिटर आवश्यक पर्छ र सोही समूहका महिलाहरूलाई भने 1.5-1.6 लिटरसम्म आवश्यक पर्छ र तपाईँ 85 वर्षभन्दा माथि पुगिसक्नु भएको छ भने तपाईँलाई दैनिक 1 लिटर मात्र पानी भए पुग्छ।
1: हजुर, अहिले पानीको प्रसङ्ग हामीले गरिरहेका छौँ, अब यो बिचमा ब्याक टु ब्याक 2 गीत सुनौ, त्यसपछि यही पानीको प्रसङ्गबाट सेकेन्ड पार्ट हामी सुरु गर्छौँ।

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: गोरखा रेडियो
1: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ टिपन टापन म अनि दिदी रूपाको साथमा तपाईँले सुनिराख्नु भएको छ साप्ताहिक प्रस्तुति हो प्रत्येक बुधबार बेलुकी 6:28 जाँदा अनि आइतबार बिहान चाहिँ 8:28 जाँदा सुन्दै आउनु भएको छ यो पानीको प्रसङ्गबाटै अगाडि बढाउँ कसलाई कति पानी आवश्यक पर्छ भन्ने कुरा उक्त व्यक्तिको तौल उसले गर्ने शारीरिक गतिविधि उसको लिङ्ग र वातावरणीय अवस्थामा भर पर्दछ सबैभन्दा मुख्य कुरा के हो भने तपाईँलाई कति आवश्यक पर्छ भन्ने विषय तपाईँ कति ठुलो हुनुहुन्छ भन्नेमा निर्भर गर्छ उनले भने
2: र तपाईँ एकदमै गर्मी र आर्द्रता धेरै भएको स्थानमा बस्नुहुन्छ भने तपाईँलाई चिसो र सुक्खा स्थानमा बस्नेको भन्दा बढी पानी चाहिन्छ शरीरलाई थप पानी चाहिएको छ भन्ने जानकारी दिने प्राकृतिक संकेत भनेको प्यास लाग्नु नै हो पिसाबको रङ पनि शरीरमा पानीको मात्रा छ या छैन भन्ने थाहा पाउने अर्को संकेत पनि हो
1: फिक्का पहेँलो मात्रा छ भने त्यसले शरीरमा पर्याप्त पानी छ भन्ने संकेत गर्छ भने कडा पहेँलो शरीरमा पानीको मात्रा कम छ भन्ने संकेत दिन्छ यदि तपाईँले बान्ता गरिरहनु भएको छ वा तपाईँलाई पखाला लागेको छ भने पनि तपाईँले धेरै तरल पदार्थ सेवन गर्नुपर्दछ भने यो इम्पोर्टेन्ट पानीको प्रसङ्ग तपाईँले सुन्दै हुनुहुन्थ्यो आजको टिपन टापनमा अब चाहिँ दोस्रो विषयतर्फ लाग्नु पर्दा आजको दोस्रो विषय चाहिँ मानसिक तनाव घटाउने उपायको बारेमा रहेछ दिदी
2: हजुर यो व्यक्तिगत सम्बन्धको प्रसङ्ग पनि आउँछ तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरूसँग राम्रो र स्वस्थ व्यक्तिगत सम्बन्ध राख्नुभयो भने त्यसमा अझ राम्रो हुनेछ मानसिक स्वास्थ्यमा पनि व्यक्तिगत सम्बन्धको धेरै ठुलो भूमिका हुन्छ
1: अब अर्को छ मनोरञ्जनलाई समय दिनुपर्ने रहेछ आफ्नो दैनिक कार्यमा तपाईँले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ
2: त्यस्तै गरी आफ्नो जस्तै रुचि भएका व्यक्तिहरूको समूहमा सहभागी हुने र रुचिका विषयमा कुराकानी गर्ने अनि तपाईँको विचार र भावना आदान प्रदान गर्न तपाईँलाई मानसिक रूपमा पनि स्वस्थ रहन मद्दत गर्छ
1: अनि सामुदायिक क्रियाकलाप पनि गर्नु राम्रो हुन्छ सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समुदायलाई केही दिन सकेको खुसी मिल्दछ समुदायको विकास निर्माण जनचेतना सामुदायिक हितका कार्यक्रममा स्वयंसेवक बनी आफ्नो श्रम ज्ञान र अनुभव बाँड्नुहोस्
2: अनि त्यसै गरी आफ्नो हेरचाह आफैले गर्नुपर्छ भन्नाले पनि आफ्नो लाइफ स्टाइल आफ्नो खानपान सरसफाई शारीरिक स्वास्थ्य आदिमा ध्यान दिनु अत्यन्तै आवश्यक छ यसले तपाईँलाई मानसिक स्वास्थ्यमा टेवा पुर्याउँछ
1: हजुर आफैलाई च्यालेन्ज गर्नुहोस् कामकाजको समय होस् या अरू कुनै बेला आफैलाई नयाँ र नौलो कामको लागि चुनौती थप्नुहोस् चुनौती पूरा गर्न नयाँ तरिका ज्ञान र अनुभवको खोजी गर्नुहोस् यसले तपाईँलाई व्यस्त र स्वस्थ राख्दछ चुनौती पूरा हुँदा तपाईँको आफ्नो स्वयं विकास भएको अनुभूति हुन्छ र खुसी लाग्छ
2: ओके त्यस्तै गरी तनावको सामना अथवा तनावलाई व्यवस्थित गर्ने तरिका तपाईँलाई कस्तो अवस्था र व्यवहारले तनावमा ल्याउँछ र तनावको बेला तपाईँ कसरी प्रतिवाद गर्नुहुन्छ यो आफैले बुझ्नु अत्यन्तै जरुरी छ यो विरुद्ध निरन्तर अभ्यास गरेर तनावको प्रभावलाई आफूमा कम गर्न सक्नु पर्दछ
1: अनि अर्को पुनर्ताजकी छ मानसिक रूपमा स्वस्थ रहन निन्द्राको ठूलो भूमिका हुन्छ नियमित रूपमा सही समयमा सुत्ने र उठ्ने बानीदेखि तपाईँ ताजा राख्दछ यसै गरी दिनभरिको कामको बीचबीचमा केही छोटो समय निकालेर कामको तनावबाट पर रहने टिभी हेर्ने गफ गर्नाले पुनः ताजा भई प्रभावकारी रूपमा काम सम्पन्न गर्न सकिन्छ
2: त्यस्तै गरी वर्तमानको महसुस गर्नुपर्छ धेरै जसो मानिसहरूको मस्तिष्कमा पहिलेकै समयमा भएको सफलता वा असफलताको बारेमा भविष्यको योजना खेलिरहेको हुन्छ यो गरिरहँदा कहिलेकाहीँ तपाईँले वर्तमानलाई भुल्न सक्नुहुन्छ त्यसैले पनि कहिलेकाहीँ भूत र भविष्यलाई भुलेर वर्तमानमा रमाउन सिक्नु पर्दछ मानसिक रूपमा स्वस्थ रहनु भनेको अहिले जे छ त्यसैमा खुसी हुने हो
1: हजुर अब अरूलाई हेल्प गर्ने अरूलाई मद्दत गर्दा तपाईँलाई खुसी त मिल्छ नै तर तपाईँ आफै आफ्नो समस्याको बेला कतिको मद्दत माग्नुहुन्छ कतिपय कामको सिलसिलामा समस्या उत्पन्न हुन्छ र तपाईँलाई मद्दतको जरुरत पर्दछ
2: हो यस्तो अवस्थामा निर्धक्क भएर मद्दत माग्नु पनि एकदमै सर्वोत्तम उपाय हो आफ्नो समस्या सेयर हुनुको साथै समाधानको उपाय अथवा मद्दत नै मिल्ने सम्भावना बढी हुन्छ र तपाईँ मानसिक तनावबाट मुक्त रहन सक्नुहुन्छ
1: हजुर यो मानसिक तनाव भनेको एकदमै ठुलो कुरा हो आदरणीय श्रोता त्यसले गर्दा आफूलाई चाहिँ अलिकति स्वस्थ राख्नुहोला मस्त राख्नुहोला अनि जस बिजी राख्नुहोला अब घरमा त्यतिकै दिनभरि बसिराख्दा पनि कहिले काहीँ यो होइन स्ट्रेस निकै हुन्छ नि होइन दिदी काम हुँदैन
2: हो, घरभित्र बसिराख्नु भन्दा जति अहिले धेरै कुरामा विशेष गरेर अझ महिलाहरूको उमेर बढ्दै जाँदा युग भए विभिन्न त्यो हर्मोनहरूको अनब्यालेन्स भएपछि होइन धेरै समस्या हुन्छ त्यो अवस्थामा महिला दिदीबहिनीहरू एक्लै बस्नु भएन. अघि पनि हामीले यहाँ पढ्यौँ होइन बाहिर जानु पर्यो समूहमा घुलमेल हुनु पर्यो नयाँ कुरा देख्नु पर्यो अनि त्यो जसरी हुन्छ उहाँको रोग त आफ्नो ठाउँमा सधैँ छ तर त्यसलाई अलिकति डाइभर्ट गरेर होइन अरू कुराहरूले मनलाई एकदमै आनन्दित बनाउने कोसिस भने जारी राख्नुपर्छ.
1: हजुर त महिलाहरूले मात्रै होइन दाजुभाइले पनि त्यो गर्नु पर्यो अथवा सबैले
2: अवश्य सबै मानिसहरूले मैले भन्न खोजेको अझ महिला दिदीबहिनीहरू भन्नाले पनि अब महिलाहरूले बच्चा पाउनुहुन्छ अनि फेरि सबै घरको जिम्मेवारी लिनुहुन्छ अनि अरू पनि हुन्छ क्या सबै कुरा बढी पुरुषलाई भन्दा महिलालाई हुन्छ जस्तो मलाई लाग्छ.
1: डेफिनेटली ओके. अब गर्भावस्थामा पेटको बच्चा चल्दा बुझ्नुपर्ने कुराहरूको बारेमा जानकारी गरौँ. विशेष गरेर महिलाहरू नै यो लागू हुने कुरा हो. गर्भमा रहेको बच्चाले पेटमा लात हाने जस्तै गरी चल्छ भने बच्चा स्वस्थ र सक्रिय भनेर बुझ्नु पर्दछ. यस्तो पनि भनिन्छ कि बच्चाले गर्भको बच्चा पनि बाहिरी वातावरणसँग घुलमिल भइरहेको हुन्छ. बाहिरी वातावरणमा हुने परिवर्तनप्रति उसले प्रतिक्रिया जनाउँछ.
2: बाहिरको आवाजले पनि उसलाई भित्र प्रतिक्रिया जनाउँछ. बायाँ ढल्केर यदि आमा सुतेको अवस्थामा बच्चाले पनि बढी मात्रामा खेल्ने मौका पाउँछ अथवा लात हानेको महसुस हुन्छ. गर्भवती महिला बायाँ तर्फ ढल्केर सुत्ने गर्छिन् भने त्यति बेला दायाँ ढल्किँदा भन्दा बढी चल्ने गरेको महिलाले अथवा आमाले थाहा पाउँछिन्.
1: यस्तो किन हुन्छ भने आमा बायाँ फर्केर सुत्दा भ्रूण अर्थात् पेटको बच्चाको रक्त सञ्चार प्रक्रिया बढ्दछ. जसले बच्चाले हलचल बढाउँदछ गर्भवती महिलाले यस्तो अनुभव गरेको हुनुपर्छ कि खाना खाएपछि गर्भको बच्चाले केक बढी हान्छ.
2: गर्भवती भएको 9 सातापछि नै पेटमा हलचल सुरु हुन्छ तर दोस्रो पटक गर्भवती भएको आमाले 13 सातापछि मात्रै बच्चाले हलचल गरेको अथवा बच्चा चलेको अनुभव गर्न पाउँछिन्. यदि बच्चा पेटमा कम चल्छ भने मान्नुहोस् कि पेटको बच्चालाई कुनै खराबी हुन खोजेको जस्तो हुन सक्छ.
1: यदि तपाईँको बच्चा पेटमा सामान्य भन्दा कम चल्छ भने त्यहाँ बच्चाको लागि अक्सिजन कमी भएको पनि हुन सक्दछ. जब 36 हप्तापछि तपाईँको बच्चा बढ्दै जान्छ केक कम हान्दै जान्छ. अब दिदी पनि बच्चाको आमै हुनुहुन्छ कतै महसुस गर्नुभयो यस्तो विवेक र बेनेडिक्टले केक गरेको?
2: त्यो त अभियसली यो त यो के हो यो नेचुरल हो भाइ. अब पेटमा बच्चा आइसकेपछि जब बच्चा चल्छ नि त्यो त फिल गर्छ हरेक आमाले फिल गर्नुहुन्छ.
1: त्यो अलिकति कस्तो दुख्छ कि अलिक कस्तो हुन्छ अलिकति दुख्ने टाइपको?
2: दुख्ने त्यस्तो केही हुँदैन. जे बच्चा चलेको अब एकदमै नर्मल भइराखेको बेलामा अलिकति बच्चा चल्दा चाहिँ आमालाई एक प्रकारको खुसी हुन्छ कि आमा चाहिँ त्यो फिल गर्नुहुन्छ आमाले बच्चा चलोस् भन्ने चाहना राख्नुहुन्छ अनि हरेक आमाले त्यो दुख्ने त्यस्तो केही पनि होइन तर पट्टिको
1: केही
2: हलचल हुन्छ होइन अनि अब त्यो फिलिङ कसरी लिनुहुन्छ हरेक आमाले अनि त्यो आफैमा भर पर्ने कुरा र बच्चा चलेन भने आमाहरूलाई ए मेरो बच्चा त चलेन केही भयो कि भनेर अलि मनमा के शङ्का उपशङ्का हुनु स्वाभाविकै हो. तर बच्चा जति धेरै चल्छ त्यति नै त्यो दुख्ने भन्दा पनि ए मेरो बच्चा ठिक छ है भन्ने फिल
1: गर्नुहुन्छ.
2: आउनुहोस् अब कस्तो खाना पोषणयुक्त हुन्छ त. हामी नेपालीहरू प्राय गरेर चिल्लो पिरो अमिलो भुटेको तारेको अनि बोसोयुक्त खाना बढी मन पराउँछौँ तर ती खानाहरू मात्र नमिलाइ खाँदा शरीरलाई हानि हुन्छ. यस्ता खाना सँगसँगै हामीले हरियो सागपात ताजा फलफुल सन्तुलित रूपमा खानुपर्छ भन्न मैले यो हरियो सागपात भन्न बित्तिकै योग भाइलाई सम्झिहाले
1: होइन
2: तपाईँको डिनर प्लेट अथवा लन्च प्लेटमा यति धेरै स्यालड हुन्छ
1: है. त्यो पहिला मैले एक दुई महिना खाएँ कि तर कुरा के कन्क्लुजनमा आयो भने खाने चाहिँ सबै खाने तर अलिअलि कम्ती कम्ती खाने त्यतातिर लागेको छ. म अलि जे पनि खान्छु रोटी पनि खाइहाल्छु सबै खान्छु मासु सबै. अब खानु मन लाग्छ आत्माले मागेपछि खानु मन लाग्छ खानको लागि दुःख छ भने दे भाइ भनेर आजभोलि त त्यो छैन दिदी. अब सर्टेन
2: होइन त्यो तपाईँले दे भाइ मात्रै भनेको होइन कि जस्तो कि यहाँ पनि भनिएको छ नि होइन सबै कुराको ब्यालेन्स तपाईँलाई पिरो पनि चाहियो नि त अलिअलि नुन पनि चाहियो नि त होइन
1: आजभोलि त
2: अनि सागपात त झन् अब तपाईँलाई भन्नै परेन
1: छोडिसकेँ मैले अनि
2: जे होस् जे खाना खाएर तपाईँले इन्जोय गर्नुहुन्छ नि आनन्द आनन्द फिल गर्नुहुन्छ, त्यो नै सबैभन्दा राम्रो कुरा।
1: हजुर, बढी चिल्लो अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ, आफूले पचाउन सक्ने अवस्था हेरेर मात्र यस्तो परिकार खानु पर्दछ। चिल्लो अमिलो पिरो खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुन लगायतका समस्या हुन सक्दछ। ल त दिदी, समय यति नै रह्यो, सामग्री त थियो, अब बिदा हुनुपर्छ होला, के गर्ने, यो समयको पाबन्दी छ है, अब अहिले स्ट्रिक्ट रुल भित्र छिर्नु पर्छ,
2: केही छैन। आज हामीले अलिकति एक्स्ट्रा गफ पनि गर्यौँ जस्तो लाग्यो। हाम्रा आदरणीय श्रोताहरू, यो हरेक हप्ता हुने गर्छ, यसरी नै स्वास्थ्य सम्बन्धी प्रसङ्गमा हामी चर्चा गर्दै आइरहेका छौँ। तपाईँलाई के लाग्छ, कस्तो लाग्छ, तपाईँको सुझाव सल्लाह र प्रतिक्रिया छ भने बिएफबिएस गर्खा रेडियोमा पठाउन सक्नुहुनेछ। यति भन्दै आजको टिपन टापन कार्यक्रमबाट म रूपा राणा बिदा चाहन्छु। नमस्ते, बाबाई।
1: हस्त, अर्को हप्ता चाहिँ हामी भेटौँला, मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: बुढी गण्डकी नदीमा आएको बाढीले गोर्खामा ठूलो क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था र क्षतिबारे प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र।
4: चारवटा पुल क्षति भएको छ, दुईटा बस्तीमा क्षति भएको छ। बस्ती भनेको चन्देरी बजार सानो र अर्को चाहिँ जगतमा भएको छ। अहिले रेस्क्यूको काम भइरहेछ। अब हामीले रेस्क्यू पछि तिनीहरूलाई रिलिफको लागि खाद्यान्न सुन्दनपुर त्यो चाहिँ दुईटा चन्देरी प्लस जगतको चाहिँ बस्ती सानो बस्ती छ नि त्यो बस्ती बजारको लागि टोटल्ली चाहिँ फुड नन फुड आइटम व्यवस्था गर्नुपर्ने छ। सङ्घीय सरकार सबै सरकार लागेको छ। सङ्घीय सरकारले रेस्क्यू गरिरहेछ, अहिले सरकारले चाहिँ हेली उडाइरहेछ, रेस्क्यू गरिरहेछ। अहिले भर्खर मैले त्यहाँनिर एक ट्रक नन फुड आइटम आउँदैछ, दुई ट्रक फुड आइटम आउँदैछ, यही छ। सरकारले नगरेकोले गर्नु
3: मानवीय क्षतिको बारेमा त केही अपडेट आएको
4: छैन। मानवीय क्षति अहिलेसम्म छैन। अब त झनै सजिलो भयो, बिहान 3 बजेदेखिको घटना अहिलेसम्म नभएपछि नहोला।
3: गोर्खाको बुढी गण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण बहाव थुनिएको र पछि खुलेपछि लेदोसहितको आकस्मिक बाढी आएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका अधिकारीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारी अनुसार आज बिहान गोर्खाको चुम्नुम्ब्री 3 को बुढी गण्डकी नदी पहिरोका कारण थुनिएको र थुनिएको भाग खुलेपछि लेदोसहितको बाढी आएको हो। श्री नम्बर 3 बाहिनी अड्डालाई आज बिहान बुढी गण्डकी नदी थुनिएको प्रारम्भिक जानकारी आएको र त्यसपछि गोर्खामा तैनात रुद्रध्वजगढ सुरक्षा पोस्ट बाङसिङबाट सभा 6 बजे रेकी टोली खटिएको थियो। सोही टोलीले चुम्नुम्ब्री 3 फिल्म भन्ने स्थानमा सुक्खा पहिरो गएको यकिन गरेको थियो। नेपाली सेनाको यही रिपोर्टिङको आधारमा हालसम्म सुक्खा पहिरोका कारण बहाव बन्द भएको र पछि खुलेर बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ। गोर्खाको चुम्नुम्ब्री 6 बुढी गण्डकी नदी थुनिएर आज बिहान आकाशमा आएको भीषण बाढीले करिब 4-5 बस्तीहरू बगाएका छन्। बाढीले पुर्याएको भौतिक क्षतिको अवस्था र बाढी प्रभावित क्षेत्रमा नागरिकको वर्तमान अवस्थाबारे चुम्नुम्ब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङ।
5: अहिले चाहिँ माथि खोला थुनिया छैन, होइन, बगिरहेछ खोला। माथि जुन पहिरो गएको ठाउँमा चाहिँ 5 गोठालोहरू चाहिँ सम्पर्कमा छैन। त्यहाँ फेरि हेलिकप्टर गएर त्यहाँ हेर्ने रेस्क्यु गर्न सक्ने अवस्था पनि छैन।
3: त्यहाँनिर मौसमको अवरोध के अथवा अरू कुनै कारण?
5: मौसम हामी चाहिँ पुगेको छैन, त्यो सुने अनुसार चाहिँ त्यहाँ धुलो धुवाहरू छ, त्यसले गर्दा त्यहाँ गएर चाहिँ उद्धार गर्न सक्ने अवस्था छैन भन्ने कुरा चाहिँ आएको छ। अरू तल्लो भेगतिर चाहिँ 4-5 गाउँहरू चाहिँ सबै बगाएको छ, मानवीय क्षति चाहिँ छैन। सन्तानको अहिले एकी छैन, होइन, धेरै घरहरू बगाएको छ, थुप्रै संरचनाहरू, पुलहरू, घरहरू बगाएको छ। बाढी चाहिँ ठ्याक्कै 3:30 चाहिँ हो। अहिले हामीले त्यो पीडित परिवारहरूलाई चाहिँ अलिकति सुरक्षित ठाउँमाथि डाँडातिर अनि भिकुनातिर लगेर राखेका छौँ। हामी चाहिँ यतैसम्म घटनास्थलतिरैसम्म हामी स्थानीय सरकारले चाहिँ गर्नुपर्ने समन्वय गरिरहेछ, माथिबाट चाहिँ हामीसँग समन्वय चाहिँ छैन है।
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गतको निर्वाचनको मतगणना जारी छ। काङ्ग्रेसको केन्द्रीय कार्यालय सानेपामा गएको साँझदेखि उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। महामन्त्रीतर्फ मतगणना अनुसार महामन्त्री पदमा प्रदीप पौडेल अरूभन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ। प्रदीप पौडेलले अहिलेसम्म 1,370 मत पाउनु भएको छ। उहाँ पछि उदय शमशेर राणा हुनुहुन्छ, उहाँले अहिलेसम्म 783 मत पाउनु भएको छ। राणापछि अमर फुले 687 र सुनिल शर्माले 540 मत ल्याउनु भएको छ। महामन्त्रीमा 2 खुला र 1 महिला गरी 3 निर्वाचित हुनेछन्। महामन्त्री महिलातर्फ डाक्टर डिङ्गा सङ्ग्रौला पन्त, मालक्ष्मी उपाध्याय डिना र रिता खनाल प्रतिस्पर्धामा हुनुहुन्छ। बिहानसम्मको अपडेटमा डिङ्गा सङ्ग्रौला अगाडि देख्नु भएको छ। कास्की पोखराको बेगनास ताल किनारमा बेगनास फिस फेस्टिभल तथा देउसी भैलो प्रतियोगिता आयोजना हुने भएको छ।
6: बेगनास तालको पहिचानलाई स्थानीय माछा र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको हो। आउँदो कार्तिक 13-23 गतेसम्म हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजक होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले जनाएको छ। महोत्सवमा स्थानीय माछाका परिकारको बिक्री, मोती खेती सम्बन्धी जानकारीमूलक प्रदर्शनी, व्यापारिक मेला, साङ्गीतिक प्रस्तुति, पप कन्सर्ट, देउसी भैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी गरिने महोत्सव संयोजक सुरेश लामिछानेले जानकारी दिनुभएको छ। बेगनास्ताल माछाको विविधताका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यहाँ स्वदेशी प्रजातिका साथै व्यावसायिक उत्पादनका लागि भित्राइएका बाह्य प्रजातिका माछा समेत पाइन्छ। यसअघिको एक अध्ययनमा बेगनास्तालमा 17
3: प्रजातिका।
0: BFBS, Gorkha Radio Home.

0: Radio's Gorka Radio. Gorka Radio.
1: BFB's Gorka Radio Karikram Sunali Bihani Ra Bishabaniyo Sami Hami Karikram Ko Third Hour Ma Chau 105.4 MHz tuning gari sunna saknu huncha tapai le hamilai Folkestone bata radio marfat tapaiko area ma red access nabhaeko khandama simply BFB's app download garnus ra bibhinna stations harma de BFB's Gorka select gari sunna saknu huncha ra sathai smart speaker marfat pani aileko samay ma chai hamlai play BFB's Gorka pani ra sunna saknu hunecha र कार्यक्रम अहिले छौँ यो समय कार्यक्रम सुनौलो बिहानी थर्ड आवरमा र अहिलेको यो समय हामी अगाडि बढ्ने नै छौँ यो फाइनल आवरमा पनि भरपूर मनोरञ्जन र साथै अपकमिङ इभेन्ट्सहरू बारेमा जानकारी रहनेछ वाङदेन शेर्पाको आवाजमा अहिलेको लागि जुनाहेरी

0: गोर्खा रेडियो, हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

SBS को कार्य रेडियो सुनने अनुसार आकारिक क्रम में ले आमी चाऊ यो समय सुनाले बिहानी को थर्ड आवर मारा समय हमारे संग 10 बजे को लगी 25 मिनट बाकी रहेगा सा इसी करे ब्रिटिश गोरखा नेपालीज कम्युनिटी कैट्रिक एंड डार्लिंगटन यो दसई काल राति सेलिब्रेशन हुन गइरहेको छ सैटरडे को दिन यही आउँदो शनिबार हुने छ विकेन्डमा 17 अक्टोबर र समय दिउँसो साँझको 6 बजेदेखि बेलुकी 11:30 बजेसम्म रहेको छ ठाउँ चाहिँ रहेको छ लासा 2 प्राइमेरी स्कुल र यस सम्बन्धी तपाईँलाई कुनै क्वेरी छन् भने 07717418236 माथि कल गरेर क्वेरीहरू बुझ्न सक्नुहुन्छ र पनि मिठो गीत कला राईको आवाजमा लाहुरे माया

0: CFVS गोरखा रेडियो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

नेपाली एफबी गोर्खा रेडियो कार्यक्रम अहिले हामी छौँ श्रोता यो समय सुनौलो बिहानीमा र अब भने कार्यक्रमबाट हेर्दा हेर्दै बिदा लिने समय पनि आइ नै सकेको छ। आशा गर्दछु कार्यक्रमको यो छ्रु आउट समयमा चाहिँ भरपूर मनोरञ्जन लिइसक्नु भएको छ र कार्यक्रममा जाँदा जाँदै एउटा मिठो गीत फेरि पनि राख्ने नै छु प्रविश अधिकारीको आवाजमा रहेको छ दुरी मजबुरी एन्जोय गर्नुहोला यो मिठो गीत पनि र अवश्य पनि हामी फेरि नेक्स्ट विक भेट्ने नै छौँ भन्दै म सधैँ पनि आई विल बी साइनिङ अफ फर नाउ आजको बाँकी पल तपाईँको शुभ रहोस् नमस्ते बाई।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio.
3: गोर्खाको बुढीगण्डकीमा आज बिहान आएको आकस्मिक बाढीका कारण प्रभावित क्षेत्रबाट अहिलेसम्म 36 जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार जगत गाउँबाट 6, न्याम्फेदीबाट 9 तथा यारूबाट 1 शिशु तथा 1 विदेशी नागरिक सहित 9 र पायुबाट 12 जनाको उद्धार गरिएको हो। बाढीमा परि 10 जना सम्पर्क विहीन रहेको प्रारम्भिक विवरण छ। बाढी पूर्वानुमान महाशाखाले पहिरोली नदी थुनिएर फुट्दा बुढी गण्डकीमा बाढी आएको प्रारम्भिक अनुमान गरेको छ। महाशाखाले बाढीको उद्गम स्थल तथा आसपासका क्षेत्रमा ठूलो बाढी आउने गरी वर्षा नभएको जनाएको छ। उद्धारमा सेनाका 4 हेलिकप्टर परिचालन गरिएको बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय र सम्बन्धित सरकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ। आज बिहान बुढी गण्डकीमा आएको बाढीले 4 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। बाढीका कारण नदी तटीय क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनका क्रममा रहेका 4 जलविद्युत आयोजनाका भौतिक पूर्वाधार, पहुँच मार्ग, पुल तथा निर्माण उपकरणहरू बगाएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार 341 मेगावाट क्षमताको बुढी गण्डकी जलविद्युत आयोजनामा बाढीले ठूलो क्षति पुर्याएको छ। आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरू बगाएको छ। आयोजनामा काम गर्ने 12 कर्मचारीलाई सुरक्षित ठाउँमा सारिएको छ। बाढीले 24.5 मेगावाट क्षमताको दोभान खोला जलविद्युत आयोजना पनि क्षति गरेको छ। बाढीका कारण आयोजनाको क्याम्प क्षेत्रमा रहेका केही घरहरूमा क्षति पुग्नुका साथै जोड्ने बेलिब्रिज समेत बगाएको छ। बाढीले 30.59 मेगावाट क्षमताको यारू खोला जलविद्युत आयोजनामा पनि असर पुर्याएको छ। आयोजनाको बेलिब्रिजमा क्षति भएको छ भने निर्माण सामग्री तथा उपकरणहरू बगाएको छ। त्यस्तै 16 मेगावाट क्षमताको माछा खोला विद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ। बाढीका कारण आयोजनाको पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ। नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फला खुखोलामा बेलिब्रिज चढान गरिएको छ। गएको भदौ 10 आएको भटेकोसीको बाढीले बगाएको बेत्रावती पुलको विकल्पमा बेलिब्रिज चढान गरिएको हो। पुल निर्माणसँगै आजदेखि औपचारिक रूपमा गाडी वार पार हुन थालेको नेपाली सेनाले जनाएको छ। भटेकोसी बाढीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवाबीचको सडक सम्पर्क टुटेको थियो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीहरूको मतगणना जारी छ। अहिलेसम्म उपसभापति खुल्लामा 1057 मतका साथ चन्द्र भण्डारी अगाडि रहनु भएको छ। खुल्ला दुई पदका लागि भएको प्रतिस्पर्धामा 712 मतका साथ मधु आचार्य दोस्रोमा रहनु भएको छ। निर्वाचन समितिका अनुसार गोविन्द भट्टराईको 609, चन्द्रमोहन यादवको 193, दीपक गिरीको 301, धनराज गुरुङको 406 र सुरेन्द्र राज पाण्डेको 680 मत रहेको छ। उपसभापति समावेशी पदका लागि भएको निर्वाचनमा जीवन परियारको 578, फर्मुल्लाह मन्सुरको 285, विनोद कुमार चौधरीको 615, रञ्जित कर्णको 183 र सीता गुरुङको 334 मत रहेको छ। महामन्त्री खुल्ला दुई पदका लागि भएको निर्वाचनमा 1381 मतका साथ प्रदीप पौडेल अगाडि रहनु भएको छ। अमरसिंह पुनको 695, उदय शमशेर राणाको 786, गुरुराज घिमिरेको 328, नैनसिंह महरको 270, डाक्टर सन्तोष उपाध्यायको 28 र डाक्टर सुनिल कुमार शर्माको 526 मत रहेको छ। महामन्त्री महिला एक पदका लागि भएको निर्वाचनमा डाक्टर डिला संग्रौला पन्त 965 मतसहित अगाडि रहनु भएको छ। महालक्ष्मी उपाध्याय डिनाको 952 र रीता खनालको 251 मत रहेको छ। कास्की पोखराको विघ्नास ताल किनारमा विघ्नास फिस फेस्टिभल तथा देउसी भैलो प्रतियोगिता आयोजना हुने भएको छ।
4: विघ्नास तालको पहिचानलाई स्थानीय माछा र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको हो। आउँदो कार्तिक 13-23 गतेसम्म हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजक होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले जनाएको छ। महोत्सवमा स्थानीय माछाका परिकारको बिक्री, मोती खेती सम्बन्धी जानकारीमूलक प्रदर्शनी, व्यापारिक मेला, साङ्गीतिक प्रस्तुति, पप कन्सर्ट, देउसी भैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी गरिने महोत्सव संयोजक सुरेश लामिछानेले जानकारी दिनुभएको छ। बेगनासताल माछाको विविधताका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बस गोरखा रेडियो, गोरखा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि, होइन?
0: यो बीएफबीएसबी

0: यो PFBS गोरखा रेडियो हो।
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
0: PFBS गोरखा रेडियो।
2: PFBS, the forces station.
3: Back to the music.
2: The forces.

0: बुढी गण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट हालसम्म 47 जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका 4 हेलिकप्टर सहित 387 सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभएको छ।
1: हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको, यद्यपि भौतिक क्षति चाहिँ धेरै भएको छ। जब यो घटना हाम्रो नोटिसमा आयो त्यति बेला नै इलाका प्रहरी कार्यालय आरुघाटबाट 25 प्रहरी टोली खटी नदी तटीय क्षेत्रका मानिसहरूलाई सुसूचित गराई सुरक्षित स्थानमा सारिएको र सल्लेरी स्थित टाइम्स ऊर्जा जलविद्युत आयोजनाका 12 कर्मचारीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको, टाइम्स जलविद्युत आयोजनाको भौतिक संरचना क्षति भएको छ। बाढीको सूचना प्राप्त हुनसाथ गोर्खा धादिङ चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएस मार्फत पूर्व सूचना दिएको र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई परिचालन भएको, नेपाली सेनाको 4 हेलिकप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भएको र प्रभावित क्षेत्रबाट हालसम्म 47 सकुशल उद्धार गरिएको र सुरक्षित स्थानमा राखिएको अवस्था छ। आरुघाटको पुल बगाएको अवस्था छ। गोर्खामा धादिङमा तनहु मुङलिङ चितवनसम्मै चाहिँ पर्ने चाहिँ देखिएको छ र आरुघाटमा चाहिँ अब हामीले 18 यो हाइड्रो पावरमा भएका कर्मचारीहरू हुनुहुन्थ्यो, उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा माथि आफै जानु भएको, सुरक्षित हुनुहुन्छ सबैजना। अहिलेसम्म मानवीय क्षति चाहिँ ठ्याक्कै आइसकेको अवस्था छैन, तर भौतिक क्षति चाहिँ भएको खबर चाहिँ आएको छ। उम्लिङ हिमालबाट चाहिँ हिउँ पहिरो आएर यो हिउँ पहिरो नै क्यास्केटिङ भएर चाहिँ तल आएको भन्ने चाहिँ अहिलेसम्म हामीलाई बाढी माथिबाट सुरुमा सानो स्केलको थियो र सानो स्केल हुँदै हुँदै चाहिँ पछि बिचबिचमा नदी थुनिँदै फेरि ठुलो हुँदै आउँदाखेरि चाहिँ आरुघाट भन्ने ठाउँमा खतरा त भन्दा निकै माथि यसको अवस्था गएको, यसले अहिले आरुघाटमा भएको धादिङ जोड्ने पुल पनि बगाएको अवस्था छ, यसले ठाउँ ठाउँमा घरहरू पनि बगाएको छ। गोर्खाको यो धर्चे गाउँपालिका माछी खोलाको करेज जोड्ने पुल पनि, झोलुङ्गी पुल पनि बगाएको अवस्था छ। माछी खोलाको स्थित तल्लो बस्तीमा पनि बाढी पसेको र यसले 20-22 घरहरू जोखिममा रहेको भन्ने पनि हामीलाई प्रारम्भिक जानकारी आएको छ। र यो हाइड्रो पावर साहस ऊर्जा भन्ने जुन हाइड्रो पावर छ त्यहाँ त्यसको संरचना पनि यसले बगाएको खबर आएको छ। यो बाढीले चाहिँ अहिले आरुघाटभन्दा तल अब प्रभाव पार्न थालेको हुनाले चाहिँ यो बेनीघाट मलेखुभन्दा तलको क्षेत्रमा चाहिँ सतर्कता अप्नाउनको लागि पनि हामीले यो बिहानैसँग एसएमएस अलर्ट पनि जारी गरिसकेका अवस्था छ। भनेपछि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई चाहिँ परिचालन गरिएको अवस्था छ, बस्ती खाली गरिएको अवस्था छ र सबैलाई चाहिँ सुरक्षित ठाउँमा जानको लागि चाहिँ बिहानदेखि नै हामीले यो बाढीको सूचना आउने बित्तिकै चाहिँ जानकारी गराएको हुनाले चाहिँ क्याजुअलिटी अहिलेसम्म नभएको भन्ने हामीलाई प्रारम्भिक जानकारी आएको छ। यद्यपि चाहिँ धनधनको ठुलो क्षति भए पनि मानवीय क्षति हुनबाट चाहिँ अहिलेसम्म जोगिएको अवस्था छ र यसलाई चाहिँ थप तलैसम्म चाहिँ हामी जोगाउनमा प्रयत्नरत छौँ।
0: यातायात व्यवस्था विभागले आज घटस्थापनादेखि कार्तिक 10 लामो दूरीका गाडीलाई रुट पर्मिट खुला गरेको छ। यसअनुसार लामो तथा मध्यम दूरीका गाडीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दसैँका लागि अस्तिदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। काठमाडौँ उपत्यकाका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। नयाँ बस पार्क, बल्कुचोक, फर्पिङ, कलङ्की, नागढुङ्गा, हलचोक, चावहेल, कोटेश्वर, भीमढुङ्गा चेकपोस्ट, तीन पिप्ले, टोखा, साखु, नाङ्ले भारे चेकपोस्ट, जगाती चोक र चापागाउँ चेकपोस्टमा यात्रु सहायता कक्ष खोलिएको छ। नवयात्रा सुरु भएसँगै ताप्लेजुङको पाथिभरा मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। नवरात्रको पहिलो दिन आज बिहानैदेखि देवीको पूजाआजा र दर्शन गर्न आउने तीर्थयात्रीको संख्या बढेको हो। भक्तजनको चहल पहल बढेसँगै पाथिभरा क्षेत्र र फेदीमा होटल समेत भरिन थालेका छन्। नवरात्रमा तीर्थयात्रीको आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले आवश्यक प्रबन्ध मिलाएको जनाएको छ। आज बिहान बुढी गण्डकीमा आएको नदीमा आएको बाढीले 4 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। बाढीका कारण नदी तटीय क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनका क्रममा रहेका 4 जलविद्युत आयोजनाका भौतिक पूर्वाधार, पहुँच मार्ग, पुल तथा निर्माण उपकरणहरू बगाएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका अनुसार 341 MW क्षमताको बुढी गण्डकी जलविद्युत आयोजनामा बाढीले ठुलो क्षति पुर्याएको छ। आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माणाधीन उपकरणहरू बगाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। मनिषा।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पामदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोज गर्न सक्नुहुन्छ।
3: BFBS, the forces station. Bags of music.

0: You're listening to the FBF Gorkha Connection.
1: बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको दोस्रो चरणको अनुसन्धानलाई प्रहरले तीव्रता दिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोले यो प्रकरणमा जोडिएकाहरूलाई धमाधम
2: बलात्कार पछि हत्या गरेको अभियोगमा

0: बुढी गण्डकीमा आएको बाढी प्रभावित क्षेत्रबाट हालसम्म 47 जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका 4 हेलिकप्टर सहित 386 जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभएको छ।
1: हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको, यद्यपि भौतिक क्षति चाहिँ धेरै भएको छ। जब यो घटना हाम्रो नोटिसमा आयो त्यति बेला नै इलाका प्रहरी कार्यालय आरुघाटबाट 25 प्रहरी टोली खटी नदी तटीय क्षेत्रका मानिसहरूलाई सुसूचित गराई सुरक्षित स्थानमा सारिएको र सल्लेरी स्थित टाइम्स ऊर्जा जलविद्युत आयोजनाका 12 कर्मचारीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको, टाइम्स जलविद्युत आयोजनाको भौतिक संरचना क्षति भएको छ। बाढीको सूचना प्राप्त हुनसाथ गोर्खा धादिङ चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएस मार्फत पूर्व सूचना दिएको र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तिनटै सुरक्षा निकायलाई परिचालन भएको, नेपाली सेनाको 4 हेलिकप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भएको र प्रभावित क्षेत्रबाट हालसम्म 47 जनाको सकुशल उद्धार गरिएको र सुरक्षित स्थानमा राखिएको अवस्था छ। आरुघाटको पुल बगाएको अवस्था छ। गोर्खामा धादिङमा तनहु मुङलिङ चितवनसम्मै चाहिँ पर्ने चाहिँ देखिएको छ र आरुघाटमा चाहिँ अब हामीले 18 यो हाइड्रो पावरमा भएका कर्मचारीहरू हुनुहुन्थ्यो, उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा माथि आफै जानु भएको, सुरक्षित हुनुहुन्छ सबैजना अहिलेसम्म। मानवीय क्षति चाहिँ ठ्याक्कै आइसकेको अवस्था छैन, तर भौतिक क्षति चाहिँ भएको खबर चाहिँ आएको छ। उम्लिङ हिमालबाट चाहिँ हिउँ पहिरो आएर यो हिउँ पहिरो नै क्यास्केटिङ भएर चाहिँ तल आएको भन्ने चाहिँ अहिलेसम्म हामीलाई बाढी माथिबाट सुरुमा सानो स्केलको थियो र सानो स्केल हुँदै हुँदै चाहिँ पछि बिचबिचमा नदी थुनिँदै फेरि ठुलो हुँदै आउँदाखेरि चाहिँ आरुघाट भन्ने ठाउँमा खतरा त भन्दा निकै माथि यसको अवस्था गएको, यसले अहिले आरुघाटमा भएको धादिङ जोड्ने पुल पनि बगाएको अवस्था छ, यसले ठाउँ ठाउँमा घरहरू पनि बगाएको छ। गोर्खाको यो धर्चे गाउँपालिका माछी खोलाको कैलेज जोड्ने पुल पनि, झोलुङ्गी पुल पनि बगाएको अवस्था छ। माछी खोलाको स्थित तल्लो बस्तीमा पनि बाढी पसेको र यसले 20-22 घरहरू जोखिममा रहेको भन्ने पनि हामीलाई प्रारम्भिक जानकारी आएको छ। र यो हाइड्रो पावर साहस ऊर्जा भन्ने जुन हाइड्रो पावर छ त्यहाँ त्यसको संरचना पनि यसले बगाएको खबर आएको छ। यो बाढीले चाहिँ अहिले आरुघाटभन्दा तल अब प्रभाव पार्न थालेको हुनाले चाहिँ यो बेनीघाट मलेखुभन्दा तलको क्षेत्रमा चाहिँ सतर्कता अप्नाउनको लागि पनि हामीले यो बिहानैसँग एसएमएस अलर्ट पनि जारी गरिसकेका अवस्था छ। भनेपछि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई चाहिँ परिचालन गरिएको अवस्था छ, बस्ती खाली गरिएको अवस्था छ र सबैलाई चाहिँ सुरक्षित ठाउँमा जानको लागि चाहिँ बिहानदेखि नै हामीले यो बाढीको सूचना आउने बित्तिकै चाहिँ जानकारी गराएको हुनाले चाहिँ क्याजुअलिटी अहिलेसम्म नभएको भन्ने हामीलाई प्रारम्भिक जानकारी आएको छ। यद्यपि चाहिँ धनधनको ठुलो क्षति भए पनि मानवीय क्षति हुनबाट चाहिँ अहिलेसम्म जोगिएको अवस्था छ र यसलाई चाहिँ थप तलैसम्म चाहिँ हामी जोगाउनमा प्रयत्नरत छौँ।
0: नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत निर्वाचनको मतगणना जारी छ। काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा गएको साँझदेखि उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। महामन्त्रीतर्फ मतगणना अनुसार महामन्त्री पदमा प्रदीप पौडेलले फराकिलो मत अन्तरसहित अग्रता कायमै राख्नु भएको छ। 3,435 मतगणनामा पौडेलले 2,055 मत पाउनु भएको छ। उदय शमशेर राणाले 1,151 मत प्राप्त गर्दै दोस्रो स्थान कायमै राख्नु भएको छ। दुई पदका लागि भएको निर्वाचनमा डाक्टर सुनिल कुमार शर्मा 934 मतसहित तेस्रो स्थानमा रहनु भएको छ। अमरसिंह पुन मगर 819 मतसहित चौथो, गुरुराज घिमिरे 678 मतसहित पाँचौं, नैनसिंह महर 428 मतसहित छैठौं स्थानमा रहनु भएको छ। शङ्कर तिवारीले 82 र डाक्टर सन्तोष उपाध्यायले 49 मत पाउनु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले निजी क्षेत्रसँगको सहकार्यमा सरकारले सिपयुक्त जनशक्ति उत्पादन गर्ने बताउनु भएको छ। आज भक्तपुरमा आयोजित एक कार्यक्रममा उहाँले बजारको माग अनुसार सिपयुक्त जनशक्ति उत्पादन गरी रोजगारीसँग जोड्नुपर्ने बताउनु भएको हो।
2: नेपालको प्रमुख चुनौती बेरोजगारी मात्र होइन, बजारले खोजेको सिप र हामीले उत्पादन गरिरहेको जनशक्ति बीचको अन्तर पनि हो। एकातिर युवाहरू रोजगारी खोजिरहेका छन् भने अर्कातिर उद्योग, निर्माण, पर्यटन, कृषि, सूचना प्रविधि तथा सेवा क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता पनि छ। त्यसैले हाम्रो प्राथमिकता बजारको माग अनुसार सिप र सिप अनुसारको रोजगारी र रोजगारीबाट आत्मनिर्भरता हुनुपर्छ। युवालाई प्रमाणपत्र मात्र होइन,
0: खबर यति नै नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

पीएफबी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रम हल्का फुल्काको आरम्भ भएको छ यो दुई घण्टाको कार्यक्रममा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस दिनमा म सुनिएको तर्फबाट कार्यक्रम हल्का फुल्का यो दुई घण्टाको कार्यक्रम सुन्न सक्नुहुन्छ श्रोता र आजको दिनमा अवश्य पनि म सुनेको साथमा रहनुहोला मिठा मिठा गीत सङ्गीत र साथै इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू तपाईँको समक्षमा चाहिँ आज म सेयर गर्ने नै छु र अब रोचक मात्र नभएर यो एकदमै इन्फर्मेटिभ फ्याक्ट्सहरू पनि हुने गर्दछ आज कार्यक्रम सुन्नको लागि तपाईँले हामीलाई 105.4 मेगाहर्ज ट्युन गरेर सुन्न सक्नुहुन्छ तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफएस एप डाउनलोड गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफएस गोर्खा भनेर सुन्न सक्नुहुन्छ र कार्यक्रम अहिलेको समयमा भने हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् भन्ने विषयमा पनि राख्ने नै छु केही क्षणमा कार्यक्रम सुन्दै गर्नुहोला अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

BFB scorecard video to the Anunza, Karikram Halka Fukaku Pelingatama, Sora Bomatarza Gurnitu, Harmon Lee Hamru Mudra Bibarlai, Kasirini and Dran Gorsan. Hamro, Waripari Rahika, Manisarko Big Titoma Kunini Kuni Bisis Tahunsa. Justly Unihurla, Orubanda, Parak Banosa, Kasile Diri Usahi de Hinsa, Kuhi Shanta, Radairavan Hunsan Bani, Kuhi Sanukurame, Tanaba, Ris Mountain. आखिर मानिस को मूड र व्यवहार में यस्ता फरक किन देखिन्छन् मानिस को मूड व्यवहार र भावनामा चाहिँ न्यूरोट्रान्समिटर तथा हार्मोन को महत्वपूर्ण भूमिका हुन्छ अब कसरी काम गर्छ त मस्तिष्क मानव मस्तिष्कलाई एउटा जटिल संचार प्रणालीका रूपमा बुझ्न सकिन्छ मस्तिष्क र शरीरका विभिन्न भाग बीच सन्देश आदान प्रदान गर्न विशेष रासायनिक पदार्थले काम गर्छन् जसलाई न्यूरोट्रान्समिटर भनिन्छ यिनै न्यूरोट्रान्समिटरले मस्तिष्कबाट शरीरमा विभिन्न भागमा सन्देश पुर्याउने काम गर्छन् गम्भीर रोग केही औषधिको साइड इफेक्ट वा उमेर बढ्दै जाँदा न्यूरोट्रान्समिटरको उत्पादन वा गतिविधिमा परिवर्तन आउन सक्छ यसले मानिसको मूड व्यवहार निन्द्रा तथा सोच्ने क्षमतालाई समेत असर पार्न सक्छ यसैगरी केही क्षणमा हुनेछ ऊर्जावान र प्रेरित बनाउने डोपामिनको बारेमा पनि चर्चा अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि यो गीत सुन्ने क्रमतर्फ

0: एक्सप्रेस गोर्खा रेडियो।
1: के तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: BFBS, BFBS. Gorkha Radio.

Express Gorkha Radio. BFB's Gorkha Radio सुन्ने हुन्छ अहिले कार्यक्रम हामी छौँ श्रोता यो समय हल्का फुल्काको पहिलो घण्टामा र यो समयमा म चर्चा गरिरहेको छु हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् भन्ने विषयमा र यसै गरी ऊर्जावान र प्रेरित बनाउने डोपामिन डोपामिन मस्तिष्कको महत्त्वपूर्ण न्युरो ट्रान्समिटर हो यसले ध्यान केन्द्रित गर्ने सिक्ने स्मरण शक्ति समस्या समाधान गर्ने क्षमता र कुनै लक्ष्य हासिल गर्न प्रेरित हुने प्रक्रियामा भूमिका खेल्छ कुनै नयाँ काम गर्न र आफूले तय गरेको लक्ष्यतर्फ अघि बढ्न मानिसलाई उत्प्रेरित गर्ने प्रक्रियामा डोपामिनको महत्त्वपूर्ण भूमिका हुन्छ निन्द्रा तथा शरीरमा अन्य धेरै प्रक्रियामा पनि यसको भूमिका हुन्छ डोपामिनको असन्तुलनले मुड र व्यवहारमा असर पार्न सक्छ विशेष गरी लत सम्बन्धी व्यवहारमा मस्तिष्कको रिवार्ड सिस्टम र डोपामिनको भूमिका महत्त्वपूर्ण मानिन्छ त्यसैले स्वास्थ्य व्यवहारका लागि डोपामिनको सन्तुलन आवश्यक हुन्छ र यसै गरी सेरोटोनिनको साथ यो बारेमा पनि म चर्चा गर्नेछु श्रोता कि क्षणमा हुनेछ अहिलेलाई पनि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफबी स्कूलका रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी घर संसारमा छौँ र म चर्चा गरिरहेको छु यस समयमा हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् भन्ने विषयमा रहेको छ। यसै गरी सेरोटोनिनको साथ सेरोटोनिनलाई मुड, निन्द्रा, भोक तथा यौन इच्छासहित विभिन्न शारीरिक प्रक्रियासँग जोडिएको न्युरो ट्रान्समिटरका रूपमा बुझिन्छ। यसको उचित स्तरले मुडलाई सन्तुलन राख्न सहयोग गर्छ। सेरोटोनिनको असन्तुलनले डिप्रेसन लगायत मानसिक स्वास्थ्य समस्यासँग सम्बन्ध देखाउन सक्छ। यसको प्रभाव निन्द्रा र भोकमा समेत पर्न सक्छ। अत्यधिक उतार चढाव हुँदा मुडमा असामान्य परिवर्तन देखिन सक्छ। र अवश्य पनि यसै क्रममा यो चर्चा गर्ने क्रममा श्रोता प्रेम

साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: BFBS Gorkha Radio सुन्ने हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता. यो समय हल्का फुल्काको पहिलो घण्टामा र म चर्चा गरिरहेको छु हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् भन्ने विषयमा रहेको छ. यसै गरी प्रेम र भावनात्मक सम्बन्धसँग जोडिएको टोनिस रहेको छ. अक्सिटोनिसलाई प्रेम विश्वास भावनात्मक सम्बन्ध र हेरचाहसँग जोडिएको हार्मोनका रूपमा चिनिन्छ. स्तनधारी जीवमा पाइने यो हार्मोन महिलामा प्रसूतिको समस्या समयमा विशेष रूपमा महत्त्वपूर्ण हुन्छ. प्रसवका बेला अक्सिटोनिसले पाठ्यघरको सङ्कुचनमा सहयोग गर्छ. स्तनपानका क्रममा दुध बाहिर निकाल्ने प्रक्रियामा पनि यसको महत्त्वपूर्ण भूमिका हुन्छ. बच्चा जन्मिएपछि आमामा बच्चाप्रतिको भावनात्मक सम्बन्ध विकास हुनुमा अक्सिटोनिस सहित विभिन्न जैविक तथा मनोवैज्ञानिक प्रक्रियाको भूमिका हुन्छ. तर अक्सिटोनिसलाई मात्र आमाको प्रेम वा भावनाको एकमात्र कारण मान्ने भन्ने मिल्दैन. र कार्यक्रममा रद्दी गर्नु श्रोता, अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ.

FBI scorecard video sunnayan unsa gaide kram maile hame halka fulka ko pehle ghanta ma saura ma jarsa gurireko chha tapai ko samakshya ma hormone le hamro mood ra byabahar lai kasari niyantran garchan bhanne bishay ma charcha gurireko chhu ra bhanne sigari prakritik painkiller jastai kaam garne endorphin endorphin sharirle prakritik rup ma utpadan garne rasayanik padartha ho jasle pida kam garna tatha तनावसँग जुझ्न सहयोग गर्छ शरीरमा चोटपटक वा पीडा हुँदा मस्तिष्कले एन्डोर्फिनको उत्पादन बढाउन सक्छ यसले पीडा सहने क्षमता बढाउन सहयोग गर्छ आपतकालीन अवस्था तथा अत्यधिक शारीरिक परिश्रमका बेला पनि यसको स्तर बढ्न सक्छ प्रसवका क्रममा महिलाको शरीरमा पनि एन्डोर्फिनको भूमिका हुन्छ जसले प्रसव पीडा व्यवस्थापन गर्न शरीरलाई सहयोग गर्दछ र अवश्य पनि श्रोता कार्यक्रम हल्का फुल्काको पहिलो घण्टामा आउनुहुन्छ हामी चर्चा गरिरहेका छौँ अहिलेकै समयमा चाहिँ हर्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् भन्ने विषयमा रहेको छ र कार्यक्रमको अहिले दोस्रो घण्टामा पनि म राख्ने नै छु तपाईँको माझमा चाहिँ कठिन परिस्थितिमा सक्रिय हुने कोर्टिसोल यो बारेमा पनि चर्चा हुने नै छ तपाईँको समीक्षामा राख्दै गर्नेछु श्रोता स्टेडियम भन्न चाहन्छु र अहिलेको लागि भने यो मिठो गीत पनि राख्नेछु तपाईँको समीक्षामा रहेको छ स्वप्न सुमन र यसै गरी सुशान्त केसीको आवाजमा रहेको छ हराउन देऊ यो मिठो गीत पनि इन्जोय गर्नुहोला र कार्यक्रमको हामी दोस्रो यानि कि आखिरी घन्टामा समाचार पश्चात भेट्ने नै छौँ सुन्दै गर्नुहोला अहिलेको लागि बिएफपिएस गोर्खा रेडियो

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: बुढी गण्डकी नदीमा आज बिहान आएको बाढीमा परि पाँच जना बेपत्ता भएका छन्। बाढीमा परि चुम नुब्री छ चुम्तेत उल्लिङ्गुका दुई महिला र तीन पुरुष बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। चुम नुब्री छ चुम्तेतका 65 वर्षीय सोनाम लामा, उनकी श्रीमती 59 वर्षीय मोम्बो अजी लामा, 66 वर्षीय सोमभुटी लामा, 73 वर्षीय कर्मा लामा, 41 वर्षका पेमा दोर्जे लामा सम्पर्क विहीन हुनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज सुप्रेती,
4: हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको, यद्यपि भौतिक क्षति चाहिँ धेरै भएको छ। जब यो घटना हाम्रो नोटिसमा आयो त्यति बेला नै इलाका प्रहरी कार्यालय आरुघाटबाट 25 जनाको प्रहरी टोली खटी नदी तटीय क्षेत्रका मानिसहरूलाई सुसूचित गराई सुरक्षित स्थानमा सारिएको र सल्लेरी स्थित टाइम्स ऊर्जा जलविद्युत आयोजनाका 12 कर्मचारीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको, टाइम्स जलविद्युत आयोजनाको भौतिक संरचना क्षति भएको छ। बाढीको सूचना प्राप्त हुनसाथ गोर्खा धादिङ चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएस मार्फत पूर्व सूचना दिएको र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई परिचालन भएको, नेपाली सेनाको 4 हेलिकप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भएको र प्रभावित क्षेत्रबाट हालसम्म 47 जनाको सकुशल उद्धार गरिएको र सुरक्षित स्थानमा राखिएको अवस्था छ। आरुघाटको पुल बगाएको अवस्था छ। गोर्खामा धादिङमा तनहु मुङलिङ चितवनसम्मै चाहिँ पर्ने चाहिँ देखिएको छ र आरुघाटमा चाहिँ अब हामीले 18 यो हाइड्रो पावरमा भएका कर्मचारीहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा माथि आफै जानु भएको, सुरक्षित हुनुहुन्छ सबैजना। अहिलेसम्म मानवीय क्षति चाहिँ ठ्याक्कै आइसकेको अवस्था छैन तर भौतिक क्षति चाहिँ भएको खबर चाहिँ आएको छ। उम्लिङ हिमालबाट चाहिँ हिउँ पहिरो आएर यो हिउँ पहिरो नै क्यास्केटिङ भएर चाहिँ तल आएको भन्ने चाहिँ अहिलेसम्म हामीलाई बाढी माथिबाट सुरुमा सानो स्केलको थियो र सानो स्केल हुँदै हुँदै चाहिँ पछि बिचबिचमा नदी थुनिँदै फेरि ठुलो हुँदै आउँदाखेरि चाहिँ आरुघाट भन्ने ठाउँमा खतरा त भन्दा निकै माथि यसको अवस्था गएको, यसले अहिले आरुघाटमा भएको धादिङ जोड्ने पुल पनि बगाएको अवस्था छ, यसले ठाउँ ठाउँमा घरहरू पनि बगाएको छ। गोर्खाको यो धर्चे गाउँपालिका माछी खोलाको कैलेज जोड्ने पुल पनि, झोलुङ्गी पुल पनि बगाएको अवस्था छ। माछी खोलाको स्थित तल्लो बस्तीमा पनि बाढी पसेको र यसले 20-22 घरहरू जोखिममा रहेको भन्ने पनि हामीलाई प्रारम्भिक जानकारी आएको छ र यो हाइड्रो पावर साहस ऊर्जा भन्ने जुन हाइड्रो पावर छ त्यहाँ त्यसको संरचना पनि यसले बगाएको खबर आएको छ। यो बाढीले चाहिँ अहिले आरुघाटभन्दा तल अब प्रभाव पार्न थालेको हुनाले चाहिँ यो बेनीघाट मलेखुभन्दा तलको क्षेत्रमा चाहिँ सतर्कता अप्नाउनको लागि पनि हामीले यो बिहानैसँग यसमा
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता लिनु भएको छ। हालसम्म खुल्ला उपसभापतिमा भण्डारीले 1686 मत पाउनु भएको छ। दुई सीटका लागि भएको खुल्ला उपसभापतिमा अर्का उम्मेद्वार मधु आचार्यले 1090 मत पाउनु भएको छ। 955 मतसहित सुरेन्द्र राज पाण्डे, 941 मतसहित गोविन्द भट्टराई, 719 धनराज गुरूङले पक्षाइरहनु भएको छ। यस्तै दीप गिरीले 497 मत र डाक्टर चन्द्रमोहन यादव 299 मत पाउनु भएको छ। यस्तै समावेशी उपसभापतिमा 896 मतसहित विनोद चौधरीले अग्रता लिँदा 829 मतसहित जीवन परियारले पछ्याइरहनु भएको छ। अन्य उम्मेद्वारमा फर्मुल्लाह मन्सुरले 469 मत पाउनु भएको छ। रञ्जित कर्णले 270 मत र सीता गुरुङले 251 मत पाउनु भएको छ। दुई सीटका लागि भएको खुल्ला महामन्त्री पदको मतगणनामा 2055 मतसहित प्रदीप पौडेलले फराकिलो अग्रता कायम गर्नु भएको छ। दोस्रो स्थानमा 1159 मतसहित उदय शमशेर राणा पछ्याइरहँदा डाक्टर सुनिल कुमार शर्माले 934 मत, अमरसिंह पुन मगरले 819 मत, गुरुराज घिमिरेले 678 मत, नैन सिंह महरले 428 मत, शंकर तिवारीले 82 मत र डाक्टर सन्तोष उपाध्यायले 49 मत पाउनु भएको छ। महिला महामन्त्रीमा डाक्टर ढिला संग्रौला पन्तले 1517 मतसहित अग्रता लिँदा महालक्ष्मी उपाध्याय डिनाले 1398 मतसहित पछ्याइरहनु भएको छ। रिता खनालले 365 मत पाउनु भएको छ। यातायात व्यवस्था विभागले आज घटस्थापनादेखि कार्तिक 10 गतिसम्म लामो दूरीका गाडीलाई रूट परमिट खुला गरेको छ। अहिलेसम्मका खबर यति नै।

0: es Gurka Media.
1: PFP's Gurka Radio सुन्नुहुन्छ र कार्यक्रमले हामी हल्का फुल्काको दोस्रो यानि कि आखरी घण्टामा छौँ र म चर्चा गरिरहेको छु हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् यस विषयमा चर्चा गरिरहेको छु र यसै गरी हामी चर्चा गर्ने नै छौँ अहिलेलाई पनि प्रजननसँग सम्बन्धित हार्मोन किशोर अवस्थामा शरीरमा एस्ट्रोजन पोरेट स्टेरोन र यसै गरी टेस्टो स्टेरोन जस्ता यौन तथा प्रजननसँग सम्बन्धित हार्मोनको उत्पादनमा परिवर्तन आउँछ यी हार्मोनले शारीरिक विकास प्रजनन प्रणाली तथा अन्य जैविक प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छन् तर व्यक्तित्वका गुणहरू जस्तै महिलाको रुचि हेरचाह जस्ता कुरामा हुने पनि अनि पुरुष साहसी हुने जस्ता अवस्थामा कुनै एउटा हार्मोनसँग जोडेर व्याख्या गर्न मिल्दैन मानिसको व्यवहार र व्यक्तित्वमा जैविक मनोवैज्ञानिक सामाजिक तथा वातावरणीय धेरै पक्षको संयुक्त प्रभाव हुन्छ महिला र पुरुष दुवैको शरीरमा एस्ट्रोजन प्रोजेस्टोरेन र यसै गरी टेस्टोस्टेरोन विभिन्न मात्रामा पाइन्छ यी हार्मोनको भूमिका लिङ्ग अनुसार मात्र सीमित हुँदैन र कार्यक्रममा रद्दी गर्नुहोस् केही क्षणमा थाइरोइड हर्मोन र मुड बारेमा पनि म चर्चा गर्ने नै छु अहिलेलाई पनि आउनुहोस् लागौँ यो गीत सुन्ने क्रमतर्फ

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

BFB स्कोरकार भिडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी हल्का फुल्काको दोस्रो घण्टामा छौँ श्रोता र यसरी म चर्चा गरिरहेको छु हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् यस विषयमा चर्चा भइरहेको छ र यसरी लागौँ थाइरोइड हार्मोन र मुडतर्फमा घाँटीमा रहेको थाइरोइड ग्रन्थीले मुख्य रूपमा थाइरोक्सिन D4 र यसैगरी ट्राइआयोडोथाइरोनिन D3 हार्मोन उत्पादन गर्छ यी हार्मोनले शरीरको मेटाबोलिजम ऊर्जा उत्पादन र विभिन्न शारीरिक प्रक्रियालाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् थाइरोइड हार्मोन कम हुँदा थकान सुस्तता कब्जियत तौल बढ्ने चिसो बढी लाग्ने तथा मुडमा नकारात्मक परिवर्तन जस्ता समस्या देखिन सक्छन् कतिपयमा डिप्रेसन जस्ता लक्षण पनि देखिन सक्छन् त्यस्तै थाइरोइड हर्मोन बढी हुँदा मुटुको धड्कन बढ्ने घबराहट बेचैनी निन्द्रामा समस्या तौल घट्ने अत्यधिक पसिना आउने वा पखाला जस्ता समस्या हुन सक्छन् थाइरोइड सम्बन्धी समस्या महिला र पुरुष दुवैमा हुन सक्छ तर केही प्रकारका थाइरोइड रोग महिलामा बढी देखिन्छन् र अन्तमा बिर्सन नहुनुपर्ने कुराहरू पनि म राख्ने नै छु यस सम्बन्धीमा श्रोता जानकारी तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ फेरि पनि यो गीत सुन्ने क्रमतर्फ

BFB Skorkar Videosu'nu yanımıza Rakari Kromeli Hamilton Sırda Yuh Sami Halka Fulka Kudusru Yeni Ki Akiri Gantama Razor Sakari Rekusu Harmoli Hamro Mudra Bibaharla Kusini Niyantran Gorsan Bani Bishema Rekusa Isi Gari Antama Hamili Kei Kurasi Birsan Hudena Nimit Bayam Rabihan Hini Bani Le Sharirik Tata Manasik Swasta Ma Sakaratmak Prabha Parna Saksa व्यायामका क्रममा शरीरमा एन्डोर्फिन लगायतका विभिन्न रासायनिक पदार्थको गतिविधिमा परिवर्तन आउँछ जसले मूड सुधार्न सहयोग गर्न सक्छ राम्रो स्मरण शक्ति र मानसिक स्वास्थ्यका लागि पर्याप्त तथा गुणस्तरीय निन्द्रा आवश्यक हुन्छ वयस्कलाई सामान्यत प्रत्येक रात 7-9 घन्टा निन्द्रा आवश्यक पर्छ सुडोकु पहेली चेस लगायतका मानसिक गतिविधिले मस्तिष्कलाई सक्रिय राख्न र ध्यान तथा सोच्ने क्षमताको अभ्यास गर्न सहयोग गर्न सक्छन् तनावका बेला चकलेट वा स्वादिला खानेकुरा खाँदा केही मानिसलाई क्षणिक रूपमा राम्रो महसुस हुन सक्छ तनाव कम गर्ने मुख्य उपायका रूपमा यस्ता खानेकुरामा निर्भर हुनु उचित हुँदैन सन्तुलित आहार नियमित व्यायाम पर्याप्त निन्द्रा र आवश्यक परे मानसिक स्वास्थ्य विशेषज्ञको परामर्श बढी लिनु महत्त्वपूर्ण हुन्छ धुम्रपानबाट टाढा रहनु तथा वायु प्रदूषणबाट सकेसम्म जोगिनु पनि मस्तिष्क र समग्र स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ धुम्रपान तथा प्रदूषणमा रहेका विभिन्न विषाक्त पदार्थले स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छन् र अवश्य पनि श्रोता आज मैले यो बारेमा चर्चा गरेको छु अवश्य फाइदाजनक भएको छ भने म आशा गर्दछु र कार्यक्रममा रद्दै गर्नुहोस् अहिलेको लागि आउनुहोस् फेरि पनि लागौँ यो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

BFBs gorkar video sun the anun sara gari kramali chansra da yo samay hami halka fulka ko dusra ghanta ma rabo bani orko si mo yo samay ma interesting matana bere tamai motopune fact rakhna chahanchu chinta kahile samasya bancha ta धेरैको लाइफमा अहिले चिन्ता चाहिँ यो एकदमै जटिल टपिक बनेको छ जसले गर्दाखेरि यसले एकदमै ठुलो हानिहरू पनि पुर्याउन सक्छ कसैको जीवनमा परिवारमा र यो बारेमा चाहिँ चर्चा गर्ने नै छु र पहिलो चाहिँ रहेको छ कहिलेकाहीँ तनाव मन अशान्त हुनु वा भविष्यलाई लिएर चिन्ता लाग्नु सामान्य हो तर यस्तो अवस्था लामो समयसम्म रहिरह्यो दैनिक जीवन प्रभावित हुन थाल्यो र आफूलाई मनपर्ने काममा समेत रुचि हरायो भने मानसिक स्वास्थ्यमा समेत यो समस्या भएको सङ्केत चाहिँ हुनसक्छ यी सङ्केतलाई चाहिँ व्यवस्था नगर्नुहोस् लामो समयसम्म अत्यधिक चिन्ता उदासी निन्द्रामा परिवर्तन खानपानमा असामान्यता वा मानिसहरूबाट टाढिँदै जानु सामान्य भएर व्यवस्था गर्नुहुँदैन पहिले खुसी दिने काममा समेत रुचि हराउँदै जानु र काम पढाइ र सम्बन्धमा असर पर्नु पनि महत्त्वपूर्ण चेतावनीका सङ्केत हुन् अब यसैमा चाहिँ तनाव डिप्रेसन र एन्जाइटी एउटै होइन तनाव प्राय कुनै विशेष परिस्थिति वा घटनासँग जोडिएको हुन्छ र परिस्थिति सुधारिँदैसँगै कम हुनसक्छ तर डिप्रेसन र एन्जाइटी लामो समयसम्म सोच भावना र दैनिक जीवनमा असर पार्न सक्छ नियन्त्रण गर्न नसकिए अत्यधिक चिन्ता एन्जाइटीको सङ्केत हुनसक्छ मनोवैज्ञानिक कि अब मनोचिकित्सक भन्ने विषयमा चाहिँ मनोवैज्ञानिकले सोच भावना र व्यवहारसँग जोडिएका समस्यामा परामर्श तथा विभिन्न मनोचिकित्सकीय विधि मार्फत चाहिँ सहयोग गर्न छन् मनोचिकित्सक भनेको चिकित्सक हुन् भने जसले आवश्यकता अनुसार औषधि सहित उपचार गर्न सक्छन् कतिपय अवस्थामा दुवै विशेषज्ञले मिलेर पनि उपचार गर्न सक्छन् त्यसै गरी अहिलेको यो समयको चाहिँ सामाजिक सञ्जालले पनि असर गर्न सक्छ लगातार रिल्स छोटा भिडियो र विभिन्न सामग्री हेरिरहँदा एकपछि अर्को भावनात्मक अनुभव भइरहन्छ धेरै सूचना एकपटक ग्रहण गर्दा ध्यान केन्द्रित गर्न कठिन हुने दिमागलाई धेरै कुरा चलिरहने र ब्रेन फग जस्तो अनुभव हुन सक्ने बताइन्छ त्यसैले सामाजिक सञ्जालको समय सीमित गर्नु उपयोगी हुँदछ र यसबारेमा म चर्चा गर्दै गर्ने नै छु श्रोता अहिलेलाई आउनुहोस् लागौँ फेरि पनि यो गीत सुन्ने क्रमतर्फ

0: is Gorkha Radio.
1: PFB सरकार भी सुन्ने अनुसार श्रोता राहिले को इस समय हमें कार्यक्रम हल्का फुल्का को दूसरो यानी कि आखिरी घंटा में सौ रे समय में से तब को समय चमें इंटरेस्टिंग फैक्ट्स यानी कि रोचक तथ्य रखने कर दूसरो इंटरेस्टिंग मात्र न भएर एकदम एजुकेशनल इन्फर्मेटिव फैक्ट्सहरू पनि तपाईँको समक्षमा हुने गर्दछन्। र अहिलेको समयमा चाहिँ मैले चर्चा गरिरहेको छु यो चिन्ताकोले चाहिँ कस्तो समस्याहरू ल्याउँछ भन्ने विषयमा रहेको छ। मानसिक स्वास्थ्यको लागि अब दैनिक के गर्ने त नियमित हिँडडुल वा व्यायाम, सन्तुलित खाना, पर्याप्त आराम, ध्यान र गहिरो सास प्रश्वासको अभ्यास उपयोगी हुन सक्छ। काम र व्यक्तिगत जीवन बीच सीमा बनाउनु पनि आवश्यक हुँदछ। यसै गरी समस्या लुकाउनु हुँदैन। मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिँदैमा व्यक्ति जीवनभर त्यही अवस्थामा रहँदैन। उपचार र परामर्शबाट सुधार सम्भव हुन्छ। मानसिक स्वास्थ्यमा आएको परिवर्तनले दैनिक जीवन, काम, सम्बन्ध वा आफ्नो हेरचाहमा असर पार्न थाले मानसिक स्वास्थ्य विशेषज्ञसँग समयमै परामर्श लिनुचित हुन्छ। सहयोग माग्नु कमजोरी होइन। र अवश्य पनि आजको दिनमा चाहिँ चर्चा गरिसकेको छु मैले श्रोता यो टपिक रहेको थियो चिन्ता कहिले समस्या बन्दछ र यसको रोकथाम गर्ने तरिकाहरू के कस्ताहरू रहेका छन् भन्ने विषयमा पनि मैले चर्चा गरेको छु। निकै नै फाइदाजनक भएको छ भन्ने म आशा गर्छु। र पनि श्रोता यसैको साथमा कार्यक्रम हल्का फुल्काको यो दुई घन्टा कार्यक्रमबाट पनि बिदा लिने समय आइ नै सकेको छ। र अवश्य पनि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू, रोचक तथ्यहरू तपाईँको माझमा रहेको थियो, फाइदाजनक भएको छ भने म आशा गर्दछु। तपाईँले हामीलाई हरेक हप्ता बिएफबिएस गोर्खा रेडियो 105.4 मेगाहर्ज ट्युनिङ गरेर सुन्न सक्नुहुन्छ। यदि तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा तपाईँले आफ्नो एप्पल डिभाइस वा एन्ड्रोइडमा बिएफबिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ। साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफबिएस गोर्खा भनेर सुन्न सक्नुहुन्छ। र पनि यसैको साथमा श्रोता कार्यक्रमबाट बिदा लिने समय आएको छ। हामी अर्को हप्ता भेट्ने नै छौँ यस्तै जानकारीमूलक कुरा ल्याउनेछु भन्दै म सुनिया पनि अहिलेको लागि बिदा लिनेछु। नमस्ते, बाई।

0: गोर्खाको बुढी गण्डकीमा आज बिहान आएको आकस्मिक बाढीले घर पुल तथा जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म 47 जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीमा 5 जना सम्पर्कविहीन रहेका भए पनि अहिलेसम्म मानवीय क्षतिको पुष्टि नभएको प्राधिकरणले जनाएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार गोर्खाको चुमनुम्ब्री गाउँपालिका 6 लोकपा र चुम्लिङ बीच पहिरो खसेर नदी थुनिएपछि 81 लेदु र गेग्रान सहितको बाढी आएको प्रारम्भिक अनुमान छ। बाढीले 341 मेगावाटको बुढी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको छ भने 2 टेलिफोन टावर र 50 बिजुलीका पोलमा क्षति पुगेको छ। बाढीले गोर्खा र धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एक भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा रहेको फलामे पुल पनि बगेको छ। न्याकचेतदेखि सिर्दीबास जोड्ने झुलुङ्गे पुल तथा धार्चेको माछी खोलाबाट केरौजा जोड्ने पुलमा क्षति पुगेको छ। बाढीले सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा आयोजनाको विद्युत गृह र आसपासका घरमा क्षति पुगेको छ। धार्चेको माछी खोलाको तल्लो बस्तीमा बाढी बसेको छ भने सल्लेरीका केही घर जोखिममा रहेका छन्। सरकारले खोज तथा उद्धारलाई तीव्रता दिएको छ। सेनाका 4 हेलिकप्टर परिचालन गरी जोखिममा परेका नागरिकको हवाई उद्धारको काम भइरहेको छ। उद्धार कार्यमा 437 सुरक्षाकर्मी परिचालन भएका छन्। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता लिनुभएको छ। हालसम्म खुल्ला उपसभापतिमा भण्डारीले 1686 मत पाउनु भएको छ। 2 सीटका लागि भएको खुल्ला उपसभापतिमा अर्का उम्मेद्वार मधु आचार्यले 1090 मत पाउनु भएको छ। 955 मतसहित सुरेन्द्र राज पाण्डे, 941 मतसहित गोविन्द भट्टराई, 719 मतसहित धनराज गुरुङले पछ्याइरहनु भएको छ। यस्तै दीपक गिरीले 497 मत र डाक्टर चन्द्र मोहन यादव 279 मत पाउनु भएको छ। यस्तै समावेशी उपसभापतिमा 896 मतसहित विनोद चौधरीले अग्रता लिँदा 829 मतसहित जीवन परियार पछ्याइरहनु भएको छ। अन्य उम्मेद्वारमा फर्मुल्लाह मन्सुरले 469 मत, रञ्जित कर्णले 270 मत र सीता गुरुङले 251 मत पाउनु भएको छ। 2 सीटका लागि भएको खुल्ला महामन्त्रीमा 2055 मतसहित प्रदीप पौडेलको फराकिलो अग्रता रहेको छ। दोस्रो स्थानमा 1169 मतसहित उदय शमशेर राणाले पछ्याइरहँदा डाक्टर सुनिल कुमार शर्माले 934 मत, अमर सिंह पुन मगरले 819 मत र गुरुराज घिमिरेले 678 मत, नैन सिंह महरले 428 मत, शङ्कर तिवारीले 82 मत र डाक्टर सन्तोष उपाध्यायले 49 मत पाउनु भएको छ। महिला महामन्त्रीमा डाक्टर डिला संग्रौलाले 1517 मतसहित अग्रता लिँदा महालक्ष्मी उपाध्याय डिनाले 1398 मतसहित पछ्याइरहनु भएको छ। रीता खनालले 365 मत पाउनु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण क्रमशः विधि प्रक्रिया अनुसार हुँदै जाने बताउनु भएको छ। पार्टीको मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओली,
1: नेपाली जनतालाई अनेक ढङ्गले विभाजित गर्न खोजिएको छ। कहिले जातका नाउँमा गर्न खोजियो, कहिले धर्मका नाउँमा गर्न खोजियो, कहिले भूगोलका नाउँमा मधेस र पहाड भनेर गर्न खोजियो, कहिले केका नाउँमा, कहिले बाउ छोरा हजुरमा नातिको मारामार लगाएर भइरहन्छ। छोराले बाउलाई भन्न थाल्यो, क्याम्पसमा के पढाउँछौ बुढा, छोडा तिमी, हस्तान्तरण गर्नु पर्न, म जान्छु पढाउन। ए बाबा, पहिले पढि त सक क्याम्पस। यी बुढाहरूले कति प्रोफेसर थानिराख्या धानिराख्या सधैँ हामीलाई दिँदै दिँदैन प्रोफेसर भन्ने, कसरी हुन्छ यो? हस्तान्तरण पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ। एकैचोटि प्रोफेसर भइँदैन, त्यसको प्रक्रिया हुन्छ, त्यसको सिलसिला हुन्छ। हाम्रो नयाँ पिँढीलाई हामीले योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ, अलिकति टाइम लाग्छ।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान सँगै नदीको जलस्तर निगरानी प्रणालीलाई थप प्रभावकारी र दिगो बनाउने काम अघि बढाइएको बताउनु भएको छ। उहाँले प्रणालीको विकाससँगै जनचेतना अभिवृद्धि तथा विपद पूर्व अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने बताउनु भएको हो।
2: हाम्रो मन्त्रालयमा जब जल तथा मौसम पूर्वानुमान थियो त्यतिखेर हामीले सुरुमा नै हामीलाई के थाहा थियो भन्दा हाम्रो पूर्वानुमानको प्रविधि चाहिँ 3 दिन अगाडिको थियो। सो यो पालि चाहिँ हामीले 7 दिन अगाडिको पूर्वानुमान गर्न सक्ने र हामीले जिम्मेवारी पाउँदा साथै अहिले सुपर एलनिनो भन्ने अर्को एउटा प्रकोप चाहिँ प्रशान्त महासागरमा बिल्ड भइरहेछ, त्यसको बारेमा हामीले जिम्मेवारी सम्हालेको 15 दिनमा नै त्यसका प्रभावहरू के हुन्छन् भनेर चाहिँ व्याक्सबाट गरेका छौँ।
3: यो BFBS गोर्खा रेडियो हो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको प्रतीक्षामा बस्नुहुने तपाई समस्त ब्रिगेडअप गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नु हुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सांगीतिक अभिवादन। आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू, गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा संगीत दुःखमा संगीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत संगीतको यो छुट्टै प्रस्तुति कार्यक्रम संगीत गंगाको यो अर्को एउटा श्रृङ्खलामा अर्को एउटा बसाइमा म तुलसी सधैँ जस्तै उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत संगीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रम संगीत गंगाको उठान गर्दैछु सधैँ जस्तै एउटा देशभक्ति गीत बाचेर। यति बेला भन्छ म यहाँहरू माझमा गोपाल न्युञ्जनको सुर शब्द संगीत रहेको एउटा देशभक्ति गीत राखिहाल्छु कार्यक्रमको उठानमा। बनेको छ पहराले यो छाती मेरो, अहिलेलाई भने यही देशभक्ति गीत

बनेको छ पहराले यो छाती मेरो, बगेको छ चहरा रगतमा मेरो, म झुक्दै नझुक्ने नेपालको छोरो। आदरणीय श्रोताहरू, सग्लो नेपाली स्वाभिमान बोलेको गीत, नेपाली वीरताको साक्षी, नेपाली शान मान र अभिमानको शब्द टिपेको गीत। वास्तवमै श्रोता, नेपालका यी चट्टानी पहाड, त्यो दरिलो आड भरोसा जस्तै दरिलो छातीले बनेको छ नेपाली जन जनको छाती। जुन छातीभित्र बग्ने रगत समेत त्यो छरा जस्तै तेजिलो रहेको छ। त्यसैमाथि आगो सहने तर अन्याय इन्ची सहन नसक्ने नेपाली हामी, तृष्णा स्वीकार्छौँ तर तिरस्कार किमार्थ स्वीकार्दैनौँ। हामी त यहीँका पखेरोमा जन्मेर टाकुरामा हुर्किएका नेपाली हौ, त्यही भएर हामीले झुक्न जानेका छैनौँ। हामी न त कसैको रोटी खोसेर पेट भर्छौँ, न त मागेको कुनै वस्त्रले नै हाम्रो लाजलाई छोप्दछौँ। हामी त आफ्नो पौरखमा रमाउँछौँ, यी हात पाउ घोटेर बस्छौँ, तर कसैसँग दयाको भिख माग्दैनौँ। हामी यो देशको लागि मर्न र मार्न सधैँभरि तयार छौँ। त्यही भएर हामी हाम्रो शिर उडाएको सन्छौँ, तर यो पवित्र पावन भूमिमा मेचीदेखि महाकालीसम्म कसैले गलत नियतले टेके मात्रै पनि सहन सक्दैनौँ, र यथार्थमा नेपाली हुनुको गर्व पनि यसैमा छ। हो, यस्तै सक्लो देशभक्ति गीत राखेँ मैले सङ्गीत गङ्गाको उठानमा गोपाल युञ्जनको स्वर शब्द र सङ्गीतमा। आदरणीय श्रोताहरू, सङ्गीतको तरङ्ग पस्कने यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि अर्को एउटा सुमधुर साङ्गीतिक प्रस्तुति राखिहाल्छु, र यस क्रममा यहाँ म टाग्दैछु राज सिग्देललाई। ऊ जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई, एउटा गजल अबको क्रममा।

आदरणीय श्रोताहरू, एउटा जित र हारको सही निर्णय के हो त्यसैको मेलो मेसो नपाउँदा जसले दिलमा बस्नको लागि निम्तो दिए उसैले नै सबै खुसीहरू खुसी दिएपछि दिलमा उल्टो काँडे तार बेरेर एकतर्फी एकलौटी नतिजा आफैतिर पारेर गएका तिनै प्रेयसीप्रति अझ भनौ प्रीतको फुलसम्म सप्रिन नदिने प्रेयसीप्रतिको दुखेसो बोलेको गजल मुस्कानको छुरी रेटेर मनलाई नै छिया छिया पार्दाको पीडा बोलेको गजल राखे मैले राज सिग्नेलको स्वरमा चण्डी प्रसाद काफ्लेको सङ्गीत रहेको प्रस्तुत गजलका शेरहरू लेखेका थिए गजलकार पुरुषोत्तम ढुङ्गेलले। वास्तवमा आदरणीय श्रोता, कोही कसैको नजर लाग्यो भने मायामा साँच्चै पीडा र छटपटी चाहिँ हुन्छ नै।

0: गोर्खा रेडियो। तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगा तपाईँ यो छोड्ने बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ, जहाँ म सङ्गीतका सुमधुर लहरहरू राखिरहेको छु, अझ भनौँ गीतका भावहरू बोलिरहेको छु अनि स्वरका लयहरू राखिरहेको छु। र यसै क्रममा भर्खरै मैले एउटा सुमधुर गीत राखेँ यहाँहरू माझमा गायिका रिमा गुरुङको स्वरमा। बसन्त भित्यासी थापा मगरको गीत रचना अनि सचिन सिंहको संगीत रहेको प्रस्तुत गीतले श्रोताहरू खुशीमा रमेको मनमाथि एकाएक कसैको आँखा लागिदिँदा संसार नै शून्य लाग्नु स्वाभाविकै थियो। अनि यति ठुलो संसारमा समेत श्रोताहरू मन बुझाउने कोही साथी नभेटिदिँदा र त्यस्ता साथी भेट्न गाह्रो भइदिएपछि आफ्नो बनाउने चाहना हुँदा हुँदै समेत पराई हुनेहरूको लर्को लागिदिन थालेपछि जिन्दगी नै बिरसिलो भएको भाव बोलेको थियो प्रस्तुत गीतले, विश्वास हराएको कुरा थियो। हुन त आदरणीय श्रोताहरू, मायामा वचन तोड्ने कसम तोड्नेहरूको कमी चाहिँ हुँदैन, त्यसैमाथि सत्य कसम खानेहरूले नै अन्तै माया साटेर गइदियो भने चाहिँ त्यहाँनिर चाहिँ पक्कै दुखेसो अनगिन्ती भइदिन्छ।

0: पादरी श्रोताहरू, जीवनमा माया गर्छु भन्दै एक चिम्टी सिन्दुरको आशा गर्दै मुटुभित्र कसैलाई नराख्ने भनेर बाचा हाले कि मायाकै भिख मागेर जुनी जुनीसम्म साथै रहन्छु भन्ने किरिया खानेले नै बाटो मडिदिँदा, अरूसँगै नङ मासु भएर गइदिँदा, कसम खाएर बाचा हालेर मर्नेसम्म किरिया खाई पर भएकी ती झुटो मायालुको फन्दामा पर्दा हारेको मनको गीत थियो। रामकृष्ण ढकालको स्वरमा नरेन्द्र कोइरालाको गीत रचना अनि राजु सिंहको सङ्गीतमा। यद्यपि आदरणीय श्रोताहरू, यति हुँदाहुँदै पनि कति प्रेमीहरू दिल खोलेरै माया गर्ने, मनलाई बतास बनी आइदेऊ न फेरि मन मुठुमै छाइदेऊ न भन्दै पर्खिरहेको समेत हुन्छ है।
1: बतास

बतास बनी आई देउन फेरी मेरै हुन आई देउन म त पर्खेको पर्खै छु। आदने सोतारू मखवली मायाको पर्खाईमा एउटा मीठो कल्पनामा हराएकी प्रमिल मन भोक प्यास निन्द्रा सबै सबै हराइदिँदा त्यही प्रिय मान्छेको पर्खाईमा हराएको मनको गीत राखे मैले सुजता केसीको स्वरमा। देवेन्द्र बाबुको गीत रचना अनि सङ्गीत रहेको थियो। वास्तवमा आदर श्रोताहरू मन बहकिएर कसैको पर्खाईमा बस्न थाल्दा त्यहाँ वैश्यको फुललाई जोगाइराख्न भने चाहिँ साँच्चै गाह्रो भइदिन्छ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
2: हजुर, बेबेस गोर्खा रेडियो अर्थात् घर देश देखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो। अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगा तपाईँ यो छोडी बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ। रेडियोहरूको भिडमा श्रोताहरू एउटा पृथक रेडियो बेबेस गोर्खा रेडियोको यो बसाइ हो संगीतको बसाई, स्वरको बसाई अनि लयको बसाई कार्यक्रम संगीत गंगा, जहाँ म गीतका जानकारहरू राखिरहेको छु, गीतका भावहरू बोलिरहेको छु, संगीतका तरङ्गहरूको साथमा स्वरको लहरी पनि यहाँहरू माझमा राखिरहेको छु। र यसै क्रममा भर्खरै मैले एउटा सुमधुर गीत राखेँ रोशन गुरुङको स्वरमा, जुन गीतका गीतकार हुनुहुन्थ्यो दिपेन गुरुङ भने संगीत रहेको थियो संगीतकार गणेश गुरुङको, र उक्त गीतले बोलेको थियो श्रोताहरू पछ्यौरीले बेरेको मायाको कुरा, वैशले फक्रिएको त्यो लोभलाग्दो जवानीलाई कसैले चुडेर लैजाने पो हो कि भन्ने शंकाले मनलाई हिर्काइदिँदा, अनि कतै त्यही जवानीमाथि झरीले समेत आँखा लगाइदिने पो हो कि भन्ने डरले सुटुक्कै त्यो वैश्य त्यो जवानीलाई आफैले एक लौटी छोपी राख्न चाहने प्रेमी मनको भाव बोलेको थियो। त्यो रूप त्यो सुन्दरताको बानकी माथि ईश्वरले समेत डहा गर्ने पो हो कि भन्ने एउटा अर्को त्रास पनि गीतले बोलेको थियो। हुन त आदरणीय श्रोताहरू, मायाभित्र यति धेरै मोह हुँदा हुँदै पनि मन लट्ठिए पनि कतिखेर कुन मोडमा कहाँनिर त्यो साथ त्यो बास टुट्ने हो त्यसको पत्तो चाहिँ हुँदैन। त्यस्तो मायाले पनि माया मारिदिएका थुप्रै थुप्रै उदाहरणहरू चाहिँ हाम्रै परिवेशमा पाइन्छ।

मलाई रुवाउने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि। आदरणीय श्रोताहरू, मुटुमै बास गरेको त्यही प्रिय मान्छेले जिन्दगीका सारा खुसीहरू मासिदिन पुग्दा मन रोएको गीत अझ भनौ श्रोताहरू, फक्रदै गरेको मायामा ऐजरू पलाउन पुग्दा त्यही ऐजरूले घोचेको पीडा बोलेको गीत राखे मैले प्रविशा अधिकारी र रोशन सिंहको स्वरमा। रोशन सिंहको शब्द संगीत रहेको थियो। र आदरणीय श्रोताहरू, अब नै म कार्यक्रम संगीत गंगाको व्यवसायको पुछारतिर आइसकेको छु, बिसौनीतिर आइसकेको छु, बिट मार्ने तर्खरमा छु। र यो पुछारमा भने श्रोताहरू, यहाँहरू माझमा म एउटा गीत, युगल गीत राजन राज शिवकोटी र मिलन नेवारको स्वरमा छाड्दै बिदाउन चाहन्छु। र यो गीतको शब्द संगीत पनि राजन राज शिवकोटीकै रहेको छ, चरीले काफल टिप्यो खानालाई हो कि खुवाउन। यही गीत यहाँहरू माझमा छाड्दै बिदाउँछु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुखद रहोस्, सुखमा सङ्गीत, दुःखमा सङ्गीत, अनि सङ्गीतकै नै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: मिलाए भरी
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: गोर्खाको बुढी गण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढीले घर पुल तथा जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म 47 जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीमा 5 जना सम्पर्क विहीन रहेका छन्। अहिलेसम्म मानवीय क्षतिको पुष्टि नभएको प्राधिकरणले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती
4: विवरण प्राप्त भएको यद्यपि भौतिक क्षति चाहिँ धेरै भएको छ। जब यो घटना हाम्रो नोटिसमा आयो त्यति बेला नै इलाका प्रहरी कार्यालय आरुघाटबाट 25 जनाको प्रहरी टोली खटी नदी तटीय क्षेत्रका मानिसहरूलाई सुसूचित गराई सुरक्षित स्थानमा सारिएको र सल्लेरी स्थित टाइम्स ऊर्जा जलविद्युत आयोजनाका 12 कर्मचारीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको टाइम्स जलविद्युत आयोजनाको भौतिक संरचना क्षति भएको छ। बाढीको सूचना प्राप्त हुन साथ गोर्खा धादिङ चितवनको बेनीघाटसम्मका सर्वसाधारण एसएमएस मार्फत पूर्व सूचना दिएको र हामीले प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई परिचालन भएको नेपाली सेनाको 4 हेलिकप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भएको र प्रभावित क्षेत्रबाट हालसम्म 47 जनाको सकुशल उद्धार गरिएको र सुरक्षित स्थानमा राखिएको अवस्था छ। आरुघाटको पुल बगाएको अवस्था छ। गोर्खामा धादिङमा तनहुँ मुङलिङ चितवनसम्मै चाहिँ पर्ने चाहिँ देखिएको छ र आरुघाटमा चाहिँ अब हामीले 18 जना यो हाइड्रो पावरमा भएका कर्मचारीहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा माथि आफै जानु भएको सुरक्षित हुनुहुन्छ सबैजना। अहिलेसम्म मानवीय क्षति चाहिँ ठ्याक्कै आइसकेको अवस्था छैन तर भौतिक क्षति चाहिँ भएको खबर चाहिँ आएको छ। उम्लिङ हिमालबाट चाहिँ हिउँ पहिरो आएर यो हिउँ पहिरो नै क्यास्केटिङ भएर चाहिँ तल आएको भन्ने चाहिँ अहिलेसम्म हामीलाई बाढी माथिबाट सुरुमा सानो स्केलको थियो र सानो स्केल हुँदै हुँदै चाहिँ पछि बिच बिचमा नदी थुनिँदै फेरि ठुलो हुँदै आउँदाखेरि चाहिँ आरुघाट भन्ने ठाउँमा खतरा त भन्दा निकै माथि यसको अवस्था गएको यसले अहिले आरुघाटमा भएको धादिङ जोड्ने पुल पनि बगाएको अवस्था छ। यसले ठाउँ ठाउँमा घरहरू पनि बगाएको छ। गोर्खाको यो धर्चे गाउँपालिका माछी खोलाको करेजिया जोड्ने पुल पनि झोलुङ्गी पुल पनि बगाएको अवस्था छ। माछी खोलाको स्थित तल्लो बस्तीमा पनि बाढी पसेको र यसले 20-22 घरहरू जोखिममा रहेको भन्ने पनि हामीलाई प्रारम्भिक जानकारी आएको छ। र यो हाइड्रो पावर साहस ऊर्जा भन्ने जुन हाइड्रो पावर छ त्यहाँ त्यसको संरचना पनि यसले बगाएको खबर आएको छ। यो बाढीले चाहिँ अहिले आरुघाटभन्दा तल अब प्रभाव पार्न थालेको हुनाले चाहिँ यो बेनीघाट मलेखुभन्दा तलको क्षेत्रमा चाहिँ सतर्कता अप्नाउनको लागि पनि हामीले यो बिहानैसँग एसएमएस अलर्ट पनि जारी गरिसकेको अवस्था छ। भनेपछि प्रहरी नेपाली सेना र सशस्त्र प्रहरीलाई चाहिँ परिचालन गरिएको अवस्था छ। बस्ती खाली गरिएको अवस्था छ र सबैलाई चाहिँ सुरक्षित ठाउँमा जानको लागि चाहिँ बिहानदेखि नै हामीले यो बाढीको सूचना आउने बित्तिकै चाहिँ जानकारी गराएको हुनाले चाहिँ क्याजुअलिटी अहिलेसम्म नभएको भन्ने हामीलाई प्रारम्भिक जानकारी आएको छ। यद्यपि चाहिँ धनधनको ठुलो क्षति भए पनि मानवीय क्षति हुनबाट चाहिँ अहिलेसम्म जोगिएको अवस्था छ र यसलाई चाहिँ थप तलैसम्म चाहिँ हामी जोगाउनमा प्रयत्नरत छौँ।
3: नेपाली काङ्ग्रेसको उपसभापति पदका लागि चन्द्र भण्डारीले 2300 मत कटाउनु भएको छ। काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मधु आचार्य 1441 मतका साथ दोस्रोमा रहनु भएको छ। गोविन्द भट्टराईले 1219, सुरेन्द्र राज पाण्डेले 1150, दीपक गिरीले 638, धनराज गुरूङले 1053 मत र चन्द्रमोहन यादवले 387 मत कटाउनु भएको छ। उपसभापति समावेशीतर्फ विनोद चौधरीको 1145 मत पुगेको छ। जीवन परियारको 1107, फर्मुल्लाह मन्सुरको 637, सीता गुरुङको 749 र रञ्जित कर्णको 352 मत पुगेको छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेलले 2600 मत कटाउनु भएको छ। निर्वाचन समितिका अनुसार अमरसिंह पुन मगरको 929, उदय शमशेर राणाको 1491, डाक्टर सुनिल कुमार शर्माको 1387, गुरुराज घिमिरेको 920, नैनसिंह महरको 668, डाक्टर सन्तोष उपाध्यायको 72 मत र शङ्कर तिवारीको 88 मत रहेको छ। महामन्त्री महिला एक पदका लागि डिला सङ्ग्रौलाले 2037 मत कटाउनु भएको छ। महामन्त्री महिलामा महालक्ष्मी उपाध्याय डिनाको 1838 मत र रीता खनालको 466 मत रहेको छ। काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरू र महिला केन्द्रीय सदस्य खुल्लाको मतगणना पनि सुरु गरिएको छ। सहमहामन्त्री खुल्लामा 2 जनाको लागि 9 जना चुनावी मैदानमा छन्। उम्मेद्वारहरूमा अजय बाबु शिवाकोटी, अमृत कुमार अरियाल, देवेन्द्र राज कणेल, डेलीराम सुवेदी, विकास कोइराला, विमल राज छेत्री, रमेश प्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुङ्गाना रहनु भएको छ। एक महिला सहमहामन्त्रीका लागि नानुमैया बास्तोला र प्रतिमा गौतम प्रतिस्पर्धामा हुनुहुन्छ। केन्द्रीय सदस्य महिला खुल्लामा 15 जनाका लागि 36 जना प्रतिस्पर्धामा छन्। आजबाट बडा दशैं सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत सुरु हुने बडा दशैं आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिएको छ। बडा दशैंलाई उमङ्ग र खुसी साथ मनाउने बागलुङका माझी समुदायमा दशैंमा जमरा भने अन्त्यमा बाट मागेर लगाउने चलन रहेको छ। बागलुङबाट संगम घरती मगरको रिपोर्ट।
2: बागलुङ नगरपालिका वडा नम्बर 1 खनियाबासका कृष्ण माझी 40 वर्षको हुनुभयो। उहाँले अहिलेसम्म पनि घरमा जमरा राखेको देख्नु भएको छैन। माझीको घरमा दशैं नमनाउने भएर जमरा नराखिएको भने होइन। कृष्ण जान्ने भएदेखि नै घर परिवारले अन्त्यबाट जमरा लिएर दशैंमा टिका जमरा लगाउने गरेको उहाँको अनुभव छ।
5: म अब 7-8 वर्षको हुँदाखेरि हामी अलिकति सबै कुरा थाहा पाइन्थ्यो। त्यतिखेर चाहिँ अब मन्दिरले चाहिँ उसबाट गणेश मन्दिरबाट चाहिँ अब जमराहरू ल्याएर अनि त्यसपछि दसैँमा चाहिँ टिको टालो गरेर लगाउनुहुन्थ्यो। अनि त्यसपछि यो जमरा किन ल्याएको भनेर हामीले सोध्नु पनि सोधेनौँ होइन। अनि त्यसपछि यो झन् अर्को वर्ष फेरि त्यसै गर्नुहुन्थ्यो। अब त उहाँ गठस्थानमा चराएको जमरा अनि चोखो हुन्छ, अब हामीले राख्न मिल्दैन मात्र भन्नुहुन्थ्यो। त्यसपछि किन राखिन्छ राखिन्न भन्ने कुरा ठ्याक्कै थाहा नै भयो।
2: आइतबार घटस्थापना हिन्दू धर्ममा आस्था राख्ने र दशैं मनाउनेहरूले घर घरमा जमरा राखेका छन्। तर यो पटक पनि बागलुङ नगरपालिका वडा नम्बर 1 खनियाबास र मालढुङ्गाका माझी समुदायले घरमा जमरा राखेनन्। खनियाबास र मालढुङ्गाका माझीले जमरा नराख्ने गरेको स्थानीय उमा माझी बताउनुहुन्छ।
6: अन्त अन्त त राख्नुहुन्छ, फलेवासतिर बलेवातिर राख्नुहुन्छ। यो मालढुङ्गा धेरै असल राख्नुहुन्न, अनि हामीले राख्यौँ।
2: घरमा जमरा नराखे पनि माझीहरूले दशैं भने आफ्नो क्षमता र गक्ष अनुसार धुमधामसँगै मनाउँछन्। अर्काकै घरबाट जमरा लिएर भए पनि जमरा टिका लगाउने, मिठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा रहेको छ। जेजु बाजेको पालादेखि नै घरमा दशैंका लागि जमरा राख्न छाडिएको 70 वर्षीय सोमबहादुर माझी बताउनुहुन्छ। जमरा राख्दा लगातार घर परिवारमा मानवीय क्षति हुन थालेपछि जमरा राख्न छाडिएको र दशैंको टिका मागेको जमराबाट काम चलाउने गरेको उहाँको भनाइ छ।
7: यो पहिला पुर्खौल बाजेको पालाको जमरा त राख्थ्यो, तर जमरा राख्दाखेरि कन्या केटी जतिसुकै सालमा राखे त्यतिखेरै मृत्यु हुनुभयो कन्या केटी। त्यो हुनाले अब नराखौँ भनेर बाबाजी छोड्नु हो।
2: दसैँ चाहिँ मनाउनुहुन्छ?
7: दसैँ भन्नु मनाइन्छ, जमरा अर्कैबाट ल्याएर मान्न मानिन्छ दसैँ।
3: एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण क्रमशः विधि प्रक्रिया अनुसार हुँदै जाने बताउनु भएको छ। पार्टीको मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओले
8: नेपाली जनतालाई अनेक ढङ्गले विभाजित गर्न खोजिएको छ। कहिले जातका नाउँमा गर्न खोजियो, कहिले धर्मका नाउँमा गर्न खोजियो, कहिले भूगोलका नाउँमा मधेस र पहाड भनेर गर्न खोजियो, कहिले केका नाउँमा, कहिले बाउ छोरा हजुरबा नातिको मारामार लगाएर हेरान्छ। छोराले बाउलाई भन्न थाल्यो, क्याम्पसमा के पढाउँछौ बुढा, छोड तिमी, हस्तान्तरण गर्नुपर्ने, म जान्छु पढाउन। ए बाबा पहिले पढि त सक क्याम्पस। यी बुढाहरूले कति प्रोफेसर थानिराख्या धानिराख्या सधैँ हामीलाई दिँदै दिँदैन प्रोफेसर भन्ने, कसरी हुन्छ यो हस्तान्तरण पुस्तान्तरण भनेको? एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ।
3: अब खबर फटाफट।
9: केही दिन अघि वर्षासँगै आएको हावाहुरीका कारण काटेको धान बाली खेतमा भिजेपछि कैलालीका किसानलाई बाली स्याहार्ने समस्या, वर्षभरि जोहो गरेर खाने अन्न बिग्रिएपछि किसानहरू मर्खामा। नवरात्र सुरु भएसँगै ताप्लेजुङको पाथिभरा मन्दिरमा भक्तजनको लर्को, पाथिभरा क्षेत्र र फेदीका होटल भरिभराउ। मिथिला क्षेत्रमा आजदेखि 10 हराको चलपल सुरु, धमाधम लिङ्गे पिङ्गार्दै देवी दुर्गाका महिमा गानका भजन टोल टोलमा गुन्जन थाले। बेलायतका रक्षा मन्त्री वेस स्ट्रिङले साउदी अरेबियाको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा इरान समर्थित हुथी विद्रोहीले गरेको आक्रमणलाई खतरनाक उत्तेजना भन्नुभएको छ। रियादमा भएको आक्रमणमा परि 12 जनाको ज्यान गएको छ भने 300 भन्दा बढी घाइते भएका छन्। अहिलेसम्मका खबर यति नै।

0: बीएफबीएस गोर्खा रेडियोको यो तरंगमा परदेशीको सन्देशलाई पर्खेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट परदेशीको सन्देशको सुरुवात भइसकेको छ। दुईजना आएका छौँ परदेशीको सन्देशमा। म सुसन बालाको तर्फबाट तपाईँहरू सबैमा हार्दिक नमस्कार टक्राउन चाहन्छु। साथसाथै मेरो तर्फबाट हृदयदेखि नै स्वागत पनि गर्न चाहन्छु। र मेरो साथमा हाम्रो मिना थापा बहिनी हुनुहुन्छ र उहाँलाई पहिला चाहिँ म स्वागत गरिहालौँ है त। नमस्ते मिना बहिनी।
1: नमस्ते नमस्ते सुसन बाला दिजु हुनुहुन्छ र सँगसँगै म पनि आएकी छु र यति बेला परदेशीको सन्देश सुनेर बस्नुभएका सम्पूर्ण हाम्रा श्रोतालाई हार्दिक स्वागत तथा नमस्कार टक्र्याउँछु। म मिना थापा।
0: अनि सन्चै हुनुहुन्छ?
1: एकदमै हजुर नै एकदमै आरामै हुनुहुन्छ होला। धेरै पछि आउनु भएको छ।
0: हजुर हजुर, धेरै पछि आए र यो पनि एउटा सौभाग्य हो, पाए भनौँ होइन आए पनि।
1: हजुर हजुर,
0: रुजी होस् श्रोताहरू, परदेशीको सन्देशमा हामी आएका छौँ मिना बहिनी र म। रेकर्डेड सन्देशहरू छन् श्रोताहरू र पत्रहरू पनि छन् भनौँ। र सबैभन्दा पहिला त अब सन्चो सुविस्तै हुनुहुन्छ होला तपाईँहरू सबैजना, हामी पनि सन्चो सुविस्तै छौँ होइन। अब चाडबाडको सुरुवात भइसकेको छ, के छ कसो छ, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू दसैँको स्वागत कस्तो प्रकारले गर्दै हुनुहुन्छ, तयारी भनौँ होइन मिना?
1: हजुर हजुर, दसैँ हाम्रो घर आँगनमा आइसक्यो भन्नुपर्छ र दसैँको हामी मुखमा आइसकेका छौँ र जहाँ हुनुहुन्छ रमाइलोसँग दसैँ मनाउनु होला। हुन त नेपालमा भने अलिकति गाह्रो नै छ, किनभने धेरै यो क्षति पनि पुऱ्याएको छ बाढी पहिरोले गर्दा। धेरैजनाको ज्यान गएको छ, धेरैजना घाइते हुनुभएको छ, धेरैको घर खेत पनि छैन, त्यो कारणले अलिकति दसैँ खल्लो हुन्छ होला। जे जस्तो भए तापनि दसैँ हाम्रो घर आँगनमा आएको छ, बडा दसैँ हो, जहाँ हुनुहुन्छ राम्रोसँग मनाउनु होला भन्न चाहे।
0: हजुर, पक्कै पनि श्रोताहरू, देश दुखेको छ भनौँ र हामी सबैको मन पनि दुखेको छ, त्यसले गर्दा दसैँ चाहिँ नेपालमा साधारण नै हुन्छ जस्तो छ यो पालि हामी सबैको घर घरमा भनौँ। त्यसले गर्दाखेरि जे होस् तपाईँहरू विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू आफन्तजनहरूसँग भेटघाट गर्नुहोला, रमाइलो गर्नुहोला होइन, यही नै हो भेटघाट गर्ने मौका भनौँ। र परदेशीको सन्देशमा श्रोताहरू तपाईँको घर आँगनमा आइपुगेका छौँ हामी परदेशीको सन्देश लिएर, पत्रहरू बोकेर भनौँ। अब हाम्रो गन्थनलाई अलिक पर सारेर मिना, दसैँको कुरा हो, गन्थन पनि साह्रै नभनौँ होइन, पत्रतिर लाग्नुपर्छ कि जस्तो छ। पहिलो पत्र मेरो हातमा परेको छ हो।
1: हजुर हजुर, सुसन बाला दिले भने जस्तै गरेर हामी अगाडि बढ्नुपर्छ, त्योभन्दा अगाडि एक फेरा त हामी ठेगाना पनि दिनुपर्छ होला।
0: ए हजुर हजुर, धेरै समय पश्चात आउँदा त बिर्सिँदो रहेछ नि त, ठेगाना त मेरो दिमागमै छैन नि, के गर्नु। ल मिना बहिनी ठेगाना दिनुहोस्।
1: ल ढिला नगरी अब ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। र बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल एचक्युबिजिएन बिएफपिओ 4, इमेल आइडी bfbs@bfbs.com। हाम्रा फोन नम्बरहरू छन् 5428054336364 र 5533930 हाम्रो फोन नम्बर हो।
0: हजुर श्रोताहरू, फोन नम्बर पनि पाउनुभयो, इमेल एड्रेस पनि पाउनुभयो कार्यक्रमको थालनीमै भनौँ होइन, बिचमा फेरि हामी दिन्छौँ। म त धेरै समय बादमा परदेशीको सन्देशको रेकर्डिङमा आउँदा त एड्रेस दिनुपर्छ, ठेगाना दिनुपर्छ, त इमेल पाउनलाई, पत्र पाउनलाई भन्ने कुरा त मैले बिर्सिसकेछु। जे होस् अब हामी पहिलो पत्रतर्फ लागौँ। मेरो हातमा एउटा पत्र छवि थापाज्यूले पठाउनु भएको, फोक्सटन केन्ट युकेबाट। उहाँको नेपाल को ठेगाना चाहिँ गुल्मी हो र पत्रतर्फ लागौँ। लेख्नु छ आदरणीय परदेशीको सन्देश सञ्चालक विनोद दाई, सञ्चालिकाहरू दिदी सुसन बाला, बहिनीहरू निशा, मिना र आरती, साथै सम्पूर्ण काठमाडौँ बिएफपिएस गोर्खा रेडियोका परिवारहरूमा हार्दिक नमस्कार भनेर भन्नुभएको छ मिना।
1: हजुर हजुर, हाम्रो छवि दाई आउनु भएको छ। छवि दाईले हामीलाई जहिले जहिले साथ दिन आउनुहुन्छ एकदमै खुसी लाग्छ। छवि दाईलाई हार्दिक स्वागत गरौँ हामी दुवैजनाको। र आज चाहिँ विनोद दाई र निशा हुनुहुन्न, दुवैजना विदामा हुनुहुन्छ, त्यो भएर सुसन बाला दिदी र म आएको छु। हामीलाई एक घन्टासम्म पक्कै पनि साथ दिनुहुन्छ भन्ने आशा गरेका छौँ र कार्यक्रममा स्वागत गरौँ है त दाईलाई।
0: हजुर, हामीलाई एक घन्टासम्म झेल्नु होला भन्नु खोज्या।
1: हजुर हजुर
0: हजुर, हाम्रो छविजी लेख्नुहुन्छ, यहाँहरू सम्पूर्णमा नेपालीहरूको महान चाड बडा दसैँको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु भनेर लेख्नु भएको छ। हाम्रो तर्फबाट पनि हामी यहाँहरू सबैमा पनि छ विजयी तपाईँमा र सम्पूर्ण श्रोताहरूमा यो पालिको दसैँ महान चाडको यो हाम्रो दसैँको उपलक्ष्यमा भनौँ हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छौँ।
1: पक्कै पनि
0: र उहाँ लेख्नुहुन्छ, गुल्मी पम्फुका रहनुहुने सम्पूर्ण आफन्तजनहरू, साथीहरू, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष सम्झना छ र बुटवल शङ्कर नगरमा रहनुहुने दाई भाउजू, भाइ बुहारी, छोरा बुहारी, छोरीहरू, भान्जा भान्जी, नाति नातिनीहरू साथै अन्य आफन्तजनहरूको सबै परिवारमा साइनो अनुसारको ढोक, आशीर्वाद, माया अनि धेरै सम्झना छ भन्नुभएको छ। र रूपन्देही मुर्गियामा रहनुहुने मामा मोहन राणा, माइजू प्रेम कुमारी राणा, साला गगन अनि बहिनी निलु र सोही ठाउँमा हुनुहुने सबै आफन्तजनहरूमा साइनो अनुसारको ढोक, आशीर्वाद, माया अनि सम्झना छ। साथै जीवनसाथी गीता, छोरीहरू अनु, अलिसा, छोरा विनय र भान्जा शिवान्तमा मुटुभरिभरिको माया अनि धेरै धेरै आशीर्वाद छ भनेर लेख्नु भएको छ उहाँले। र अब अन्य सम्झनामा भनेर लेख्नु भएको छ, युकेमा दाईहरू राजेन्द्र बान्तवा राई, यामदास मुलिछा, प्रेमध्वज गुरुङ र राजेन्द्र लिम्बू, नम्बरी कृष्ण चामलिङ अनि परिवारहरू र सधैँ मलाई सम्झना गरिरहनुहुने मेरा शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरू, अरुण नदी खत्री, युक्त प्रसाद श्रेष्ठ, ओम मणि सापकोटा, सुनिल निर्दोषी पारगरी कोरिया भनेर चाहिँ ब्र्याकेटमा लेख्नु भएको छ उहाँले। र हाम्रो सुनिल निर्दोषी पारगरी चाहिँ कोरियामा हुनुहुन्छ नि त होइन?
1: हजुर हजुर हो
0: हजुर। र उहाँले अगाडि लेख्नुहुन्छ, बहिनीहरू सुषमा सुस्केरा, दर्पण देविका राई, सरस्वती राई, विनिता सुनवार लगायत मलाई चिन्नुहुने सबै सबै साथीहरूलाई मिठो मिठो सम्झना, र अन्त्यमा बिएफबिएस परिवार साथै रेडियो नेपाल प्रति आभार प्रकट गर्दछु। तपाईँहरूकै रोजाइमा एउटा दसैँ सम्बन्धी गीत सुनाइदिनु भए आभारी हुने थिएँ भनेर पनि लेख्नु भएको रहेछ जाँदा जाँदै। र लेख्नुहुन्छ, हवस् त आजलाई बिदा चाहन्छु, धन्यवाद, छवि थापा, फोक्सटोन, केन्ट, युकेबाट। र सबै सबैलाई सम्झिनु भएको छ उहाँले।
1: हजुर हजुर, छवि दाईलाई धेरै धेरै धन्यवाद छ। यसरी आउँदै गर्नुहोला दाई, दसैँ आइसक्यो, हाम्रो घर आँगनमा दसैँ रमाइलोसँग मनाउनु होला आफ्नो घर फ्यामिलीसँग, होइन? उहाँले गीत त मगाउनु भएको छैन, हामीले अब दसैँ आइसक्यो नि त त्यसैले दसैँको गीत हामीले राखिदिएका छौँ। हजुर लगायत सम्पूर्णलाई मनपर्छ भन्ने आशा गर्दै यो दसैँको गीत यहाँका लागि राखिदिन्छौँ। योगेश्वर अमात्यले गाउनु भएको छ।
0: हजुर, अब लागौँ उहाँले रोज्नु भएको गीततर्फ। र छविजी, गीत तपाईँको निम्ति र सम्पूर्ण श्रोताहरूको निम्ति।

0: ଚୋଲ କାଟି ଲଗାମୁ।
1: ଲାଇଫ୍ ବୁଢ଼ୀ ସାରି ପଇସା।

0: ज्वाई आउँछन् के रे, फलफूल मसला ल्याउँछन् के रे, छोरी त आफ्नै भई ज्वाईलाई त 100 त दिनु पर्ला नि दक्षिणा।
1: दिस बुढी 100 रुपैयाँ दक्षिणा, पैसा र सैसा।

0: दशैं हो कि यो मेरो दशा भनेर हाम्रो योगेश्वर अमात्यज्यू भन्दै हुनुहुन्थ्यो श्रोताहरू र हाम्रो छवि थापाजीको लागि हामीले राखेका थियौँ यो गीत। आशा छ विश्वास छ छविजी तपाईँलाई यो गीत मन पर्यो कि मन परेन होइन, मन पर्यो पक्कै पनि होइन। दसैँको गीत हो, यति बेला दसैँको गीतहरू सबैलाई मनपर्छ। र अब हाम्रो छविजी को पत्र पढिसक्यौँ, गीत पनि सुन्यौँ मिना, अब तपाईँको हातमा कसको पत्र छ, त्यसपछि हामी चाहिँ आवाजमा भएको सन्देशहरूतर्फ पनि लाग्नु छ।
1: पक्कै पनि राख्छौँ सुसन बाला दिदी। अब हामी अगाडि बढ्ने क्रममा मेरो हातमा धनवीर पुन हुनुहुन्छ। उहाँको घर घोडे पानी म्याग्दी हो भने अहिले बेलायतमा बसोबास गर्दै आउनु भएको छ। उहाँको पत्र छ, उहाँ लेख्नुहुन्छ, कार्यक्रम परदेशीको सन्देश सञ्चालक विनोद दाई साथै सञ्चालिका निशा सुसन बाला अनि मिना बहिनीमा, लामो समयको अन्तरालपछि लन्डनको यो एउटा सानो बस्तीदेखि दुई हात जोडी नमस्कार अनि मिठो सम्झना अनि धेरै धेरै माया पनि छ है भनेर भन्नुभएको छ।
0: ओहो हजुर धनवीर पुनज्यू, तपाईँमा पनि हामी हात जोडेर नमस्कार टक्राउन चाहन्छौँ, मिठो मिठो सम्झना पनि चढाउँछौँ भनौँ टक्राउँछौँ भनौँ होइन, ह्याप्पी दसैँ पनि भन्न चाहन्छौँ।
1: आउँदै गरेको नेपालीहरूको महान पर्व विजया दशमीको उपलक्ष्यमा सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना टक्र्याउन चाहन्छु भन्नुभएको छ। आज फेरि घुम्दै फिर्दै सन्देश बोकेर हजुरहरूकै घर आँगनीमा टुप्लुक्क आइपुगेको छु। आशा छ यस चौतारीमा स्थान पक्कै पनि दिनुहुनेछ भनेर। मेरो परिचय त बिस्तारै दिँदै जाउँला किनभने धेरै साथीभाइहरूले मेरो सन्देशबाटै चिन्नुहुन्छ। कार्यक्रम मार्फत सम्झनु पर्दा युकेमा रहनुहुने बहिनी निर्मला परिवेश राई अनि परिवार, छवि थापा साथै परिवार, कृष्ण चामलिङ अनि परिवार, केन्टमा बस्नुहुने निर्मला सुब्बा, धनराज राई अनि परिवार, अनि दाई भाउजूका साथै परिवारमा पनि 2083 सालको बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना छ। अनि नेपालको नवलपरासीमा हुनुहुने ओम मणि सापकोटाजीमा पनि धेरै धेरै सम्झना छ। अन्तमा मैले चाहेर पनि धेरै इष्टमित्रहरूको नाम लिन सकेन, त्यसको लागि म क्षमा माग्न चाहन्छु। यति भन्दै आजको मेरो सन्देश यही अन्त गर्नु पर्ला र समयले साथ दिएमा फेरि फेरि पत्र लेख्ने कोसिस गर्नेछु भन्दै अन्तमा मेरो सन्देश प्रसारण गरिदिनुहुने तिनवटै BFBSका स्टाफहरूका साथै रेडियो नेपालका सम्पूर्ण सञ्चालिकाहरूमा मुरी मुरी धन्यवाद दिन चाहन्छु। हवस् त नमस्कार भन्नुभएको छ धनवीर पुन युके।
0: हजुर छोटो मिठो सन्देश हाम्रो धनवीर पुनज्यूको थियो र जो सबैलाई सम्झिनु भएको छ, सधैँ सम्झिनुहुन्छ यहाँहरू सबैले भनौँ, हाम्रो धनवीरज्यूले हाम्रो छविजीले होइन त मिना?
1: हजुर हजुर पक्कै पनि एकदमै सम्झिनुहुन्छ धनवीर दाई, छवि थापा अनि राजेन्द्र बान्तावा राई दाजुहरू सधैँ हामीलाई सम्झेर यसरी सहयोग गर्नुहुन्छ, हामीसँग जोडिनुहुन्छ, एकदमै खुसी लाग्छ। र हजुरहरूको दसैँ एकदमै रमाइलोसँग मनाउनु होला। दसैँ पनि हाम्रो घर आँगनमा आएको छ, नेपालमा जे भए पनि हजुरहरू त ठिकै छ नि त, त्यो कारणले रमाइलोसँग दसैँ मनाउनु होला भन्न चाहे।
0: हजुर पक्कै पनि। अब हामी हाम्रो धनवीर पुनज्यूले रोज्नु भएको गीत तर्फ लाग्छौँ।
1: हजुर हजुर धनवीर पुन दाईले यो गीत त रोज्नु भएको छैन, अहिले दसैँ आएको छ, त्यो भएर हामीले नै दसैँको गीत राखिदिएका छौँ। कमला किरण र रामजी खाँडले गाउनु भएको आऊ है माया दसैँ र तिहारमा भन्नुभएको छ, यो गीत सुन्छौँ उहाँ लगायत सम्पूर्ण हाम्रा श्रोताका लागि।
0: ल त मार्यो, अब मायालाई पो बोलाउनु भएछ होइन। जे होस् अब आजको यो अर्को गीततर्फ लागौँ धनवीरजी, तपाईँको निम्ति यो गीत हाम्रो तर्फबाट।

0: हजुर श्रोताहरू, भर्खरै हामीले एउटा गीत सुन्यौँ, दसैँको गीत सुन्यौँ, भर्खरै धनवीर पुनज्यूको निम्ति हामीले राखेका थियौँ भनौँ। र अब हामी रेकर्ड गरिएको सन्देशतर्फ लाग्दैछौँ श्रोताहरू। र हाम्रो अबको सन्देशहरूमा मिना बहिनी, ब्रुनाईबाट टुआर जीआरबी कम्पनीका भाइहरूको श्रीमतीहरूको सन्देश होइन त?
1: हजुर, दिदीले भन्नुभयो जस्तै गरेर ब्रुनाईमा कार्यरत टुआर जीआरका भाइहरूका फ्यामिली अथवा श्रीमतीहरूको आफ्नै आवाजका सन्देशहरू रहेको छ र यो सन्देश रेकर्ड गरेर पठाउनु हुने हाम्रा धनराज भाइलाई पनि धेरै धेरै धन्यवाद दिनुपर्छ र आउने दिनहरूमा अझ सहयोग र साथको अपेक्षा पनि राख्छौ। र आज पाँचजना दिदी बहिनीहरू हुनुहुन्छ, उहाँको आवाजको सन्देश हामी पालै पालो राख्दै जानेछौ। र अहिलेलाई भने को हुनुहुन्छ रे दिदी?
0: हजुर हजुर, पहिलो सन्देश सिसम राई बहिनीको, उहाँको सन्देश छ। उहाँको श्रीमान टुआर जीआरबी कम्पनीमा हुनुहुन्छ, उहाँले चाहिँ सायद आफ्नो श्रीमान, आफ्नो शाखा सन्तान सबैलाई यो दसैँको शुभकामना टक्र्याउन चाहनु भएको छ होला, होइन? जे होस्, अब हामी उहाँको सन्देशतर्फ लागौँ।
2: नमस्कार, मेरो नाम सिसम राई हो। म अहिले परिवार सहित ब्रुनेमा बसिरहेको छु। मेरो श्रीमानको नाम इसाक राई हो र मेरो दुईजना छोरा अनि एउटा छोरी छ। दुईटा छोराको नाम तेयाङ राई, तेतम राई र आइला राई, सँगै रमाइलोसँग बसिरहेको छौँ। मेरो श्रीमान टुआर जीआरबी कम्पनीमा काम गर्नुहुन्छ। बिएफपिएस गोर्खा रेडियोको परदेशीको सन्देश कार्यक्रम मार्फत म चारैतिर फिजेर बस्नुभएको सम्पूर्ण हाम्रो नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई हाम्रो महान चाड दसैँको धेरै धेरै शुभकामना दिन चाहन्छु, लगायत मेरो परिवार युकेमा रहनुभएको मेरो दुईजना दिदी, दुईजना बेना, छोराछोरी, अनि हङकङ चुनवानमा रहनुभएको मेरो मम्मी आमा, अनि मेरो स्पेसली आज चाहिँ म मेरो दाई आयुष राई लाई चाहिँ यो डेडिकेट गर्न चाहन्छु, किनभने हामी 7-8 वर्ष भइसक्यो दसैँ तिहार मनाउन नपाएको। त्यही भन्दै अन्त्यमा बिआइपिएस गोर्खा रेडियो ब्रुनेलाई मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा बिआइपिएस गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। जाँदा जाँदै गायक सुगम पोखरेलले गाउनुभएको दसैँ आयो बोलको गीत सुनाइदिन अनुरोध गर्दै बिदा हुन्छु। नमस्कार।

0: BFBS Gorkha Radio.
1: BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र परदेशीको सन्देशमा छौँ तपाईँ हामी अहिले र यो साताको भनौँ यो विकेन्डको परदेशीको सन्देशमा तपाईँ हामी छौँ र सन्देशहरू हामीले सुनाउँदैछौँ भनौँ तपाईँहरूको आफन्तसम्म तपाईँहरूको घर आँगनसम्म तपाईँले पठाउनु भएको सन्देश लिएर हामी जाँदैछौँ पालो पालो भनौँ होइन एकपछि अर्को घरमा हामी जाँदैछौँ तपाईँहरूको परिवारलाई सँग पनि भेटघाट हुँदैछ भनौँ होइन र अब छोटो विश्राम पश्चात यहाँहरू सबै सबैलाई मेरो हार्दिक नमस्कार छ म सुसन पालाको तर्फबाट र हृदयदेखि स्वागत पनि छ
2: हजुर मेरो पनि धेरै धेरै स्वागत तथा नमस्कार छ म मीना थापाको तर्फबाट अब ढिला नगरी फेरि पनि हामी अगाडि बढौँ अगाडि बढ्ने क्रममा ठेगाना दिनुपर्छ होला दिदी
1: हजुर म त बिर्सिन्छु नि त
2: हजुर नबिर्सिनु होला अब ढिला नगरी फेरि पनि ठेगाना दिन गइरहेकी छु ठेगाना यस प्रकार छ कार्यक्रम परदेशीको सन्देश बिएफबिएस नेपाल पोस्ट बक्स नम्बर 50 95 काठमाडौँ नेपाल र बिएफपिओ

0: हुनुहोला र अब हामी आवाजमा रेकर्ड गरिएको सन्देशहरूमा छौँ होइन अब पालो कसको छ त
1: हजुर दिदी आज पाँचजना दिदी बहिनीहरू हुनुहुन्छ अनि एकजनाको गइसक्यो भने अब फेरि पालो छ शीला तामाङ उहाँ पनि टुआरजिआर बी कम्पनीमा कार्यरत भाइ हुनुहुन्छ उहाँका वाइफ हुनुहुन्छ शीला तामाङ उहाँको आफ्नै आवाजमा सन्देश रहेको छ यो आवाज सुन्छौँ र सँगसँगै उहाँले रोज्नु भएको गीत पनि हामी सुन्छौँ र अब लागौँ उहाँको सन्देशतर्फ
2: नमस्ते मेरो नाम चाहिँ शीला तामाङ हो म अहिले चाहिँ मेरो परिवारसहित ब्रुनेमा बसिरहेको छु मेरो श्रीमानको नाम चाहिँ पिटर तामाङ हो र हामी अहिले चाहिँ हाल ब्रुनेमै बसिरहेका छौँ मेरो श्रीमान चाहिँ टुआरजिआर बी कम्पनीमा काम गरिरहनु भएको छ बिएबिएस गोर्खा रेडियोको परदेशीको सन्देश कार्यक्रम मार्फत नेपालमा रहनुभएको मेरो फ्यामिलीहरू जो चाहिँ अहिले कञ्चनपुर जिल्ला आइबिआरडी गाउँ र वार्ड नम्बर 3 रहनुभएको छ अनि मेरो फ्यामिली मेम्बर्सहरू मेरो बुवा केशबहादुर तामाङ र मेरो मम्मी सालमाया तामाङ लगायत मेरो सासु गोपीमाया तामाङ र मेरो ससुरा बुवा टेकबहादुर तामाङ सहित मेरो जति मेरो भाइहरू हुनुहुन्छ सागर र साहिल र लगायत मेरो सम्पूर्ण साथीभाइ र इष्टमित्रहरू यो आउँदै गरेको विजय दशमीको शुभकामना भन्न चाहन्छु र यस चाडपर्वको समयमा चाहिँ सम्पूर्ण मेरो परिवारहरूलाई चाहिँ हामी चाहिँ एकदमै मिस गरिरहेका छौँ र हामी नेक्स्ट इयर चाहिँ हामी सँगै सेलिब्रेट गर्ने चाहिँ म चाहिँ विस गर्न चाहन्छु र मेरो फ्यामिली मेम्बरहरूलाई चाहिँ यो दसैँ चाडपर्वहरू चाहिँ एकदम सेफली र राम्रो तरिकाले चाहिँ सेलिब्रेट गर्न चाहिँ म आग्रह गर्दछु र तपाईँहरूले चाहिँ एकदम यो चाडपर्वमा चाहिँ एकदम राम्रोसँग सेलिब्रेसन गर्नुहुनेछ र सबै फ्यामिली मेम्बरहरू चाहिँ राम्रोसँग ग्यादरिङ भइकन चाहिँ सबै चाडपर्वहरू चाहिँ एकदम राम्रो तरिकाले चाहिँ मनाउनुहुनेछ भन्ने म विश्वास राख्दछु र हामी पनि पिटर म पनि हामी यस ठाउँमा भइकन हामी चाहिँ फेरि पनि हामी पनि असल तरिकाले चाहिँ यो चाडपर्व चाहिँ मनाउनेछौँ र अन्त्यमा चाहिँ बिहेभियर्स गोर्खा रेडियो ब्रुनेलाई चाहिँ मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा र बिहेभियर्स गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु र अन्त्यमा तुप्तेन भुटिया र रिमा गुरुङले गाउनुभएको सिरिरी बतास चल्यो लैलै बोलको गीत सुनाइदिनु चाहिँ म अनुरोध गर्न चाहन्छु म अब यस कार्यक्रमबाट चाहिँ बिदा हुन चाहन्छु नमस्ते धन्यवाद

0: हजुर श्रोताहरू, हाम्रो शीला बहिनीले पठाउनु भएको सन्देश सुन्नुभयो, उहाँको रोजाएको गीत पनि सुन्यौँ हामीले, होइन? जे होस्, आज हामीसँग बहिनीहरू हुनुहुन्छ आजको परदेशीको सन्देशमा, र यसरी नै सधैँ आउनुहोला तपाईँहरू सबैजना, अरू भाइ बहिनीहरू पनि आफ्नो आवाजमा सन्देश रेकर्ड गराउनुहोला भन्दै अब अर्को सन्देशतर्फ हामी लाग्छौँ मिना, होइन? अर्को सन्देश रहेछ युमा राई बहिनीको। हजुर, उहाँले पनि सन्देश रेकर्ड गराउनु भएको छ, टुआरजिआर सपोर्ट कम्पनीमा हुनुहुँदो रहेछ उहाँको श्रीमान चाहिँ। जे होस्, अब हाम्रो युवा बहिनी युमा बहिनीको सन्देशतर्फ लागौँ।
1: नमस्कार, मेरो नाम युमा राई, मेरो श्रीमानको नाम चाहिँ आशिष देवन हो, उहाँ चाहिँ टुआरजिआर सपोर्ट डी कम्पनीमा हुनुहुन्छ, र म चाहिँ अहिले नेपालमा रहनुहुने मेरो आमा बाबा, मेरो दाजु भाइ छर छिमेकी उहाँहरूलाई चाहिँ एउटा गीत चाहिँ डेडिकेट गर्न चाहन्छु। BFBS गोर्खा रेडियो परदेशीको सन्देश मार्फत चाहिँ मेरो गाना चाहिँ उहाँलाई डेडिकेट गर्न चाहन्छु। अनि मेरो नेपालमा घर चाहिँ मोरङ जिल्ला लेटाङ वडा नम्बर 3 रहेको छ, त्यहाँ बस्नुहुने मेरो सबै साथीहरूलाई पनि यो गीत चाहिँ डेडिकेट गर्न चाहन्छु। वर्षमा दिन लैले गीत चाहिँ डेडिकेट गर्न चाहन्छु।

0: हजुर श्रोताहरू, भर्खरै हामीले युमा राई बहिनीले पठाउनु भएको सन्देश सुन्यौं, उहाँको रोजाईको गीत पनि सुन्यौं। अब अर्को सन्देश कसको?
1: भर्खरै युमा बहिनीको सन्देश सुन्नुभयो। अब फेरि पनि पालो रहेको छ सलिना मगर, उहाँको सन्देश रहेको छ। उहाँ पनि टुआर्जियर सी कम्पनीमा कार्यरत भाइका श्रीमती हुनुहुन्छ सलिना मगर। उहाँको सन्देश सुन्छौँ र सँगसँगै उहाँले रोज्नु भएको यो दसैँ सम्बन्धी गीत रहेको छ, यो गीत पनि हामी सुन्छौँ। उहाँलाई अब धन्यवाद दिँदै यो सन्देशतर्फ लागौँ।
2: नमस्कार, मेरो नाम सलिना मगर हो। म अहिले मेरो परिवारसँग ब्रुनेमा बसिरहेको छु। मेरो श्रीमानको नाम चाहिँ सञ्जय राई हो र मेरो श्रीमान टुआरजिआरसी कम्पनीमा काम गर्नुहुन्छ। बिएफबिएस गोर्खा रेडियोको परदेशीको सन्देश कार्यक्रम मार्फत नेपालमा सुनसरी जिल्ला रामधुनी गाविस वडा नम्बर 7 बस्नुहुने मेरो मम्मी बाबा, मेरो आमा अनि मेरो सासु नाना काका काकी सम्पूर्णलाई नमस्कार। र म चाहिँ यो आउँदै गरेको 2083 सालको विजया दशमीको पावन अवसरमा हजुरहरूलाई धेरै धेरै माया र सम्झना भन्न चाहन्छु। आउँदै गरेको विजया दशमीले मेरो परिवारमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र असीम खुसी छाओस् भन्दै अन्त्यमा बिएफबिएस गोर्खा रेडियो ब्रुनेलाई मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा बिएफबिएस गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र सुगम पोखरेलले गाउनुभएको दसैँ तिहार बोलको गीत सुनाइदिन हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद, नमस्कार।

0: हजुर श्रोताहरू, भर्खरै अर्को सन्देश पनि हामीले सुन्यौ, सलिना मगर बहिनीले पठाउनु भएको नै आवाजमा रेकर्ड गरेर पठाउनु भएको सन्देश सुन्यौ र दसैँ सम्बन्धी गीत पनि हामीले सुन्यौ। अहिले त अब दसैँ सम्बन्धी नै गीत सुन्नु मजा पनि आउँछ, होइन त मिना?
1: पक्कै पनि, अहिले त दसैँ आइसकेको छ हाम्रो घर आँगनमा, त्यसैले पनि उहाँहरूको सन्देश आफ्नो घर आँगनसम्म पुर्याउनका लागि यो सन्देश पठाउनु भएको छ र दसैँ सम्बन्धी गीत रोज्नु भएको थियो। सुन्नु भयो होला, मन पर्यो होला भन्ने पनि हामी आशा राख्छौँ। र सँगसँगै धनराज भाइलाई पनि धेरै धेरै धन्यवाद दिनुपर्छ, किनभने उहाँले यो रेकर्ड गरेर हामीलाई सहयोग पुर्याइराख्नु भएको छ। योभन्दा अगाडि पनि पुर्याउनु भएको थियो, अहिले पनि हामीलाई पाँचजना बहिनीहरूको यो सन्देश रेकर्ड गरेर पठाउनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिँदै फेरि पनि हामी अगाडि बढ्छौँ।
0: हजुर, सिसम बहिनी, युमा बहिनी, सलिना बहिनी, त्यतातिर दसैँको चहल पहल चाहिँ कस्तो छ कुनी, होइन? दसैँको चहल पहल अब नेपालमा जस्तो त नहोला, होइन त? जे होस्, जे जस्तो भए पनि परिवारमा रमाउनु होला, सबैजना साथी सङ्गीमा रमाउनु होला, भेटघाट गर्नु होला, मौका यही हो, यो सेलिब्रेसन पनि यही हो, भेटघाट गर्ने, मनमुटाउ हटाउने, होइन? अब यो र नवरात्रि पनि सुरु भइसक्यो र यसमा विशेष गरेर भेटघाटको सुरुवात त भइसकेको हुन्छ भनौँ, होइन?
1: हजुर हजुर, पक्कै पनि, पक्कै पनि।
0: र अब हामी के छ, अन्य सन्देशहरू पनि छन् मिना?
1: हजुर हजुर, पक्कै पनि। एकजना बहिनी हुनुहुन्छ, टु आरजेआर बी कम्पनीमा कार्यरत भाइका श्रीमती हुनुहुन्छ अस्मिता लिम्बू, उहाँको सन्देश रहेको छ र उहाँले पनि दसैँ सम्बन्धी गीत नै रोज्नु भएको छ। पहिला हामी यो सन्देश सुन्छौँ र सँगसँगै गीत पनि हामी राखिदिन्छौँ।
2: नमस्कार, मेरो नाम अस्मिता लिम्बू हो। म अहिले मेरो श्रीमानसँग ब्रुनेमा बसिरहेको छु र मेरो श्रीमानको नाम पूजन राई हो। मेरो श्रीमान अहिले टु आरजेआर बी कम्पनीमा कार्यरत हुनुहुन्छ र बिएफएस गोर्खा रेडियोको परदेशीको सन्देश कार्यक्रम मार्फत नेपालको सुनसरी धरानमा हुनुहुने मेरो प्यारो मम्मी ड्याडी र खोटाङ जिल्ला रतनछामा हुनुहुने हाम्रो आदरणीय बाजे ससुरा बाबा मम्मीलाई नमस्कार, सेवा ढोग र दसैँको हार्दिक हार्दिक शुभकामना दिन चाहन्छु। अन्त्यमा बिएफबिएस गोर्खा रेडियो ब्रुनेलाई मेरो सन्देश रेकर्ड गर्न सहयोग गर्नुभएकोमा बिएफबिएस गोर्खा रेडियो काठमाडौँ र रेडियो नेपाललाई प्रसारण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र जाँदा जाँदै बन्दकी नेपाली चलचित्रको दसैँ दिक्पाल बोलको गीत सबैलाई सुनाउन चाहन्छु। धन्यवाद।

0: र ब्रुनाईबाट हाम्रो बहिनीहरूले पठाउनु भएको सन्देश पनि सुन्यौँ। जे होस् हाम्रो सलिना मगर बहिनी, शीला तामाङ बहिनी, सिसम राई बहिनी, युमा राई बहिनी र अस्मिता
1: लिम्बू हुनुहुन्छ,
0: हजुर तपाईँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद छ यसरी रेकर्ड गरेर पठाउनु भएको सन्देशको लागि। साथसाथै तपाईँहरूलाई विशेष गरेर हाम्रो ह्याप्पी दसैँ चाहिँ छ है मिना र मेरो तर्फबाट।
1: कोही पनि बहिनीहरूलाई बडा दसैँको धेरै धेरै शुभकामना छ, रमाइलो गरी मनाउनुहोला। हुन त बोर्नाईमा हुनुहुन्छ, रमाइलो गरी मनाउनुहुन्छ नै, र यही भन्न चाहे र फेरि फेरि पनि यसरी भाग लिनुहोला, आफ्नो सन्देश आफ्नो घर आँगनसम्म पुर्याउनुहोला। हामी पक्कै पनि हजुरहरूको सन्देश तपाईँहरूको घर आँगनसम्म पुर्याउने कोसिस गर्नेछौँ।
0: आजको सन्देशहरू हामीले राखिसकेका छौँ मिना, होइन? अब हामी जानुपर्ने बेला जस्तो छ त। अब बिदा माग्नु र
1: आज सबैजनाले भाग लिनुभयो, एकदमै धन्यवाद छ। यसरी हामीलाई सहयोग गर्दै जानुहोला, साथ दिँदै जानुहोला भन्न चाहेर, दसैँ राम्रोसँग मनाउनुहोला भन्दै म भने बिदा मागे। यहाँहरूको दिन शुभ रहोस्। हवस् त, नमस्ते।
0: हजुर श्रोताहरू, अब के गर्नु छुट्नै पर्ने भयो, होइन? कुनै समय फेरि भेटौँला, होइन? र आजको निम्ति म सुसन बालालाई आज्ञा दिनुहोस्। ह्याप्पी दसैँ, नमस्ते, बाई बाई।
2: सैन्य समुदायमा बिलाइन भरी अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो। गोर्खा रेडियो हो।
3: बुढी गण्डकी बाढीका कारण 45 घरमा पूर्ण क्षति पुगेको छ। आज बिहान लेदोसहित आएको बाढीले 45 घर पूर्ण क्षति हुँदा 27 घर आंशिक क्षति भएका छन्। बाढीले 34 गोठमा क्षति पुर्याएको छ। 3 सवारी साधनमा क्षति पुगेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीले 2 पक्की पुल, 3 झोलुङ्गी पुल, 3 जलविद्युत र 4 हवन कुण्डमा क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा 50 टेन्ट, 50 त्रिपाल, 200 म्याट्रेस पुर्याइएको छ। यस्तै 200 ब्ल्याङ्केट, 200 स्लिपिङ ब्याग सरकारले पठाएको छ। प्रभावित क्षेत्रमा 100 थान सोलर लाइट, 10 जेनेरेटर र 1320 थान ज्याकेट र 20 थान हाइजिन किट पुर्याइएको प्राधिकरणले जनाएको छ। यस्तै 90 थान फुड बास्केट, 10 थान बेबी बास्केट र 20 थान रोयल ब्याग पुर्याइएको प्राधिकरणको भनाइ छ। काङ्ग्रेसको उपसभापति पदका लागि चन्द्र भण्डारीले 2300 मत कटाउनु भएको छ। काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मधु आचार्य 1441 मतका साथ दोस्रोमा रहनु भएको छ। गोविन्द भट्टराईले 1219, सुरेन्द्र राज पाण्डेले 1150, दीपक गिरीले 638, धनराज गुरुङले 1053 मत र चन्द्रमोहन यादवले 387 मत पाउनु भएको छ। उपसभापति समावेशीतर्फ विनोद चौधरीको 1145 मत पुगेको छ। जीवन परियारको 1107, फर्मुल्लाह मन्सुरको 637, सीता गुरुङको 749 र रञ्जित कर्णको 352 मत पुगेको छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेलले 2600 मत कटाउनु भएको छ। निर्वाचन समितिका अनुसार अमरसिंह पुन मगरको 929, उदयसमसिंह राणाको 1491, डाक्टर सुनिल कुमार शर्माको 1387, गुरुराज किमिरेको 920, नयन सिंह महरको 668, डाक्टर सन्तोष उपाध्यायको 72 मत र शङ्कर तिवारीको 88 मत रहेको छ। महामन्त्री महिला एक पदका लागि डिला सङ्ग्रौलाको 2037 मत पुगेको छ। महामन्त्री महिलामा महालक्ष्मी उपाध्याय डिनाको 1838 मत र रीता खनालको 466 मत रहेको छ। काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरू र महिला केन्द्रीय सदस्य खुल्लाको मतगणना सुरु गरिएको छ। सहमहामन्त्री खुल्लामा 2 लागि 9 चुनावी मैदानमा छन्। उम्मेद्वारहरूमा अजय बाबु शिवाकोटी, अमृत कुमार अर्याल, देवेन्द्र राज कणेल, डिलीराम सुवेदी, विकास कोइराला, विमल राज छेत्री, रमेश प्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुङ्गाना रहनु भएको छ। एक महिला सहमहामन्त्रीका लागि नानुमैया बास्तोला र प्रतिमा गौतम प्रतिस्पर्धी रहनु भएको छ। केन्द्रीय सदस्य महिला खुल्लामा 15 का लागि 36 प्रतिस्पर्धामा छन्। 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकी लेखिका वीणा जोशी राजभण्डारीलाई प्रदान गरिएको छ। जगदम्बा श्री पुरस्कार गीतकार किरण खरेललाई प्रदान गरिएको छ। जोशीको पुस्तकमा काठमाडौँ उपत्यकाभित्र लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवी देवताका मुकुण्डो नाच र तिनका गुरुहरूको इतिहास समावेश छ। खरेल 6 दशकभन्दा धेरै समयदेखि नेपाली गीत लेखनको क्षेत्रमा सक्रिय रहनु भएको छ। त्रिशुली नदीले कटान गरेर भासिँदा अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गुजुरी गाउँपालिका 5 गलौदीमा सडक मर्मत गरेपछि दिउँसो 3 बजेदेखि गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सडक भासिएपछि अस्ति बेलुकीदेखि अवरुद्ध बनेको राजमार्ग खुलाउन सडक विभाग तथा नागढुङ्गा नौबिसे मुगलिन सडक आयोजनाको टोली खटिएको थियो। राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाबाट बाहिरिने र काठमाडौँ भित्रिने गाडी प्रभावित भएका थिए। विशेष गरी दशैंका लागि घर जाने यात्रुको चाप बढिरहेका बेला सडक अवरुद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी समस्यामा थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण क्रमशः विधि प्रक्रिया अनुसार हुँदै जाने बताउनु भएको छ।
4: नेपाली जनतालाई अनेक ढङ्गले विभाजित गर्न खोजिएको छ। कहिले जातका नाउँमा गर्न खोजियो, कहिले धर्मका नाउँमा गर्न खोजियो, कहिले भूगोलका नाउँमा मधेस र पहाड भनेर गर्न खोजियो, कहिले केका नाउँमा, अहिले बाउ छोरा हजुरमा नातिको मारामार लगाएर भइरहन्छ। छोराले बाउलाई भन्न थाल्यो, क्याम्पसमा के पढाउँछौ बुढा, छोड तिमी, हस्तान्तरण गर्नुपर्ने, म जान्छु पढाउन। ए बाबा, पहिले पढि त सक क्याम्पस। यी बुढाहरूले कति प्रोफेसर थानिराख्या धानिराख्या सधैँ हामीलाई दिँदै दिँदैन प्रोफेसर भन्ने कसरी हुन्छ? यो हस्तान्तरण पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ। एकैचोटि प्रोफेसर भइदिएन।

हजुर, दसैँ आयो, दसैँ आइसकेको छ। तपाईँहरूको घर दैलोमा दसैँ भित्रिसकेको छ। दसैँको धेरै धेरै शुभकामनासहित आजको त्रिवेणी कार्यक्रममा तपाईँलाई स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। हरेक वर्ष दसैँको अवसरमा हामी दसैँका मिठा मिठा गीतहरू सुन्नेछौँ। आज पनि समयले साथ दिएसम्म म तपाईँलाई दसैँकै मिठा मिठा गीतहरू पनि सुनाउने छु र अर्को हप्ता पनि म तपाईँलाई दसैँको गीतहरू सुनाउने छु। अनि यो वर्ष तपाईँहरूको दसैँ के कस्तो हुँदैछ त तपाईँहरूको दसैँ पनि अत्यन्तै रमाइलोसँग व्यतीत रहोस् हामी यही कामना गर्दछौँ। र कार्यक्रमको अवधिभर म तपाईँलाई मिठा मिठा गीतहरू सुनाउँदै जानेछु अनि अन्य जानकारीहरू पनि तपाईँहरूको साथमा राख्दै जानेछु र यो कार्यक्रम त्रिवेणीलाई हामी अझ रमाइलो बनाउने कोसिस गर्नेछौँ। आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई अर्को एउटा सुमधुर गीत राख्न चाहन्छु। यो गीत रहेको छ हेमन्त राणा र संगीता राणाको स्वरमा तिमी छौरा पो म हाँसेको छु। साँच्ची नै तिमी छौरा पो म हाँसेको छु। यही मिठो गीत सुन्दै कार्यक्रम त्रिवेणीलाई हामी अघि बढाउँ।

हेमन्त राणा र संगीता राणाले गाउनु भएको मिठो गीत हामीले सुनिरहेका थियौँ। अब यो गीतपछि भने तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। म रूपा राणा सदाजै आज पनि तपाईँको यही निर्धारित समयमा हामी कार्यक्रम त्रिवेणीमा मिठा मिठा गीतहरू सुन्नेछौँ अनि हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि म तपाईँहरूको साथमा राख्दै जानेछु। श्रोता आउनुहोस् अब यी सूचनाहरूमा हामीलाई प्राप्त भएका केही सूचनाहरूमा यहाँहरूले दसैँ तथा तिहारको यो रमाइलो संयोजक पारेर गलकोट समाज युकेले पनि एक कार्यक्रम आयोजना गरेको छ। गलकोट समाज युकेको वार्षिक भेटघाट कार्यक्रम नेपालदेखि आउनुभएका कलाकारहरूको साथमा उहाँहरूले इन्जोय गर्न चाहनु भएको छ। यानि कि यो कार्यक्रम एकदमै रमाइलो पनि हुनेछ र गलकोट समाज युकेको यो कार्यक्रम हुँदैछ श्रोता नेपाली गीत सङ्गीत र साथीभाइहरूसँगको रमाइलो भेटघाट र एक आपसमा भने शुभकामना आदान प्रदान पनि गर्दै हुनुहुन्छ। र नेपालदेखि आउनुभएका कलाकारहरूमा लोक दोहोरी गीत क्षेत्रका विष्णु खत्री हुनुहुन्छ भने द भोइस अफ नेपाल सिजन थ्री के सिजन सेभेन के विनर हुनुहुन्छ निता थापा मगर। उहाँ वर्सटाइल सिङ्गरको साथमा तपाईँहरूले आइतबार 18 अक्टोबरको दिनमा एम्पायर हल अल्डर्सर्टमा इन्जोय गर्न सक्नुहुनेछ। र यो कार्यक्रम विशेष गरेर दसैँ र तिहारको अवसरमा शुभकामना आदान प्रदान गर्ने र एक आपसमा भेटेर इन्जोय गर्न सक्नुहुनेछ। यो कार्यक्रम दिनको 4 बजेदेखि सुरु हुनेछ। टिकट दर भने जस्ट 10 पाउन्ड मात्र रहेको छ। इन्जोय गर्नुहोला। अनि त्यसै गरी अर्को सूचना हिलिङडन गोर्खा नेप्लिस कम्युनिटीले पनि यो नेपालीहरूको महान चाड दसैँ शनिबार 17 अक्टोबरको दिनमा दिनको 4 बजेदेखि उहाँहरूले मनाउँदै हुनुहुन्छ हेसमा र तपाईँहरू इन्जोय गर्न सक्नुहुनेछ। यस विषयमा तपाईँहरूले मिस्टर शुक्र तामाङजीलाई सम्पर्क गर्नुहोला 07464949474 थप जानकारीको लागि तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। र तपाईँहरू सबै सबैलाई दसैँको धेरै धेरै शुभकामना भन्दै अहिले भने हामी अर्को एउटा हिन्दी गीत सुनौँ। इन्जोय गर्नुहोला।

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk। PFPS. PFPS. Radio.

हजुर, लय बरी लय, लय बरी लय, यो पनि दसैँको गीत हामीले सुनिरहेका थियौँ। दसैँको अवसरमा यी र यस्ता मिठा मिठा गीतहरू तपाईँहरूले सुन्न सक्नुहुनेछ र तपाईँहरूको घर दैलोमा दसैँ भित्रिसकेको छ। दसैँको तपाईँलाई धेरै धेरै शुभकामना र यो दसैँ मनाउने क्रममा भनौँ न, यो दसैँको यो घटस्थापनादेखि दसैँका दिनसम्म हामी विधिवत रूपमा पूजा गर्छौँ मन्दिरमा र विभिन्न देवी देवताहरूलाई पूजा गर्दै दसैँको दिनमा आशीर्वाद लिने गरिन्छ। दसैँको टिका लगाएर राम्रो लगाउने, मिठो खाने अनि आशीर्वाद लिने र केही दक्षिणा पनि सङ्कलन गर्ने पहिल्यैदेखिको चलन हो। यो चलन अहिले विदेशतिर पनि भइरहेको छ, यानि कि तपाईँहरूले दसैँ आफ्नो समयमा, आफ्नो फुर्सदको समयमा मनाउँदै हुनुहुन्छ। कतिपयको फुर्सद भने कहिले हुन्छ, कहिले अब भन्नौ न पूर्णिमासम्म दसैँको टिका लगाउने गरिन्छ। दसैँकै दिनमा लगाउन नभ्याए पनि भोलिपल्ट, पर्सिपल्ट र यसरी पूर्णिमासम्म तपाईँहरूले दसैँ लगाउनु, दसैँको टिका लगाउनुहुन्छ र दसैँको टिकाको साथसाथमा आउनुहोस्। अब तपाईँहरूको विभिन्न कम्युनिटीहरूमा पनि यी कार्यक्रमहरू हुँदैछन्। ब्रिटिस गर्खा नेप्लिस कम्युनिटी क्याट्रिक एन्ड डार्लिङटनले पनि दसैँको कार्यक्रम मनाउँदैछ। शनिबार 17 अक्टोबरको दिनमा बेलुकी 6 बजेदेखि मध्यरातसम्म हुनेछ। क्याट्रिक ग्यारिजनमा हुँदैछ, इन्जोय गर्नुहोला। र यो दसैँ कार्यक्रमहरू विभिन्न कम्युनिटीहरूले मनाउने गर्नुहुन्छ, साथमा नाच गान अनि यहाँको लोकल कम्युनिटीका मेम्बर्सहरूसँग पनि दसैँको शुभकामना आदान प्रदान गर्नुहुन्छ र सम्पूर्ण नेपालीहरू पनि एक आपसमा दसैँको शुभकामना सेयर गर्दै यो कार्यक्रम एकदमै रमाइलोसँग मनाउने गर्नुहुन्छ। आउनुहोस् अब यसै क्रममा म तपाईँलाई सुनाउँदैछु कुमार सानु र अल्का याग्निकको स्वरमा रहेको यो मिठो गीत।

0: BFBS Gorkha Radio.
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङ को बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलेउ तपाईं घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौ जीवनलाई भाग्यको सहारामा नछोडौ।

बीएबीएस कर्का रेडियोबाट तपाईँ हुनुहुन्छ त्रिवेणी कार्यक्रममा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। कार्यक्रम त्रिवेणीमा हामी मिठा मिठा गीतहरू सुन्छौँ अनि त्यस्तै गरी तपाईँहरूको विचारहरू पनि सेयर गर्छौँ र कहिलेकाहीँ हामीलाई कार्यक्रम त्रिवेणीमा भन्नाले पनि अन्य कार्यक्रमहरूमा हामी तपाईँहरूको विचार सेयर गर्छौँ र यो कार्यक्रम त्रिवेणीमा भने हामी गीत सुन्दै कहिलेकाहीँ भनौँ न यो विविध विषयले समेटिएको हुनेछ कार्यक्रम त्रिवेणी। आज भने म तपाईँहरूको साथमा यो दसैँको माहौल आइरहेको छ, दसैँका मिठा मिठा गीतहरू सुनाइरहेको छु भने कुनै समयमा तपाईँहरूले स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा सुन्न सक्नुहुनेछ र कुनै समयमा भने तपाईँहरूको साथमा हामी राख्ने गर्छौँ जीवन उपयोगी प्रसङ्गहरू अनि विभिन्न चाडपर्वहरू र रीतिरिवाजका विषयमा पनि हामी चर्चा गर्छौँ र कुन समयमा के कस्तो विषयवस्तुहरू रहेका छन् तिनै विषयलाई हामी तपाईँहरूको साथमा राख्दै मिठा मिठा गीतहरू पनि सुन्दै जानेछौँ। आउनुहोस् अब यो कार्यक्रमको पहिलो घण्टा हो। कार्यक्रमको पहिलो घण्टालाई समापन गर्नको लागि म तपाईँलाई अर्को एउटा सुमधुर गीत सुनाउँदैछु। यो पनि दसैँकै गीत छ, दसैँको माहौल छ, दसैँको समयमा तपाईँहरूले यी दसैँका गीतहरू सुनेर रमाइलो गर्नुहोला।

0: दशैंलाई लक्षित गर्दै बीपी राजमार्गको क्षतिग्रस्त सड़क मर्मत तथा पुननिर्माणको काम तीव्र पारिएको छ।
1: अहिले काभ्रेतर्फको अधिकांश सड़क पुननिर्माण गरेर गाडी सञ्चालन भइरहेको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयका अनुसार चौकी डाँडा र पन्थलीमा सड़क मर्मत भइरहेको छ भने डाला बेसीदेखि पिप्रेससम्मको करिब 200 मिटर क्षेत्रमा डाइभर्सनबाट गाडी चलाइएको छ। केही स्थानमा सड़क साँगुरो र जोखिमपूर्ण रहे पनि अहिले गाडी आवागमनमा ठूलो समस्या नरहेको कार्यालयले जनाएको छ। क्षतिग्रस्त सड़क पुननिर्माण का लागि सरकारले 8 अर्ब 50 करोड रुपियाँको स्रोत सुनिश्चित गरेको छ। यसमध्ये काभ्रेतर्फका 3 सडक खण्डका लागि 7.5 अर्ब र सिन्धुलीतर्फको 1 खण्डका लागि 1 अर्ब रुपियाँ छुटाइएको छ। बर्खे खोलादेखि पिप्लेसम्मको 3.2 किलोमिटर सडक भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले पुननिर्माण गरिरहेको छ। पूर्वी तथा मध्य पहाडी क्षेत्रलाई काठमाडौँसँग जोड्ने छोटो मार्गका रूपमा रहेको बीपी राजमार्गमा यात्रा गर्दा वर्षायाममा सावधानी अपनाउन पनि आवश्यक देखिएको छ।
0: अब खबर फटाफट।
1: केही दिन अघि वर्षासँगै आएको हावाहुरीका कारण काटेको धान बाली खेतमा भिजेपछि कैलालीका किसानलाई बाली स्याहार्ने समस्या। वर्षभरि जोहो गरेर खाने अन्न बिग्रिएपछि किसानहरू मर्खामा। नवरात्र सुरु भएसँगै ताप्लेजुङको पाथिभरा मन्दिरमा भक्तजनको लर्को, पाथिभरा क्षेत्र र फेदीका होटल भरिभराउ। मिथिला क्षेत्रमा आजदेखि 10 हराको चलपल सुरु। धमाधमलिङ्गे फिङ्गार्दै देवी दुर्गाका महिमा गानका भजन टोल टोलमा गुन्जन थाले। बाढी पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सडक अस्थायी रूपमा सञ्चालन। साँगुरो र हिलाम्मे सडकमा सवारी चाप बढ्यो। घण्टौसम्म सडक जाम हुँदा यात्रु र चालकलाई शास्ति उस्तै। आगजनीको 1 वर्षपछि पनि उच्च अदालतको नेपालगञ्ज इजालासको भवन पुननिर्माण भएन। सेवा प्रवाहमा समस्या, जलेका मुद्दाका मिसिल व्यवस्थापन मुख्य चुनौती। बुढी गण्डकी नदीमा आएको बाढीले पदमार्गमा क्षति पुर्याउँदा गोर्खाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक बीचमै रोकिए। सुरक्षित गन्तव्यमा पुर्याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको तानको दावी। र सिन्धुलीको कमलामाईका 56 जना दुग्ध किसान संरक्षित किसान पाठशाला कार्यक्रम मार्फत दीक्षित। आधुनिक पशुपालन, पशु स्वास्थ्य तथा प्रजनन र उद्यम विकास सम्बन्धी व्यवहारिक तालिमहरू लिए।
0: आजबाट बडा दशैं सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत सुरु हुने बडा दशैं आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिएको छ। बडा दशैंलाई उमङ्ग र खुशी साथ मनाउने बागलुङका माझी समुदायमा दशैंमा जमरा भने अन्तै बाचा मागेर लगाउने चलन रहेको छ। बागलुङबाट संगम घरती मगरको रिपोर्ट।
2: बागलुङ नगरपालिका वडा नम्बर 1 खनियावासका कृष्ण माझी 40 वर्षको हुनुभयो। उहाँले अहिलेसम्म पनि घरमा जमरा राखेको देख्नु भएको छैन। माझीको घरमा दशैं नमनाउने भएर जमरा नराखिएको भने होइन। कृष्ण जान्ने भएदेखि नै घरपुराहरूले अन्तैबाट जमरा लिएर दशैंमा टिका जमरा लगाउने गरेको उहाँको अनुभव छ।
3: म अब 7-8 वर्षको हुँदाखेरि हामी अलिकति सबै कुरा थाहा पाइन्थ्यो। त्यतिखेर चाहिँ अब मन्दिरले चाहिँ उसबाट गणेश मन्दिरबाट चाहिँ अब जमराहरू ल्याएर अनि त्यसपछि दसैँमा चाहिँ टिको टालो गरेर लगाउनुहुन्थ्यो। अनि त्यसपछि यो जमरा किन ल्याएको भनेर हामीले सोध्नु पनि सोधेनौँ होइन। अनि त्यसपछि यो झन् अर्को वर्ष फेरि त्यसै गर्नुहुन्थ्यो। अब उहाँ गणेशमा चराएको जमरा अनि चोखो हुन्छ, अब हामीले राख्न मिल्दैन मात्र भन्नुहुन्थ्यो। त्यसपछि किन राखिन्छ राखिन्न भन्ने कुरा ठ्याक्कै थाहा नै भयो।
2: आइतबार घटस्थापना हिन्दू धर्ममा आस्था राख्ने र दशैं मनाउनेहरूले घर घरमा जमरा राखेका छन्। तर यो पटक पनि बागलुङ नगरपालिका वडा नम्बर 1 खनियावास र मालढुङ्गाका माझी समुदायले घरमा जमरा राखेनन्। खनियावास र मालढुङ्गाका माझीले जमरा नराख्ने गरेको स्थानीय उमा माझी बताउनुहुन्छ।
4: अन्त त राख्नुहुन्छ, फलेवासतिर बलेवातिर राख्नुहुन्छ। यो मालढुङ्गा धेरै असल राख्नुहुन्न, अनि हामीले राख्नु।
2: घरमा जमरा नराखे पनि माझीहरूले दशैं भने आफ्नो क्षमता र गक्ष अनुसार धुमधामसँगै मनाउँछन्। अर्काकै घरबाट जमरा लिएर भए पनि जमरा टिका लगाउने, मिठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा रहेको छ। जेजु बाजेको पालादेखि नै घरमा दशैंका लागि जमरा राख्न छाडिएको 70 वर्षीय सोमबहादुर माझी बताउनुहुन्छ। जमरा राख्दा लगातार घर परिवारमा मानवीय क्षति हुन थालेपछि जमरा राख्न छाडिएको र दशैंको टिका मागेको जमराबाट काम चलाउने गरेको उहाँको भनाइ छ।
5: यो पहिला पुर्खा बाजेको पालाको जमरा त राख्थ्यो, तर जमरा राख्दाखेरि कन्या केटी जतिसुकै सालमा राख्यो नि त्यतिखेरै मृत्यु हुनुभयो कन्या केटी। त्यो हुनाले अब नराखौँ भनेर बाबाजी छोड्नु हो।
2: दसैँ चाहिँ मनाउनुहुन्छ?
5: दसैँ भनेर मनाइन्छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो BFBS गोर्खा रेडियो हो।

SBS गरेका रेडियोबाट तपाईँ हुनुहुन्छ त्रिवेणी कार्यक्रममा। हामी त्रिवेणी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। कार्यक्रम त्रिवेणीमा आज हामी दसैँका मिठा मिठा गीतहरू सुनिसकेका छौँ र यो दसैँको घटस्थापनादेखि दसैँ भित्रिसकेको छ तपाईँको घर दैलोमा। अब छिट्टै नै दसैँका सुमधुर भाकाहरू तपाईँहरूले अन्य कार्यक्रमहरूमा पनि सुन्दै जानुहुनेछ अनि दसैँको अवसरमा तपाईँको के कस्तो भयो आदि इत्यादिको विषयमा पनि तपाईँहरूले हाम्रा लाइभ कार्यक्रमहरूमा आएर जानकारी गराउन सक्नुहुनेछ अनि दसैँको शुभकामना एक आपसमा आदान प्रदान पनि गरिसक्नुभयो होला। आउनुहोस् अब यसै क्रममा हामी दसैँका मिठा मिठा गीतहरू सुन्ने र सुनाउने क्रममा अब तितवर्थ नेप्लिस कम्युनिटीले पनि यो दसैँ कार्यक्रम एकदमै रमाइलोसँग मनाउँदैछ र यो वर्षको दसैँ कार्यक्रम भने उहाँहरूले 17 अक्टोबरको दिनमा मनाउँदै हुनुहुन्छ। 17 अक्टोबर शनिबारको दिन हो श्रोता, उहाँहरूले सिभिक सेन्टरमा मनाउँदै हुनुहुन्छ। सिभिक सेन्टर तितवर्थमा पोस्ट कोड SP97QQ हो। समय दिनको 3 बजेदेखि मध्यरातसम्म हुनेछ र यसमा थप जानकारीको लागि तपाईँले देवबहादुर गुरुङज्यूलाई सम्पर्क गर्नुहोला अनि दसैँ पनि एकदमै रमाइलोसँग मनाउनुहोला र यस्तै यस्तै मिठा मिठा गीतहरू सुन्ने क्रममा आउनुहोस्, म दसैँकै मिठो गीत म तपाईँको लागि सुनाउँदैछु। यो दसैँ तपाईँको अत्यन्त रमाइलोसँग व्यतीत रहोस्। यहाँहरू सबै सबैलाई दसैँको धेरै धेरै शुभकामना।

हजुर, चैते दशैं बागलुङको मेला यहाँहरूले मिठो गीत सुन्नुभयो श्रोता। यो चैते दशैंको अवसरमा तयार पारिएको गीत हो र पनि यहाँहरूले यो ठुलो दशैंको अवसरमा पनि मिठा मिठा गीतहरू सुनिराख्नु भएको छ। आखिर चैते दशैं पनि त्यति नै महत्त्वपूर्ण रहन्छ। गीत हो कहिले चैते दशैं, कहिले बडा दशैं, होइन कहिले कुन दशैं। आखिर दशैं भनेको दशैं नै हो। हाम्रा चाडपर्वहरूमा पक्का यहाँहरूले इन्जोय गर्न सक्नुहुनेछ मिठा मिठा गीतहरू सुनेर। र यसरी नै दशैंका गीतहरू हामी सुनिरहेका छौँ। अब दशैंका गीतहरू पछि भने म अन्य गीतहरू पनि तपाईँहरूको साथमा राख्दै जानेछु। अहिलेको लागि भने लता मङ्गेशकर र कुमार सानुको स्वरमा रहेको अर्को एउटा मिठो यो गीत सुन्नेछौँ। त्यो गीतपछि भने म दशैंका गीतहरू पनि तपाईँको साथमा राख्दै जानेछु। आउनुहोस् अर्को एउटा सूचना पनि राखौँ। यो सूचना रहेको छ एकल कविता वाचन नरेश काङमाङ राईको प्रस्तुति रहनेछ। नोभेम्बर 22 तारिकको दिनमा यो कार्यक्रम एस्पर्ट केन्टमा हुँदैछ। दिनको 1 बजेदेखि इकोज अफ पर्वतले आयोजना गरेको यो एकल कविता वाचन कार्यक्रम हो। अब यो कार्यक्रमको जानकारी पछि भने हामी त्यही मिठो हिन्दी गीत सुनौँ। यस गीतमा स्वर भर्ने कलाकार लता मङ्गेशकर र कुमार सानु।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

हजुर, कहाँ हिँडे किए मिठो गीत हामीले सुनिरहेका थियौँ कन्दरा ब्यान्डबाट। यही गीत सँगसँगै आज त्रिवेणी कार्यक्रमको तपाईँ दोस्रो घण्टामा हुनुहुन्छ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु। कार्यक्रम त्रिवेणीमा हामी विभिन्न गीतहरू सुनिरहेका छौँ र कार्यक्रम त्रिवेणीमा विविधता ल्याउने हामी कोसिस गर्छौँ विभिन्न गीत सङ्गीतहरू सुनेर। तपाईँहरूलाई के लाग्छ, कस्तो लाग्छ, तपाईँको कुनै पनि सुझाव सल्लाह र प्रतिक्रिया छ भने हामीलाई फटाफट सम्पर्क गर्न सक्नुहुनेछ श्रोता बिएफबिएस गोर्खा रेडियोमा। र कार्यक्रम त्रिवेणीमा यहाँहरूले दसैँका गीतहरू पनि सुनिराख्नु भएका छ र दसैँका गीतहरू साथै अन्य गीतहरू पनि तपाईँहरूले सुनिराख्नु भएको छ। ती गीतहरू हामी क्रमशः तपाईँहरूको साथमा राख्दै जानेछौँ र यसै क्रममा अर्को एउटा सूचना पनि म तपाईँहरूको साथमा राख्न चाहन्छु। यो सूचना रहेको छ तमु पेलुसङ युकेको वार्षिक भेटघाट कार्यक्रम हो। यो सामुदायिक भवन समुद्घाटन तथा महायज्ञको लागि यो कार्यक्रम आयोजना गरिएको छ श्रोता। यो कार्यक्रम हुँदैछ शुक्रबार 30 अक्टोबरदेखि आइतबार 1 नोभेम्बरसम्म बिहानको 11 बजेदेखि बेलुकीको 5 बजेसम्म रहनेछ। तमु पेलुसङ युके कम्युनिटी सेन्टरमा हुन गइरहेको छ। रेडिङमा पोस्ट कोड RG28QA हो पोस्ट कोड। र शुक्रबार भने विशेष पूजा आजा हुनेछ अनि शनिबार 31 अक्टोबरको दिनमा भने भवन समुद्घाटन तथा पूजा र प्रवचन हुनेछ अनि आइतबार 1 नोभेम्बरको दिनमा पूजा तथा प्रवचन समापन कार्यक्रम रहेको छ। अनि खुल्ला प्रवेश, निशुल्क खानपिन अनि दान सङ्कलन, दाताहरूलाई सम्मान र सांस्कृतिक प्रस्तुति पनि रहनेछ। यस विषयमा तमु पेलु सङ्घका अध्यक्ष ज्यूलाई सम्पर्क गर्नुहोला 07879467665 यहाँहरूले थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुनेछ। अब भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु प्रताप दास र अनु चौधरीको स्वरमा यो मिठो गीत।

0: SBS गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ।

बीएबीएस रेडियोबाट यहाँहरूले सुनिराख्नु भएको थियो यो मिठो गीत गाउने कलाकारहरू मेलिना राई र सुनिल कटुवाल। उहाँहरू दुवैजनाले गाउनुभएको यो गीत सँगसँगै अब भने हामी कार्यक्रम त्रिवेणीको अन्तिम चरणतिर आइपुगेका छौँ र आज पनि यो कार्यक्रममा यहाँहरूले दसैँका मिठा मिठा गीतहरू सुन्नुभयो। अझै दसैँको विशेष दिनहरू आउँदैछन्, ती दिनहरूमा पनि हामी तपाईँहरूलाई दसैँका धेरै धेरै शुभकामनाले भरिएका गीत हरू अनि तपाईँहरूको सन्देशहरू पनि सुनाउँदै जानेछौँ। दसैँ भनेको तपाईँ हाम्रो लागि एकदमै रमाइलो चाडपर्व पनि हो र विशेष गरेर नेपालतिर हामीले दसैँका मिठा मिठा गीतहरू सुन्दै अनि दसैँको बेलामा रमाइलो गर्दै अनि धेरै कामहरू पनि गर्दै अनि दसैँको बेलामा स्कुल जाँदा पनि स्कुलमा छुट्टी हुन्छ आदि इत्यादि एकदमै हाम्रो रमाइलो पलहरू मन मस्तिष्कमा छँदैछन्। ती पलहरूलाई सम्झदै हामी दसैँ मनाउने गर्छौँ र यसपटकको दसैँको पनि तपाईँलाई धेरै धेरै शुभकामना छ। तपाईँ देश विदेशबाट जहाँबाट भए पनि यो कार्यक्रम सुनिराख्नु भएको छ र तपाईँको यो समय यो पललाई सुमधुर बनाउनको लागि हामी दसैँको अर्को एउटा मिठो गीत सुनाउँछु म तपाईँलाई। नारायण गोपाल र दिलमाया खातीले स्वर भरेका छन् बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा। यही मिठो गीत सुनाउँदै आजको यस कार्यक्रम त्रिवेणीबाट म पनि छुटिन्छु। तपाईँको बाँकी पल सुमधुर रहोस्। वान्स अगेन तपाईँहरू सबै सबैलाई दसैँको धेरै धेरै शुभकामना। ह्याप्पी दसैँ।

0: बुढी गण्डकी बाढीका कारण 45 घरमा पूर्ण क्षति भएको छ। आज बिहान लेदो सहित आएको बाढीले 27 घरमा आंशिक क्षति भएको छ। बाढीले 34 गोठमा क्षति पुर्याएको छ। 3 सवारी साधनमा क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीले 2 पक्की पुल, 3 झोलुङ्गे पुल, 3 जलविद्युत र 4 हवन कुण्डमा क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा 50 टेन्ट, 50 त्रिपाल, 200 म्याट्रेस पुर्याइएको छ। यसैगरी 200 ब्लाङ्केट, 200 स्लिपिङ ब्याग सरकारले पठाएको छ। प्रभावित क्षेत्रमा 100 सोलर लाइट, 10 जेनेरेटर, 1320 ज्याकेट र 20 हाइजिन किट पुर्याइएको प्राधिकरणले जनाएको छ। यसैगरी 90 फुड बास्केट, 10 बेबी बास्केट र 20 रोयल ब्याग पनि पुर्याइएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौजदात रकम 17,54,42,89,000 पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा मौजदात 12,95,61,31,201 र हिमालयन ब्याङ्क तथा लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,97,29,972 अमेरिकी डलर पुगेको छ। त्रिशुली नदीले कटान गरेर भासिँदा अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका 5 कलौदीमा सडक खण्ड मर्मत गरेपछि आज दिउँसो 3 गाडी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सडक भासिएपछि अस्ति बेलुकीदेखि अवरुद्ध भएको राजमार्ग खुलाउन सडक विभाग तथा नागढुङ्गा नौबिसे मुगलिन सडक आयोजनाको टोली खटिएको थियो। राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाबाट बाहिरिने र काठमाडौँ भित्रने गाडी प्रभावित भएका थिए। विशेष गरी दशैंका लागि घर जाने यात्रुको चाप बढिरहेका बेला सडक अवरुद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी मर्कामा परेका थिए। आज बिहान बुढी गण्डकीमा आएको बाढीले 4 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ।
1: बाढीका कारण नदी तटीय क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनका क्रममा रहेका 4 जलविद्युत आयोजनाका भौतिक पूर्वाधार, पहुँच मार्ग, पुल तथा निर्माण उपकरणहरू बगाएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार 341 मेगावाट क्षमताको बुढी गण्डकी जलविद्युत आयोजनामा बाढीले ठूलो क्षति पुर्याएको छ। आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरू बगाएको छ। आयोजनामा काम गर्ने 12 कर्मचारीलाई सुरक्षित ठाउँमा सारिएको छ। बाढीले 24.5 मेगावाट क्षमताको दोमान खोला जलविद्युत आयोजनामा पनि क्षति गरेको छ। बाढीका कारण आयोजनाको क्याम्प क्षेत्रमा रहेका केही घरहरूमा क्षति पुग्नुका साथै जोड्ने बेलीब्रिज समेत बगाएको छ। बाढीले 30.59 मेगावाट क्षमताको यारू खोला जलविद्युत आयोजनामा पनि असर पुर्याएको छ। आयोजनाको बेलीब्रिजमा क्षति भएको छ भने निर्माण सामग्री तथा उपकरणहरू बगाएको छ। त्यस्तै 16 मेगावाट क्षमताको माछा खोला जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ। बाढीका कारण आयोजनाको पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ।
0: अब खबर फटाफट।
2: वर्षासँगै आएको हावाहुरीका कारण काटेको धान बाली खेतमा भिजेपछि कैलालीका किसानलाई बाली स्याहार्ने समस्या। वर्षभरि जोहो गरेर खाने अन्न बिग्रिएपछि किसानहरू मर्खामा। नवरात्र सुरु भएसँगै ताप्लेजुङको पाथिभरा मन्दिरमा भक्तजनको लर्को, पाथिभरा क्षेत्र र फेदीका होटल भरिभराउ। मिथिला क्षेत्रमा आजदेखि 10 चलपल सुरु। धमाधमलिङ्गे फिङ्गार्दै देवी दुर्गाका महिमा गानका भजन टोलटोलमा गुन्जन थाले। बाढी पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सडक अस्थायी रूपमा सञ्चालन। साङ्गुरो र हिलाम्मे सडकमा सवारी चाप बढ्यो। घण्टौसम्म सडक जाम हुँदा यात्रु र चालकलाई शास्ति उस्तै। आगजनीको 1 पनि उच्च अदालतको नेपालगञ्ज इजालासको भवन पूर्ण निर्माण भएन। सेवा प्रवाहमा समस्या, जलेका मुद्दाका मिसिल व्यवस्थापन मुख्य चुनौती। बुढी गण्डकी नदीमा आएको बाढीले पदमार्गमा क्षति पुर्याउँदा गोर्खाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक बीचमै रोकिए। सुरक्षित गन्तव्यमा पुर्याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको टानको दावी। र सिन्धुलीको कमलामाईका 56 दुग्ध किसान संरक्षित किसान पाठशाला कार्यक्रम मार्फत दीक्षित। आधुनिक पशुपालन, पशु स्वास्थ्य तथा प्रजनन र उद्यम विकास सम्बन्धी व्यवहारिक तालिमहरू लिए।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो बीएफबीएस कुल कार्य रेडियो हो।

0: तिम्रो पनि र मेरो पनि
1: यात्रा, तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसु।

नमस्कार, यहाँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु यात्रा जिन्दगीकोमा। रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो। तपाईँको छेउमा मन्दिरा हाजिर छु। यो यात्रा जिन्दगीको जुन तपाईँ हाम्रै जीवनको कथा व्यथाको भोगाईको चौतारी हो। हरेक साता कसै न कसैको जीवनको कथा हामी सुन्ने गर्दछौँ। आज पनि एउटा कथा छ, पूर्णिमाजी र काशीजीको जीवनको कथा छ। उहाँहरूको कथामा के छ, के भयो, के लेख्नु भएको छ, के भोग्नुभयो त्यो म सुनाइहाल्छु। तर तपाईँको जीवनमा के छ, तपाईँको भोगाई के छ, तपाईँले के भोग्नुभयो, आफ्नो जीवनको कथा हामीलाई लेखी पठाउनुहोस् न। तपाईँले हामीलाई सम्झिनको लागि ठेगाना mandira.dhungel3@gmail.com यो ठेगानालाई तपाईँले प्रयोगमा ल्याउन सक्नुहुन्छ। अथवा मेरो मेसेन्जरमा गएर पनि तपाईँले आफ्नो जीवनका भोगाई कथा व्यथा जे छन् लेख्न, फोन गर्न अथवा भोइसमा रेकर्ड गरेर पनि पठाउन सक्नुहुन्छ। हामीलाई सम्झिन नबिर्सिनुहोस्। त आउनुहोस् यात्रा जिन्दगीको लागि सुरु गरौँ यो सुन्दर, अत्यन्त सुन्दर गीतबाट। त्यसपछि म पूर्णिमाजी र काशीजीको जीवनको कथा यहाँहरूलाई

हजुर हामीले गीत सुन्यौं, असाध्यै सुन्दर गीत जसलाई नवीन के भट्टराईले गाउनु भएको थियो। र यस गीतको साथसाथै आउनुहोस् आजको यात्रा जिन्दगीकोमा पूर्णिमाजी र काशीजीको जीवनको कथालाई सुरु गरौं। पूर्णिमाजीले यो कथा हामीलाई सुनाउनु भएको हो। उहाँले सुरुवातै यसरी गर्नुभयो कि कथा अत्यन्तै रोचक लाग्न थाल्यो मलाई। उहाँले भन्नुभयो, जिन्दगी के छ र, अबको जिन्दगी त आरामसँग खुसीले बिताउने हो, कति चिन्ता गर्ने, कति पीर गर्ने, अब म त आनन्दको जिन्दगी बिताउँछु। यति बेला मलाई असाध्यै आनन्द छ, असाध्यै खुसी छ, म एकदमै खुसीमा छु। उहाँको अनुहार यसै त उज्यालो, त्यसमाथि यो हर्षका कुराहरू सुनाउँदा झन् धपक्क बल्नु भएको थियो। उमेर त्यही 60 वर्ष, तर रूप रङ हेर्ने हो भने 50 हाराहारी देखिनुहुन्छ। हालसालै रिटायर्ड हुनुभयो, जागिरबाट अवकाश। मानिसहरू जागिरबाट अवकाश हुँदा कि चाहिँ पीरैले चिन्तैले आधा जीव हुन्छन्, सुखी सक्छन्, कोही सबै कुरा छँदैछ भनेर निश्चिन्त भएर अब के छ र जिन्दगी, काम छैन भनेर त्यत्तिकै नीच मारेर बस्छन्। कोही हुनी खानीहरू घुमघाम र अधुरा अपुरा कार्यहरू पुरा गर्नतर्फ लाग्छन्। रिटायरमेन्ट पछि हरेकको आआफ्नो इच्छा सोच हुन्छ। कति त अवकाशको 5-6 वर्षको भित्रैमा मृत्युवरण पनि गर्दा रहेछन्। यसको पनि धेरै लेखाजोखा हुँदो रहेछ, तर पूर्णिमाजीको कथा अलिकति बेग्लै। त्यही भएर आज म उहाँको कथा तपाईँका लागि प्रस्तुत गर्दै

उहाँले आफ्नो जीवनको कथालाई यसरी सुरु गर्नुहुन्छ। त्यो अवकाश पछि उहाँ अत्यन्तै खुसी हुँदा हुँदै उहाँ आफ्नो बालापनमा पुग्नुभयो र भन्न सुरु गर्नुभयो चियाको लामो सरको तान्दै, हामी सामान्य परिवारका छोराछोरी हौ, हाम्रो बा आमा त्यति पढे लेखेको होइन, अक्षर चिन्ने मात्रै, तर आमा असाध्यै बाठी, काकको फुल चोर्ने, काठमाडौँकै बासिन्दा भएर हो कि खै व्यापार व्यवसायमा अत्यन्तै चलाक, सुरुदेखि बाउ बाजेको पालादेखि नै व्यापार व्यवसाय गर्दै आउनु भएको रहेछ। त्यही नाताले आमाले पनि बालापनदेखि नै बा हजुरबाहरूको व्यापार सम्हाल्न थाल्नु भएको। त्यही सम्हाल्दा सम्हाल्दै पढेर होइन पढेर जान्ने हुनुभएकी एक बिस दुई बिस भन्ने मेरी आमा कत्रा कत्रा सयौँ हजारौँ हिसाब किताब गरेर व्यापार चलाउनुहुन्थ्यो। आमाको दाँजोमा बा भने लाटो नै भन्नुपर्छ, लपन छपन केही नजानेको, बस दस पाँच जागिर खायो अनि घरमा आएर हुक्का तान्यो, बस बाको काम यति नै हो। कोही आए गफ गर्यो, भात पाके खाइदियो अनि सुत्दियो, त्यो भन्दा दायाँ बायाँ केही छैन। आमाले भने घर व्यवहार सम्हालेर पनि आमाको बा हजुरबाको त्यो सानो किराना पसल आजसम्म पनि चलाइरहनु भएको, खानासाना खाएर आफ्नो घर धन्दा सिद्ध्याएर आमा पसल जानुहुन्थ्यो। होलसेलबाट खै कहाँ कहाँ पुगेर कसरी ल्याउने होला ती बुढी मानिसले सबै सामानहरू, पसलमा राखेर सबैको हिसाब किताब गरेर बेच्थिन्। खास भनौँ भने घर आमाले नै चलाउनु भएको थियो। आफूहरू धेरै नपढेका हुनाले आमा र बाले पढ्नुपर्छ भन्ने हामीलाई बताउनु भएको थियो। बा जागिरे भए पनि चौकीदारको जागिर, दस पाँच गर्यो, पैसा आयो, खायो, बस तमाखु तान्यो, सिद्धियो। आमा भने डोबाटोको पसलमा बसेर हजारौँ हजार मान्छेहरूसँग भेटघाट गर्दा, बोल्दा, कुराहरू गर्दा, कुराहरू सुन्दा धेरै बाठी भइसक्नु भएको थियो। यति थाहा थियो आमालाई पढ्नु पर्छ, छोराछोरीलाई पढाउनु पर्छ, बस उहाँको यति इच्छा थियो। जसरी भए पनि दुई छाक खान दिएर, एकजोर लाउन दिएर बच्चाहरूलाई पढाउनु पर्छ। चार दाजुभाइ, चार दिदी बहिनी, आठजना, दुई सन्तान त अझ जन्मेर दुई दुई वर्षमा बितेका रे।

त्यत्रा सन्तान जन्माएपछि त्यो शरीर कति कमजोर भएको होला। घरको काम त्यत्तिकै, पसलमा बसेको पसलको काम त्यत्तिकै, फेरि ती बग्रेल ती बच्चा बच्चीहरूलाई पकायो खुवायो सुतायो उठायो, कति काम। अहिलेको जस्तो बच्चाहरूलाई हेरचाह गर्न कहाँ भ्याउनु र अनि हामीले त्यस्तो हेरचाह कहाँ पाउनु। आफै भान्टाङ भुन्टुङ उठ्यो, नुहाई धुवाई गर्यो, आफूले जस्तो जान्यो त्यस्तै गर्यो, खायो अनि एउटा झोला बोकेर नाकमा सिङ्गान लिँदै स्कुल पुग्यो। स्कुलमा मास्टर मास्टरनीले गाली गर्नुहुन्थ्यो, कति फोहोरी भएर आएका, सफासुग्घर भएर नङ काटेर कपाल कोरेर नुहाई धुवाई गरेर आउनु, लुगा पनि धुनु। यसै गरी अरू अरू साथीहरूलाई हेर्दै शिक्षक शिक्षिकाले गाली गरेको त्यसबाट अलिअलि सिक्दै हामी हुर्किँदै गएका हौ। म साइली छोरी हुँ। जेठी दिदी 15 वर्ष पुग्नु भएको थियो कुन्चेले फकाएछ, त्यसपछि उसँग गएको आजको दिनसम्म घर आउनु भएको छैन, मरे बाँचेको अत्तो पत्तै छैन। त्यसपछि 3 दाजुहरू अलिअलि हातखुट्टा लागेपछि एउटा एउटा केटी समाउँदै आ आफ्नो गरी खान उहाँहरू आ आफ्नो तालमा हिँड्नुभयो। त्यसपछि बा बिरामी हुनुभयो, 2 महिनासम्म थला परेपछि बा पनि बित्नुभयो। 3 दाजुहरू आफ्नै गरी खान घर छोडेर हिँडेपछि दिदी त गइहाली, पहिले नै 4 भइहाल्यो। 2 सन्तान जन्मेको 2-2 वर्षमै बितेपछि सन्तान त यसै पनि घटिहाल्यो। एउटा दाई भने पढ्दै जागिर खाँदै घरमै बस्यो, त्यसको पनि 2 वर्षपछि विवाह भयो। विवाह भएको 1 वर्षपछि श्रीमतीलाई साह्रै दुःख भयो भनेर कचकच गरेपछि श्रीमतीले उसलाई छुट्टै बसौँ भनेपछि ऊ पनि भिन्न भयो।

बहिनी मात्र घरमा भयौं। आमा दिन प्रतिदिन गल्दै तै पनि आफ्नो काममा कहिले नथाक्ने, सदैव मेहनत गरिरहने, उठ्न सकेर हिँड्न सकेसम्म मैले पढ्दै जागिर खाँदै इच्छा घरमा भात खाएर बाहिर बाहिर पानी र दालमोठ कहिले चिउरा यस्तै गरी गरी मैले बिए पास गरेँ। बहिनी 10 कक्षा पढ्दै थिए। दिदीले भने एसएलसी दिएर आमालाई सघाउने घर सघाउने गर्न थाल्नुभयो। आमालाई पसलमा एकछिन एकछिन सघाउँदा सघाउँदै पसलमा एकजना आएर दिदीलाई म तिमीलाई माया गर्छु, मन पराउँछु, म तिमीसँग विवाह गर्न चाहन्छु भनेर फकाई फुलाई गरेछ। दिदीले घरमा आएर भने विवाह गरिदिनु भए गरिदिनुहोस्, नभए म उसँग जान्छु। जात नमिल्ने आफूभन्दा पनि हैसियतमा कमी भएको केटालाई दिदीले रोजी, आमाले पढ्दैन भन्दा भन्दै ऊ त्यसैसँग हिँडी। अब आमा म र बहिनी मात्रै भयौँ घरमा। यो घरको वातावरणले पनि फरक पार्दो रहेछ। दाइले त त्यसो गर्यो, दिदीले त त्यसो गर्यो, मैले गर्नु किन नहुने भने जस्तो एउटा संस्कारै बनेर जाँदो रहेछ। अरूले गल्ती गरे मैले गर्नु हुन्न भन्ने सोच किन नआएको होला, मलाई त्यस्तै लाग्छ। आमा पिरै पिरले थला पर्नुभयो। त्यो पसल कहिले खुल्ने कहिले बन्द हुने हुन थाल्यो। आमाले सकेको बेलामा आमाले गर्नुहुन्थ्यो, नसकेको बेलामा कहिले काहीँ बहिनीले गएर खोल्थे, कहिले काहीँ म गएर खोल्थे। तर 7 दिनै नचल्ने भयो। भाडा बढी भयो, आमदानी कम हुन थाल्यो। त्यसपछि हामीले पसल छोडिदियौँ। आमा पसल छोडिसकेपछि गरी खाने त्यो गरिरहेको बानी छुट्यो। त्यत्तिकै बस्नलाई अप्ठ्यारो लाग्यो। अनि तलमाथि गर्दा गर्दै खोइ पिर थियो कि के थियो मनभित्र, गल्दै गल्दै गएर आमा पनि बित्नुभयो। अब बस बहिनी र म मात्र।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: यात्रा तिम्रो पनि अनि मेरो पनि।
1: केही आँसु केही हाँसो,
0: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी।
1: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियो।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, काशीजी र पूर्णिमाजीको जीवनको कथा सुनाउँदैछु। उहाँ अझ अगाडि भन्नुहुन्छ, मैले MA पास गरेँ, बहिनीले IA पास गरी, IA पास गर्दा गर्दै उहीसँग पढ्ने एक युवकसँग प्रेम परेछ, त्यसपछि ऊ पनि उहीसँग गई, मलाई एक वचन सोद्धा पनि सोधिन, दाजु दिदीहरूले जे गरेको देखि उसले पनि त्यही गरी। अब त्यो घर आफ्नै थियो, घरसँगैको अलिकति जग्गा पनि थियो, आमा बितिहाल्नु भयो, बा पहिले नै बितिसक्नु भएको थियो, सबै आआफ्नो लाखापाखा लागेका थिए। आमा बितेको त्यही एक वर्ष डेढ वर्ष पछि दाजुभाइहरू आइहाले, अंश बन्डा गर्नुपर्छ, सम्पत्ति त छोराहरूको हो भन्दै काटामार झगडा पर्यो, अनि त्यो सबै जग्गा घर बेचेर आआफ्नो भाग लगाए। म अहिले जीवितै छु, घरमै बसिरहेको छु, म पढिरहेको छु, दाजुभाइले अह मेरो ख्याल गरेनन्, आफैमा मारा काट गरेर जग्गा बेचेर आएको पैसा भाग लगाए। अनि यो बहिनीलाई के गर्ने भन्दा, दुई चार दिन तका बस्थे, दुई चार दिन मका बस्थे, त्यसपछि एउटा केटा हेरेर बिहा गरिदिएपछि त कुरो सिद्धिहाल्यो नि, माइलो दाइले भनेको कुरा यही हो, सँगै बसेको भए त माया हुन्थ्यो नि, आफ्नो बाआमालाई त छोडेर सानो सानो बेलामा भान्टाङ भुन्टुङ हुँदाखेरि हाम्रो माया नगर्नेले अब ठुलो भएपछि के माया गर्थ्यो, बसिरहेको घर बेचेर हिँड्नेले, बास उजाडेर पैसा बाँड्नेले मलाई हेर्छ भने त मैले के आश गर्नु। त्यो घर जग्गा बिकेको छ महिनासम्म मलाई त्यहीँ बस्न दिनुहोस् भनेर मैले अनुरोध गरेँ, उहाँहरूले हुन्छ भन्नुभयो, छ महिनासम्म त्यही घरमा बस्न पाउने भएँ। MA सिद्ध्याएको थिएँ, जागिर खाँदै थिएँ, अनि यही बिचमा पुर्याउनेले पनि कस्तो पुर्याइदिँदो रहेछ म छक्क पर्छु, अब मेरो छ महिना मात्रै थियो त्यो घरमा बस्नलाई, त्यसपछि कहाँ जाने, के गर्ने, कसरी बाँच्ने केही टुङ्गो लागेको थिएन, जागिर खाइरहेको छु, पढाइ सिद्धिहालेँ, अब डेरा खोजेर भए पनि बस्न सकिहाल्छु नि भन्ने एउटा आँट चाहिँ मनभित्र थियो। तर त्यत्तिकैमा मैले काशीलाई भेटेँ। काशी हाम्रो अफिसमा केही कामको सिलसिलामा आएका थिए, त्यही काम पुरा गर्दा गर्दै लगभग एक महिना जति उनको र मेरो लगातार जस्तो भेट भइरह्यो, साथी जस्तै भयौँ हामी। कुराकानीको सिलसिलामा काशी असल व्यक्ति रहेछन्, खानदानी व्यक्ति पनि, जागिरे पनि, पढे लेखेका पनि, धेरै नबोल्ने, मुस्कुराइरहने, चाहिने कुरा

यस्तै गर्दा गर्दै चियाको कुरा भयो। चिया खाँदा खाँदै कहिलेकाहीँ भेट्थ्यौँ, कहिलेकाहीँ फोनमा कुराकानी गर्थ्यौँ, कहिलेकाहीँ अफिसमा काम पर्दा आउँदा मैसँग काशी ठोकिन्थे। जो लगभग 5 महिना जति भएको थियो, दुबईले एकले अर्कालाई मन पराएको आवास भएपछि आफ्नो 6 महिना मात्र त्यो घरमा बस्न पाइने थियो। 5 महिना भइसकेको थियो काशीसँग भेट भएको, अब महिना दिन मात्रै बाँकी छ। कुरा खोतल्न पाए पनि हुन्थ्यो, उनको मनमा के छ बुझ्न पाए पनि हुन्थ्यो। सायद उनलाई त अप्ठ्यारो थिएन, मेरो बस्ने खाने ठाउँ नै थिएन, त्यही भएर मलाई हतार थियो। मैले बिस्तारै काशीसँग कुरा अलिकति कोट्याएँ। काशी, तपाईँले आफ्नो जीवनलाई कसरी अगाडि बढाउने विचार गर्नुभएको छ, के छ तपाईँको विचार? मैले यसरी सोद्धा सायद काशीलाई अलिकति सजिलो भएछ कि। उनले भने, एक युवतीले मन चोरिरहेकी छिन्, उनले हात दिइन् भने घरजम बसाउँछु, घरमा बाआमाले पनि छोरा बुहारीले भनिरहनु भएको छ। आफूलाई भने विवाहबारीमा त्यति रुचि नै छैन, तर आजकल भने अलिकति कुरा परिवर्तन भएको छ, आजकल रहर जागेको छ, बुझ्नुभयो पूर्णिमाजी? उनले अलि रमाइलो पाराले भने। मेरो मन चसक्क भयो, उनले मन पराएकी कोही युवती रहेछिन्। मैले बेकारमा कल्पना गरेछु, सपना सजाएछु, मेरो भागमा उनी रहेनछन्। अब यो जिन्दगी कहाँ गएर ठोकिने हो? मेरो मन खिस्रेक्क पर्यो, म मौन भएँ, केही बोलिन। अनि काशीले भने, किन मौन हुनुभएको? मेरो कुराले मन दुख्यो कि क्या हो? उनले सोधे। मैले भने, होइन, मन परेको छ, रहर जागेको छ भने त्यो रहरलाई मार्नुहुन्न भनेर विवाह गर्नुहोस्। को हो त्यस्तो कि उनले तपाईँले मन पराएको थाहा पाएकी छिन्, अथवा तपाईँहरूको प्रेम चलिरहेको छ? मेरो यस्तो कुरामा काशीले भन्नुभयो, प्रेम चलेको छ भन्न मिल्दैन, उनलाई पूरै रूपमा थाहा छ पनि भन्न मिल्दैन, किनकि भर्खर भर्खर प्रेम पलाएको छ। त्यसपछि मैले भने, मनको कुरालाई गुम्साएर राख्नुहुन्न काशीजी, हाने मर्छ बोली टर्छ, बोल्नुपर्छ, भन्नुपर्छ, कतै ढिलो भयो भने त्यो प्रेम

मैले त्यसो भनेपछि उनी उत्साहित हुँदै बोले, ए हो र, त्यसो भए भन्दै हालौँ त। मैले भने, हो नि, मन परेको मान्छेको हात थाम्नलाई ढिलो गर्नुहुन्न। सबैको भागमा सबै चिज पर्दैन, जसको भागमा छ उसैको भागमा उसैको हात पर्ने हो। भन्नुहोस् न, दुईटा कुरा त हुन्छ नि, के हुन्छ के हुँदैन। ल त्यसो भए म भन्छु है, आजै भन्छु। म न्याउरे मुख लगाएर मलिनो आवाजमा भनी, हुन्छ, भन्नुहोस्। तपाईँको प्रेमको लागि म शुभकामना दिन्छु। मैले यसो भने अनि निहुरेर चियाको चुस्की लिन थाले। काशीले अचानक भने, पूर्णिमा। मैले टाउको उठाएँ, उनलाई हेरेँ। उनको अनुहारमा मुस्कान छल्किएको थियो। उनी सायद आज भन्छु भनेर खुसी भएका होलान्। मैले त्यही सोचेँ, उनी खुसी छन् तर म भित्रभित्रै दुखी। तर उनलाई देखाउनु पनि त भएन, म उनलाई मन पराउँछु भनेर। एकतर्फी प्रेम कहिले काम लाग्थ्यो र। मल्ले यस्तै सोच्यो अनि उनले भने, पूर्णिमा, तपाईँको हात दिनुहोस् त। मैले भने, किन? उनले भने, म हात हेर्छु नि, मलाई हात हेर्न आउँछ। तपाईँको जीवनमा के रहेछ म हेरिदिन्छु, हात दिनुहोस् त। मैले मन लागी नलागी हात तेर्स्याएर उनीतर्फ अगाडि बढाएँ। उनले मेरो हात चपक्क समाए। मलाई कस्तो कस्तो भयो, जिउभरि तरङ्गित भएँ म, शरीरभरि काँडा उम्रे जस्तो भयो। अनि उनले भने, पूर्णिमा, म तिमीलाई मन पराउँछु। तिमीलाई जुन दिनदेखि देखेँ त्यही दिनदेखि कल्पना सपना जपनामा तिम्रै नाम जप्छु। म तिमीसँग विवाह गर्न चाहन्छु, के तिमी मेरो हात थाम्न तयार छौ? यो हात यसै गरी मेरो हातमा दिन तयार छौ जिन्दगीभरिका लागि? उनले मेरो हात त्यसरी हात हेर्छु भन्ने बहानामा समाए अनि मसँग विवाहका लागि अनुरोध गरे। तपाईँलाई साँच्चै भन्छु, त्यति बेला मेरा आँखा रसाएका थिए। म धुरु धुरु रोएको थिएँ। भित्रबाट त्यो चिच्चिहाट निस्किएको थियो, मेरो त्यो भित्रको चित्कार निस्केको थियो। मलाई कति पीडा थियो, मलाई कति त्यो आफ्नो जीवन कहाँ लगेर बिसाउँ भएको थियो। जीवनमा पहिलोचोटि मैले काशीलाई मन पराएको थिएँ, मनभित्रभित्रै। अनि तिनै काशीले मेरो हात थाम्दा अनि जीवनभरि नै मलाई साथ दिन्छौ भनेर सोद्धा मेरो मन कस्तो भयो होला, तपाईँले कल्पनै गर्न सक्नुहुन्न। म रुँदै धुरु धुरु रुँदै उनको हातलाई समाइ बसे अनि भने, हुन्छ, म गर्छु, म तिमीलाई साथ दिन तयार।

यसरी म यति रोएँ यति रोएँ, म रोकिनै सकिनँ। मेरो त्यो कैयौँ वर्षदेखिको दाजुहरू हिँडे, दिदीहरू हिँडे, बहिनी गई, आमा बित्नुभयो, बा बित्नुभयो, म एक्लो भएको थिएँ। मेरो बस्ने खाने ठेगान नहुने अवस्थामा म पुगेकी थिएँ, नितान्त एक्लो, आफन्तहरूको बिचमा भएर पनि आफ्नो भन्ने कोही थिएन। त्यति बेला काशीले मेरो हात समाउँदा मलाई भगवानै मेरो अगाडि प्रकट भए जस्तो लाग्यो, अनि म आफ्नो त्यो मनको बाँधलाई रोक्नै नसकेर मनको बाँध फुटे जस्तै म ग्वाँ ग्वाँ रुन थालेँ। काशीले मलाई आफ्नो छातीमा टाँसेर, नरो, तिम्रो जति जे दुःख छ मेरो मुटुभित्रै तिम्रा दुःखहरू राखेर यो मुटुलाई सिरिन्छु, अब तिम्रा दुःख मेरा, मेरा सुख तिम्रो। त्यसरी काशीले मलाई आफ्नो छातीमा टाँसेर धेरै बेरसम्म सुनसुमाइरहे, अनि हामी त्यहाँबाट निस्क्यौँ। त्यसपछि दुई दिनपछि हाम्रो भेट्ने योजना भयो। दुई दिनपछि लगभग 3-4 घन्टा मैले काशीसँग समय बिताएँ। मैले आफ्नो जीवनका सबै सबै घटनाहरू एक एक गरी उनलाई बताएँ, किनकि एउटा सम्बन्ध गाँसिन लागेको थियो। त्यो सम्बन्ध यथार्थमा सत्यतामा टिक्नु थियो, झुटोमा होइन। त्यसैले मैले आफ्नो जीवनको भयभरको कथा काशीलाई सुनाएँ। उनले भने, केही छैन, जुन दिनदेखि तिम्रो हात मैले थामेँ त्यो दिनदेखिको हाम्रो जीवनको सुरुवात हुनेछ। हिजो के भयो मलाई त्योसँग सरोकार भएन, तर त्यति बेला तिमीले दुःख पायो, म तिम्रो साथमा भइनँ, त्यसमा मलाई खेद छ। यसरी काशीले मेरो हात समाए, मलाई आफ्नो जीवनमा भित्र्याए। त्यसपछि आफ्ना शाखा सन्तान इष्ट मित्रहरूलाई देखाउनको लागि मेरा परिवारहरूलाई एकजुट बनाए। उनीहरूले विवाह गरेको जस्तो गरी सबै खर्च काशीले सम्हालेर एउटा समाजलाई देखाउनको लागि मेरा दाजुभाइ दिदी बहिनीहरू

दूत आए जस्तै गरी काशीले मेरो हात समाते, मलाई माया गरे अनि समाजको अगाडि, मेरा परिवारको अगाडि मेरो हात समातेर आफ्नो जीवनमा भित्र्याए बाजा गाजाका साथमा। एउटा नारीले जे चाहन्छिन् त्यो इज्जत दिएर उनले आफ्नो जीवनमा मलाई प्रवेश गराए। म त्यो दिन यति खुसी थिएँ, यति खुसी थिएँ, म बयानै गर्न सक्दिनँ। एक त पहिलो परेको प्रेम धुकचुक हुँदै, न मन पराउँछन् न मन पराउँदैनन्, आफूलाई एकतर्फी उनीप्रति स्नेह जागेको, उनले एक युवतीले मन चोर्दै छिन् भनेको, उनको कोही अर्कै रहेछन् भन् ठानेको थिएँ। आफ्नो हात थामिदिँदा कति खुसी भएँ। आधार नभएकी एक युवतीलाई आधार दिए काशीले। त्यो दिनदेखि मैले दुःख पाउनु परेन, मेरा जीवन सुखै सुखमा बिते। मलाई खाना लाउन दुःख भएन, आफ्ना रहर पुरा गर्न दुःख भएन, मैले जे चाहन्छु त्यही गर्ने छुट भयो। हुन त म के चाहिँ गर्थे र, दुई जो राम्रो लगाउन चाहन्थे, मिठो मसिनो जे छ प्रेमसँग बनाएर काशीसँग रमाएर बाँच्न चाहन्थे, जुन काशीले पुर्याइदिए। दुई पैसा हातमा कहिले खाँचो भएन, अभाव कहिले भएन, जहाँ सन्तुष्टि छ त्यहाँ सबै कुरा सम्पन्न हुँदो रहेछ। यसरी एक दिन दुई दिन तिन दिन गर्दा गर्दै समय बितेको पत्तो नै भएन। विवाहको 3 वर्षपछि एक छोरीलाई जन्म दिए मैले। घर यति सुन्दर भयो कि के भन्नु, त्यो छोरीले बत्ती नबलेको घरमा बत्ती बालिदिए जस्तो भयो। त्यो मेरी छोरी अचम्मकी थिए, कहिले त्यो छोरी रोएको आवाज हामीले सुनेनौ। उही बिरामी पर्दा कहिलेकाहीँ त्यो बेग्लै कुरा हो, नभए सधैँ हाँसिरहने। कति मान्छेहरू घरमा आउँदाखेरि यो त देउताकी अवतार हो कि क्या हो भनेर पनि भन्ने गर्थे। उज्यालो रङ, हाँसिरहने अनि कर्ली कर्ली परेको कपाल, साँच्चिकै मन्त्रमुग्ध मेरी छोरीको अनुहार देखेर सबै दङ्ग पर्थे। बाटोमा कहिलेकाहीँ यसो बोकेर हिँड्दा पनि मानिसहरूले हेरेर मुस्कुराउँथे। यसरी छोरीले हामीलाई अपार खुसी दिई। हामीलाई यति हतार थियो, छोरी कहिले हिँड्ली कहिले बोल्ली, यसको आवाज कस्तो होला, तोते बोली बोल्दा कस्तो होला, भोलि पछि यो कस्ती होली। अरे कति सपना आउँदो रहेछ नि। त्यो सबै सपनाहरू एक एक दिन त्यो छोरी बढ्दै गरेको, ऊ हुर्किँदै गरेको हेर्दा हेर्दै छोरी बोल्ने भई, रुने भई, हाँस्ने भई, तोते बोलीमा कुरा गर्ने भई, ओहो घर कति सुन्दर भयो भयो। यस्तो मुटुको टुक्रा जस्तो छोरीलाई अलि ठुलो भएपछि विवाह गरेर कसरी पठाउँछन् होला मानिसहरूले। अब छोरी मात्र 10 वर्षकी भएकी छिए, हामीलाई छोरीको विवाहको चिन्ता भयो, कसरी पठाउने। आमा बाबुका लागि यति धेरै समस्याहरू, यति धेरै पीर, यति धेरै चिन्ता लाग्दो रहेछ आफ्नो सन्तानको। यसरी एक दिन दुई दिन तिन दिन गर्दा गर्दै म जागिर खाइरहेको थिएँ, घर पनि हेरिरहेको थिएँ। काशी पनि जागिर खाइरहेका थिए, घर पनि उनले हेरिरहेका थिए, मलाई सहयोग गरिरहेका थिए। अनि हामीलाई घरै आउन हतार हुन्थ्यो आफ्नो छोरीलाई हेर्नको लागि। हाम्रो टाढाको एक नातेदारको छोरीलाई घरमा ल्याएर राखेका थियौँ हामीले, ताकि छोरीको राम्रो रेखदेख हुन सकोस्। हामी दुवै जागिरे भएका हुनाले छोरीलाई एक्लै छोड्ने कुरै हुँदैन थियो। उनी बिहान पढेर आउँथिन् अनि दिनभरि छोरी हेर्थिन्। यसरी हामीले आफ्नो अफिस पनि भ्याउँथ्यौँ अनि घरको काम र छोरीलाई पनि खुब माया गर्थ्यौँ।

0: SBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।
3: कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। काशीजी र पूर्णिमाजीको जीवनको कथा सुनाउँदैछु। उहाँ अझ अगाडि भन्नुहुन्छ, यसै गरी समय बित्दै बित्दै गयो, समय बित्न कति बेर लाग्दो रहेछ र हेर्दा हेर्दै 40 कटियो। अब छोरी ठुली हुँदैछ, यसको भविष्यका लागि केही न केही गरिदिनु पर्छ। उसलाई भोलि हामीलाई तलमाथि भए पनि ऊ निश्चिन्त बाँच्न सकोस्। सन्तानको भविष्यका लागि चिन्ता हुँदो रहेछ, आफ्नो बुढेसकालमा के खानी के लाउने भनेर पनि चिन्ता हुँदो रहेछ। यस्तै विविध कुराहरू गर्दै विविध भोगाई भोग्दै हामी अगाडि बढिरह्यौँ। छोरीले बिकम सिद्ध्याई, त्यसपछि छोरीको विवाह हामीले सम्पन्न गर्यौँ उसैले मन पराएको युवकसँग। सबै कुरा बुझ्दा राम्रै परिवारका थिए अनन्त। अनन्तको बानी बिहोरा सबै कुरा राम्रो थियो, काम गर्ने शैली झनै राम्रो, मौन रहने मेरो काशी जस्तै ज्वाइँ पनि त्यस्तै पाएँ मैले। काशी र मेरो सल्लाहमा हामीले एउटा सानो सानो घर बनायौँ। छोरी ज्वाइँसँग गइहाली, हरेक हप्ता एक दिन तिमीहरू हाम्रोमा बस्न आउनुपर्छ मैले यस्तै भनेको थिएँ। कुनै बेला 15 दिन एक महिनामा हामी छोरीको घर पुग्थ्यौँ, अनि छोरी र ज्वाइँ 15 दिन एक महिना कहिलेकाहीँ हप्तामा हामी कहाँ आइपुग्नुहुन्थ्यो। खाना खायो, गफसफ गर्यो, रमाइलो गरेर 12-1 बजेसम्म गफ गर्थ्यौँ, अनि आआफ्नो कोठामा पसेर निधरेको काखमा लुटुपुटिन्थ्यौँ। यसै गरी खुसी खुसी रमाइलो रमाइलोमा जिन्दगी बित्न थाल्यो। हेर्दा हेर्दै आफ्नो अवकाशका दिनहरू आए। अब अवकाशका दिनहरू त आए, मन पनि जवान छ, मान्छे पनि त्यति बुढो भएको छैनौ। अनि काशीले भने, जीवन त यसै गरी बित्यो, कति छिटो बित्यो हेर त तिम्रो र मेरो यो साथ। हामीले आफ्नो जीवनलाई कति खुसीमा बितायौं, अब ईश्वरको भक्ति पनि गर्नुपर्छ, चार धाम पनि जानुपर्छ। चार धाम भनेको हिँड्न नसक्ने बेलामा होइन, अहिले उमेर छँदै गएर आउनुपर्छ, अनि पो रमाइलो हुन्छ। काशीले यसो भन्दा मलाई लाग्यो, हो नि, एकचोटि त तीर्थ व्रत पनि त गर्नु पर्यो नि। कमायो, खायो, काम गर्यो, अनि छोराछोरी जन्मायो, छोराछोरी हुर्कायो, बस यति त होइन नि। हामी दुवैजनाको सोच मिल्यो। त्यसपछि काशी र म हामीले चार धाम यात्रा गऱ्यौँ, अनि अन्तत हामीले मानसरोवर कैलाश पनि पुगेर आउने निधो गऱ्यौँ। नुवाकोट त्रिशुलीको यो दुर्घटना भन्दा एक महिना मात्र पहिला हामी कैलाश पर्वत मान सरोवर पुगेर फर्केका हौं। केही दिन ढिला भएको भए सायद हामी पनि त्यो दुर्घटनामा पर्थ्यौं कि, तर ईश्वरले कृपा गर्नुभयो, हामी एक महिना अगाडि नै घर फर्किसकेका थियौं। यात्रा एकदमै सुखद भएको थियो। मैले भनिहाले नि तपाईँलाई, मैले जति जीवन आफ्नो माइतीमा बिताएँ ती मेरा क्षणहरू पीरका थिए, दुःखका थिए, अलि खै कस्ता कस्ता थिए। तर म जब काशीसँग विवाह गरेर काशीको घरमा भित्रिएँ, काशीले मलाई हरेक कुरा सहज बनाइदिए। जिन्दगी नै उनले मेरो सहज बनाइदिए। उनले खुसी नै खुसी भरिदिए, उनले मुस्कान छरिदिए, उनले मलाई आफ्नो त्यो प्रेम बनाएर मुटुभित्र राखिदिए, जसमा म दङ्ग परेर मख परेर त्यसै त्यसै पुल पुलेर हुर्किन थाले। उमेर 60 भए पनि म उस्तै छु। हो, रङरूपमा परिवर्तन पक्कै आएको छ, तर मेरो मन उस्तै छ, जवान, रङ्गीन, अनि त्यसै त्यसै चञ्चल भएको। त्यो किन भन्दा काशीको मायाले, काशीको साथले, काशीको त्यो एउटा अद्भुत प्रेमले म यति रङ्गिएकी छु कि म के भन्नु। त्यसैले म आजकल खुसी छु, दङ्गदास छु, उत्साहमा छु, किनकि जिन्दगी भनेको पल पल बाँच्नु पर्ने रहेछ। कहिले दुःख कहिले सुख त आइरहन्छ, तर काशीको साथले, उनको मायाले हो खासमा म खुसी भएको, म रङ्गिएको।

पैसा हुने मानिसहरू पनि छन्, नहुने मानिसहरू पनि छन्। तर जो व्यक्तिको जीवनमा खाना लाउन दुःख छैन, हातमा एउटा काम छ अनि घरमा प्रेम सुख शान्ति छ भने त्यो जस्तो सुखी, त्यो जस्तो धनी, त्यो जस्तो भाग्यमानी अरू को हुन्छ र संसारमा? हो, तिनै भाग्यमानी मध्ये म एक हुँ भन्ने मलाई पूर्ण विश्वास छ। किन भन्दा मलाई काशीले यति माया गरेका छन्, यति साथ दिएका छन्, यति भरोसा गरेका छन्। उनको त्यो साथ, उनको त्यो माया, उनको त्यो भरोसाले म त्यसै दङ्ग परेकी छु, दङ्गदासमा छु। उनको मायाले मलाई जितेको छ, त्यसैले म फुर्किन्छु। कपाल फुल्न थालिसक्यो तर पनि म फुर्केर हुर्किरहेकी छु। यसरी काशीले मलाई कति मायाले यत्रो जीवन साथ दिए। तिम्रा इच्छाहरू पुरा गर, तिम्रा रहरहरू पुरा गर, तिमी खुसी भए मलाई खुसी लाग्छ। तिमीलाई सहयोग गर्न पाउँदा म आफूलाई भाग्यमानी ठान्छु। तिम्रो मनको सबै सबै धोको पुरा गर्ने इच्छा छ, काशी भन्छन् यो उमेरमा पनि। अहिले हामी अत्यन्तै खुसी छौँ। हामी दुवैजना बुढाबुढी बिहान 4 बजे उठ्छौँ, योगासन ध्यान आसन सबै सिद्ध्याउँछौँ अनि 6 बजे मर्निङ वाक निस्किन्छौँ। 1 घन्टा हिँडेपछि हामी आएर नुहाई धुवाई गर्छौँ, पूजापाठ गर्छौँ अनि चियाको चुस्की लिन्छौँ। त्यसपछि म भान्सा पस्छु, काशी आँगन करेसा बारी छत उनले हेर्छन्, उनको भागमा छ त्यो भान्सा मेरो भागमा। अनि हप्ताको 1 दिन म फुलबारी गोड्ने काम गर्छु, काशी खाना पकाउँछन्। उनलाई खाना पकाउने सोख छ, मिठो पकाउँछन्। अनि हप्ताको 1 दिन चाहिँ भान्सा उनको भाग लाग्छ। यसरी हाम्रो जिन्दगी अहिले बितिरहेको छ। म अत्यन्तै खुसी छु। एउटा मान्छेको मायाले यो जिन्दगीमा कति फरक पर्ने रहेछ। यो गीत पनि त्यत्तिकै जन्मेको होइन रहेछ। एउटा मान्छेको मायाको कसैले अनुभूति गरेर यस्ता गीतहरू र यो गीत जन्मेको

मान्छेले आफूले बाँचेको जिन्दगी आफ्नो हुन्छ, आफ्नो अनुभव आफ्नो जीवनको भोगाई भनेकै त्यही रहेछ। मलाई कुनै गुनासो छैन, म अत्यन्तै खुसी छु, अत्यन्तै हर्षित छु आफ्नो जिन्दगीसँग। यही खुसीको, यही हर्षको जुन कुरा तपाईँसँग मेरो भयो, त्यही कुरा म सबैसँग सेयर गर्ने गर्दछु भनेर पूर्णिमाजीले हामीसँग यसरी आफ्नो जीवनको यात्राको भोगाई बाँड्नु भएको थियो, साट्नु भएको थियो। उहाँको कथा सुन्दा कहिले उहाँ उत्साहित हुनुहुन्थ्यो, कहिले काशीको प्रेम सम्झेर आँखा भिजाउनुहुन्थ्यो। कति प्रेम, कति खुसी, कति आनन्द। सुने लाउने सुने खाने त होइन, खान लाउन पुगेको थियो त्यत्तिकैमा सन्तुष्ट हुनुहुन्थ्यो, त्यही नै ठुलो कुरा भयो। हातमा एउटा सानो औँठी, गलामा एउटा सिक्री र दुईलुङ पोते, कानमा टप, जुरो बानेकी अनि उज्यालो अनुहारमा बत्ती बले जस्ता मुस्कान छरेर एकदमै हर्षित मुद्रामा हामीलाई पूर्णिमाजीले आफ्नो जीवनको कथा सुनाउनु भयो। जीवन बाँच्न जाने सुन्दर छ, यदि बाँच्न नजाने जति जे भए पनि पुग्दै पुग्दैन। त्यो बोझको भारीलाई शिरमाथि राखेर त्यही बोकेर हिँड्दा त भारी त भइहाल्छ नि, त्यसलाई बिसाउन जानेनौ भने दुःख हुन्छ। जति भारी बिसाएर खुसीलाई बोक्छौ जीवन त्यति नै सहज हुन्छ। लौ त हजुर, आजलाई यात्रा जिन्दगीको लागि यतैतिर बिट मार्छु। अर्को साता फेरि कसै अरूको जीवनको कथा लिएर तपाईँसँग भेटघाट गर्न अवश्य आउनेछु यात्रा जिन्दगीकोमा। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो। र मन्दिरा अब तपाईँसँग बिदा माग्दछु, अर्को साता फेरि भेटौँला। जीवन वरदान हो, ईश्वरको आशीर्वाद, यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। मन्दिराको माया तपाईँका लागि। हवस् त, नमस्कार।

0: नेपाली काँग्रेसको पन्ध्रौं महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद कुमार चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ। अन्तिम मतगणना अनुसार खुल्लातर्फ दुई उपसभापति र दुई महामन्त्री तथा समावेशीतर्फ एकजना उपसभापति र महिलातर्फ एकजना महामन्त्री निर्वाचित भएका हुन्। खुल्ला उपसभापतिमा भण्डारी 3,735 मतसहित निर्वाचित हुनुभएको हो। अर्का विजयी मधु आचार्यले 2,342 मत ल्याउनु भएको छ। प्रतिस्पर्धामा रहेका गोविन्द भट्टराईले 1,752, सुरेन्द्र राज पाण्डेले 1,673, धनराज गुरुङले 1,596, त्यस्तै दीपक गिरीले 923 र चन्द्रमोहन यादवले 760 मत ल्याउनु भएको छ। समावेशी उपसभापतिमा विनोद कुमार चौधरी निकटतम प्रतिस्पर्धी जीवन परियारलाई 87 मतले हराउँदै विजयी हुनुभएको हो। चौधरीले 1,745 मत ल्याउँदा परियारले 1,658 मत प्राप्त गर्नुभएको छ। अन्य प्रतिस्पर्धी फर्मुला मन्सुरले 1,144, सीता गुरुङले 1,112 र रञ्जित कर्णले 562 मत ल्याउनु भएको छ। यसअघि काङ्ग्रेसको सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्नुभएको हो। त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ। काङ्ग्रेसको महामन्त्री पदमा खुल्लातर्फ प्रदीप पौडेल विजयी हुनुभएको हो। आज अबेर सम्पन्न मतगणनामा पौडेल 4,194 मत ल्याउँदै पहिलो स्थानमा विजयी हुनुभएको छ। खुल्लातर्फका अर्का उम्मेद्वार उदय शमशेर राणा 2,330 मत ल्याउँदै महामन्त्री पदमा विजयी हुनुभएको हो। महामन्त्री पदका उम्मेद्वार डाक्टर सुनिल कुमार शर्मा 2,257, गुरुराज घिमिरे 1,513, नयन सिंह महर 1,134, अमर सिंह पुन मगर 1,125, शङ्कर तिवारी 123 र डाक्टर सन्तोष उपाध्याय 97 मत ल्याएर पराजित हुनुभएको छ। महिला महामन्त्रीतर्फको एउटा पदमा डाक्टर डिला संग्रौला पन्त 3,118 मत ल्याउँदै निर्वाचित हुनुभएको हो। संग्रौलाकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले 2,864 मत ल्याउनु भएको छ। त्यस्तै रीता खनालले 804 मत ल्याउनु भएको निर्वाचन समितिले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बुढी गण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा बस्न आग्रह गर्नुभएको छ। साथै जोखिमयुक्त पुल तथा सड़कबाट आवत जावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न पनि उहाँको आग्रह छ। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत गोर्खाको चुम्नुब्री 6 लोकपा र चुम्लिङ बीच बिहान गएको पहिरोका कारण बुढी गण्डकीमा लेदो सहितको बाढी आएको र त्यसबाट तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको जानकारी दिनुभएको छ। बुढी गण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढीले घर, पुल तथा जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म 47 जनाको सकुशल उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीमा 5 जना सम्पर्कविहीन छन्। अहिलेसम्म मानवीय क्षतिको पुष्टि नभएको प्राधिकरणले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती,
1: हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको, यद्यपि क्षति चाहिँ धेरै भएको छ। जब यो घटना हाम्रो नोटिसमा आयो त्यति बेला नै इलाका प्रहरी कार्यालय आरुघाटबाट 25 जनाको प्रहरी टोली खटी नदी तटीय क्षेत्रका मानिसहरूलाई सुसूचित गराई सुरक्षित स्थानमा सारिएको र सल्लेरी स्थित टाइम्स ऊर्जा जलविद्युत आयोजनाका 12 कर्मचारीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको, टाइम्स जलविद्युत आयोजनाको भौतिक संरचना क्षति भएको छ। बाढीको सूचना प्राप्त हुनसाथ गोर्खा धादिङ चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएस मार्फत पूर्व सूचना दिएको र हामीले प्रहरी, शस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई परिचालन भएको, नेपाली सेनाको 4 हेलिकप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भएको र प्रभावित क्षेत्रबाट हालसम्म 47 जनाको सकुशल उद्धार गरिएको र सुरक्षित स्थानमा राखिएको अवस्था छ। आरुघाटको पुल बगाएको अवस्था छ। गोर्खामा धादिङमा तनहु मुङलिङ चितवनसम्मै चाहिँ पर्ने चाहिँ देखिएको छ र आरुघाटमा चाहिँ अब हामीले 18 जना यो हाइड्रो पावरमा भएका कर्मचारीहरू हुनुहुन्थ्यो, उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा माथि आफै जानु भएको, सुरक्षित हुनुहुन्छ सबैजना। अहिलेसम्म मानवीय क्षति चाहिँ ठ्याक्कै आइसकेको अवस्था छैन तर भौतिक क्षति चाहिँ भएको खबर चाहिँ आएको छ। उम्लिङ हिमालबाट चाहिँ हिउँ पहिरो आएर यो हिउँ पहिरो नै क्यास्केटिङ भएर चाहिँ तल आएको भन्ने चाहिँ अहिलेसम्म हामीलाई बाढी माथिबाट सुरुमा।
0: यो
2: नमस्ते श्रोताहरू, आज कार्यक्रम दोहानको समय सुरु भइसकेको छ। हाम्रा समस्त श्रोतावर्गमा हामी हार्दिक नमस्कार तथा स्वागत गर्दछौँ। विगतको समयमा पनि दोहानबाट हामीले मोतीराम भट्टका विषयमा राम्रा राम्रा जानकारीहरू श्रोतावर्गलाई पस्किएका थियौँ। त्यो जानकारी उहाँको विषयका सन्दर्भहरूमा विभिन्न विद्वानहरूले भन्नुभएका कुराहरूले वास्तवमा हाम्रा श्रोताहरूलाई अवश्य पनि लाभ पुर्यायो होला। र अस्ति हामीले भदौ महिनामा विशेष गरिकन मोतीराम भट्टलाई अलिकति अगाडि ल्याउने प्रयत्न गरेका थियौँ र नेपाली साहित्यमा मोतीराम भट्ट अनि कुशी औँसी भन्ने बित्तिकै भदौ महिना सम्झिन्छौँ। त्यस्तै गरिकन श्रोताहरू, अहिले चाहिँ हामी कार्तिक महिनामा छौँ र यो कार्तिक महिना भन्ने बित्तिकै लक्ष्मी पूजा भन्ने बित्तिकै वास्तवमा श्रोताहरू, हामी सबै नेपाली साहित्यका पाठक श्रोताहरूले के सम्झन्छौँ भने लक्ष्मीप्रसाद देवकोटा भनेर सम्झन्छौँ। किनभने श्रोताहरू, लक्ष्मीप्रसाद देवकोटा 1966 साल कार्तिक महिना 27 गते लक्ष्मी पूजाकै दिन जन्मनु भएको थियो। त्यसो भएर उहाँको नाम पनि पछि लक्ष्मीप्रसाद देवकोटा नै राखियो र हरेक वर्ष चाहिँ वास्तवमा नेपाली साहित्यकारहरूले, नेपाली साहित्यका प्रेमीहरूले त यो कार्तिक महिनामा लक्ष्मी पूजाका दिन र चाहिँ अक्सर गरेर कार्तिक महिनाभरि नै कुनै न कुनै रूपमा लक्ष्मीप्रसाद देवकोटाको विषयमा चर्चा परिचर्चा, उहाँका काव्यकृतिहरूको वाचन गरिरहेका हुन्छन्, उहाँलाई कुनै न कुनै रूपमा सम्झिरहेका हुन्छौँ। त हामीले पनि अहिले यहाँ वास्तवमा लक्ष्मीप्रसाद देवकोटालाई सम्झिने जमर्को गरेका छौँ। त महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका ज्यादै धुरन्धर, प्रातिभ र सारस्वत कवि हुनुहुन्थ्यो। ज्यादै मौलिक ढङ्गमा काव्य कविताहरूको रचना गर्न सक्ने, त्यस्तै गरिकन अत्यन्त चाखलाग्दो ढङ्गले कविताहरू उहाँ वाचन गर्नुहुन्थ्यो भनेर हामीले समकालिकहरूको मुखबाट हामी सुन्दछौँ। उहाँको वाचन शैली पनि त्यस्तै राम्रो थियो। एकदमै आकर्षक ढङ्गले आफ्ना रचना, आफ्ना विचारहरू सुनाउनुहुन्थ्यो भनेर हामी सुन्दछौँ। वास्तवमा यस्ता राष्ट्रिय प्रतिभा हाम्रो नेपालको लागि मात्रै नभएर संसारको लागि एउटा महत्त्वपूर्ण व्यक्ति अथवा व्यक्तित्व हुनुहुन्छ। र अहिले नेपालमा हामी साहित्यमा चाहिँ लागेकाहरूले त उहाँलाई आदर गर्छौँ गर्छौँ, नेपालभन्दा बाहिर गएका विभिन्न देशमा बस्नुभएका, चाहे अस्ट्रेलियाको कुरा गरौँ, चाहे चाहिँ क्यानाडाको कुरा गरौँ, बेलायतमा बस्ने नेपालीहरूको कुरा गरौँ, अथवा अमेरिकामा बस्ने कुरा किन नगरौँ, धेरै देशहरूमा लक्ष्मी जयन्ती मनाएको खबर हामीले विभिन्न सञ्चारका माध्यमहरूमा हेरिराखेका छौँ। जहाँ जहाँ नेपाली जाति पुगेका छन्, जहाँ जहाँ नेपाली भाषाभाषीहरू पुगेका छन्, तिनीहरूले तिहारको चाहिँ रौनकमा लक्ष्मीप्रसाद देवकोटालाई नसम्झने कुरै भएन। त्यसले गर्दाखेरि त उहाँलाई चाहिँ अब धेरै नेपालीहरूले देश विदेशमा सम्झिएका छन्। त उहाँ 1966 साल कार्तिक 27 गते जन्मनु भएको कुरा हामीले चाहिँ है भनिसक्यौँ। त उहाँको बाल्यकाल चाहिँ अब काठमाडौँ जन्मनु भएको हुनाले राम्रै चाहिँ देखिन्छ। उहाँले वास्तवमा चाहिँ दरबार हाईस्कुलमा पढेर त्यहीबाट चाहिँ उहाँले एसएलसी, त्यतिखेर सायद म्याट्रिक भनिन्थ्यो होला, त्यो उत्तीर्ण गर्नुभयो र त्यसपछि त्रिचन्द्र कलेजमा आइएससी पढ्नुभयो र त्यो तह पास गरेपछि उहाँले चाहिँ यता मानविकीतिरको विषय रोज्नुभयो, अङ्ग्रेजी साहित्य रोज्नुभयो। त्यसैबाट उहाँ अगाडि स्नातक तहसम्म उत्तीर्ण गर्नुभयो। उहाँले एमए को पनि तयारी गर्नुभएको थियो भन्ने कतिपय अनुसन्धाताहरूले उल्लेख गरेको पाइन्छ। तर उहाँले त्यो तह भने विभिन्न अप्ठ्याराले गर्दाखेरि पुरा गर्न सक्नु भएन। त्यसपछि उहाँ व्यावहारिक जीवनमा फर्कनुभयो र उहाँको चाहिँ सुरुमै उहाँको चाहिँ सायद 10 वर्षकै उमेरमा घनघोर संसार तर्नलाई नगरे घमण्ड मर्नु छ हामीलाई भनेर चाहिँ कविता लेख्न आरम्भ गर्नुभएको थियो। त्यो 10 वर्षकै उमेर उहाँले आरम्भ गरेको काव्य यात्रा उहाँको जीवन पर्यन्त रहिरह्यो र उहाँले चाहिँ एकपछि अर्को अनमोल ग्रन्थहरू नेपाली साहित्यलाई चाहिँ दिनुभयो। त उहाँले स्कुलमा पढ्दाखेरि नै एउटा मजा मजा कविता सुनाउनुहुन्थ्यो अरे, अनि अरू साथीहरूले चाहिँ तैँले लेखेका होला भन्थे अरे, अनि साथीहरूकै अगाडि लेखेर पनि सुनाउनुहुन्थ्यो अरे, र शिक्षकहरूले एउटा उदीयमान प्रतिभा उदीयमान कवि भनेर चाहिँ देवकोटालाई भन्नुहुन्थ्यो अरे भन्ने पनि कतिपय लेखकहरूले लेख्नु भएको छ। त्यसले गर्दाखेरि उहाँ त्यस्तो एउटा सारस्वत कवि प्रतिभा हुनुहुन्थ्यो। त्यसो भएर उहाँले चाहिँ श्रोताहरू 700 भन्दा बढी कविताहरू उहाँका विभिन्न सङ्ग्रहहरूमा छापिएका छन्। त्यसै गरिकन 2 दर्जनभन्दा बढी खण्डकाव्य वा खण्डकाव्य स्तरका कृतिहरू प्रकाशित भएको हामी पाउँछौँ। त्यस्तै गरिकन 0.5 दर्जनभन्दा बढी महाकाव्य प्रकाशित भएका छन्, जसमा शाकुन्तल महाकाव्य जस्तो ज्यादै प्रौढ ज्यादै गम्भीर महाकाव्य नेपाली साहित्यले उहाँबाटै पाएको छ। त्यो एउटा बेजोड काव्यकृति नेपाली साहित्यका लागि ज्यादै महत्त्वपूर्ण कृतिको रूपमा रहेको छ। उहाँका अनगिन्ती कविताहरूमध्ये श्रोताहरू जस्तो अब गरिबकै कुरा लिउँ न, होइन, गरिबमा कस्तो मिठोसँग उहाँले भन्नुभएको छ, गरिब भन्छौ सुखको मझै धनी मिल्दैन संसारभरि संसारभरि कतै पनि विलासको लालसा दास छैन म मिठो छ मेरो रसिलो परिश्रम। कस्तोसँग उहाँले परिश्रमलाई यहाँ परिभाषित गर्नुभएको छ, निधार मेरो पसिना जडाउ छ मोती तिनैको अनमोल भाउ छ शान्तिको सुन्दर दीप बासमा पिउसको स्वाद स ग्यास ग्यासमा। यसरी उहाँका अब 700 वटा कविताहरू एकपछि अर्को अर्को पछि अर्को झन् झन् चाहिँ राम्रा र साहित्यिक दृष्टिकोणले व्यङ्ग्यका दृष्टिकोणले होइन र चाहिँ अलङ्कारका दृष्टिकोणले पनि उहाँका चाहिँ काव्यकृतिहरू अथवा कविताहरू ज्यादै नै चाहिँ महत्त्वपूर्ण छन् भन्ने चाहिँ लाग्दछ। र नेपाली समीक्षकहरूले पनि देवकोटालाई एउटा सारस्वत र प्रातिभ कविको रूप चाहिँ दर्जा चाहिँ दिएका छन्। त्यसले गर्दाखेरि नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाको अद्वितीय स्थान रहेको हामी पाउन सक्छौँ। त उहाँले अब मुदामदन जस्तो खण्डकाव्य नेपाली साहित्यलाई दिनुभएको छ, महाकाव्यमा शाकुन्तलै भयो, त्यसपछि गएर अब वनकुसुमै भयो, प्रमिथसै भयो, अरू पनि काव्यकृति छ। र उहाँले नेपाली मात्र होइन श्रोताहरू, अङ्ग्रेजी साहित्य र संस्कृत साहित्यमा चाहिँ संस्कृत भाषामा समेत उहाँले महाकाव्य लेख्नु भएको चर्चा पाइन्छ। उहाँको पछि अङ्ग्रेजी साहित्यको काव्य त साझा प्रकाशनबाट छापिएको पनि छ। त्यसरी गरिकन संस्कृतको महाकाव्य चाहिँ देवकोटाले लेखेर योगी नरेन्द्रनाथलाई दिनुभएको र उहाँले चाहिँ आफूले भाषा सम्पादन गरेर अनि देवकोटाकै भानिसलाई चाहिँ दिएको कुरा योगी नरहरिनाथको एउटा अन्तर्वार्तामा मैले पढ्ने अवसर पाएको थिएँ। त्यो अनमोल संस्कृतमा लेख्यो काव्य अहिले भेटिन सकेको छैन। तर उहाँको चाहिँ पृष्ठभूमि अब बुबा पनि विद्वान पण्डित संस्कृतको विद्वान हुनुहुन्थ्यो, त्यसले गर्दाखेरि घरमा पनि उहाँको चाहिँ संस्कृत पढ्ने पृष्ठभूमि रह्यो। र त्यो बेलामा अब दरबार हाइस्कुलमा पनि सायद 100 नम्बरको संस्कृत पढाइ हुन्थ्यो, त्यसले पनि उहाँलाई चाहिँ अवश्य पनि मलजल गर्यो होला। यसरी उहाँको भाषिक दृष्टिकोणले पनि नेपाली भाषा, अङ्ग्रेजी भाषा, संस्कृत भाषामा उहाँको चाहिँ कलम अगाडि बढेको पाइन्छ भने उहाँले 12-13 भाषाहरूमा उहाँले कुरा गर्न सक्नुहुन्थ्यो, कतिपय अन्य भाषाहरूमा उहाँले लेख्न पनि सक्नुहुन्थ्यो। त त्यो किसिमको एउटा प्रातिभ क्षमता चाहिँ हामी लक्ष्मीप्रसाद देवकोटामा पाउँछौँ। लुनी, मेन्दु आदि गरी काव्यहरूमा हाम्रो उत्तरतिरका चाहिँ भाषा, त्यहाँको चाहिँ संस्कृति, त्यहाँको जनजीवन, त्यहाँका पात्रहरूलाई टपक्क टिपेर उहाँले चाहिँ खण्डकाव्यको प्रणयन गर्नुभएको छ। त्यसो भएको हुनाले उहाँको यो काव्य प्रतिभा ज्यादै माथिल्लो स्तरको थियो भन्ने कुरा हामी थाहा पाउँछौँ। उहाँ मूलत महाकवि हुनुहुन्थ्यो,

0: श्रोताहरू, उहाँले त्यो काव्यमा मात्रै होइन, उहाँको चाहिँ हात चाहिँ धेरै विधामा चलेको छ। हामी नाटकको कुरा गरौँ, त्यसमा नि कलम चलाउनु भएको छ। उपन्यासको कुरा गरौँ, त्यसमा पनि देवकोटाले कलम चलाउनु भएको छ। कथाको कुरा गरौँ, त्यहाँ पनि देवकोटाले कलम चलाउनु भएको छ। अब निबन्ध त उहाँको ज्यादै लोकप्रिय विधा नै भइहाल्यो। उहाँको चाहिँ लक्ष्मी निबन्ध सङ्ग्रह, दाडिमको रुख्नेर भन्ने अर्को सङ्ग्रह गरेर दुईवटामा करिब 80-85 निबन्धहरू छापिएका छन्। र नेपाली निबन्धलाई वास्तवमा आधुनिक निबन्धको रूपमा उतार्ने काम, आधुनिक निबन्धको रूपमा जनसमक्ष पस्कने काम वास्तवमा चाहिँ लक्ष्मीप्रसाद देवकोटाले नै गर्नुभएको हो। उहाँको आषाढको 15 ज्यादै महत्त्वपूर्ण निबन्ध मानिन्छ र उहाँले चाहिँ अङ्ग्रेज साहित्यको साहित्यका निबन्धहरूलाई अनुवाद गरेर पनि नेपाली साहित्यमा पस्कनु भएको छ। म्याकबेथ जस्तो नाटकलाई उहाँले चाहिँ अङ्ग्रेजीबाट नेपालीमा पस्कनु भएको छ। यस्तो दुरूह कार्य गर्ने क्षमता पनि वास्तवमा लक्ष्मीप्रसाद देवकोटामा थियो श्रोताहरू। त्यसैले गर्दा त आज लक्ष्मीप्रसाद देवकोटाको त तल्लो तहदेखि मतलब हाइस्कुल स्तरमा पनि उहाँका काव्यकृतिहरूको कहीँ न कहीँ कुनै न कुनै अंश वास्तवमा पढाइ भइराखेको छ र हरेक विश्वविद्यालयहरूले त्यो नेपाली भाषाको पाठ्यपुस्तकमा पनि उहाँका चाहिँ काव्यकृतिहरू कतै मुनावदन छन्, कतै उहाँको चाहिँ कविताहरू राखिएको छ, कतै खण्डकाव्यहरू राखिएको छ र यसरी उहाँका काव्यकृतिहरूको चर्चा परिचर्चा हुन्छ। त्यस्तै अब नेपाली साहित्यको पठन पाठनमा त श्रोताहरू, उहाँको नाम उहाँका काव्यकृतिहरू नपढिने कुरै भएन। किन भन्दाखेरि उहाँको चाहिँ अब कविता, खण्डकाव्य, महाकाव्य र निबन्धको मूलत चाहिँ पठन पाठन हुन्छ। त श्रोताहरू, वास्तवमा लक्ष्मीप्रसाद देवकोटाले धेरै विधामा कलम चलाए तापनि उहाँको मुख्य विधा चाहिँ वास्तवमा काव्य विधा नै हो। उहाँले जुन सङ्ख्यात्मक हिसाबले पनि र गुणात्मक हिसाबले पनि हामीले हेऱ्यौँ भने उहाँको काव्यकृतिकै तुला बढ्ता चाहिँ देखिन्छ। किनभने अब 700-भन्दा बढ्ता कविता, 2 दर्जनभन्दा बढी खण्डकाव्य र चाहिँ 0.5 दर्जनभन्दा बढी महाकाव्य, त्यो पनि ज्यादै वेटपूर्ण, ज्यादै चाहिँ महत्त्वपूर्ण महाकाव्यहरूको रचना उहाँले चाहिँ गर्नुभएको छ।
1: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000-भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो।
0: उहाँलाई नेपाली साहित्यमा चिनाउने प्रमुख क्षेत्र भनेकै वास्तवमा चाहिँ काव्य कविता विधा नै हो भन्ने साहित्य समीक्षकहरूको पनि वास्तवमा श्रोताहरू त्यो ठहर चाहिँ रहेको छ। उहाँको यो काव्य कविता विधापछि अर्को ज्यादै महत्त्वपूर्ण विधा चाहिँ निबन्ध हो। उहाँको लक्ष्मी निबन्ध सङ्ग्रहले जुन प्रसिद्धि कमाएको छ, नेपाली साहित्यमा जुन लोकप्रियता हासिल गरेको छ र समग्र नेपाली निबन्धकारहरूलाई एउटा बाटो चाहिँ देखाएको छ, त्यो वास्तवमा लक्ष्मी निबन्ध सङ्ग्रह नै हो। लक्ष्मीप्रसाद देवकोटाले लक्ष्मी निबन्ध सङ्ग्रह पस्किएपछि त्यसलाई हेरेर, त्यसलाई पढेर, त्यसको अनुकरण गर्दै, त्यसबाट सिक्दै अगाडि बढ्दै गरेर चाहिँ अनि नेपाली निबन्धकारहरूले आफ्नो निबन्ध प्रणयन गर्नुभएको छ। त्यसले गर्दाखेरि लक्ष्मीप्रसाद देवकोटाको दोस्रो ज्यादै महत्त्वपूर्ण विधा भनेको निबन्ध विधा पनि हो। त्यसले गर्दाखेरि उहाँलाई यो दुईवटा विधाले चाहिँ नेपाली साहित्यमा ज्यादै ठुलो दर्जा दिलाएका छन् र हामीले यी दुईवटा विधामा एकछिन लक्ष्मीप्रसाद देवकोटालाई एकछिन यसो पर राखेर सोच्ने हो भने वास्तवमा एउटा खण्ड एउटा अध्याय नै त्यहाँ चाहिँ खाली जस्तै हुन जान्छ। त्यसो भएको हुनाले त्यो एउटा महत्त्वपूर्ण चाहिँ स्थान बनाउन उहाँ सक्नुभएको छ, उहाँले सक्नुभएको छ र उहाँको त्यो स्थान बनाउने क्षमता वास्तवमा उहाँको प्रातिभ क्षमता नै हो। त्यो कवितामा चाहिँ प्रतिभा अभ्यास र व्युत्पत्ति तिनवटा सामर्थ्यबाट काव्य कविताहरूको रचना हुन्छ भनेर साहित्य समीक्षकहरूले उल्लेख गरेको पाइन्छ। त कुनै कविहरू प्रतिभाबाटै चाहिँ एकदमै सम्पन्न हुन्छन् र आफ्नो काव्यकृतिलाई एउटा प्रातिभ चमत्कारले चाहिँ उडाएर अगाडि बढाउँछन्। कतिपय कविहरू व्युत्पन्न हुन्छन् धेरै पढेका धेरै काव्यकृतिहरू साहित्य शास्त्रहरू पढेर साहित्यमा काव्य काव्यमा यस्तो लेख्नुपर्छ यसरी लेख्नुपर्छ भन्ने कुराहरू बेसरी अध्ययन गरेर अनि काव्यकृति लेख्छन्। त्यस्तालाई व्युत्पन्नशीलताको रूपमा हेरिन्छ र अनि कतिपय लेखकहरू काव्यकारहरू पटक पटक बारम्बार अभ्यास गरेर आफ्ना कृतिहरूलाई अगाडि बढाउँछन्। तीमध्ये लक्ष्मीप्रसाद देवकोटा चाहिँ वास्तवमा प्रातिभ कवि थिए। उहाँले एकपटक लेखेपछि दोहोऱ्याएर लेख्ने बानी पनि उहाँको थिएन, एकपटक लेखेपछि लेख्यो लेख्यो र उहाँ चाहिँ फेरि नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारालाई अगाडि सार्ने त्यो काव्यधाराको जग हाल्ने पहिलो प्रतिभा पनि हुनुहुन्छ। पाश्चात्य जगतमा वर्ड्सवर्थबाट जो स्वच्छन्दतावादी काव्यधारा अगाडि बढेका थियो त्यो काव्यधारालाई नेपाली भाषा साहित्यमा चाहिँ टपक्क टिपेर ज्यादै सशक्त ढङ्गमा ज्यादै प्रभावपूर्ण ढङ्गमा त्यो प्रतिभा र कल्पनाको चाहिँ जादुले चाहिँ सजाएर व्यक्त गर्ने चाहिँ काम लक्ष्मीप्रसाद देवकोटाले गर्नुभएको छ। त्यस भएर उहाँलाई हामी नेपालीहरू जो जो जहाँ जहाँ छौँ जुन जुन कार्यहरूमा लागिराखेका छौँ त्यहाँ त्यहाँबाट हामीले सम्झने गर्दछौँ र नेपाल लगायतका बाह्य जगतमा पनि उहाँको चाहिँ काव्यकृतिहरूको पठन पाठन भनौँ, उहाँको चाहिँ जन्मदिनमा चाहिँ जन्म जयन्ती मनाउने कुराहरू भनौँ, त्यस्ता कुराहरू चाहिँ चलेको हामी थाहा पाउँछौँ। त्यो उहाँको चाहिँ असीम प्रतिभाले गर्दा नै यो कुरा सम्भव भएको हो। त उहाँले चाहिँ अन्तिममा चाहिँ एउटा कविता लेख्नुभयो, उहाँ बिरामी हुनुहुन्थ्यो शान्त भवनमा र त्यो बेलामा उहाँले अन्तिममा कविता लेख्नुभयो। सुरुको कविता एउटा मैले अहिले प्रस्तुत गरिसकेको छु। अन्तिममा उहाँले के भन्नुभयो भन्दाखेरि संसार रूपी सुख स्वर्गभित्र रमी रमाएँ लेभित्र चित्र सारा भयो त्यो मरुभूमि तुल्य रातै परे झैँ अब बुझ्छु बल्ल। उहाँको एउटा आध्यात्मिक भावना यसरी यसमा व्यक्त भएको छ। रहेछ संसार निशा समान आइन ज्याउँदै रहँदा नि ज्ञान आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो ज्ञान न भो विवेक। त्यो दर्शनलाई र अनि ईश्वरको चाहिँ प्रेमलाई उहाँले यति चाहिँ सहज र सरल ढङ्गमा भन्नुभएको छ। महामरुमा कण झैँ म तातो जलेर मर्दो बिनु आस लाटो सुकी रहेको तरो झैँ सुखाले चिदाग्नि तापी जल डाम नफाले संस्कार आफ्नो सब नै गुमाएँ म शून्यमा शून्य सरी बिलाएँ जन्मेर म यो स्वर्ग विषे पलाएँ आखिर भई खाक त्यसै बिलाएँ। यो चाहिँ वास्तवमा त्यस्ता महान चाहिँ विलक्षण काव्य प्रतिभाका चाहिँ धनी लक्ष्मीप्रसाद देवकोटाको अन्तिम समयको ज्ञान भक्ति र वैराग्यबाट आप्लावित भएको यो कविताले पनि हामीलाई चाहिँ उहाँको जीवनी उहाँको प्रातिभ क्षमताका विषयमा चाहिँ केही जानकारी दिलाउँछ श्रोताहरू।

0: श्रोताहरू, हामी अहिले वास्तवमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विषयमा विभिन्न सामग्रीहरू पसिरहेका थियौँ। उहाँका अनमोल कृतिहरू असङ्ख्य छन्। त्यस्ता अनमोल कृतिहरूमध्ये एउटा उहाँको ज्यादै महत्त्वपूर्ण कृति हो, शाकुन्तल महाकाव्य। त उहाँको शाकुन्तल महाकाव्यलाई धेरै किसिमका वाचकहरूले विभिन्न लयमा विभिन्न शैलीमा पढ्नुभएको हामी पाउँछौँ। त आज उहाँको चाहिँ त्यही अभिज्ञान शाकुन्तल महाकाव्यबाट प्रभा आचार्य, उहाँ पद्मकन्या कलेजमा पढाउनुहुन्छ, प्राध्यापिका हुनुहुन्छ, उहाँ आफू स्वयं पनि कवित्री हुनुहुन्छ, साह्रै राम्रो कविता लेख्नुहुन्छ र साह्रै राम्रो कविता वाचन पनि गर्नुहुन्छ। त उहाँको मुखबाट त चाहिँ शाकुन्तल महाकाव्यका केही प्रसङ्गहरू हामी श्रोताहरूलाई पस्कने जमर्को गर्दैछौँ। कस्तो लाग्छ सुनेर प्रतिक्रिया पनि दिनुहोला, हामीलाई चाहिँ संवाद पनि गर्नुहोला। एकपटक सुनौँ प्रभा आचार्यको स्वरमा लक्ष्मी प्रसाद देवकोटाको शाकुन्तल महाकाव्यका केही अंशहरू।
1: नेपाली शाकुन्तल महाकाव्य यो महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको र यी मैले जुन वाचन गर्दैछु प्रथम सर्गको प्रारम्भिक श्लोकहरू नै हुन्। यो सार्दुल विकृत छन्दमा रचिएको छ यो श्लोक।

0: एउटा छोटो एउटा रचना पनि वाचन गरेर हाम्रा श्रोताहरूलाई मुग्ध बनाइदिनुहोस्। हाम्रा श्रोताहरू धेरैतिर छरिरहनु भएको छ, कोही श्रोताहरू बेलायत हुनुहुन्छ, क्यानाडा हुनुहुन्छ, अमेरिका हुनुहुन्छ, सिङ्गापुर हुनुहुन्छ, अस्ट्रेलिया हुनुहुन्छ, नेपालमा पनि धेरै श्रोताहरू छन्। प्रभाजी, संसारभर छरिएर रहेका नेपाली भाषा र साहित्यका प्रेमीहरूलाई तपाईँको स्वर माधुर्यले आह्लादित बनाइदिनु हुन प्रभाजी हार्दिक अनुरोध गर्छु है। त यति अनुरोध गरेँ मैले तपाईँलाई,
1: धन्यवाद। बस्ने तथा देवकोटाले यसमा जुन दिनुभएको छ मङ्गलाचरण भन्ने, अब महाकाव्यको एउटा लक्षण भनौँ न, महाकाव्यका विभिन्न लक्षणहरूमध्ये एउटा लक्षण चाहिँ यसको मङ्गलाचरण सहित सुरु हुनु भन्ने नै हो। अब कुरा ठिकै पनि छ किनभने पछिसम्म पनि धेरै महाकाव्यकारहरूले मङ्गलाचरण राख्नु भएको छ। त्यो भनेको एक प्रकारले महाकाव्य के हो, कुन विषयमा लेखिएको, कसरी लेखिएको भनेर सम्झाउने, अलिकति ईश्वरको आराधना गर्ने चलन थियो। तर देवकोटाले चाहिँ यसमा नजानिदो किसिमले सरस्वती माताको आराधना पनि गर्नुभएको छ, तर त्यो प्रष्ट नबनिकन आफ्ना कुराहरू चाहिँ नि उहाँले किन लेख्न पर्यो यो चिज भनेर, महाकाव्य किन लेख्नु पर्यो भनेर चाहिँ उहाँले आफ्ना कुराहरू, महाकाव्यको प्रारम्भिक कुराहरू चाहिँ महाकाव्यको परिचय जस्तो गरेर दिनुभएको छ। र मलाई असाध्यै मनपर्ने श्लोकहरू हुन् यी श्लोकहरू। मैले भर्खरको आफ्नो किशोर कालमा 15-16 वर्षको उमेरमा रेडियो नेपालमा दाहाल यज्ञनिधिले बोलाएर वाचन पनि गर्न लाउनु भएको थियो। धेरै वर्षपछि तपाईँले वाचन गर्न भन्नुभयो, एकदमै खुसी लाग्यो, धेरै
0: प्रभाजी मलाई पनि ज्यादै खुसी लाग्यो। तपाईँले बाल्यकालमै वाचन गरेको कवितालाई अहिले फेरि हामीले चाहिँ संसारभरि छरिरहेका ब्रिटिस आर्मीका जो गोर्खा सदस्य र परिवारमा चाहिँ तपाईँले यस्तो मिठो स्वर माधुर्यले यो कविता पस्किदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ प्रभाजी।
1: म आफ्नो कविता चाहिँ जान्दिन मता भन्ने कविता मलाई मनपर्ने पनि कविता हो, र कविताको थोरै सन्देशहरू पनि छन्, त्यसैले यो कविता चाहिँ म वाचन गर्नु। यो शिखरी निसन्दमा छ। पानीमा पानी भइकन

मबत्ती मबत्ती भाई कनगुले झलमला भन्यो त्यो बत्तीले मसँग पनि छन्।

आहा प्रभाजी, कति मिठो गला पनि मिठो, कला पनि मिठो, वाचन शैली पनि ज्यादै मिठो, स्वर माधुर्य

0: लागि हामी धेरै धेरै धन्यवाद दिन्छौँ यो रेडियोको तर्फबाट र फेरि फेरि पनि यहाँ जस्तो चाहिँ कलाकार गलाकार पनि मिठो कविता रचना गर्ने स्वर पनि त्यस्तै मिठो यहाँलाई फेरि फेरि पनि हाम्रा चाहिँ संसारभरि छरिएर रहेका ब्रिटिस आर्मीका गोर्खा सदस्यहरूका बिचमा यहाँहरूलाई फेरि फेरि पनि ल्याउने बाचा गर्दै अहिलेलाई चाहिँ यहाँसँगको कुराकानी यहीँ नै बिट मार्ने अनुमति चाहन्छु। धन्यवाद है प्रभाजी,
1: हामीलाई
0: सुनिरहनु
2: भएका सबैलाई धन्यवाद भन्छु। हस्
0: धन्यवाद।
3: कसरी पत्ता लाउने होला,
4: के पत्ता लगाउने,
3: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
4: के को बारेमा,
3: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको, साह्रै गाह्रो हुँदो रहेछ।
4: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
3: तिनकै बारेमा जान्न खोजेको।
4: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
3: यो त अति राम्रो कुरा सुनाउनु भयो।
4: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: BFBS, BFBS. Gorkha Radio.

0: त्यस्तै गरिकन हामीसँग अहिले अर्का विद्वान हुनुहुन्छ, प्राध्यापक डाक्टर देवी नेपालज्यू। उहाँ वास्तवमा नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य पनि रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरिसक्नु भएको छ र उहाँ चाहिँ नेपाल अधिराज्यभरि जहाँ जहाँ पुग्नुहुन्छ त्यहाँको विषयमा, त्यसको चाहिँ वन चाहिँ गल्छेडाहरूको बारेमा, भन्ज्याङ देउरालीहरूको बारेमा, हिमाल पहाडको बारेमा, नदी नालाको बारेमा तुरुन्तै कविता लेखेर आफ्नो श्रोताहरूलाई पस्किहाल्नुहुन्छ। त्यो हिसाबले वास्तवमा देवी नेपाल एउटा आँसु कवि पनि हुनुहुन्छ, उहाँ नेपाली साहित्यका समीक्षाकार पनि हुनुहुन्छ, प्राध्यापक हुनुहुन्छ, उहाँ नेपाली तथा संस्कृत भाषामा पनि उहाँको राम्रो चाहिँ ज्ञान छ। त आज हामी उहाँलाई हाम्रो स्टुडियोमा निम्त्याइरहेका छौँ। नमस्कार देवीजी।
1: हजुर नमस्कार सर। सर्वप्रथम त सम्पूर्ण नेपाली जाति जो अहिले महाजातिको रूपमा विश्वभर रहेको छ र नेपाली भाषा विश्व भाषाकै रूपमा अहिले स्थापित छ, नेपाली भाषा बोल्ने र नेपाली जातित्वप्रति गर्व गर्ने सम्पूर्ण श्रोता वर्गमा मेरो तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछु।
0: अनि देवीजी, हजुरलाई थाहै छ यो कार्तिक महिना वास्तवमा लक्ष्मीप्रसाद देवकोटाको नाममा रहेको छ। उहाँ कार्तिक महिनामा जन्मिएको हुनाले नेपाली साहित्यमा कार्तिक महिना भन्ने बित्तिकै हामीले चाहिँ लक्ष्मीप्रसाद देवकोटालाई सम्झन्छौँ, त्यस्तै गरिकन चाहिँ भदौ भन्ने बित्तिकै हामी मोतीराम भट्टलाई सम्झन्छौँ। त यो हामीले कार्तिक महिनाको सन्दर्भमा यो कार्यक्रम रेकर्ड गरिराखेका छौँ। यद्यपि लक्ष्मी पूजा त सिद्धिसक्यो तर उहाँ जन्मिएको 27 गते त आउँदैछ, त्यसो भने हामीले चाहिँ यो कार्यक्रम वास्तवमा लक्ष्मीप्रसाद देवकोटाका विषयमा चर्चा परिचर्चा गरेर अगाडि बढाइराखेका छौँ। देवकोटाको खास खास विशेषताहरू 8-10 पोइन्टमा यहाँले चाहिँ सम्झाउनु पर्दा उहाँका विशेषता, गरिमा र गौरवहरूलाई कसरी सम्झनुहुन्छ? छुटकरी टक्क चाहिँ हाम्रा संसारभरि छरिएर रहेका साथीहरूलाई, नेपाली जातिलाई एकपटक भनिदिनुहोस्। हाम्रा चाहिँ श्रोताहरू वास्तवमा ब्रिटिस आर्मीका चाहिँ हुनुहुन्छ, संसारभरि चाहिँ गोर्खाका सदस्यका रूपमा, गोर्खा सदस्य र परिवारको रूपमा छरिएर बस्नुभएको छ। उहाँहरू चाहिँ हाम्रो यो रेडियो सदैव उत्साहपूर्वक सुन्नुहुन्छ। समराइज रूपमा चाहिँ देवकोटाको विशेषताहरू एउटा बुदागत रूपमा पस्किदिनु हुन म अनुरोध गर्दछु।
1: धन्यवाद सर। सर्वप्रथम त म सम्पूर्ण नेपाली जाति जो हामी विगतप्रति गर्व गर्छौँ र हाम्रा आदर्शहरूप्रति गर्व गर्छौँ ती समस्त नेपालीहरूप्रति सम्मान व्यक्त गर्दछु र महाकवि देवकोटा यस्तो विराट प्रतिभा हुन् जसका बारेमा कैयौँ घन्टासम्म पनि आफ्ना कुराहरू राख्न सकिन्छ। जम्मा 50 वर्ष जीवन बिताएको व्यक्ति र लिखित रूपमा 10 वर्षको उमेरदेखि लेख्न थालेको भने पनि 25 वर्षको उमेरदेखि प्रकाशनमा आएको, किनभने 1991 भदौ महिनाको गोर्खापत्रमा पूर्णिमाको जलधि प्रकाशन भइसके पछाडिको समयलाई हेर्ने हो भने जम्मा 25 वर्षको समय मात्रै हो, तर त्यो 25 वर्षको समयमा एउटा अनुपम साधकले कति काम गर्न सक्दो रहेछ भन्ने कुरा हामी देख्न सक्छौँ। कविताको क्षेत्रमा 100 कविताहरू सिर्जना, खण्डकाव्यको क्षेत्रमा लगभग 3 दर्जन कृतिहरूको सिर्जना, महाकाव्यको क्षेत्रमा प्रकाशित नै 0.5 दर्जन र प्रकाशन हुन बाँकी रहेका अन्य 0.5 दर्जन कृतिहरू, अपूर्ण अवस्थाका कृतिहरू, तीदेखि लिएर निबन्धको क्षेत्रमा, कथाको क्षेत्रमा, उपन्यासको क्षेत्रमा, नाटकको क्षेत्रमा, हरेक विधामा उत्तिकै सशक्त रूपमा कलम चलाउने देवकोटा, स्रष्टा र द्रष्टा दुइटै रूपमा हामी पाउँछौँ। त्यसैले अब कृतिभित्र पसेर देवकोटाका बारेमा समीक्षा गर्न थाल्ने हो भने हरेक कृतिबाट दर्जनौँ विद्यावारिधीहरू भएका हामी पाउँछौँ। प्रमुख वैशिष्ट्यका रूपबाट मात्रै यो छोटो समयमा म हेर्ने अनुमति चाहन्छु। महाकवि देवकोटाले कृतिहरू मार्फत अगाडि सार्न खोजेका पक्षहरू के हुन्? विशेषतः म कवितामा केन्द्रित रहन्छु, अहिलेको जति संस्मरणमा रहन्छन् त्यतिबाट देवकोटाले सङ्केत गर्न खोजेको मूल कुरा भनेको आर्य सभ्यता प्रतिको आस्था र विश्वासलाई शाकुन्तल महाकाव्यको सुरुमा नै उठान गरेर मिठो लाग्छ मलाई ता प्रिय कथा प्राचीन संसारको हाम्रो भारतवर्षको उदयको हैम प्रभासारको, यसबाट नै प्राचीन संसारप्रति अथवा हाम्रो गौरवमय आर्य सभ्यताप्रतिको विश्वास देवकोटाले अभिव्यक्त गरेको पाइन्छ र सुलोचना महाकाव्यमा जहाँ छन् पातमा बास्ना आर्यका दिन शीतल पार्न स्वर्गपुरी डुल्ने बागमा नित्य सुन्दर यस्ता पद्यहरूबाट पनि आर्य सभ्यतालाई नै देवकोटाले बढी प्राथमिकता दिएको पाइन्छ। महाकाव्यहरूमा र खण्डकाव्यहरूमा पनि त्यो स्थिति देखिन्छ। सँगसँगै त्यो भावनात्मक पाटो मात्रै नभएर वैचारिक पाटोमा पनि देवकोटा उत्तिकै सशक्त रूपमा देखा पर्छन्। गरिब कवितामा श्रम प्रतिको सम्मान महाकवि देवकोटाले गरिब भन्छौ सुखको मजै धनी मिल्दैन संसारभरि कतै पनि यस्ता अंशहरू मार्फत यो श्रम प्रतिको उच्च सम्मान व्यक्त गरेको हामी पाउँछौ र त्यो सम्मान सँगसँगै जुनसुकै पुस्तामा पनि उपदेशात्मक चेतना अथवा त्यो उपदेश पनि ग्रहण गर्न सक्ने गरीको स्वाभाविक उपदेशात्मकता कवितामा पाइन्छ। यस्तै कोपिला कवितामा नटिप्नु हेर कोपिला नचुर्नु पाप लाग्दछ त्यहाँ बाह्य रूपमा हेर्दाखेरि त उपदेशात्मक स्थिति देखिन्छ तर त्यो त्यही बिम्बसँग त्यो पुस्तालाई पुर्याएर गरिने जुन किसिमको चित्रण हो त्यसले देवकोटालाई सशक्त बनाएको हामी देख्छौँ।

अर्को श्रृङ्खला लिएर यहाँहरूको सामु प्रस्तुत हुनेछु र त्यतिखेर यहाँहरूका रचनालाई, यहाँहरूको भावनालाई र विचारलाई पनि म फेरि आबद्ध गर्दै अगाडि बढ्ने वाचा लिएर यहाँहरूबाट बिदा हुन्छु। हस् श्रोताहरू, धन्यवाद, नमस्कार।

0: अनलाइन अनलाइन एप्स तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने यो यो बीएफपीएस
1: गोरखा रेडियो हो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमानसँगै नदीको जलस्तर निगरानी प्रणालीलाई थप प्रभावकारी र दिगो बनाउने काम अघि बढाइएको बताउनु भएको छ। उहाँले प्रणालीको विकाससँगै जनचेतना अभिवृद्धि तथा विपद पूर्व अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो।
2: हाम्रो मन्त्रालयमा जब जल तथा मौसम पूर्वानुमान थियो त्यतिखेर हामीले सुरुमा नै हामीलाई के थाहा थियो भन्दा हाम्रो पूर्वानुमानको प्रविधि चाहिँ 3 दिन अगाडिको थियो। सो यो पालि चाहिँ हामीले 7 दिन अगाडिको पूर्वानुमान गर्न सक्ने र हामीले जिम्मेवारी पाउँदा साथै अहिले सुपर एलनिनो भन्ने अर्को एउटा प्रकोप चाहिँ प्रशान्त महासागरमा बिल्ड भइरहेछ त्यसको बारेमा हामीले जिम्मेवारी सम्हालेको 15 दिनमा नै त्यसका प्रभावहरू के हुन्छन् भनेर चाहिँ व्याक्सपट गरेका छौँ। अर्को प्रविधि कुरा गर्दाखेरि चाहिँ अब हामीलाई मौसम पूर्वानुमान सँगसँगै चाहिँ नदीहरूको सतहलाई मनिटरिङ गर्ने पनि अलिकति दिगो कुन ठाउँहरूमा राख्नुपर्ने कस्तो प्रविधि त्यो चाहिँ अझ दिगो हुने खालको जस्तै तिमुरेको बगायो त्यो सिरिजै छ क्या तिमुरेको बगायो अर्को बगायो बेत्रावतीको बगायो होइन तैपनि यो हुँदा हुँदै पनि टल्लो तटीयहरूमा चाहिँ अलिकति पूर्व सूचनाले काम पनि गरेको थियो त्यसमा मजुवा बस्ती भरतपुरमा बाढी पस्न खोजेको थियो सुस्तामा अलिकति हामीलाई दुःख दिएको थियो त्यसले गर्दाखेरि मलाई चाहिँ प्रणाली सँगसँगै जनचेतना विपदको पूर्व अभ्यासको पनि हामीले विकास गर्नुपर्छ।
1: आज बिहान बुढी गण्डकीमा आएको बाढीले 4 जलविद्युत आयोजनामा क्षति पुगेको छ।
3: बाढीका कारण नदी तटीय क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनका क्रममा रहेका 4 जलविद्युत आयोजनाका भौतिक पूर्वाधार पहुँच मार्ग पुल तथा निर्माण उपकरणहरू बगाएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार 341 मेगावाट क्षमताको बुढी गण्डकी जलविद्युत आयोजनामा बाढीले ठूलो क्षति पुर्याएको छ। आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरू बगाएको छ। आयोजनामा काम गर्ने 12 कर्मचारीलाई सुरक्षित ठाउँमा सारिएको छ। बाढीले 24.5 मेगावाट क्षमताको दोमान खोला जलविद्युत आयोजनामा पनि क्षति गरेको छ। बाढीका कारण आयोजनाको क्याम्प क्षेत्रमा रहेका केही घरहरूमा क्षति पुग्नुका साथै जोड्ने बेलीब्रिज समेत बगाएको छ। बाढीले 30.59 मेगावाट क्षमताको यारू खोला जलविद्युत आयोजनामा पनि असर पुर्याएको छ। आयोजनाको बेलीब्रिजमा क्षति भएको छ भने निर्माण सामग्री तथा उपकरणहरू बगाएको त्यस्तै 16 मेगावाट क्षमताको माछा खोला जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ। बाढीका कारण आयोजनाको पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ।
1: बडा दशैं सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत सुरु हुने बडा दशैं आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापनासहित घट स्थापना गरिएको छ। बडा दशैंलाई उमङ्ग र खुसी साथ मनाउने बागलुङका माझी समुदायमा दशैंमा जमरा भने अन्तैबाट मागेर लगाउने चलन छ। संगम घरती मगरको रिपोर्ट।
4: बागलुङ नगरपालिका वडा नम्बर 1 खनियाबासका कृष्ण माझी 40 वर्षको हुनुभयो। उहाँले अहिलेसम्म पनि घरमा जमरा राखेको देख्नु भएको छैन। माझीको घरमा दशैं मनाउने भएको छैन। कृष्ण जान्ने भएदेखि नै घर

0: Moose T, Horny. You actually love that song, right?
1: I do love it. And do you know what's a bit of trivia?
0: Go
1: you
0: on.
1: Know if you do Mr. and Mrs.?
0: Right.
1: You know when they put headphones on, that's what they play.
0: That's what they do. They used to do on Celebrity Juice too. Now look, we've covered a lot of 90s ground already, but we are yet to talk about Cold Feet. Is that another show that you got involved in, you were loving doing it, but couldn't see how huge that was going to become?
1: Yes, 100%. I have no idea that, you know, I did the pilot, I thought it was pretty good. You have a great time filming it, but then you see, you don't know what the edit's going to be like, so the finished article, you don't know how. But the response was unbelievable. We won a Golden and Silver Rose in Montreux at the TV festival, and then it was another year before they decided to commission it. And then we were up and running, and then it was just massive. We hit the ground running, really. Sunday night, it was the go-to show. Yeah, it's just a fantastic time on that. And again, just like the Fast Show, dream team cast.
0: Yeah.
1: Perfect casting. Still friends with all of them, you know.
0: Oh, I love it. Obviously, the 90s was just such a bonkers time in terms of you were completely recognisable because you were on the TV all the time. I'm imagining that you ended up in situations that felt surreal, or you were like, I can't believe that so-and-so has just told me they love The Far Show or whatever. Can you think of anything in particular, like a very weird moment?
1: I remember when there's a hotel near Granada TV, and it's the V&A, and it was owned by Granada, and all the rooms were themed, and there was a Cold Feet room, and I was at the bar, and then back in the day I would have been at the bar, and
2: the best of British for the British forces overseas.
3: CFBS Radio 2.
4: गोर्खाको चुम्नुबुरी 3 सिर्दिवास न्याकफेदी भीरमा फँसेका विदेशी नागरिक सहित 8 जनाको उद्धार गरिएको छ। आज बिहान बुढी गण्डकीमा बाढी आएपछि न्याकफेदीका स्थानीय लगायत विदेशी नागरिक सुरक्षाका लागि भीरमा पुगेका थिए। 5 विदेशी र 3 नेपालीको उद्धार भएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राधा राम बस्नेतले जानकारी दिनुभएको छ। उनीहरूलाई हेलिकप्टर मार्फत फिल्ममा ल्याइएको छ। दशैंलाई लक्षित गर्दै बीपी राजमार्गको क्षतिग्रस्त सड़क मर्मत तथा पुननिर्माणको काम तीव्र पारिएको छ।
5: अहिले काभ्रेतर्फको अधिकांश सड़क पुननिर्माण गरेर गाडी सञ्चालन भइरहेको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयका अनुसार चौकीडाँडा र पन्थलीमा सड़क मर्मत भइरहेको छ भने डाला बेसीदेखि पिप्रेससम्मको करिब 200 मिटर क्षेत्रमा डाइभर्सनबाट गाडी चलाइएको छ। केही स्थानमा सड़क साँगुरो र जोखिमपूर्ण रहे पनि अहिले गाडी आवागमनमा ठूलो समस्या नरहेको कार्यालयले जनाएको छ। क्षतिग्रस्त सड़क पुननिर्माण लागि सरकारले 8.50 अर्ब रुपियाँको स्रोत सुनिश्चित गरेको छ। यसमध्ये काभ्रेतर्फका 3 सड़क खण्डका लागि 7.5 अर्ब र सिन्धुलीतर्फको 1 खण्डका लागि 1 अर्ब रुपियाँ छुटाइएको छ। बर्गे खोलादेखि पिप्लेसम्मको 3.2 किलोमिटर सड़क भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले पुननिर्माण गरिरहेको छ। पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई काठमाडौँसँग जोड्ने छोटो मार्गका रूपमा रहेको बीपी राजमार्गमा यात्रा गर्दा वर्षायाममा सावधानी अपनाउन पनि आवश्यक देखिएको छ।
4: एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण क्रमशः विधि प्रक्रिया अनुसार हुँदै जाने बताउनु भएको छ। पार्टीको मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओली
6: नेपाली जनतालाई अनेक ढङ्गले विभाजित गर्न खोजिएको छ। कहिले जातका नाउँमा गर्न खोजियो, कहिले धर्मका नाउँमा गर्न खोजियो, कहिले भूगोलका नाउँमा मधेस र पहाड भनेर गर्न खोजियो, कहिले केका नाउँमा, कहिले बाउ छोरा हजुरमा नातिको मारामार लगाएर हेरान्छ। छोराले बाउलाई भन्न थाल्यो, क्याम्पसमा के पढाउँछौ बुढा छोरा तिमी, हस्तान्तरण गर्नुपर्ने, म जान्छु पढाउन। ए बाबा पहिले पढि त सक क्याम्पस। यी बुढाहरूले कति प्रोफेसर धानिराख्या सधैँ हामीलाई दिँदै दिँदैन प्रोफेसर भन्ने कसरी हुन्छ? यो हस्तान्तरण पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ। एकैचोटि प्रोफेसर भइँदैन, त्यसको प्रक्रिया हुन्छ, त्यसको सिलसिला हुन्छ। हाम्रो नयाँ पिँढीलाई हामीले योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ, अलिकति टाइम लाग्छ।
4: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट ल्याएको छ।
7: अघिल्लो सरकारले गएको असार 1 गते प्रदेश सभामा पेश गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकन सहित नयाँ बजेट प्रस्तुत गरिएको हो। आज बसेको प्रदेश सभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले 37,70,39,67,000 रुपियाँको बजेट प्रस्तुत गर्नु भएको हो। बजेटको खर्च बेहोर्ने स्रोत तर्फ आन्तरिक राजस्व परिचालनबाट 1,72 करोड नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,00,000 92,67,00,000 रहेको छ। यस्तै संघीय रोयल्टी बाँडफाँडबाट प्राप्त हुने 7 करोड नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान 9,06,33,00,000 आर्थिक वर्ष 2082-83 विनियोजनबाट बचत हुने 9,65,00,00,000 सशर्त अनुदानबाट प्राप्त हुने 6,03,58,00,000 संघीय समपूरक अनुदानबाट प्राप्त हुने 38,80,00,000 र विशेष अनुदानबाट 52,76,00,000 रुपियाँ प्राप्त हुने अनुमान रहेको छ।
4: 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकी लेखिका वीणा जोशी राज भण्डारीलाई प्रदान गरिएको छ। जगदम्बाश्री पुरस्कार गीतकार किरण खरेललाई दिइएको छ। जोशीको पुस्तकमा काठमाडौँ उपत्यकाभित्र लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवी देवताका मुकुण्डो नाच र तिनका गुरूहरूको इतिहास समावेश गरिएको छ। खरेल 6 दशकभन्दा धेरै समयदेखि नेपाली गीत लेखनको क्षेत्रमा सक्रिय हुनुहुन्छ। नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टूमा क्यानाडालाई 24 रनले हराएको छ। यो जितसँगै नेपाल अङ्क तालिकाको 6 स्थानमा उक्लिएको छ। ओमनको अल अमिरातको क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमा अल आउट भयो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। क्यानाडालाई हराएसँगै नेपाल विश्वकप लिग टूको अङ्क तालिकामा 6 स्थानमा उक्लिएको छ। 33 खेल खेलेको नेपालले 12 जित 19 हार र 2 खेलमा नतिजा नआउँदा 26 अङ्क जोडेको छ अहिलेसम्म। नमस्कार।

0: बीएसबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारीको समय सुरु भइसकेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आइपुगेको छ आजको नारी कार्यक्रम भनौँ होइन, र आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र आजको नारीले भनौँ विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने गर्दछ। र आज पनि हामीसँग एकजना पाहुना हुनुहुन्छ श्रोताहरू, आजको हाम्रो विशेष नारी भन्न चाहन्छु म। र आजको नारी हाम्रो आजको पाहुना भनौँ स्टुडियोमा आइसक्नु भएको छ। आजको हाम्रो लगभग एक घन्टाको बसाइ हुनेछ र एक घन्टाको बसाइमा, लगभग एक घन्टाको कुराकानीमा भनौँ, हामी उहाँको काम के गर्नुहुन्छ, उहाँको काम कसरी गर्दै हुनुहुन्छ, ती सबै कुराहरूलाई महसुस गर्ने कोसिस गरौँ, बुझ्ने कोसिस गरौँ विशेष गरेर होइन। र आजको नारीमा श्रोताहरू, आज हामीसँग वैद्य डाक्टर रक्षा भट्टराय हुनुहुन्छ। उहाँ अभय आयुर्वेद जाउलाखेलबाट हुनुहुन्छ। र आजको नारीमा विशेष गरेर आयुर्वेदको हामी कुरा गर्नेछौँ, र विशेष चाहिँ हामी स्किनको कुरा गर्नेछौँ। आजभन्दा एक वर्ष अघि पनि उहाँ आउनु भएको थियो श्रोताहरू मेरो कार्यक्रम आजको नारीमा भनौँ होइन, तपाईँ सामु हामी दुईजना आएका थियौँ भनौँ आजभन्दा एक वर्ष अगाडि, र धेरै कुराहरू भएको थियो आयुर्वेदको विषयमा। र आज भने विशेष गरेर उहाँसँग स्किनको बारेमा पनि कुरा गरौँ, विशेष गरेर उहाँ यो आयुर्वेदमा विशेष गरेर उहाँले स्किनलाई नै लिएर पढ्नु भएको रहेछ, र रिसर्चहरू पनि उहाँले गर्दै हुनुहुँदो रहेछ। र उहाँ आफ्नै क्लिनिक छ अभय आयुर्वेद भनेर जाउँला खेलमा श्रोताहरू। र उहाँ हाम्रो डाक्टर वैद्य रक्षा भट्टराय आइपुग्नु भएको छ स्टुडियोमा, अब अबेर नगरिकन हामी उहाँलाई स्वागत गरिहालौँ। नमस्ते डाक्टर साहब।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: हजुर म सन्चै छु, हजुरलाई कस्तो छ?
0: मलाई पनि सन्चै छ भनौँ होइन, भन्नु परेको छ
1: नेपाली बाई डिफल्ट हामीलाई कस्तो छ भने पनि सन्चै छ भन्नै पर्छ,
0: बाई डिफल्ट यो है आइहाल्छ होइन। र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट, मेरो तर्फबाट यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद धन्यवाद, धेरै धेरै धन्यवाद
0: हजुर। अनि डाक्टर रक्षा भट्टराईज्यू, हामी एक वर्ष अघि भेट भएका थियौँ, टक्कै एक वर्ष बादमा भेट भए जस्तो छ हाम्रो है। आज बिचबिच हाम्रो कुराकानी त भएकै हो है, बाई द वे होइन, फोन
1: फेसबुकमा अपडेटेड हामी छौँ,
0: हामी अपडेटेड कनेक्टेड छौँ, कहिले काहीँ फोनमा कुरा हुन्छ। र अब सबैभन्दा पहिला सबैले सोध्ने प्रश्न नै सायदै होला, आयुर्वेदको यो क्षेत्रमा कति वर्ष बिताइसक्नु भएको छ?
1: मैले लगभग एसएलसी पछि नै आयुर्वेद, पिसिएल आयुर्वेद भनेर पढ्न पाइन्छ, मैले त्यति बेलादेखि नै म आयुर्वेदको क्षेत्रमा छु। लगभग 16 वर्षको उमेरको देखि, 15-16 वर्षको उमेरदेखि अहिले म 30 वर्षको भएँ, लगभग अहिले आयुर्वेदकै क्षेत्रमा मजाले प्र्याक्टिस भइरहेछ, 14-15 वर्ष हुन लाग्यो। र विगत 2-3 वर्षदेखि चाहिँ म इन्डिपेन्डेन्टली छालामा अभ्यास गर्दैछु। अहिले चाहिँ मेनली पोतोको, त्यसपछि अब एक्जिमा, एक्नेको प्रब्लमहरू भयो, सोरायसिसको भयो, रोजेसियाको भयो, अन्य विविध कल्पनाले भ्याएसम्मको छालामा हुने सबै समस्यामा चाहिँ आयुर्वेदिक विधिबाट नितान्त, फेरि प्योर आयुर्वेद, यसमा कुनै पनि मिक्सोप्याथी यताउता भन्ने केही पनि छैन, नितान्त आयुर्वेदलाई प्रयोग गरेर अभ्यास गर्न थालेको चाहिँ लगभग 3 वर्ष जति भयो अहिले।
0: जे होस् जडीबुटीबाट चाहिँ स्किनको ट्रिटमेन्ट
1: एकदम एकदम प्योर
0: प्योर, केही नमिसाइकन,
1: यताउति केही पनि नै हुँदैन मेरो अभ्यासमा चाहिँ। मेरो लिनियज पढाइको चाहिँ मैले पुणेमा गरेको हो, मेरो गुरु चाहिँ पुणेमा हुनुहुन्छ, मैले नसक्ने नजान्ने केसेसहरू चाहिँ म गुरुलाई नै रिफर गर्ने गर्छु। त्यही भएको हुनाले गुरुको, गुरु शिष्य प्रणालीबाट पढेर आइसकेको भएपछि चाहिँ अलिकति त्यो प्राउड चाहिँ बनिँदो रहेछ कि आयुर्वेदको फिल्डमा, अथवा आफ्नो जे हो त्यो विधामा चाहिँ पर्फेक्ट हुने, अर्काको विधा छ भने रिफर गर्ने, पठाउने, कहिले काहीँ बिरामीलाई आवश्यकता हुनसक्छ, त्यस्तो भयो भने को अर्को छ विज्ञ, ऊ विज्ञमा पठाइहाल्ने, आफू जान्ने नहुने, आफू आफ्नो विधामा मात्र जान्ने हुने भन्ने चाहिँ हाम्रो स्ट्रेट फरवर्ड लाइनिङ छ अहिले चाहिँ।
0: भनेपछि गुरु शिष्यको प्रथामा चाहिँ तपाईँले अध्ययन गर्नुभएको रहेछ होइन? अब गुरु शिष्यको प्रथा भनेपछि गुरुको पाइला पछ्याउँदै गर्दै होइन, केही पर्यो भने गुरुलाई सम्झिँदै भनौँ होइन, एकदमै राम्रो तपाईँको होइन। र गुरु शिष्य प्रथामा पढ्नेहरू त आध्यात्मिकमा पनि धेरै गहिरो
1: हुन्छ,
0: जानुहुन्छ तपाईँहरू यो आध्यात्मिकमा भनौँ जानो यो आयुर्वेद पढ्नेहरू पनि
1: त्यो जान्छ नै आध्यात्मिक स्वास्थ्य पनि हामीलाई चाहिँ स्वास्थ्यता नै हो भनेरै पढाइएको हुन्छ आध्यात्मिक हिसाबले पनि आफ्नो जुनसुकै अब गुरु हुनुहुन्छ अथवा आफूले जुनसुकै ईश्वर मान्नुहुन्छ जुनसुकै गड मान्नुहुन्छ उहाँप्रति चाहिँ कस्तो रिलेसनसिप छ त्यो रिलेसनसिप चाहिँ नि हेल्दी छ भने चाहिँ बल्ल एउटा समग्र स्वास्थ्य बन्छ अथवा समग्र स्वास्थ्यको चाहिँ मिनिङ हुन्छ भन्छौँ हामीले फेरि जसरी भगवान्लाई मान्ने हुन्छ त्यसरी नै बुवा आमालाई मान्ने हो र त्यसरी नै गुरुलाई मान्ने हो फेरि हाम्रो नितान्त त्यसमा चाहिँ क्लियर हुन्छ फेरि हाम्रो भिजन चाहिँ हामीलाई भगवान सरह नै हो भगवान त अझ हामीले देख्दैनौँ हाम्रो त मूर्त रूपका भगवान हुन् बुवा आमा र गुरु भनेका त त्यसपछिको शिक्षा दिने त्यसपछि हामीलाई चाहिँ यतिको अब्बल बनाइदिने यो संसारमा कलयुगमा सक्षम भएर सक्षम नागरिक भएर अथवा सक्षम स्वास्थ्यकर्मी भएर चाहिँ उतार्नलाई सहयोग गर्ने भनेकै गुरु हुनुहुन्छ अध्यात्ममा पनि हामी त्यही हिसाबले चाहिँ निपुण नै छौँ भनौँ
0: हजुर अब तपाईँले स्किनमा भनौँ रिसर्च पनि गर्दै होइन स्किनको ट्रिटमेन्टहरू भनौँ गर्दै हुनुहुन्छ विशेष गरेर त रिसर्चमै हुनुहुन्छ होला जस्तो लाग्छ होइन
1: अहिले चाहिँ धेरै विधाहरूमा चाहिँ सिधै छाला रोग लिएर पहिलोपल्ट आयुर्वेदमा कोही पनि जाँदैन होइन धेरैवटा फेलियर भइसकेपछि धेरै ठाउँमा हुँदैन भन्ने आन्सर पाइसकेपछि अथवा आजीवन औषधि खानुपर्छ भन्ने आन्सर पाइसकेपछि चाहिँ आयुर्वेदमा केही हुन्छ कि भन्ने आशाले आउने हो नि त धेरैजना त्यही भएर हामीले अहिले आफूले गर्ने अनुसन्धानहरू चाहिँ केमा सेन्ट्रिक गरिरहेका छौँ भन्दाखेरि चाहिँ पहिल्यै आउनुभयो भने र पछि आउनुभयो भने चाहिँ कस्ता चेन्जेसहरू पाइन्छ कसरी डिल गर्न सकिन्छ एउटै तपाईँ सामान्य चिलाउनेकै केसमा पनि तपाईँ फर्स्ट ह्यान्ड आयुर्वेदमा आउनुभयो भने त्यो कम्प्लिटली निर्मल गर्न पनि सक् देयर इज 80% चान्सेस तर तपाईँ अरू धेरै कुराहरू खाँदा खाँदा अथवा उपाय गर्दा गर्दा आउनुभयो भने शरीरले एउटा चाहिँ अथवा त्यो रोगले चाहिँ एउटा टोलरेन्स बढाइसकेको हुन्छ कुनै पनि उपचारप्रति चाहिँ उसले एउटा शक्तिकरण गरिसकेका हुन्छ होइन त्यो भइसकेपछि चाहिँ एक त रिजल्ट आउन डिले हुन्छ समय धेरै लाग्छ खर्चिलो हुने भयो समय धेरै लाग्ने बित्तिकै खर्चिलो भइ नै हाल्यो त्यो अभ्यास खर्चिलो भयो मानसिक तनाव बढी हुन्छ त्यसले गर्दाखेरि अर्को त्यान्द्रो निस्किनै राख्छ के त्यही भएर जहिले पनि डिले गर्दा भन्दा कुनै पनि समस्यालाई डिले गर्ने अरू अरू रोग चलाएर अथवा औषधि चलाएर त्यसलाई रोगलाई नै बलवान बनाउने भन्दा चाहिँ जहिले रोग बलवान छैन कमजोर अवस्थामै छ त्यति बेलामै आइदिनु भयो भने चाहिँ धेरै पाइँदो रहेछ भन्ने छ अहिले हामीले गरिरहेको हाम्रो सानो प्रयास अथवा सानो अनुसन्धानबाट हामीले थाहा पाएको भन्ने कुरा चाहिँ यो पनि हो त्यो सँगसँगै अब पोतोकै कुरा गरौँ होइन पोतोकै कुरा पिगमेन्टेसनको कुराहरू जुन अहिले जल्दो बल्दो छ सबैलाई पोतोको उपचार चाहिएको छ तर आन्तरिक स्वास्थ्य हेर्न कोही पनि रेडी नै छैन अथवा त्यो कल्पनामै आउँदैन मलाई कति पनि बिरामीले भन्नुहुन्छ भने अब यो करेन्ट चाउचौ अथवा पिरो चाउचौ भनौँ न यो खाएर पनि पिगमेन्टेसन हुन्छ र भन्नुहुन्छ अथवा खाएर पनि समस्या आउँछ र भन्नुहुन्छ होइन हाम्रो शरीरको हरेक कोशिका केले बन्छ त हरेक कोशिका बन्ने नै त्यो मुखबाट हालेको आहारले बन्ने हो हामीले खाएको पानीले बन्ने हो हामीले कस्तो क्वालिटीको खान्छौँ त्यो त्यसैले गर्दा निर्धारण हुने हो नि त त्यो पनि मान्छेहरूलाई चाहिँ धेरैलाई जानकारी नै छैन अहिले हाम्रो अनुसन्धान अझ यसमै केन्द्रित छ के खानेकुराले गरिरहेछ कि छैन अथवा खानेकुराको कतिको रोल हुन्छ त 50% भन्दा बढी रोल त खानेकुराकै हुन्छ आहार विहारकै हुन्छ त्यसमा चाहिँ माइन्डफुल हुनु चाहिँ पर्छ
0: हजुर हजुर अब खानेकुरा विशेष गरेर आयुर्वेदमा त खानेकुरामै जोड दिन्छ नि त एउटा भनाइ पनि छ नि जस्तो आहार त्यस्तै विचार के भन्ने भनाइ पनि छ होइन र जे होस् अब कस्तो कस्तो स्किनको केसहरू चाहिँ कस्तो कस्तो आउँछ तपाईँको
1: अहिले अब धेरै चाहिँ मेरो आउने भनेको पिगमेन्टेसनकै बिरामी हुनुहुन्छ जुन पोतो डिफ्रेन्ट ठाउँमा चाया पोतो आएर आउने त्यसपछि टाउको मेरो कपालमा पनि ट्रेनिङ हो कपाल सम्बन्धी रोगहरू छाला सम्बन्धी रोगहरू दुइटै भएपछि चाहिँ त्यही भएर कपालको सेभेरो डर्माटाइटिस भन्ने अवस्था हुन्छ एउटा डेन्ड्रफभन्दा अलिक बढेर हुने पाप्रा पाप्रा पर्ने खालको तर त्यो सामान्य साबुनले अथवा स्याम्पूले जाँदैन त्यसको लागि चाहिँ इम्युन सिस्टममै काम गर्नुपर्ने हुन्छ त्यो भयो त्यसपछि रोजेसिया सोरायसिसको बिरामी एकदम धेरै हुनुहुन्छ हाम्रोमा अहिले त्यो हिसाबले एक्जिमाको बच्चा मसँग अहिले 3 वर्षको बच्चादेखि लिएर मसँग ठुलो मान्छे बुढो मान्छेसम्म हुनुहुन्छ त्यो डेमोग्राफिकसम्म फैलिएको रोग छ अहिले एक्जिमा रोजेसियाको बिरामीहरू हुनुहुन्छ शीतपित्त भन्छौँ आयुर्वेदमा अर्टिकेरिया 81 रातो डाबर आउने अनि एकछिनमा सन्चो हुने कहिलेकाहीँ त रातैभरि आउने आँखा सुन्निने मुख सुन्निने त्यस्तोसम्म भएका बिरामीहरू हुनुहुन्छ र राम्रो आयुर्वेदिक हिसाबले यो सबै मैले जति रोगको नाम भने यसमा हामीले राम्रो ट्रिटमेन्ट गरिरहेका छौँ आयुर्वेदिक हिसाब भन्नेको तपाईँको नट ओन्ली मेडिसिन हुँदैन यसमा चाहिँ शरीरको प्युरिफिकेसनको कुरा हुन्छ होइन आयुर्वेदमा भनेकै छाला रोगमा चाहिँ पटक पटक शरीर शोधन गरिराख्नुपर्छ गरेको गरेको गर्नुपर्छ भन्छ आयुर्वेदले त्यही भएर शोधनको प्रक्रिया हुन्छ औषधि भनेको भयो अनि डायट एन्ड लाइफस्टाइल एकदमै ठुलो कुरा भनेको डायट एन्ड लाइफस्टाइल हो. एकचोटि रोग लाग्यो ल ठिक छ, पछि पछि औषधि खाइयो सन्चो भयो, तर पछि पछि नलागोस् भन्ने इच्छा त हुन्छ नि सबैजनाको. डाक्टर भट्टामा कसलाई गइराख्नु रहर लाग्छ होइन, रहर लाग्दैन. त्यो पटक पटक नलागोस् भनेर चाहिँ आफूले आहार विहारमा चाहिँ मेन फोकस चाहिँ गर्नु पर्यो
0: है. विशेष गरेर खानपिनमै छ जे पनि होइन, कुनै पनि रोगको भनौँ खानपिनमै छ. तापनि तपाईँ त स्किनको रिसर्च अब दुई चार वर्षको तपाईँको रिसर्च चलिरहेको छ विशेष गरेर स्किनको बारेमा होइन, र प्रब्लमहरू स्किनको धेरै हुन्छ अहिलेको वेदरले गर्दा पनि होइन, यो क्लाइमेटले गर्दाखेरि पनि स्किनको प्रब्लमहरू धेरै हुन्छ. तपाईँ अहिले विशेष गरेर यो अनुहारको स्किनको पिगमेन्टेसन तपाईँले भनिहाल्नु भयो, पिगमेन्टेसनको लागि विशेष गरेर आउँछ भनेर के छ तपाईँ विशेष अनुहारको पनि त गर्नुहुन्छ नि होइन, विशेष गरेर लेडिजहरू त आउँछ पक्कै पनि हो.
1: महिला पुरुष बराबर हुनुहुन्छ लगभग अहिले चायाको लागि, चाया पोतोको लागि चाहिँ. अब यसमा चाहिँ धेरै बल्झिसकेर उहाँहरू 4-5 साइकल केमिकल पिलिङसम्म गरेर आउनुहुन्छ, अनि यो ब्लिचिङ क्रिम्सको प्रयोग त अब कति हो केमिकल पिल गर्न नसक्ने डेमोग्राफिक जो हुनुहुन्छ, त्यो आर्थिक हिसाबले गर्न नसकिने जो हुनुहुन्छ, उहाँहरूको केमिकल पिल भनेको ब्लिचिङ क्रिम लाउने, छाला खुर्काउने, यो नै भइरहेछ होइन, अनियन्त्रित तरिकाले भइरहेको छ. यसको चाहिँ शिकार महिला पनि हुनुहुन्छ, पुरुष पनि हुनुहुन्छ. हाम्रोमा लगभग अहिले बराबर जस्तो हुनुहुन्छ महिला पुरुष पोतोको लागि चाहिँ स्पेसल्ली, किनभने अब यो ब्लिचिङ क्रिमहरू होला सहज तरिकाले पाइन्छ, सस्तो हुन्छ, पाइन्छ केही क्षणका लागि, रिजल्ट देखिए जस्तो पनि हुन्छ. त्यही भएर स्पेसल्ली हामीले यो पिगमेन्टेसनको लागि उपचार गरिरहँदाखेरि चाहिँ तपाईँको बाहिरी स्वास्थ्य अथवा छालाको स्वास्थ्य मात्रै हेर्दैनौँ कि, ओभरअल तपाईँलाई अरू शरीरमा समस्या छ कि छैन, तपाईँको शरीरले खाएको खानेकुरा राम्ररी अब्जर्भ गर्न सकेको छ कि छैन, पाचन गर्न सकेको छ कि छैन, शरीरबाट खानेकुराहरू निस्किरहेको छ कि छैन निस्किनुपर्ने नियमित समयमा, त्यो सबैलाई हामीले ध्यान दिएर अनि बल्ल खाएको पोषक तत्त्व शरीरमा लागेको छ भने पिगमेन्टेसन हुँदैन. काहीँ न काहीँ पोषक तत्त्व लाग्ने ठाउँको त्यो पाथवे ब्रेकेज छ भने पिगमेन्टेसन आउने हो. त्यो पाथवेलाई चाहिँ हामी रिपेयर गर्ने काम गर्छौँ, हामी पिगमेन्टेसनमा काम गर्छौँ भनेर म कहिल्यै पनि काहीँ पनि बाहिर भन्ने बेलामा चाहिँ हो म पोतो ठिक गर्छु म कहिले पनि भन्दिनँ कि. तपाईँको स्वास्थ्य ठिक गऱ्यो भने तपाईँको शरीरले आफ्नो पोतो आफै ठिक गर्छ, त्यो तपाईँको शरीरको काम हो, त्यो मेडिसिनको काम होइन. स्वास्थ्य ठिक गर्न लाग्नु पर्यो क्या हामी चाहिँ.
0: हजुर, भनेपछि ट्रिटमेन्ट पहिला भित्र आफूभित्र गर्नु पर्यो होइन, त्यसपछि मात्र बाहिर छालाको.
1: एकदम तपाईँले अब हजुरले पनि अब कसैले आएर अथवा पिगमेन्टेसनको कुरा गर्छ आफ्नो महिला मित्रहरूको सर्कलमा त्यस्तो कुराहरू हुन्छ भने चाहिँ तिमीलाई अरू के समस्या छ त नि शरीरमा, अरू केही छ कि छैन भनेर सोध्नु भयो भने अवश्य हुन्छ. थाइरोइडको प्रब्लम हुन्छ, पाठेघर सम्बन्धी प्रब्लम हुन्छ, कतिको त पाठेघर निकालिएको हुन्छ, त्यसमा पनि हर्मोनहरू इम्ब्यालेन्स हुन्छ होइन. अर्को भनेको परिवार नियोजनका केही साधनहरू प्रयोग गर्नुभएको छ, इम्प्लान्टहरू लाउने, सुई लाउने, त्यस्तो केही छ भने पनि हुनसक्छ. कहिलेकाहीँ चक्की प्रयोग गर्ने, परिवार नियोजनको चक्की प्रयोग गर्दाखेरि पनि पिगमेन्टेसन आउँछ. त्यस्तै खुनको कमीले साधारण भनेको हेमोग्लोबिन कम छ भने पनि पिगमेन्टेसन देखिन्छ, किनभने शरीरलाई रातो बनाउने अथवा ग्लो दिने भनेकै हेमोग्लोबिनले हो नि त. त्यो रातोपन अथवा त्यो ग्लोई नेचुरल ग्लो साइन नै छैन भनेपछि कसरी छालामा नेचुरलपन अथवा त्यो आउँछ त जान नै आउँदैन छालामा. यो नहुने हुँदा चाहिँ इन्टर्नल तपाईँले सोध्न सकिन्छ कि तिमीलाई अरू के प्रब्लम छ, चक्कर लाग्छ लाग्दैन, पाचन कस्तो छ तिम्रो, खाएको खानेकुरा राम्ररी पच्छ भनेर सोध्नुभयो भने नै थाहा हुन्छ दिशा राम्ररी हुँदैन कतिजनालाई. त्यसपछि अमिलो पानी आउने, अहिले त झन् एकदम छ्याल राष्ट्रिय रोगै बनाउ नेपालीहरूको त ग्यास्ट्रिकको समस्या त भएकै हुन्छ. त्यही भएर यो पोतो हुने बिरामीले चाहिँ खालि मेरो छाला मेरो छाला मेरो छाला भनेर सुपरफिसियल बस्ने भन्दा पनि त्यो छालाभन्दा गहिरिएर पहिला पेटको स्वास्थ्य हेरौँ. तपाईँलाई 15-20 days अब त कसैलाई एक महिना दुई महिना पनि लाग्न सक्छ, पहिला पेटको स्वास्थ्य हेर्ने हो. त्यसपछि बल्ल औषधि खुवायो ल, त्यसपछि जेसुकै औषधि खुवाऊ मैले, अब्जर्प्सन त राम्रो हुन्छ शरीरमा लाग्छ त जाँडै. पहिला पाचनको प्रब्लम छ अनि छालाको औषधि भनिएको छ, छालाको औषधि भनिएको छ, पैसा मात्र खर्च गराएको छ, पेटले सोच्नु छैन, जबरजस्तीको रिजल्ट आउँछ अनि स्वास्थ्य जहाँको त्यही छ अनि छालामा मात्र रिजल्ट आइरहेछ. अब त्यो औषधिको दमले आएको रिजल्ट हो नि त त्यो, भोलि औषधि हटाइदिउँ त त्यो रिजल्ट पनि त खस्छ नि. टेबलको खुट्टाहरू छ, त्यो खुट्टामा दुईवटा खुट्टा चाहिँ औषधिको हुनु पर्यो, दुईवटा खुट्टा चाहिँ आहार विहारको हुनुपर्छ कि. अनि बल्ल औषधि हटाउँदा दुईवटा खुट्टाले पनि टेबल धान्न सक्छ, रिजल्टको टेबल धान्छ, नभए औषधिको दमले मात्र आएको छ भनेपछि औषधि हटाउने बित्तिकै त कोल्याप्स हुन्छ त्यो. हामीले त्यो कुरा चाहिँ माइन्डफुल हुँदैनौँ कि औषधि खाइन्जेल रिजल्ट आछ, खाइन्जेललाई मात्रै टार्गेट गरेर भएन. भोलि औषधि छोड्ने खालको मान्छे हुन छ नि त हामीलाई, औषधि छोड्ने खालको लाइफ चाहिएको हो नि त खासमा भन्ने त, स्वस्थ भनेको त त्यो हो नि त.
0: त्यही त
2: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नुभयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिङ्क ड्राइभिङ कदापि नगरौँ जीवनलाई भाग्यको सहारामा नछोडौँ
0: अनि म रक्षा चाहिँ के छ भने नि अहिले पुरै त्यो एडहरू देखिन्छ क्या यो वाइटनिङ क्रिमहरू भनौँ होइन अहिले त म्याक्सिमम् त्यो सनस्क्रिनहरूमा वाइटनिङ त्यो राखेको हुन्छ होइन र त्यो पोतो त्यो एक हप्तामा पोतो जान्छ भन्ने क्रिमहरू बट्टाहरू देखाइरहेको हुन्छ यो कतिको भर पर्दो हुन्छ त्यो वाइटनिङ क्रिम किन हाल्छ वाइटनिङ क्रिमले के गर्छ
3: यो वाइटनिङ क्रिमको फेरि अथवा वाइटनिङ इफेक्ट कुनै पनि कुराको चाहिँ सेतो बनाउने इफेक्ट चाहिँ फेरि साउथ एसियन ठाउँमा मात्र छ के गोरो हुने रहर भनौँ न हाम्रो साउथ एसियनहरूलाई मात्रै नै छ फेरि अन्त फेरि वाइटनिङ वाइटनिङ गरेर धेरै बिग्दा पनि बिग्दैन कति कुराहरू होइन आफ्नो नेचुरल शरीरको ग्लो जे छ त्यो चाहिँ हुनुपर्छ हो स्वस्थ छाला हुँदाखेरि चाहिँ यो हाम्रो भूभागमा मात्रै हो त्यही भएर ब्लिचिङ क्रिम छाला गोरो बनाउनलाई धेरै चल्ने पनि फेरि हाम्रै भूभागमा मात्रै हो यो पाकिस्तान श्रीलङ्का इन्डिया नेपाल अफगानिस्तान यसै यसै देशहरूमा मात्र चल्छ कि अनि हामीलाई जे कुरा पनि छिटो चाहिन्छ हामी भित्र स्वास्थ्यमा हेर्नै चाहँदैनौँ हामीलाई छिटो रिजल्ट चाहिएको छ हामी कस्तो अब डेल्युजन भनौँ न हाम्रो दिमागी अवस्था कस्तो छ भने हामीलाई पोतो हिजो आएको थिएन आज छ भने जस्तो छ कि हामीलाई त्यो हिजो थिएन आज आएको चिज होइन नि त आज एक दिन औषधि खाएर अथवा दुई महिना औषधि खाएर हराउनलाई त्यो वर्षौँदेखि बिल्डअप भएको चिज हो त्यसलाई अब हराउन पनि स्वस्थ हिसाबले वर्षौँ लाग्छ भन्ने कल्पना नै छैन हामीलाई त्यही भएर पनि ब्लिचिङ क्रिमको यति धेरै माग बढ्नु रुचाइनु होइन चाहे मान्छेलाई रिजल्ट नआओस् चाहे उसको छाला झन पातलो हुँदै जाओस् उसलाई त्यो छैन उसलाई छेडिक चाहिएको छ छेडिक खुसी हुनु परेको छ छेडिक मेरो गयो भन्नु परेको छ देखाउँदाखेरि देखियो राम्रो देखियो भन्नु परेको छ त्यो मोहको कारण पनि होला ब्लिचिङ क्रिम यति फेमस हुनुको र अर्को यो ब्राइटनिङ क्रिम त्यसपछि तपाईँको यो वाइटनिङ क्रिम छ नि यो अब्सेसन हाम्रै भूभागमा हो र जेमा पनि त्यो भनेपछि र त्यो वाइटनिङ भन्ने नाम देखिएपछि किनिने हुँदाखेरि चाहिँ धेरै चाहिँ तपाईँलाई सनस्क्रिन कुनैले पनि वाइटनिङ काम गर्दैन सनस्क्रिनकै एउटा युनिभर्सल फर्मुला छ फलाना फलाना फलाना फलाना चिज भएकोलाई सनस्क्रिन भन्न पाइन्छ चिया भनेको के हो भन्दाखेरि चियापत्ती हुनैपर्छ अब त्यसमा मसालाहरूले मसाला चिया हुन्छ होइन अदुवाहरूले अदुवा चिया हुन्छ त्यो फरक पर्नु हो नि त त्यसको तर पत्ती त हुनुपर्छ नि त चियाको फर्मुला छ नि त एउटा चियाको पनि होइन त्यस्तै हो सनस्क्रिन पनि एउटा सर्ट एन्ड फर्मुला छ त्यो फर्मुला हुनैपर्छ चाहे तपाईँले जुनसुकै कोरियन लाउनु संस्कृत अफ्रिकन लाउनुहोस् अमेरिकन लाउनुहोस् नेपाली लाउनुहोस् त्यसमा केही फरक पर्दैन चिया चियै हो त्यो अमेरिका गयो भने चियै हो यहाँ आयो भने चियै हो अफ्रिका गयो भने चियै हो त्यसमा हाल्ने मसला ठाउँ अनुसारको फरक हुन्छ हामीले वाइटनिङ भन्दा किन्छौँ हामीले ब्राइटनिङ भन्दा किन्छौँ हामीले गोरो हुन्छ अरे भनेर प्रचार गर्यो भने किन्छौँ त्यही भएर त्यो बाहिरको प्याकेजिङमा लेख्ने कुराहरू चाहिँ तपाईँको 80% मार्केटिङ गिमिकको सबै तपाईँलाई मार्केट तपाईँको दिमागले अथवा यो भूभागमा बस्ने मान्छेको दिमागले के भेट छ त त्यही कुरा मात्र दिने हो उसले होइन कुनै मलिक्युल एक्ज्याक्टली कुनै मलिक्युलहरू हुन्छन् जुनले चाहिँ पिगमेन्टेसनहरूलाई कम गर्दै लिएर जान्छ तर तिनीहरूले हराउन सक्दैन तपाईँको भएको एउटा पिगमेन्टेसन छ थोप्लो छ त्यो डिफ्युज हुने हो छालामा डिफ्युज भएर अन्त अन्त जाने हो ताकि अन्त पनि गएपछि समथल एउटै देखियोस् रङ त्यो रङ हराएर अन्त गोरो हुने चाहिँ होइन तपाईँको यहाँनिर कालो छ भने त्यो कालो पनि फैलिने हो फैलिएपछि देखिँदैन नि त फैलिएपछि नदेखिने मात्र हराउने बिलाउने जाने भन्ने त हुँदैनै हुँदैन त्यसमा चाहिँ त्यो चाहिँ हामीलाई थाहा पनि हुनुपर्ने कुरा हो एउटा हामीहरूको भूभागमा अलिकति बढी सेतो स्किनलाई मन पराउने भावनाले चाहिँ मान्छेले अहिले चाहे खुर्कियोस् ब्लिचिङ क्रिम लगाउने नै हो अहिले बजारमा हरेक 5 वर्षमा नाम परिवर्तन गरेर आउँछ यिनीहरूलाई मुद्दा मामिला लाग्छ अनि त्यही नामले प्रचार गर्न पाउँदैन अनि त्यसपछि अर्को नाम भन्छ आउँछ हरेक पटक त्यही एउटै ब्लिचिङ क्रिम आउँछ फेरि आउन पनि अनि मेरै बिरामी कति हुनुहुन्छ अब ब्लिचिङ क्रिमको विरुद्ध बोल्दाखेरि डाक्टरहरूले आफ्नो व्यापार गर्नलाई बोले ब्लिचिङ क्रिमको विरुद्धमा बोल्छन् ब्लिचिङले छिटो रिजल्ट दिन्छ पनि भन्नुहुन्छ कि कतिजना हामीहरूलाई त एकदमै राम्रो हो तपाईँहरू लगाउनुहोस् ब्लिचिङ क्रिम हामीलाई केही घाटा हुँदैन मेरो 50% बिरामी ब्लिचिङ क्रिमले दिएछ मलाई ती बिरामीले ब्लिचिङ क्रिम नलाइदिएको भए ती आउँथेन आउँदैन थियो मेरो बाटामा त्यसले राम्रो गर्थ्यो भने त्यो बिरामी मसँग ठोक्किँदैन थियो. उसले ब्लिचिङ क्रिम लगायो, त्यसपछि उसको छाला पातलियो, पातलिएर उसको पोतोले अथवा घामले चाहिँ झन् दोस्रो लेयर तेस्रो लेयर अफ स्किनलाई असर गर्न पायो. त्यो पोतो झन् गहिरो स्तरबाट आउन पायो. पहिला माथिल्लो लेभलमा मात्र थियो भने ऊ झन् गहिरोतिरबाट आउन पायो. र अब पोतो मात्र हुँदैन त्यसमा, घामले डढाउँछ पनि छाला, होइन? त्यो डिस्कलरेसन जलाउने र डढाउनेको डिस्कलरेसन पोतो समान उपचार हुँदैन त्यसको, त्यसको कम्प्लिटली डिफ्रेन्ट उपचारमा जानुपर्छ. त्यो सबै गर्ने भएपछि त ब्लिचिङ क्रिम त एक्चुली डर्माटोलोजिस्टको लागि, छालामा अभ्यास गर्ने कसैको लागि त वरदान नै हो. हाम्रो क्लिनिक चलिराख्नलाई हामीलाई ब्लिचिङ क्रिम रोक नलगाऊ भनेर भनिराख्नुपर्ने खास आवश्यकता छैन कि हामीलाई. हामी अझ त्यति मात्र नभएर अहिले इन्डियामै पनि यो अहिले चलिरहेको जति पनि टिकटकमा फेमस भएका अथवा हामीले जति पनि प्रचारहरू देख्छौँ नि, यो जुन जुन ब्लिचिङ क्रिमहरूको बारेमा प्रचार भइरहेछ, नाम धेरै सुनिन्छ, यसको बारेमा एउटा अनुसन्धानले चाहिँ इन्डियामा के भनेको छ भने, कति ग्रुप अफ 18 कि 20 वुमेनहरूलाई किडनीको समस्या देखियो एउटै भूभागमा बस्नेहरूको. उहाँहरूलाई सोद्धै सोद्धै हिस्ट्री सोधिन्छ नि त, धेरै कुरा सोधिन्छ, पत्ता त लाउनु पर्यो. अरू केही पनि छैन, न स्मोकिङ, न भेजिटेरियन डायटको मान्छेहरू, न दुनियाँ ठाउँ बाहिरमा खानु छ, एउटै सर्कलमा बसेको हावै पानीले पो लागेछ कि 18 किडनीको प्रब्लम देखिएपछि त सतर्क त हुनु पर्यो, पानीमै छ कि समस्या. सबै कुरा टेस्ट गर्दै जाँदाखेरि चाहिँ ती सबैजनाले गोरी भन्ने एउटा इन्डियन ब्लिचिङ क्रिम प्रयोग गर्नुहुँदो रहेछ, 18 प्रयोग गर्नुहुँदो रहेछ. र त्यसमा चाहिँ अनुसन्धान गरेर हेर्दाखेरि 1000 माथि त्यसमा मर्क्युरी छ, 1 अथवा 1:10 हुँदासम्म हामीले सेफ भन्छौँ मर्क्युरी लेभल्स. त्यसमा 1:1000 छ भनेको सेफ लिमिटभन्दा कति टाढा हो त्यो, होइन? 10 पनि भएको होइन, 1:1000 भन्नेको त असी सरासर तपाईँहरूको ज्यानमाथि खेलबाड भइरहेछ. त्यही भिडियोको तल नेपाली फिमेलहरू कमेन्ट गर्नुहुन्छ, जस्तो भए होस् हामीलाई छाला राम्रो बनाइदिएकै छ, हामी प्रयोग गर्छौँ. भोलि आएर त यो छालाको मात्र समस्या त होइन नि त, यसले तपाईँको किडनीमा असर गरिरहेछ, यसले तपाईँको प्रजनन स्वास्थ्यमा असर गरिरहन्छ, यसले तपाईँको पाठ्यक्रममा असर गरिरहन्छ, रगत सञ्चरण छ, रगतमा असर गरिरहेको हुन्छ. प्रेग्नेन्सीको बेलामा यस्ता ब्लिचिङ क्रिमहरूको प्रयोग गर्दा बच्चाको समेत स्वास्थ्यमा खराबी हुन्छ, कति कुरा छ यसले असर गर्ने भनेको चाहिँ. त्यही भएर माइन्डफुल हुनु पर्यो आफूहरू के लगाउँदैछौँ आफ्नो छालाले. छालाले पनि खान्छ भन्ने सुन्नुभयो होला, छालाको पनि आफ्नो शोषण गर्ने शक्ति हुन्छ कि. तेल लगायो, तेल शोषण गर्छ, राम्रो कुरा लगाउनुहुन्छ राम्रो कुरा शोषण गर्छ उसले, नराम्रो कुरा लगाएपछि त नराम्रै शोषण गर्छ. यसमा चाहिँ हामी अलि माइन्डफुल चाहिँ हुनै पर्छ.
0: हजुर श्रोताहरू, सुनिहाल्नु भयो बजारको विशेष गरेर अहिले त अनलाइन प्रशस्तै पाउँछ गोरु हुने क्रिमहरू भनौँ, ब्लिचिङ क्रिम चाहिँ कति साह्रो हानिकारक रहेछ भन्ने स्किनको लागि भन्ने कुरा भर्खरै हामी डक्टर साहबबाट सुन्यौँ. र अहिले प्रशस्तै अब गोरु बनाउने, छालालाई गोरु बनाउने क्रिमहरू भनेर अनलाइनमा हामी देख्छौँ, होइन? अलिकति होसियार चाहिँ हुनुपर्ने रहेछ. जे होस् ब्लिचिङ क्रिम भएको तर म्याक्सिममा चाहिँ छ होला जस्तो लाग्छ, किनभने अहिले कस्तो छ भने नि डक्टर साहब, अहिले कस्तो छ भने राम्रो राम्रो कम्पनीले पनि उनीहरूको बट्टा फेरेर अर्कै निकाल्छ, फेरि साइज फेरेर गरे अर्कै नामले अलिकति थपेर, होइन? राम्रो राम्रो ब्रान्डहरू अब एकदम उहिलेदेखि चलेको ब्रान्डहरू पोन्ड्सको हेर्नुहोस्, चेन्ज भएको भएकै हुन्छ, अर्को आउँछ अर्को आउँछ, के मिसाएर चाहिँ आउँछ मलाई अचम्म लाग्छ, होइन? ओलेको पनि प्राय हेर्नुहोस्, होइन?
3: परिवर्तन भएरै आउँछ. हामीले किन्ने बेलामा चाहिँ यस्तै पोन्ड्सको पनि कपी छ कि छैन भन्ने हेर्न पर्यो कि. हामीले जुन लोकल यो दोकानहरूबाट किन्छौँ नि, कति टाइम त तपाईँको इन्डियाकै हो पोन्ड्स पनि, होइन? इन्डियन मार्केटेड, इन्डियाकै मान्छेहरूको लागि मार्केटिङ गर्न आएकै ब्रान्ड हो नि त यो. युनिलिभरको भयो, पोन्ड्स भयो, ओले भयो, होइन? हाम्रो लोटसहरू भयो, यो जुन लोकल ब्रान्ड्सहरू छ हाम्रो, यो इन्डियन सब कन्टिनेन्टबाट आउने ब्रान्ड हो. यसले चाहिँ हामी हाम्रो मानसिकता जे छ त्यही अनुसारको मार्केटिङ गर्छ उसले. त्यो सँगसँगै चाहिँ हाम्रो यता चाहिँ कपी हुने एकदमै धेरै हाई चान्स छ कि. तपाईँले हुडा ब्युटी भन्ने यत्रो महँगो कम्पनी छ, उसले एउटा आफ्नो फाउन्डेसन $50, $60, $70 बेच्छ उहाँ, यहाँ तपाईँले 1000-1500 पाउनुहुन्छ. त्यही डिट्टु भन्छ, डुप्लिकेट त ठुल्ठुलो ब्रान्डको मात्र हुँदैन कि. हाम्रो पोन्ड्सकै पनि डुप्लिकेट क्रिम आउँछ, हाम्रोमा अरबी भाषामा लेखेर डुप्लिकेट क्रिमहरू आउँछ, कहिले चाइनिज भाषामा लेखेर डुप्लिकेट आउँछ. आफूले किन्दाखेरि चाहिँ के किन्नु पर्यो, यसमा इन्ग्रिडियन्टहरू के छन् भनेर चाहिँ थोरै अध्ययन, आफ्नो छालामा लगाउने कुरालाई अध्ययन गर्नु पर्यो. यदि अध्ययन गर्नु मन छैन भने लाउनु भएन, नेचुरल सोर्सतिर जाने, लगाउने मजाले तिलको तेल लगाउने, आफूलाई यदि त्यो एसम्म मलाई टाउको दुखाउनु छैन भन्ने छ भने नेचुरल सोर्सतिर गएर चाहिँ आफ्नो प्रोटेक्सन गर्ने. जे जानेको छ त्यसैले
0: तिलको तेलको फाइदा चाहिँ के छ त यसको
3: असाध्यै राम्रो तपाईँको आयुर्वेदमा तिलको तेललाई चाहिँ वन्डरफुल हामीले एभ्री रोग एभ्री व्यक्ति जसरी सिटामल जसले खाए नै काम गर्छ त्यस्तै आयुर्वेदमा तिलको तेल जसलाई पनि काम गर्छ अरू तेलहरू चाहिँ सब्जेक्टिभ हुन्छ कसलाई हुने कसलाई नहुने भन्ने हुन्छ मोटो मान्छेलाई क्यास्टर ओइल हुँदैन धेरै पातलो मान्छेलाई क्यास्टर ओइलले असाध्यै राम्रो काम गर्छ होइन त्यसरी चाहिँ सेग्रिगेसन हुन्छ तिलको तेल त तपाईँको कपालदेखि लिएर अनुहारदेखि लिएर जोर्नीको दुखाइदेखि लिएर मांसपेशी तपाईँको बच्चाको वेट लगाइरहेको छैन मजाले तिलको तेलले मालिस गरिदिनुहोस् 3 महिनामा वेट लाग्छ उसको वेट लाग्न थाल्छ स्टार्ट हुन थाल्छ तपाईँको बच्चा असाध्यै मोटो छ दुप्लाए हुन्थ्यो भन्ने छ तिलको तेल लगाइदिनुहोस् बिहान बेलुका मालिस गरिदिनुहोस् उसको 3 महिना 4 महिनादेखि वेट लस हुन सुरु हुन्छ त्यति राम्रो काम गर्छ तिलको तेलले
0: हजुर हजुर अनि अब यो क्रिमहरूको कुरा गर्दाखेरि डाक्टर साहब यो नेपालमा विशेष गरेर बनिने अहिले त पोन्स पनि त नेपालमा पनि बनिन्छ है एनिमल फ्याट एकदमै धेरै युज हुन्छ भनेको सुनेको
3: हो एनिमल फ्याट प्रयोग हुन्छ नै अहिले जुन बजार कोलाजिन कोलाजिन दिस कोलाजिन द्याट भनेर सुनिराख्नु भयो होला कोलाजिनको मलिक्युल भनेको चाहिँ यो एनिमलबाट नै आउने हो है कोलाजिन जुन हामीले यदि तपाईँ मांसाहारी हुनुहुन्छ भने चाहिँ आफ्नो घरमा खसीको मासु पकाउँदा अथवा चिकन पकाएर झोल चाहिँ राति फ्रिजमा राख्नुभयो भने बिहान हेर्दा जेली बनेर बस्थ्यो यसो कहिले काहीँ याद गर्नुभएको छ भने त्यो जेली नै हो कोलाजिन भनेको त्यही जेली हो है त्यो चाहिँ अब हाम्रोमा नेपालमा प्रशोधन भएर कोलाजिनको ट्याब्लेट बन्दैन भनेपछि चाहिँ हामीले खाने जनावरहरू जुन नेपालमा एक्सेप्टेबल छ खानालाई ती जनावरको कोलाजिन नेपालमा पाइँदैन जति पनि तपाईँहरू कोलाजिनको सप्लिमेन्ट दिस सप्लिमेन्ट द्याट भन्नुभएको छ सबै गाईका हुन् विदेशमा बन्ने हो उनीहरूकोमा गाई बढी प्रयोग हुन्छ भनेपछि गाईको नै कोलाजिन बन्छ होइन खानैलाई त छालालाई गाईको कोलाजिन प्रयोग हुन्छ त्यहाँ भेजिटेरियन कुरा प्रयोग भएकै छैन है अर्को भनेको कोलाजिनको फेस मास्क आउँछ सिरममा आउँछ होइन ट्याब्लेट आयो त्यो भइहाल्यो आई क्रिमदेखि लिएर मोइस्चराइजरदेखि लिएर सबैमा कोलाजिन लेखिएको हुन्छ त्यो एनिमल फ्याटै प्रयोग गरेर बनाउने हो त्यो सँगसँगै अरू मोइस्चराइजरहरूलाई पनि थिक बनाउनको लागि कन्सिस्टेन्सी दिनको लागि चाहिँ यो मासुका अथवा जेबाट पनि जनावरबाट आउँछ ती फ्याटलाई नै प्रयोग गरिन्छ बिफको ट्यालो भनेर भन्छन् अझ विदेशीहरू त फ्याटै मात्र लगाउँछन् उनीहरूलाई एज नेचुरल एज पोसिबल लाउनु पर्यो भन्दाखेरि उनीहरूले फ्याट नै मात्र लगाउँछन् होइन यदि आफू चाहिँ मांसाहारी होइन त्यो आहार आफ्नो लागि होइन भने चाहिँ त्यो चिज भिगन छ वा छैन त्यो पनि आफूले हेर्न चाहिँ पर्छ किनभने प्रयोग हुन्छ पहिल्यैदेखि प्रयोग हुँदै त्यसको अब एउटा मिसावट हेल्दी मिसावट गर्ने भनेको जानेको भनेको चाहिँ एनिमल फ्याट मिसाउने हो कि शरीरमा ठुलो असर पनि गरेन तर क्वान्टिटी पनि बढाइदियो अनि सस्तो पनि हुन्छ मिसावटमा प्रयोग हुने चाहिँ एनिमल फ्याट हो एकदमै धेरै
0: हजुर हजुर अब जे श्रोताहरू एनिमल फ्याट प्रायः सबैमा हुन्छ अरे भनेर मैले पहिला धेरै अघि सुनेको धेरै जस्तो एनिमल फ्याट मिक्स हुन्छ अरे भनेर र अब आयुर्वेदमा चाहिँ त्यो सब हुँदैन होइन
3: आयुर्वेदिक प्रोडक्टहरूमा लगाउनेमा चाहिँ हुँदैन नै हामीले प्रयोग भएकाहरूलाई चाहिँ फिल्टर आउट गरेर नै प्रयोग गर्छौँ केही केही प्रोडक्टहरू भनेको खानको लागि चाहिँ हामीले समुद्री जनावरहरूको खोलको प्रयोग गरिन्छ के जस्तै पर्ल बनाउँछ नि एउटा जनावरले त्यो ओइस्टरको चाहिँ बाहिरको खोल चाहिँ भस्म बनाएर हामीले प्रयोग गरिन्छ त्यो फेरि नन भेजिटेरियनमा पर्छ र हामी भेजिटेरियन बिरामीलाई चाहिँ चलाउँदैनौँ फेरि त्यसको हामी अरू अल्टरनेटिभहरू चलाउँछौँ तपाईँको यो शङ्ख हुन्छ जुन शङ्खलाई चाहिँ भस्म बनाएर यति तताउनु पर्छ कि त्यो खरानी बनोस् त्यो खरानी चाहिँ एज क्याल्सियमको रूपमा चाहिँ हामीले प्रयोग गर्छौँ ती फेरि नन भेजिटेरियनमा आउँछन् ती चाहिँ भेजिटेरियन बिरामीलाई चल्दैनन् ती भनेको खाने औषधिमा भए लगाउनेमा चाहिँ हाम्रोमा हुँदैनै हुँदैन धेरै त हुँदै हुँदैन किनभने हाम्रो प्लान्ट बेस्ड हुन्छ धेरै चिजहरू केमिकल ल्याउनु पर्यो यो ल्याउनु पर्यो त्यो ल्याउनु पर्यो एनिथिङ कम्स फ्रम प्लान्ट बेस्ड कुराहरू र एनिमल बेसमा जानु पर्यो भने घिउ जान्छ दुध जान्छ बटर जान्छ त्योभन्दा बाहेक चाहिँ मिटमा चाहिँ जाँदैनौँ हामी फ्याटमा मिटमा चाहिँ जाँदैनौँ
0: हजुर हजुर अनि तपाईँहरूको जुन चाहिँ छ तपाईँ एउटा आफ्नै क्लिनिक खोलेर बस्नु भएको छ अभय आयुर्वेदिक भनेर होइन जाउँला खेलमा छ तपाईँको होइन कति भयो स्टार्ट गर्नु यो खोल्नु भएको छ
3: अभय आयुर्वेद चाहिँ हामीले बडो अब मेहनत गरेर आफ्नो एउटा सानो ठाउँ जहाँ चाहिँ अथेन्टिक आयुर्वेदिक दिन सकियोस् किनभने अहिले काठमाडौँकै मार्केटमा हेर्दा पनि मिक्स प्याथी छ कि आयुर्वेद चलाउने तर साइडमा एलोप्याथी हालिदिएपछि चाँडै रिजल्ट आइहाल्छ नि बिरामी हामीलाई भन्ने जस्तो छ. तर धेरै बिरामी हुनुहुन्छ जो चाहिँ मर्डर्न म गर्नै चाहदिनँ भनेर, मलाई गर्नु नै छैन, मलाई भोलि आइपऱ्यो इमर्जेन्सी भने म गरौँला तर त्योभन्दा बाहेक मलाई मर्डर्न गर्नु नै छैन भन्ने बिरामीहरूको लागि चाहिँ हो अब आयुर्वेद चाहिँ. हामीले जुन लिनियजबाट गुरु शिष्य प्रणालीबाट सिकेर आयौँ त्यसपछि चाहिँ सानो ठाउँ भए पनि स्पेस जस्तो हुन्छ जस्तो आफ्नो हैसियतले भेट्छ त्यतिको सानो ठुलो जस्तो सकिन्छ त्यस्तै गरौँ र बिरामीलाई अथेन्टिक आयुर्वेद भन्दा दायाँ बायाँ हाम्रो प्र्याक्टिस हुँदैन. आयुर्वेद नितान्त शुद्ध आयुर्वेद प्र्याक्टिस गर्छौँ हामीले. अहिले 4 महिना भयो क्लिनिक खुलेको, लगभग 400 बिरामीलाई चाहिँ सुविधा दिइरहेछौँ अहिले देशमा विदेशमा जहाँ पनि हुनुहुन्छ. हाम्रो अनलाइन अफलाइन दुइटै कन्सल्टेसन्सहरू हुन्छ. आयुर्वेदिक औषधि सँगसँगै चाहिँ हामीले डिटोक्सिफिकेसनको कम्प्लिट थेरापीहरू गर्छौँ. त्यो सँगसँगै स्किनमा हुने थेरापीहरू भनेको यो मोल रिमुभलहरू भयो, तपाईँको कोठीहरू हटाउने, तिलकोठीहरू हटाउने, त्यसपछि मासु हटाउने, मुसा आएको छ भने हटाउने भयो, माइनर अपरेसनहरू जस्तै लाइपोमा कसैलाई बोसोको डल्लो छ हातमा, खुट्टामा, ढाडमा कतै पनि, त्यो रिमुभल गरिन्छ हाम्रोमा आयुर्वेदिक विधिबाटै रिमुभल गरिन्छ. हाड जोर्नीको दुखाइ छ भने हामीसँग अर्को डाक्टर हुनुहुन्छ जो हाड जोर्नीको लागि हेर्नुहुन्छ. महिला स्वास्थ्य सम्बन्धी हामीसँग अर्को डाक्टर हुनुहुन्छ. हामी 3 डाक्टरहरू छौँ अहिले. त्यही भएर आफ्नो आफ्नो विधा समातेर चाहिँ अथेन्टिक आयुर्वेदिक केयर गर्नु पर्यो भने लास्ट 4 चाहिँ हामी झाउला खेलमा अभय आयुर्वेदमा सेवा दिइरहेका छौँ.
4: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
5: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
6: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
5: विश्वमा प्रत्येक 4 एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
6: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: हजुर श्रोताहरू, यसो नेपाल आउँदाखेरि हाम्रो डाक्टर रक्षा भट्टराईजीसँग चाहिँ भेट गर्नुहोला. उहाँको यो क्लिनिक रहेछ जाउला खेलमा नै रहेछ.

0: मास्कहरू अभाइलेबल छ. सँगसँगै हामीले आयुर्वेदिक सँगसँगै चाहिँ थोरै प्रोडक्ट्सहरू चाहिँ जुन डर्मेटोलोजिकली टेस्टेड छ, जुनमा चाहिँ रिसर्च भइसकेका छन् र यो स्किनको लागि राम्रो छ भनेर प्रमाणित भइसकेका केही प्रोडक्टहरू जो बिरामीलाई राम्रो हुनसक्छ त्यो चाहिँ राखेका छौँ. त्यो बाहेक छ अरू आयुर्वेदिक तपाईँले कल्पना गर्नुभएका सबै प्रोडक्टहरू पाइन्छन्.
1: हजुर हजुर, चाहिने जति भन्नु
0: चाहिने जति पाइन्छन्.
1: विशेष गरेर अहिले सबैजना भनौँ न अलिकति स्किनको केयर गर्ने हुनुहुन्छ, सबैजना केयर नगरी पनि भएन. अब अहिले विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुनिराख्नु भएको छ होइन, एउटा छ नि डिआइवाई डु इट युर सेल्फ होइन एट होम, के छ त्यसको यसो टिप्सहरू दिनुहोस् न. यसो अनुहारलाई कसरी सफा गर्ने,
0: तपाईँको अब एकदम ओइली छाला छ भने तपाईँले जेसुकै फेस प्याक बनाउनु, त्यसमा मह राखेर बनाउनु, तपाईँलाई एकदमै राम्रो काम गर्छ हनीले चाहिँ. तर तपाईँको छाला एकदमै ड्राई छ भने चाहिँ हनीहरूतिर जाने होइन, हल्का दुधको तर हुन्छ नि जुन फ्याट भएको एसेन्स भएको चिजहरू हुन्छ त्यतातिर ढल्किनु भयो भने अझ राम्रो काम गर्ने भयो. र कसैको चाहिँ एकदमै पोल छ छाला, एकदम पोल्ने खालको, अलिकति घाममा गए पनि रातो भइहाल्ने खालको छ भने चाहिँ गुलाब जल अरू एलोभेरा जेल लगाउनु, त्यसले दुइटैले शीतल गर्ने काम गर्ने भयो. त्यो सँगसँगै चाहिँ अब त्यो बाहेक पिगमेन्टेसनको लागि छ भने सुन्तलाको बोक्रा असाध्यै राम्रो काम गर्छ. खाना पनि खाने, लगाउन पनि लगाउने, भिटामिन सी राम्ररी पुर्याइदिने, दैनिक एउटा अमला खानुहोस्, तपाईँले 3 to 4 months मजाले आफ्नो स्किनमा डिफरेन्स पाइहाल्नुहुन्छ. दिनको एउटा सुकेको होस् अथवा मुरब्बा बनाएर होस् अचार बनाएर होस् अथवा फ्रेस पाइन्छ भने त फ्रेसै खाए राम्रो, नभए अहिले जुस पनि पाइन्छ. दिनको 10 ml जस्तो जुस चाहिँ तपाईँले जुनसुकै खालको स्किन भए पनि बिहान खाली पेटमा 10 ml अमलाको जुस खानुभयो भने 3 months तपाईँको कपाल र छाला अनि नङ तिनटैमा चाहिँ एकदमै ठुलो चेन्जेस चाहिँ पाइन्छ.
1: हजुर श्रोताहरू, अमलाले त धेरै भित्रीय रोगहरू पनि धेरै जाति बनाउँछ भन्छ होइन.
0: जस्तै अब अङ्ग्रेजीमा एउटा उखान छ नि, एन एप्पल अ डे किप्स डक्टर अवे भनेको, आयुर्वेदमा चाहिँ फेरि एन अमला अ डे किप्स द डक्टर अवे हो. फेरि हाम्रो अमला चाहिँ फेरि त्यति स्वास्थ्यकर मानिन्छ कि, तपाईँको प्रजनन स्वास्थ्य, महिला पुरुष दुवैलाई, तपाईँको फोक्सोको लागि, तपाईँको आँखाको लागि, तपाईँको पिसाबको समस्याको लागि, हरेक चिजको लागि अमलाले काम गर्छ. हामीले यसलाई चाहिँ रसायन भनेर भन्छौँ होइन. सर्टेन प्रोसिजर पुरा गरिसकेपछि चाहिँ अमलालाई चाहिँ हामीले बुढेउलीपन कहिले पनि आउन नदिनको लागि चाहिँ दैनिक अमला सेवन गर्ने भन्छौँ कि. त्यो छालाको बुढेउलीपन होला, त्यो कपालको बुढेउलीपन होला, त्यो सोच विचारको बुढेउलीपन होला, त्यो एनिथिङ तपाईँको आँखाको बुढेउलीपन होला, त्यो सबैको लागि काम गर्ने असाध्यै राम्रो तत्त्व र हामीले खासै धेरै महत्त्व नदिएको भनेको चाहिँ अमला हो. हाम्रो गुरु भन्नुहुन्छ एउटा मात्र अचार खान अलाउड हुन्छ बिरामीलाई अथवा व्यक्तिलाई, त्यो अमलाको अचार भन्नुहुन्थ्यो कि. अमलाको अचार चाहिँ खान पाइयो, अरू चाहिँ कुनैको अचार खान पाइँदैन हाम्रोमा.
1: हजुर श्रोताहरू, एन एप्पल अ डे किप्स द डक्टर अवे अहिले न भनेर अब चाहिँ अमला अ डे किप्स द डक्टर अवे रहेछ होइन. यो फर्मुला चाहिँ तपाईँले लिनुहोला होइन र जीवनमा दैनिक जीवनमा चाहिँ ढाल्नुहोला भन्छु. तर म चाहिँ मलाई कस्तो मनपर्छ भने नो मेकअप लुक क्या, त्यो टाइपको नेचुरल स्किन देखोस्,
0: त्यसको लागि चाहिँ आफ्नो छाला नै राम्रो हुनु पर्यो, छालै राम्रो बनाउनलाई काम गर्नु पर्यो. भनिसकेपछि चाहिँ तपाईँले एउटा सिम्पल कुरा गर्न सक्ने भनेको ग्लिसरिन किन्नुहोस्. सिम्पल ग्लिसरिन जुन हाम्रो विधामा जमायादेखि प्रयोग गरिरहेको ग्लिसरिन एउटा, तपाईँले जुनसुकै मोइस्चराइजिङ क्रिमको यसो प्याकेट पल्टाएर हेर्नु पछाडि ग्लिसरिन लेखेको हुन्छ कि, उसले कति पर्सेन्ट 2%, 3%, 5% ग्लिसरिन हालेको छ होइन. हामी 100% ग्लिसरिन पाउँछौँ जबकि 100 rupees पाइन्छ ग्लिसरिन 120 ml पाइन्छ होइन. त्यो ग्लिसरिन एक थोपा लाउनु भयो भने हजुरलाई बेलुका रात पुग्छ. आफ्नो लपक्क स्किनमा एक थोपा ओभरअल स्किनमा लगाएर सुत्नु भयो भने 4 to 5 weeks नै यति राम्रो डिफ्रेन्सेस थाहा हुन्छ. अझ ड्राई स्किन भएको मान्छेलाई त एकदमै राम्रो काम गर्छ. ओइली स्किन भएकोले लाउन मिल्छ, फेरि लाउन नमिल्ने होइन, एकदमै राम्रो काम गर्छ. यसले ह्युमेक्टेन्टको काम गर्छ कि, भनेको आफ्नो छालामा भएको पानी पनि बाहिर लस हुन दिँदैन र यदि बाहिर हावामा पानी छ भने ट्र्याप गरेर पनि राखेर छालालाई पोषण दिने काम गर्छ कि यसले चाहिँ. त्यही भएर यो ग्लिसरिन चाहिँ सजिलो, सहज, सुलभ रूपमा पाइनेछ. ट्राई गरी हेर्नुहोस् आफूहरूले चाहिँ एउटा एकदम मलाई दायाँ बायाँ धेरै कुरामा खर्च गर्न मन छैन अथवा खर्च गर्न सक्छु तर पनि मलाई चाहिँ क्लिन प्रडक्ट चाहियो, खर्चिलो भए पनि मलाई राम्रो चाहियो भन्ने हो भने चाहिँ राम्रो ग्लिसरिनमा इन्भेस्ट गर्नु. इट विल गो लङ वे. तपाईँलाई 100 rupees ग्लिसरिन मलाई नै पुग्छ एक वर्ष पुग्छ मलाई एक थोपा प्रयोग गर्दाखेरि.
1: तपाईँ के युज गर्नुहुन्छ?
0: म आफू बिहान बेलुका म ग्लिसरिन लगाएर मेकअप गर्छु. म जहिले पनि म आफू फुल मेकअप गरेरै हिँड्छु. म मेरो बेस जुन मान्छेले एल्फको प्राइमर लगाउने, यो प्राइमर त्यो प्राइमर भन्ने खुब कुरा गर्छ, त्यो चिपचिपा पनि हामीलाई

0: ग्लिसरिनले दिन्छ के, मेकअप दिनभरि स्टिक गराइराख्न पर्ने चिपचिपा पनि ग्लिसरिनले दिइरह हुन्छ कि। हामी क्लिन प्रोडक्टमा नगएर जति हाइली प्रोसेस भयो त्यो चिजमा मात्र बढी ध्यान दिन्छौँ कि। हामीले चाहे त्यो खानेकुरा होस्, प्रोसेस गरेपछिको खानेकुरा मिठो लाग्छ हामीलाई, आलु मिठो लाग्दैन, 10 प्रोसेस गरेर चिप्स बनाएको मिठो लाग्छ हामीलाई। सबै कुरा कि प्रोसेस भइसकेपछि चाहिँ अनि त्यसको पनि थोरै अंश लिएर आएर हामीलाई ब्याक टु नर्मल दिइरहेछ कि। हामी मेहेन्दी लगाउँदैनौँ तर अब के अरे ठुल्ठुलो पार्लर गएर 10,000 कपालमा कलर गर्छौँ हामी होइन, तर हामी बोटबाट टिपेर मेहेन्दी लगाउँदैनौँ। अब मेहेन्दी लाउन हुँदैन भन्ने भइसक्यो अहिलेसम्म, हाउ मच ब्रेन वासिङ इट टेक्स होइन। मेहेन्दी लाउनै हुँदैन, मेहेन्दी लायो भने कलर गर्नु हुँदैन भन्ने भइसकेको छ अहिले। अनि तपाईँ अब विदेश बस्नुहुन्छ, सुन्नुहुन्छ धेरैजनाले होइन, विदेशीहरूले आजकल के भन्नु, मेरो बुवा मम्मी अमेरिका गएको बेलामा चाहिँ त्यहाँ मजाले लटरम्मै त्यो मलबेरी हामीले चाहिँ किम्बु भन्छौँ नि, किम्बु मजाले लटरमै झ्याङै बनेर फलेको रहेछ, कहिले पनि नदेखेको त्यति धेरै त्यति ठुल्ठुला फलेको। मेरो बुवा मम्मी बेलुका बेलुका जाने बाटामा टिप्ने ल्याउने खाने, एउटा विदेशी आएर त यसरी खाना हुँदैन, जहाँ पाए त्यही उम्रेको, सुपर मार्केटमा जाने हो अनि त्यहाँ प्याकेटमा आउँछ अनि त्यो प्याकेटको खाने हो भनेर सिकायो क्या उसले। हाउ मच ब्रेन वासिङ डज इट टेक। तपाईँलाई बाहिर रुखमा यत्तिकै फलेको फल चाहिँ खाने होइन, त्यो फल कसैले टिप्छ, कसैले लान्छ, औषधि हालेर वास गर्छ, प्रिजर्भ हाल्छ, सुकाउँछ, अनि प्लास्टिकमा भए बेरेर सुपर मार्केटमा लर बेच्छ, अनि त्यो मात्रै खाने हो भन्ने कन्सेप्ट भइसक्यो क्या हाम्रो। त्यहाँसम्म हामी पुगिरहेछौँ भनेपछि हाउ मच ब्रेन वासिङ इट टेक्स हामीलाई नेचरबाट कति टाढा बनाइदिएछ, हामीलाई रोगको बाटोमा कति लिएर जाँदैछ। घिउ खानै हुँदैन भन्ने छ, घिउ खाएर कोलेस्ट्रोल बढिहाल्छ भन्ने छ होइन, हामीलाई हेल्दी हुनबाट चाहिँ यति टाढा बनाइएको छ कि। अब उनीहरू हेल्दी हुन्थ्यो भने त संसारको सबैभन्दा धेरै ओबेसिटीको रेट त्यहाँ किन धेरै छ त, उनीहरू स्वास्थ्यकर थियो, उनीहरूको जिन्दगी स्वास्थ्यकर थियो भने त होइन, हामी गरिब राष्ट्र भएर स्वास्थ्य किन छौँ त होइन। यो कुराहरू चाहिँ जति लग्जरी नभयो र जति सुविधा नभयो त्यति स्वास्थ्यकर भइँदो रहेछ होइन। बेसिनमा उठेर हामी अहिले अनुहार धुन्छौँ अनि त्यसपछि हाम्रो घुँडा बलियो भएन भनेर कम्प्लेन गर्छौँ, हाम्रो पेल्भिक बोन बलियो भएन, हाम्रो टोइलेट कमोड छ अनि हामी कम्प्लेन गर्छौँ।
1: त्यही त होइन जे होस्, अब यो एउटा के छ भने अब सबैजना गाउँ घर छोडेर सहर पसेको छ, सहर सहरबाट फेरि
0: झन् सहर
1: विदेशतिर झन् ठुलो ठुलो सहरमा होइन, गाउँ घरमा अब हामी केटाकेटी हुँदाखेरि रुखेबाट नस्पति टिपेर खानेमै हो, त्यो किम्बुको रुख थियो हाम्रो घरमा, किम्बु टिप्दै खानेमै हो होइन, त्यो लाइफ छैन त अहिले होइन,
0: त्यो लाइफ छैन अनि त्यो लाइफलाई चाहिँ भिलनाइज गरिएर
1: अब त्यो हामीले रुखकोमा नेभार अहिले त खुब त्यो सुकाएर बेच्दा नेभारै त होइन, नेभाराको रुखबाट नेभारा टिपेर कम खाँदै स्कुल जान्थ्यो।
0: फ्रेस कुरा नखाने भन्ने छ, डिहाइड्रेट गर्ने जे कुरालाई पनि सुकाउने, मौसम अनुसार खाने भन्ने कन्सेप्टै छैन अहिले। काठमाडौँमा भन्नु त बाह्रै मासे काँक्रा पाइन्छ, बाह्रै मासे काँक्रा खान आवश्यक छ, हाम्रो शरीरले प्रकृतिले कहिले काँक्रा खाने तैले फलाउँछ काँक्रा,
1: हरियो मकै वर्षैभरि बेच्छ त
0: वर्षैभरि पाउँछ होइन। अहिले अब काउलीको सिजन कहिले हो भन्ने थाहा छैन, जहिले पनि काउली, जहिले पनि साग होइन, हरेक कुरा खाने चाहिँ प्रकृतिले एउटा नियम बनाइदिएको छ कि। हामी त्यो नियम भन्दा जति टाढा जान्छौँ, जति विपरीत हुन्छौँ, त्यति चाहिँ रोग लाग्दै जाने हो, र जति त्यो नियमको नजिक आउँछौँ त्यति सहज हुँदै जान्छ कि लाइफ। त्यो चाहिँ बिस्तारै साइन्सले पनि बोल्छ, सर्कैडियन रिदम भनेर भनिसक्यो, अब अङ्ग्रेजीमा कुनै दिन आउँछ अनि पत्याउँछ
1: जे होस्। अब आजको नारीको समय प्रायः प्रायः समाप्त हुन लागेछ, कति मिठो कुरा हुँदा हामीलाई त 3 जति चाहिने रहेछ है, फेरि पनि हामी कन्टिन्यू गर्नुपर्छ अर्को पालि होइन। जे होस्, आज कुरै कुरामा तपाईँले एक दुईवटा टिप्सहरू पनि दिनुभयो। जे होस्, डाक्टर रक्षा भट्टराईज्यू धेरै धेरै धन्यवाद, समय दिनुभयो है, समयको परिधिभित्र हामी बाँधिएका छौँ, यहाँदेखि उता जानै मिल्दैन होइन, फेरि नेक्स्ट टाइम फेरि हामी कुरा गरौँला, यसलाई कन्टिन्यू गरौँला होइन। धेरै कुराहरू सोध्नु थियो र आजको नारीमा समय दिनुभयो तपाईँले होइन, धेरै कुराहरू बुझ्यौँ, त्यसको लागि धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद हजुरलाई पनि बोलाइदिनु भयो, यो अवसर दिनुभयो, प्लेटफर्म दिनुभयो, धेरै धेरै धन्यवाद हजुरलाई।
1: फेरि हाम्रो भेट छ,
0: अवश्य अवश्य
1: म आउँछु क्लिनिकमा। हजुर श्रोताहरू, आजको नारीको समय प्राय समाप्त हुन लागेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस्। नमस्ते, बाई।

0: pe Live Buddy.
1: On air.
0: Acma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: पूर्वी अफ्रिकाको जिबुटी तटमा डुङ्गा दुर्घटना हुँदा 15 बालबालिका सहित कम्तीमा 139 आप्रवासीको मृत्यु भएको छ। बीबीसीका अनुसार डुङ्गा डुब्दा दर्जनौ बेपत्ता भएका छन्। जिबुटीबाट हेमनतर्फ जाँदै गरेको डुङ्गामा 305 जना सवार थिए। बिहिबार राति ओबेक बन्दरगाह सहर नजिकै डुङ्गा पल्टिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आइओएमका अनुसार दुर्घटनामा परेका 82 जनाको उद्धार गरिएको छ। यमनमा जारी द्वन्द्व र गहिरिँदो मानवीय संकटबीच त्यहाँका नागरिकहरू सुरक्षित आश्रयका लागि आफ्नो घर छोडेर अन्यत्र पलायन हुने क्रम जारी रहेको संयुक्त राष्ट्रसंघीय मानवीय निकायहरूले जनाएका छन्। विशेष गरी इथियोपिया, सोमालिया र इरिट्रिया लगायत मुलुकबाट हजारौं मानिस गरिबी, द्वन्द्व र जलवायु परिवर्तनका कारण रोजगारी र सुरक्षाको खोजीमा यमन हुँदै साउदी अरब र अन्य खाडी राष्ट्र पुग्ने प्रयास गर्छन्। यो मार्गलाई विश्वकै सबैभन्दा खतरनाक मार्गमध्ये एक मानिन्छ। कञ्चनपुरको भीमदत्त र दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गी पुल मर्मतका लागि 1 करोड बजेट विनियोजन भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्षका लागि प्रदेशसभामा पेश भएको बजेटमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि 1 करोड बजेट विनियोजन गरिएको आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले जानकारी दिनुभएको छ। केही दिन अघि महाकाली नदीको बाढीले झोलुङ्गे पुलको पिल्लर भत्किएर पुल महाकाली नदीमा खसेको थियो। विक्रमसम्म 2061 निर्माण भएको झोलुङ्गे पुल भत्किएपछि आवत जावत प्रभावित भएको छ। सुदूरपश्चिम प्रदेश सरकार र संघ सरकारको प्राविधिक टोलीले महाकालीको क्षतिग्रस्त पुलको प्रारम्भिक प्राविधिक अध्ययन गरिसकेको छ। नदीमा पानीको बहाव कम भएपछि अन्य पिल्लरहरूको अवस्थाबारे पनि अध्ययन गर्ने योजना छ। त्यसपछि मर्मतको काम सुरु हुनेछ। प्राविधिक टोलीले पुल मर्मतका लागि 1 वर्ष समय लाग्ने जनाएको छ। नगरकोटमा पर्सी 28 गतिदेखि 31 गतिसम्म 4 दिने चङ्गाचेट प्री दशैं उत्सव आयोजना हुने भएको छ। केही वर्षदेखि रोकिएको नगरकोटको चङ्गा उडाउने परम्परालाई निरन्तरता दिँदै यो वर्षदेखि कार्यक्रम फेरि सञ्चालन गर्न लागिएको हो। नगरकोटमा 2 दशकभन्दा लामो समयदेखि दशैंको अवसरमा चङ्गा उडाउने तथा उत्सव मनाउने गरिएको छ। यो पल्टको दशैं आकाशमा चङ्गा मनमा उमङ्ग भन्ने नारासहित नगरकोटको माउन्टेन भिस्टा रिट्रिटमा कार्यक्रम आयोजना गर्न लागिएको हो। 4 दिनसम्म चल्ने कार्यक्रममा चङ्गा उडाउने गतिविधिसँगै संगीत, नाच, खानाका परिकारका स्टल, फेस पेन्टिङ, पोटरी, जादु, हास्य व्यङ्ग्य लगायत कार्यक्रम हुनेछन्। नगरकोटका पर्यटन व्यवसायी तथा माउन्टेन भिस्टा रिट्रिटका सञ्चालक अर्जुन सिंह ठकुरीले चङ्गाचेट कार्यक्रमलाई मनोरञ्जनमा मात्रै सीमित नराखी नेपाली संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने अवसरको रूपमा लिइएको बताउनु भएको छ। पोखरा कालिकाको ओखलेको भीरमा शुक्रबार बिहान स्कूल बस दुर्घटना हुँदा मृत्यु भएका 5 मध्ये 3 जनाको अन्त्येष्टि गरिएको छ। गम्भीर घाइते 1 जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। सौर्य माझ थानाबाट कालिका स्थान आउँदै गरेको कालिका इङ्ग्लिस बोर्डिङ स्कूलको बस दुर्घटनामा 4 विद्यार्थी र अर्का 1 जनाको ज्यान गएको थियो। विद्यालयले मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउने र घाइतेको उपचार खर्च बेहोर्ने सहमति गरेपछि मृतक विद्यार्थी ममता तिवारी, असीम खडेल र शुभेच्छा तिवारीको शव परीक्षणपछि गएको साँझ पोखराको सेती नदी किनारको रामघाटमा अन्त्येष्टि गरिएको पोखरा 28 का वडाधीक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालयमा भएको पीडित पक्ष र विद्यालय सञ्चालक बीचको वार्तामा विद्यालयले मृतकका परिवारलाई 3,50,000 दरले राहत रकम उपलब्ध गराउने सहमति भएको उहाँले बताउनुभयो। मृतकका परिवारले बीमा बापतको रकम पनि पाउनेछन्। विद्यालयले दुर्घटनामा घाइते भएकाहरूको उपचारमा लाग्ने खर्च बेहोर्ने सहमति भएको छ। बाँकी 2 जनाको परिवारका सदस्य विदेशबाट आउँदै गरेकाले उनीहरूको अन्त्येष्टि अर्को दिन गरिने लामिछानेले बताउनुभयो। दुर्घटनामा गम्भीर घाइते भएकी अस्मी कडेललाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। भणेललाई बीएनबी अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जानकारी दिनुभएको छ। दुर्घटनामा घाइते मध्ये 7 विद्यार्थीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उपचारपछि 3 घर फर्केका छन्। यस्तै गण्डकी मेडिकल कलेजमा 3 उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS कुल कार्य रेडियो

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपाली काङ्ग्रेसको पन्ध्रौं महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी मधु आचार्य र विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। यस्तै महामन्त्रीमा प्रदीप पौडेल उदय शमशेर राणा र डिला सङ्ग्रौला निर्वाचित हुनुभएको छ। अन्तिम मतगणना अनुसार खुल्लातर्फ दुई उपसभापति र दुई महामन्त्री तथा समावेशीतर्फ एक उपसभापति र महिलातर्फ एक महामन्त्री निर्वाचित भएका हुन्। खुल्ला उपसभापतिमा भण्डारी 3,735 मतसहित निर्वाचित हुनुभएको हो। अर्का विजयी मधु आचार्यले 2,342 मत ल्याउनु भएको छ। प्रतिस्पर्धामा रहेका गोविन्द भट्टराईले 1,752, सुरेन्द्र राज पाण्डेले 1,673, धनराज गुरुङले 1,596, दीपक गिरीले 923 र चन्द्रमोहन यादवले 760 मत ल्याउनु भएको छ। समावेशी उपसभापतिमा विनोद कुमार चौधरी निकटतम प्रतिस्पर्धी जीवन परियारलाई 87 मतले हराउँदै विजयी हुनुभएको हो। चौधरीले 1,745 मत पाउँदा परियारले 1,658 मत ल्याउनु भएको छ। प्रतिस्पर्धी फर्मुल्ला मन्सुरले 1,144, सीता गुरुङले 1,112 र रञ्जित कर्णले 562 मत पाउनु भएको छ। यसअघि काङ्ग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको थियो। महामन्त्री पदमा खुल्लातर्फ प्रदीप पौडेल 4,194 मत ल्याएर पहिलो स्थानमा विजयी हुनुभएको छ। खुल्लातर्फकै अर्का उम्मेद्वार उदय शमशेर राणा पनि 2,330 मत ल्याउँदै महामन्त्रीमा विजयी हुनुभएको हो। महामन्त्री पदका उम्मेद्वार डाक्टर सुनिल कुमार शर्मा 2,257 र गुरुराज घिमिरे 1,513 मत ल्याएर पराजित हुनुभएको छ। यस्तै पराजित हुने नयनसिंह महरले 1,134, अमरसिंह पुन मगरले 1,125, शङ्कर तिवारीले 123 र डाक्टर सन्तोष उपाध्यायले 97 मत ल्याउनु भएको छ। नेपाली काङ्ग्रेसको इतिहासमा डाक्टर डिला सङ्ग्रौला पन्त पहिलो महिला महामन्त्री बन्नुभएको छ। पन्ध्रौं महाधिवेशनबाट महिला क्लस्टरतर्फ महामन्त्रीमा प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिना र रीता खनाललाई हराउँदै सङ्ग्रौला निर्वाचित हुनुभएको हो। सङ्ग्रौला 3,118 मत ल्याउँदै निर्वाचित हुनुभएको हो। सङ्ग्रौलाकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले 2,864 मत ल्याउनु भएको छ। यस्तै रीता खनालले 804 मत ल्याउनु भएको निर्वाचन समितिले जनाएको छ। काङ्ग्रेसले यो पल्ट विधान संशोधन गरी महामन्त्री पदमा महिलाका लागि छुट्टै क्लस्टरको व्यवस्था गरेको छ। यो व्यवस्था अनुसार भएको निर्वाचनबाट सङ्ग्रौला पार्टीको इतिहासमै पहिलो महिला महामन्त्री बन्न सफल हुनुभएको हो। बडा दशैं सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत सुरु हुने बडा दशैं आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन हिजो घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापनासहित घट स्थापना गरिएको छ। बडा दशैंलाई उमङ्ग र खुसी साथ मनाउने बागलुङका माझी समुदायमा दशैं जमरा भने अन्तैबाट मागेर लगाउने चलन छ। संगम घरती मगरको रिपोर्ट।
4: बागलुङ नगरपालिका वडा नम्बर 1 खनियाबासका कृष्ण माझी 40 वर्षको हुनुभयो। उहाँले अहिलेसम्म पनि घरमा जमरा राखेको देख्नु भएको छैन। माझीको घरमा दसैँ नमनाउने भएर जमरा नराखिएको भने होइन। कृष्ण जान्ने भएदेखि नै घर परिवारले अन्तैबाट जमरा लिएर दसैँमा टिका जमरा लगाउने गरेको उहाँको अनुभव छ।
5: म अब 7-8 वर्षको हुँदाखेरि हामी अलिकति सबै कुरा थाहा पाइन्थ्यो। त्यतिखेर चाहिँ अब मन्दिरले चाहिँ उसबाट गणेश मन्दिरबाट चाहिँ अब जमराहरू ल्याएर अनि त्यसपछि दसैँमा चाहिँ टिको टालो गरेर लगाउनुहुन्थ्यो। अनि त्यसपछि यो जमरा किन ल्याएको भनेर हामीले सोध्नु पनि सोधेनौँ होइन। अनि त्यसपछि यो झन् अर्को वर्ष फेरि त्यसै गर्नुहुन्थ्यो। अब त उहाँ गठस्थानमा चराएको जमरा अनि चोखो हुन्छ, अब हामीले राख्न मिल्दैन मात्र भन्नुहुन्थ्यो। त्यसपछि किन राखिन्छ राखिन्न भन्ने कुरा ठ्याक्कै थाहा नै भयो।
4: आइतबार घटस्थापना हिन्दू धर्ममा आस्था राख्ने र दसैँ मनाउनेहरूले घर घरमा जमरा राखेका छन्। तर यो पटक पनि बागलुङ नगरपालिका वडा नम्बर 1 खनियाबास र मालढुङ्गाका माझी समुदायले घरमा जमरा राखेनन्। खनियाबास र मालढुङ्गाका माझीले जमरा नराख्ने गरेको स्थानीय उमा माझी बताउनुहुन्छ।
6: अन्त अन्त त राख्नुहुन्छ, फलेवासतिर बलेवातिर राख्नुहुन्छ। यो मालढुङ्गा धेरै असल राख्नुहुन्न, अनि हामीले राख्नु।
4: घरमा जमरा नराखे पनि माझीहरूले दसैँ भने आफ्नो क्षमता र गक्ष अनुसार धुमधामसँगै मनाउँछन्। अर्काकै घरबाट जमरा लिएर भए पनि जमरा टिका लगाउने, मिठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा रहेको छ। जेजुबाजेको पालादेखि नै घरमा दसैँका लागि जमरा राख्न छाडिएको 70 वर्षीय सोमबहादुर माझी बताउनुहुन्छ। जमरा राख्दा लगातार घर परिवारमा मानवीय क्षति हुन थालेपछि जमरा राख्न छाडिएको र दसैँको टिका मागेको जमराबाट काम चलाउने गरेको उहाँको भनाइ छ।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: गुने गर्यो गफ गफ गर्दै जाँदा दुई चार बोतल भयो दुःख सुखको कुरा गर्दा आज रात भयो
1: तिम्रो खुसी चल्छ यहाँ खोल्दिन भनेपछि खोल्दै खोल्दिन के सोचेछौ तिमीले मलाई छाडा जोड्या

0: बुच्चुकमा हालेर निकाल्यो तेरो सात पत्र।
1: त्यो धम्की चाहिँ भट्टीवालीलाई दिनु, डराउँदिन म त। हैन कति घिस्न सकेको रातभरि।
0: हैन राति खाएर के भयो, दिउँसो हुन्छ होसमा, अहिले ढोकोसोको भत्काइन्छ है मातेको जोसमा। आफ्नै स्वास्नी त गन्दिने।

0: बातचित भई आको देख्दा छोटो रिले एकदम बोली गति छारा बोली जिबे किले चेतन
1: बाहिर बसेर धेरै हल्ला खल्ला नगर है म त ढोका खोल्दिन त्यही होटल वालीले खाइ भनेको हैन अब त्यसैकोमा गएर सुत्नु त्यतै बस्नु म त मरे पनि ढोका खोल्दिन हैन कति हो यार गोराको मलाई रात दिन दुख दिएको देखो
0: तसँग पनि त पद्मेकी आमा भट्टीमै भेट भएको मेरो डोर ज्यान देखेर त हो नि हो तैँले मसँग माया लागेको होइन भने त दिउँसो मलाई भित्र बोल्दै

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: गोर्खाको बुढीगण्डकी नदीमा हिजो बिहान आएको आकस्मिक बाढीले घर पुल तथा जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। 47 जनाको सकुशल उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीमा 5 जना सम्पर्कविहीन छन्। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती:
4: हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको, यद्यपि भौतिक क्षति चाहिँ धेरै भएको छ। जब यो घटना हाम्रो नोटिसमा आयो त्यति बेला नै इलाका प्रहरी कार्यालय आरुघाटबाट 25 जनाको प्रहरी टोली खटी नदी तटीय क्षेत्रका मानिसहरूलाई सुसूचित गराई, सुरक्षित स्थानमा सारिएको र सल्लेरी स्थित टाइम्स ऊर्जा जलविद्युत आयोजनाका 12 कर्मचारीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको, टाइम्स जलविद्युत आयोजनाको भौतिक संरचना क्षति भएको छ। बाढीको सूचना प्राप्त हुनसाथ गोर्खा धादिङ चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएस मार्फत पूर्व सूचना दिएको र हामीले प्रहरी, शस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई परिचालन भएको, नेपाली सेनाको 4 हेलिकप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भएको र प्रभावित क्षेत्रबाट हालसम्म 47 जनाको सकुशल उद्धार गरिएको र सुरक्षित स्थानमा राखिएको अवस्था छ। आरुघाटको पुल बगाएको अवस्था छ। गोर्खामा धादिङमा तनहु मुङलिङ चितवनसम्मै चाहिँ पर्ने चाहिँ देखिएको छ र आरुघाटमा चाहिँ अब हामीले 18 जना यो हाइड्रो पावरमा भएका कर्मचारीहरू हुनुहुन्थ्यो, उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा माथि आफै जानु भएको, सुरक्षित हुनुहुन्छ सबैजना अहिलेसम्म। मानवीय क्षति चाहिँ ठ्याक्कै आइसकेको अवस्था छैन, तर भौतिक क्षति चाहिँ भएको खबर चाहिँ आएको छ। उम्लिङ हिमालबाट चाहिँ हिउँ पहिरो आएर यो हिउँ पहिरो नै क्यास्केटिङ भएर चाहिँ तल आएको भन्ने चाहिँ अहिलेसम्म हामीलाई बाढी माथिबाट सुरुमा सानो स्केलको थियो र सानो स्केल हुँदै हुँदै चाहिँ पछि बिचबिचमा नदी थुनिँदै फेरि ठुलो हुँदै आउँदाखेरि चाहिँ आरुघाट भन्ने ठाउँमा खतरा त भन्दा निकै माथि यसको अवस्था गएको, यसले अहिले आरुघाटमा भएको धादिङ जोड्ने पुल पनि बगाएको अवस्था छ, यसले ठाउँ ठाउँमा घरहरू पनि बगाएको छ। गोर्खाको यो धर्चे गाउँपालिका माछी खोलाको करेजिया जोड्ने पुल पनि, झोलुङ्गी पुल पनि बगाएको अवस्था छ। माछी खोलाको स्थित तल्लो बस्तीमा पनि बाढी पसेको र यसले 20-22 घरहरू जोखिममा रहेको भन्ने पनि हामीलाई प्रारम्भिक जानकारी आएको छ। र यो हाइड्रो पावर साहस ऊर्जा भन्ने जुन हाइड्रो पावर छ त्यहाँ त्यसको संरचना पनि यसले बगाएको खबर आएको छ। यो बाढीले चाहिँ अहिले आरुघाटभन्दा तल अब प्रभाव पार्न थालेको हुनाले चाहिँ यो बेनीघाट मलेखुभन्दा तलको क्षेत्रमा चाहिँ सतर्कता अप्नाउनको लागि पनि हामीले यो बिहानैसँग एसएमएस अलर्ट पनि जारी गरिसकेका अवस्था छ। भनेपछि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई चाहिँ परिचालन गरिएको अवस्था छ, बस्ती खाली गरिएको अवस्था छ र सबैलाई चाहिँ सुरक्षित ठाउँमा जानको लागि चाहिँ बिहानदेखि नै हामीले यो बाढीको सूचना आउने बित्तिकै चाहिँ जानकारी गराएको हुनाले चाहिँ क्याजुअलिटी अहिलेसम्म नभएको भन्ने हामीलाई प्रारम्भिक जानकारी आएको छ। यद्यपि चाहिँ धनजनको ठुलो क्षति भए पनि मानवीय क्षति हुनबाट चाहिँ अहिलेसम्म जोगिएको अवस्था छ र यसलाई चाहिँ थप तलैसम्म चाहिँ हामी जोगाउनमा प्रयत्नरत छौँ।
3: अब खबर फटाफट।
5: वर्षासँगै आएको हावाहुरीका कारण काटेको धान बाली खेतमा भिजेपछि कैलालीका किसानलाई बाली स्याहार्ने समस्या। वर्षभरि जोहो गरेर खाने अन्न बिग्रिएपछि किसानहरू मर्खामा। नवरात्र सुरु भएसँगै ताप्लेजुङको पाथिभरा मन्दिरमा भक्तजनको लर्को, पाथिभरा क्षेत्र र फेदीका होटल भरिभराउ। मिथिला क्षेत्रमा आजदेखि 10 हराको चलपल सुरु। धमाधम लिङ्गे पिङ्गार्दै देवी दुर्गाका महिमा गानका भजन टोल टोलमा गुन्जन थाले। बाढी पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सडक अस्थायी रूपमा सञ्चालन। साङ्गुरो र हिलाम्मे सडकमा सवारी चाप बढ्यो, घण्टौसम्म सडक जाम हुँदा यात्रु र चालकलाई शास्ति उस्तै। आगजनीको 1 वर्षपछि पनि उच्च अदालतको नेपालगञ्ज इजालासको भवन पुनर्निर्माण भएन। सेवा प्रवाहमा समस्या, जलेका मुद्दाका मिसिल व्यवस्थापन मुख्य चुनौती। बुढी गण्डकी नदीमा आएको बाढीले पदमार्गमा क्षति पुर्याउँदा गोर्खाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक बीचमै रोकिए। सुरक्षित गन्तव्यमा पुर्याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको टानको दावी। र सिन्धुलीको कमलामाईका 56 जना दुग्ध किसान संरक्षित किसान पाठशाला कार्यक्रम मार्फत दीक्षित। आधुनिक पशुपालन, पशु स्वास्थ्य तथा प्रजनन र उद्यम विकास सम्बन्धी व्यावहारिक तालिमहरू लिए।
3: र पूर्वी अफ्रिकाको जिबुटी तटमा डुङ्गा दुर्घटना हुँदा 15 बालबालिका सहित कम्तीमा 139 आप्रवासीको ज्यान गएको छ। बीबीसीका अनुसार डुङ्गा डुब्दा दर्जनौ बेपत्ता छन्। जिबुटीबाट यमनतर्फ जाँदै गरेको डुङ्गामा 305 जना सवार थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते 89.5 मेगाहर्ज एफएममा ब्रुनाईका स्थानीय श्रोताले अहिले हामीलाई सुनिरहनु भएको छ भने विश्वभरि विविध माध्यमबाट बिएफपिएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ। ब्रुनाईको समय अहिले बिहानको 7:10 गएको छ र म तपाईँसँग 10 बजेसम्म सँगै रहनेछु। हजुर, यो लाल शाही तपाईँको सेवामा हाजिर भइसकेको छ र ऊ अब 3 घन्टा तपाईँलाई मनोरञ्जन दिलाउन र सुसूचित गराउनका लागि हाजिर भइसकेको छ। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रममा यदि तपाईँ सहभागिता जनाउन चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ, जसका लागि टेलिफोन नम्बरहरू 2 छन्, 3224167 अनि 3220098। यी दुईमध्ये कुनै एकमा गर्न सक्नुहुन्छ र ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ। यदि हामीलाई इमेलद्वारा भेटाउन चाहनुहुन्छ भने हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। मेरो देश नेपाल गरिमा राई श्रेष्ठले गाउनुभएको गीतबाट कार्यक्रमको उठान भइसकेको छ। नेपालमा यस वर्ष प्राकृतिक प्रकोपले त्राहिमाम बनाएको छ। भोटेकोसी बाढीको कुरा सेलाउन नपाउँदै अहिले फेरि बुढी गण्डकीमा बाढी गएर ठुलो क्षति पुर्याएको भन्ने हामीले समाचारतिर पनि सुनिराखेका छौँ। हो, यो ठ्याक्कै दसैँको मुखमा हेर्नुहोस् त कति अशुभ समाचार हामीले सुन्नु पर्यो। हुन त अहिले मानव क्षतिका विवरणहरू त आएका छैनन्, तर कति घर बगाएको र संरचनाहरू भत्काएको आदि इत्यादि हामी सुनिरहेका छौँ र त्यो बिल्कुलै राम्रो खबर भने होइन। र हिजोदेखि हामीले लगातार त्यसको समाचारहरू सुनिराखेका छौँ, बुढी गण्डकीको बाढीको विषयमा, र तपाईँले पनि सुन्दै हुनुहुन्छ होला। र तपाईँ विशेष गरी गोर्खावासी हुनुहुन्छ भने तपाईँको लागि यो पक्कै पनि सरोकारको विषय हुनसक्छ। यता दसैँ सुरु भयो। हुन त यस वर्षको दसैँ नेपालले जति धुमधाम र उल्लास को साथमा मनाउनु पर्ने हो त्यो पक्कै पनि हुने छैन, किनभने देश दुखेको छ। यो पीडाको समयमा रमाइलो गर्न पनि मनले त्यति मान्दैन। जे होस्, दसैँ सुरु भयो, हिजो घटस्थापना, आज दोस्रो दिन हो दसैँको। अब बिस्तारै बिस्तारै दसैँको चहल पहल सुरु भयो। कार्यक्रम सुरु भइसकेको छ र अब आजको थट फर द डे तर्फ यहाँहरूको ध्यान आकर्षण गराउँछु म। चिनिया दार्शनिक लाओत्सु भन्नुहुन्छ, डुइङ नथिङ इज बेटर देन बिइङ बिजी डुइङ नथिङ। केही नगरी व्यस्त रहनुभन्दा बरु केही नगर्नु नै राम्रो हो भनेर चिनिया दार्शनिकले सुझाएका रहेछन्। हो, कति मानिसहरू बिना बित्थामा व्यस्त भएको त्यो भान पार्छन्, केही अर्थ छैन त्यसको बरु त्योभन्दा केही नगरिकन बस्नुभयो हुन्छ। टुडे इन हिस्ट्री, सन् 1999 साल 12 अक्टोबरको कुरा हो। द डे अफ 6 बिलियन इज प्रोक्लेम्ड एज द 6 बिलियन्थ लिभिङ ह्युमन इन द वर्ल्ड इज बोर्न। आजको दिन सन् 1999 सालमा 6 बिलियन बेबी बर्थ भएको थियो र पृथ्वीको जनसङ्ख्या, पृथ्वी भन्नाले विश्वको जनसङ्ख्या 6 बिलियन पुगेको थियो 1999 साल 12 अक्टोबरमा।
फेमस बर्थडे सन् 1968 साल 12 अक्टोबरमा जन्मेका हुन् ह्यु ज्याकम्यान, अस्ट्रेलियन एक्टर एन्ड सिङ्गर हुन् उनी. हलिउडमा पनि निकै उनको दबदबा छ र उनको जन्म 1968 साल 12 अक्टोबरमा अस्ट्रेलियाको सिडनीमा भएको थियो. ह्यु ज्याकम्यान about health tips. Health tips ma foods to beat the heat. Garmi ko samay ma kun khane kura haru tapai le khanu bhai swastha ko lagi fayda janak cha bhanne kura ho yo. Cucumber 96.7% water content hudo rahecha cucumber ma. Tesai gari bell pepper tesma pani 93.9% water content hudo rahecha. Cauliflower 92.1%. Watermelon 91.5%, strawberries water content 91%, ani cantaloupe athawa hami honey melon pani bhanchau water content 90%. E khadya vastu haru garmi ka lagi fayda janak maninchan. Aba mausam. सेरियाको तापक्रम अहिले 26 डिग्री सेल्सियस. आज सेरिया त्यति खुल्न सकिरहेको छैन, धुम्मिएको अवस्था छ यहाँ. अधिकतम तापक्रम आज 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया लाइट रेन एन्ड लाइट विन्ड्स भनिएको छ र हल्का वर्षा हुने योग छ आज, विशेष गरी अपराह्नतिर. अब नेपाल. काठमाडौँको तापक्रम अहिले 16 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था काठमाडौँमा आज सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ. आजको दिन घमाइलो रहनेछ काठमाडौँमा. अब लागौँ युकेतिर. लन्डनको तापक्रम अहिले 12 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 18 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया लन्डनमा लाइट रेन एन्ड अ जेन्टल ब्रिज भनिएको छ. हल्का वर्षा हुने जनाइएको छ आज लन्डनमा, भने मन्द गतिमा हावा बहनेछ त्यहाँ. सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो. बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला. र आज कार्यक्रममा कार्यक्रमको पहिलो घन्टामा केही समयपछि वैदेशिक विनिमय दर सुन्नुहुनेछ. दोस्रो घन्टामा राशिफल सुनाउनेछु म. अनि दोस्रो घन्टाको डेली सप्लिमेन्ट आज सोमबार परेकाले स्पोर्ट्स राउन्डअप हुनेछ. अनि कार्यक्रमको तेस्रो घन्टामा आज एउटा अनुरोध गीत छ. यो बिएफएस बिग सल्युट अप समिट अन्तर्गत हामीलाई प्राप्त रिक्वेस्ट हो. युमा राईले रिक्वेस्ट गर्नुभएको छ र उहाँले एकदमै स्पेसिफिक टाइम र डेट दिनुभएको थियो त्यो गीत सुनाउनु पर्ने. हामीले उहाँले सोमबार 12 अक्टोबरका दिन 9:15 सुनाइदिनु होला यो गीत भनेर एउटा गीत उहाँले रिक्वेस्ट गर्नुभएको छ. युमा राई, हजुर, उहाँको अनुरोधको गीत हामी कार्यक्रमको तेस्रो घन्टामा सुनाउनेछौँ 9:15. र आज अन्तर्वार्ता पनि छ र यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईमा रहनुहुने महानुभावहरूसँग बिएफएस गोर्खा रेडियोले समय समयमा कुराकानी गर्ने गर्दछ. र त्यसै क्रममा हाम्रा सहकर्मी धनराज राईले श्रीमती अनुश्रेष्ठ गुरुङसँग कुराकानी गर्नुभएको थियो उहाँको जीवन भोगाईका विषयहरूमा, र त्यो कुराकानी कार्यक्रमको तेस्रो घन्टामा सुनाउनेछु. बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. अहिलेको लागि स्वीकार्नुहोस् यो गीत मायाको संसार, गाउने कलाकार दिया गुरुङ.

0: तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: BFPS, BFPS. Gorkha Radio.

0: जिंदगानी
1: यस्तै रहेछ यो जिन्दगानी. सुशान्त केसीको मिठो गीत सुन्दै हुनुहुन्थ्यो. बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ. यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला. फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक मेसेन्जरबाट सम्पर्क गर्नुभए पनि हुन्छ. ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि आज प्री डिपार्चर क्लिनिक आयोजना गरिएको छ बिहान 10-11 बजेसम्म. र यो कार्यक्रम चिटच्याट कम्युनिटी सेन्टरमा अवस्थित हाइभ अफिसमा हुनेछ. के हो यो प्री डिपार्चर क्लिनिक भन्नुहुन्छ? यदि थाहा छैन भने जो ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ उहाँहरूको यो ट्रान्जिसन पिरियडमा के कुराहरू अत्यन्तै जरुरी छन् ती विषयमा जानकारी गराइन्छ. जस्तै गुड कन्डक्ट सर्टिफिकेट कसरी प्रोसेस गर्ने, नेसनल इन्स्योरेन्स कन्ट्रिब्युसन क्रेडिट कसरी क्लेम गर्ने, नानीहरूको स्कुल स्थानान्तरणका प्रावधानहरू के छन्, यावत विषयमा जानकारी गराइनेछ. त्यही भएर अत्यन्तै उपयोगी हुनेछ यो प्री डिपार्चर क्लिनिक. जो ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ उहाँहरूले नछुटाउनुहोला. आज बिहान 10 बजे सुरु हुन्छ चिटच्याट कम्युनिटी सेन्टरको हाइभ अफिसमा.

सुन्दै हुनुहुन्थ्यो मुक्ति एन्ड रिभाइभललाई सधैँभरि। भोलि मङ्गलबार 13 तारिक ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमको आयोजनामा एडल्ट क्यानभस पेन्टिङ कार्यक्रम राखिएको छ। यो एडल्ट आर्ट्स एन्ड क्राफ्ट्स अन्तर्गतको कार्यक्रम हो। बिहान 9:30 to 11 चिटच्याट कम्युनिटी सेन्टरमा हुनेछ यो कार्यक्रम। याद गर्नुहोला, क्यानभस पेन्टिङ यो नानी केटाकेटीहरूको होइन, एडल्ट्सका लागि हो। 9:30 to 11 हुनेछ चिटच्याट कम्युनिटी सेन्टरमा, र यसका लागि तपाईँले क्युआर कोड स्क्यान गरेर आफ्नो अटेन्डेन्स रेजिस्टर गर्नुपर्ने हुन्छ। नछुटाउनुहोला, प्रति व्यक्ति $6 लाग्छ। त्यसै गरी भोलि मुमोङ पुल इन्डक्सन एन्ड न्यू एन्ट्री एक्सेस सिस्टम यो सेसन राखिएको छ बिहान 10:30 to 11 मुमोङ पुलमा। विशेष गरी X1, X2 बसोबास गर्नुहुनेहरू जसले बढी से बढी स्प्ल्यास पुलको प्रयोग गर्ने गर्नुहुन्छ मुमोङ कम्युनिटी सेन्टरमा अवस्थित, उहाँहरूको लागि यो पुल इन्डक्सन कार्यक्रम अत्यन्तै जरुरी छ र रेगुलर युजर्सले नछुटाउनुहोला। अनि नयाँ आउनुभएको छ भने अवश्य पनि तपाईँको लागि झनै यो इन्डक्सन कार्यक्रम एकदमै जरुरी छ। र पुल इन्डक्सन मात्रै नभएर एन्ट्री एक्सेस सिस्टममा पनि ब्रिफ गरिने भएकाले यो उत्तिकै जरुरी छ। बिहान 10:30 to 11 मुमोङ पुलमा हुनेछ यो कार्यक्रम भोलि मङ्गलबारको दिन। लैजा मेरी चरी, अब सुनौ सुरज पण्डितलाई।

0: BFBS गोरखा रेडियो
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk
0: यो BFBS गोर्खा रेडियो हो।

जब मुस्कुराउँछौ समृद्धि राईले गाउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो र अब भने कार्यक्रममा पालु भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको युएस डलर एकको खरिद दर 154.48 रुपियाँ, बिक्री दर 155.08 रुपियाँ, युरो एकको खरिद दर 173.05 रुपियाँ, बिक्री दर 173.72 रुपियाँ, पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.42 रुपियाँ, बिक्री दर 205.21 रुपियाँ, स्विस फ्रान्क एकको खरिद दर 186.06 रुपियाँ, बिक्री दर 186.79 रुपियाँ, अस्ट्रेलियन डलर एकको खरिद दर 107.90 रुपियाँ, बिक्री दर 108.32 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 108.35 रुपियाँ, बिक्री दर 108.77 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 120.62 रुपियाँ, बिक्री दर 121.09 रुपियाँ। जापानिज यन 10 को खरिद दर 9.76 रुपियाँ, बिक्री दर 9.79 रुपियाँ। चाइनिज युआन एकको खरिद दर 23.08 रुपियाँ, बिक्री दर 23.17 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 41.12 रुपियाँ, बिक्री दर 41.28 रुपियाँ। कटारी रियाल एकको खरिद दर 42.42 रुपियाँ, बिक्री दर 42.58 रुपियाँ। थाई भाट एकको खरिद दर 4.61 रुपियाँ, बिक्री दर 4.63 रुपियाँ। युएई डिरहाम एकको खरिद दर 42.06 रुपियाँ, बिक्री दर 42.22 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिद दर 37.82 रुपियाँ, बिक्री दर 37.96 रुपियाँ। साउथ कोरियन वान 100 को खरिद दर 11.52 रुपियाँ, बिक्री दर 11.57 रुपियाँ। स्विडिस क्रोनर एकको खरिद दर 15.45 रुपियाँ, बिक्री दर 15.51 रुपियाँ। डेनिस क्रोनर एकको खरिद दर 23.15 रुपियाँ, बिक्री दर 23.24 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.68 रुपियाँ, बिक्री दर 19.76 रुपियाँ। कुवैती डिनार एकको खरिद दर 501.31 रुपियाँ, बिक्री दर 503.26 रुपियाँ। बारेन डिनार एकको खरिद दर 409.06 रुपियाँ, बिक्री दर 410.64 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको

सरकारी दर 401.24 रुपया, बिक्री दर 402.80 रुपया। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौँ जितेन लेप्चाको आँखै गाजलु।

सुन्दै हुनुहुन्थ्यो जितेन लेप्चालाई आँखै गाजलु, र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ र पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु। दि एज ब्यान्डको एउटा गीतबाट, नचाहेको होइन भन्ने गीत, यो एकदमै क्लासिक गीत हो एज ब्यान्डको र अत्यन्तै रुचाइएको गीत पनि हो र धेरैभन्दा धेरैले कभर सङ गाएको गीत पनि हो यो। अब त्यो गीत यहाँहरूलाई सुम्पदै कार्यक्रमको पहिलो घण्टालाई बिट मार्छु। दि एज ब्यान्डको नचाहेको होइन। इन्जोय।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमानसँगै नदीको जलस्तर निगरानी प्रणालीलाई थप प्रभावकारी र दिगो बनाउने काम अगाडि बढाइएको बताउनु भएको छ। उहाँले प्रणालीको विकाससँगै जनचेतना अभिवृद्धि तथा विपद पूर्वाभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो।
4: हाम्रो मन्त्रालयमा जब जल तथा मौसम पूर्वानुमान थियो त्यतिखेर हामीले सुरुमा नै हामीलाई के थाहा थियो भन्दा हाम्रो पूर्वानुमानको प्रविधि चाहिँ 3 दिन अगाडिको थियो। सो यो पालि चाहिँ हामीले 7 दिन अगाडिको पूर्वानुमान गर्न सक्ने र हामीले जिम्मेवारी पाउँदा साथै अहिले सुपर एलनिनो भन्ने अर्को एउटा प्रकोप चाहिँ प्रशान्त महासागरमा बिल्ड भइरहेछ। त्यसको बारेमा हामीले जिम्मेवारी सम्हालेको 15 दिनमा नै त्यसका प्रभावहरू के हुन्छन् भनेर चाहिँ व्याक्सबाट गरेका छौँ। अर्को प्रविधिको कुरा गर्दाखेरि चाहिँ अब हामीलाई मौसम पूर्वानुमान सँगसँगै चाहिँ नदीहरूको सतहलाई मोनिटरिङ गर्ने पनि अलिकति दिगो कुन ठाउँहरूमा राख्नुपर्ने कस्तो प्रविधि त्यो चाहिँ अझ दिगो हुने खालको जस्तै टिमुरेको बगायो त्यो सिरिजै छ क्या टिमुरेको बगायो अर्को बगायो बेत्रावतीको बगायो होइन तैपनि यो हुँदा हुँदै पनि टल्लो तटीयहरूमा चाहिँ अलिकति पूर्व सूचनाले काम पनि गरेको थियो। त्यसमा मजुवा बस्ती भरतपुरमा बाढी पस्न खोजेको थियो सुस्तामा अलिकति हामीलाई दुःख दिएको थियो। त्यसले गर्दाखेरि मलाई चाहिँ प्रणाली सँगसँगै जनचेतना विपदको पूर्व अभ्यासको पनि हामीले विकास गर्नुपर्छ जस्तो लाग्छ।
3: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बुढी गण्डकी बाढीबाट प्रभावितको तत्काल सुरक्षित पुनर्स्थापना गर्न सरकारसँग आग्रह गर्नुभएको छ। अपिल जारी गर्दै अध्यक्ष दाहालले विपदको सामना गर्न सबै पक्षबीच समन्वय र सहकार्यका लागि अपिल गर्नुभएको छ। बुढी गण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण 5 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुम्नुबुरी गाउँपालिका 6 चुमचेत स्थित उङलिङका 2 महिला र 3 पुरुषको परिवारको सम्पर्क उनीहरू सम्पर्कविहीन भएका हुन्। प्रभावित क्षेत्रबाट नेपाली सेनाको 4 हेलिकप्टर परिचालन गरी हालसम्म 9 विदेशीसहित 82 जनाको उद्धार गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको हो। ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङदेन 3 दोभान बजारमा 6 वर्षको अवधिमा 2 पल्ट ठूलो आगलागी भएको छ। पहिलो आगलागीबाट सर्वस्व गुमाएका दोभानवासी आफ्नो व्यापार व्यवसाय र दैनिकलाई लयमा फर्काउन नपाउँदै असोज 8 गते भएको आगलागीले फेरि बिचल्लीमा परेका छन्। कृष्ण फुरुम्बो लिम्बुको रिपोर्ट।
5: ताप्लेजुङको मेरिङदेन गाउँपालिका स्थित दोभान बजारमा विक्रमसम्म 2077 साल फागुन 18 गते भएको आगलागीको घटनाको घाउ सेलिन नपाउँदै पुनः गत असोज 8 गतेको आगलागीले 17 परिवारका 58 जना नागरिक प्रभावित भएका छन्। प्रभावित परिवार मनभरि पीडा लिँदै जलेका घर तथा पसलका भग्नावशेष पन्छाउने बस्न मिल्ने घर सफा गर्ने कार्यमा जुटेका छन्। पटक पटकको आगलागीले व्यवसायका लागि छोराहरूसँग बस्दै आउनुभएका 86 वर्षीय श्यामलाल खरेललाई यो आगलागीले विगतको भन्दा पनि धेरै भयानक पीडा दिएको छ।
6: पहिलाको खेती सम्झेर साथी छैन सर। हाम्रो सबैभन्दा दोकान बजारमा हरेक थोकको जुत्ता चप्पल कस्मेटिक कपडा हरेक थोकको सम्झेर सक्दैन सर। अहिलेको त झन्डा बलै तिर बलै हो सम्झेर साथी हुँदैन भन्न सक्दिनँ म।
5: आगो त नियन्त्रणमा आयो तर पीडित परिवारको पीडा झनै बल्झिएको छ। खाद्यान्न तथा किराना पसल अलैँचीको गोदाम घरायसी सामान नगद र सुनका गरगहना समेत जलेर नष्ट भएका छन्। पीडित परिवारलाई तत्कालका लागि छिमेकी आफन्तकोमा बसोबास गर्ने प्रबन्ध मिलाइएको उद्योग वाणिज्य सङ्घ दोभान शाखाका अध्यक्ष हरि काफ्लेको भनाइ छ।
7: अहिले तत्कालै चाहिँ हामीले यहाँ पीडितहरूलाई स्थानीय बाँकी रहेका घरहरूमा स्थानान्तरण गरेर त्यहीँनेरि बस्ने खानेको व्यवस्था गरेका छौँ। ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले र अर्को साई बाबा भन्ने एउटा संस्थाले चाहिँ खाद्यान्न आइटम र ग्यास चुल्हाहरू उपलब्ध गराएर पीडित साथीहरूले आफै पनि खानेको व्यवस्था गर्नुभएको छ।
5: पीडित परिवारले केही राहत पाए पनि त्यो उनीहरूको दीर्घकालीन आवश्यकता पूरा गर्न पर्याप्त छैन। त्यसैले तत्काल अस्थायी बसोबासको व्यवस्था त्यसपछि घर र व्यवसाय पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सरकारले बिना ब्याज ऋण उपलब्ध गराउन पीडित परिवारको माग रहेको चन्द्रप्रसाद पौडेल बताउनुहुन्छ।
8: म 2 चोटि पीडामा परेको मान्छे हो। 77 सालमा पनि मैले पीडा नै खप्नु पर्यो। त्यतिखेर भएको घाउ मेरो आधी उधी पनि निको हुन नपाइकन फेरि अर्को समस्या बल्झियो। सरकारले बिना ब्याज मिना गरेर साउ फिर्ता हुने हिसाबले सहयोग दियो भने म आभारी हुन्थेँ। मेरो व्यवसाय सबै चल्नुमै गयो। अब